0: भागवत 11:20 तेह्र पढ्नु होला खोजेर। मनुष्य बुद्धिमान मनुष्यले स्वर्ग जाने प्रयत्न नगरेस्, त्यहाँ यहाँभन्दा भयानक दुःख छ आउँदा दिनमा बताउला। त्यही यो मानव देहमा यो विशेषता छ, तर ध्यान दिनुहोस्, यो मानव देहमा एक भयानक खतरा पनि छ। त्यो खतरा जान्नु छ त त्यो खतरा के हो? मैले हिजो बताएँ, वेदद्वारा, किनकि वेद भगवान हो, मूल ज्ञान हो, त्यसैले ऊ वेदद्वारा सिद्ध नगरी म केही पनि बोल्दिनँ। बाँकी गीता, भागवत, रामायण, बाइबल, कुरान जति छन् यिनीहरू पनि सपोर्टमा लिन्छु, प्रमाण दिन्छु, तर वेद अनिवार्य छ। त वेदले बतायो, अमृत नादोपनिषद् द्वारा मैले हिजो सम्झाएँ, पहिलो मन्त्रद्वारा उल्कावत् तान्युथत् सृजेत्, अर्थात् यो मानव देहमा सब चिज ठिक ठाक हुँदै हुँदै पनि एक खतरा छ। त्यो खतरा के हो? कि यो मानव देह क्षणभङ्गुर छ, कुनै पनि बेला हामीबाट खोसिन सक्छ यो शरीर।
1: धारावाहिक रूपमा हुने समन्वयात्मक दार्शनिक प्रवचन भर्खरै श्रवण गर्नुभयो। जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजीबाट यसको बाँकी भाग भोलि अवश्य सुन्नुहोला। संसारमा राग पनि नहुनु र द्वेष पनि नहुनुको अवस्था नै वैराग्य हो। आदरणीय श्रोताहरू, जगद्गुरु श्रीको यो अनमोल वचनका साथै सत्सङ्गको लाभ लिनु नै भयो होला भन्ने विश्वासका साथ आजलाई बिदा चाहन्छौँ। भोलि पुनः भेट हुने नै छ। जय श्री

0: सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *1415*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। मनाङको हिमलुङ हिमालमा हिम पहिरो जाँदा मृत्यु हुनेको संख्या 15 पुगेको छ। हिजो थप 8 जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या 15 पुगेको हो। खोज तथा उद्धारमा खटिएको टोलीले हिजो 8 शव फेला पारेको हो। उनीहरूको पहिचान स्पष्ट भइसकेको छैन। त्यहाँ अझै 1 हराइरहेको पर्वतारोहण तथा गाइड संघले जानकारी दिएको छ। यसअघि बुधबार उद्धार टोलीले आश गुरुङ, सूरज राई र पदम मगरको शव फेला पारेको थियो। आइतबार र सोमबार वीरेन्द्र गुरुङ, घनश्याम राई, छेबी भोटे र पासाङ भोटेको शव भेटिएको थियो। असोजे 11 गते मनाङको नार्फाभूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालमा हिम पहिरो गएको थियो। हिम पहिरोमा हराएका मध्ये 11 दोस्रो दिन सम्पर्कमा आएका थिए। हिमलुङ हिम पहिरोबाट 8 शव निकालिएको छ। तीमध्ये 2 शव चामे स्थित अस्पतालमा र 6 शव फुगाउँसम्म ल्याइएको नेपाली सेनाले जानकारी दिएको छ। सरकारले संघीय निजामती सेवा विधेयक 2083 संघीय संसद सचिवालयमा दर्ता गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले विधेयक हिजो संसदमा दर्ता गर्नुभयो। असोज 13 गतेको मन्त्री परिषदको बैठकले संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिएको थियो। सरकारले संघीय शासन प्रणाली अनुसार संघ, प्रदेश र स्थानीय तहबीचको प्रशासनिक सम्बन्ध, कार्यक्षेत्र र सहकार्यलाई व्यवस्थित, स्पष्ट र प्रभावकारी बनाउँदै प्रशासनिक संयन्त्रलाई राजनीतिक प्रभावबाट मुक्त गरी निजामती सेवालाई व्यावसायिक, सक्षम, उत्तरदायी र जनमुखी बनाउन विधेयक आवश्यक परेको स्पष्ट पारेको छ। मन्त्री प्रतिभा रावलले प्रस्तावित संघीय निजामती सेवा विधेयकले निजामती सेवाको कार्य सम्पादन र जवाबदेहितामा आमूल परिवर्तन ल्याउने अपेक्षा गरिएको बताउनु भएको छ। उहाँले गहन अध्ययन र व्यापक छलफलपछि विधेयकलाई अन्तिम रूप दिइएको जानकारी दिनुभएको छ। विधेयकले निजामती सेवालाई थप सक्षम, प्रभावकारी, दक्ष, उत्तरदायी र परिणाममुखी बनाउने उहाँले बताउनुभयो। उहाँले संघीय शासन प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न महत्वपूर्ण आधार प्रदान गर्नुका साथै सुशासन र सार्वजनिक प्रशासन सुधारको दिशामा विधेयक महत्वपूर्ण कोषे ढुङ्गा बन्ने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री

को सिफारिशमा आज राति 12 बजेदेखि लागू हुने गरी संघीय संसदको चालू अधिवेशन अन्त्यको घोषणा गर्नुभएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर शाहीले हिजो विज्ञप्ति जारी गर्नुभई राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा 93 उपधारा 2 बमोजिम मन्त्री परिषदको सिफारिशमा आज शुक्रबार राति 12 बजेदेखि संघीय संसदको दुवै अधिवेशन अन्त्य गर्नुभएको जानकारी दिनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकले विभिन्न 3 विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको कर्मचारी सञ्चय कोष 10 संशोधन विधेयक 2083, नागरिक लगानी कोष 3 संशोधन विधेयक 2083 र भुक्तानी तथा फरस्योट 1 संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सभाको सर्वसम्मति तीले स्वीकृत गरेको हो। बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी 1 संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नुभयो। बैठकले प्रतिनिधि सभाका पूर्व सदस्य घनेन्द्र बस्नेतको यही असोज 14 गते 74 वर्षको उमेरमा निधन भएको प्रति शोक प्रस्ताव पारित गरेको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा विशेष समय लिएर प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको संसदीय दलका नेता भीष्मराज आङदाम्बेले सरकारले बलियो जनादेश पाए पनि शासन सञ्चालनमा कमजोर देखिएको टिप्पणी गर्नुभयो। नेता आङदाम्बेले सरकार बनेको 6 महिनाको अवधिमा नागरिकको जीवनस्तर उकास्ने र मुलुकलाई समृद्धिको बाटोमा लैजाने शासकीय कौशलता सरकारसँग अभाव देखिएको आरोप लगाउनुभयो। उहाँले बहुमत आफैमा शासन गर्ने क्षमता नभएको बताउनुहुँदै सरकारले जनविश्वास आर्जन गर्नुपर्ने र झिना मसिना मुद्दामा अल्झिन नहुने बताउनुभयो। नेता आङदाम्बेले संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाँदा र फर्कँदा प्रधानमन्त्री बालेन्द्र शाहले संसदलाई जानकारी नदिई संसदीय परम्परा र मर्यादाको उल्लङ्घन गरेको जिकिर पनि गर्नुभयो। उहाँले मुलुकको अर्थतन्त्रको अवस्था दयनीय बन्दै गएको र महँगीले जनताको भान्सा थप आक्रान्त हुँदा सरकार संवेदनशील हुन नसकेको टिप्पणी गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता गणेश पराजुलीले मुलुकले विपदबाट ठूलो क्षति बेहोर्नु परेको वर्तमानमा प्रतिपक्ष र सत्तापक्ष बीच थप समन्वयका साथ अघि बढ्नुपर्ने आवश्यकता उल्याउनुभयो। उपनेता पराजुलीले जोखिमपूर्ण क्षेत्रमा नागरिकको जीवन जोगाउने, विपदका कारण प्रभावित परिवारसम्म समयमै आवश्यक सहायता पुर्याउने र पुननिर्माण कार्यमा सरकारसँग प्रतिपक्षी दलहरू पनि सबैसँगै मिलेर हिँड्नुपर्ने बताउनुभयो। श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले सीमा सुरक्षा सुदृढीकरण, महँगी नियन्त्रण र अलपत्र परेका आयोजनालाई निरन्तरता दिन सुझाव दिनुभयो। बैठकमा सांसदहरूले चाडपर्व नजिकिँदै जाँदा बढिरहेको बजार महँगी र कालोबजारी नियन्त्रण गर्नुपर्ने, किसानलाई सिँचाई तथा मल बिउ समयमै उपलब्ध गराउनुपर्ने, विभिन्न जिल्लामा देखिएका खानेपानी सम्बन्धी समस्या समाधान गर्नुपर्ने विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले जोखिमयुक्त बस्तीमा तटबन्ध निर्माण गर्न, त्यसै गरी सुरक्षित आवासको व्यवस्था गर्न र हिउँदे धानको समर्थन मूल्य तोक्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले भोटेकोसी बाढी तथा पछिल्लो वर्षाले देशका विभिन्न स्थानमा मुख्य राजमार्ग र पुलहरूमा पुगेकाले तत्काल मर्मत तथा पुननिर्माणका कामलाई अघि बढाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्नेछ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय सभामा रिक्त रहेको 2 सदस्य पदको पदपूर्ति यथाशीघ्र गर्न आवश्यक प्रक्रिया अघि बढाइने बताउनु भएको छ। राष्ट्रिय सभाको बैठकमा हिजो सांसदहरूको प्रश्नको प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट जवाफ दिनुहुँदै मन्त्री गौतमले निर्वाचन आयोगले उपनिर्वाचनको प्रक्रिया अघि बढाउने र सरकारको सिफारिसमा मनोनित हुने सदस्यको हकमा समावेशिता, राष्ट्रिय सभाको गरिमा र भूमिकालाई ध्यानमा राखी उपयुक्त व्यक्तिको चाँडै नै सिफारिस हुने बताउनुभयो। बैठकमा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि क्षतिपूर्ति, पूर्व सूचना प्रणाली, नस्ल स्थानान्तरण र वैकल्पिक बाली परिवर्तनका उपायहरू प्राथमिकताका साथ कार्यान्वयन भइरहेको जानकारी दिनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकमा भुटेकोसी तथा काली गण्डकी करिडोरमा भएको विपदको जोखिम, क्षति र पुनस्थापनाको अध्ययन गर्दै दीर्घकालीन जोखिम न्यूनीकरणका मार्गचित्र सिफारिस गर्न 9 सदस्यीय विशेष समिति गठन भएको छ। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले भोटेकोसी तथा काली गण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठनका लागि गर्नुभएको प्रस्ताव सभाले सहमत गरेको हो। राष्ट्रिय सभाको बैठकमा आदिवासी जनजाति आयोग र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको वार्षिक प्रतिवेदन र आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेश भएको छ। सभामा सांसदहरूले
दैनिक उपभोग्य वस्तु र खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध हुने वातावरण बनाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको बैठक आज दिउँसो 1:15 बोलाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले आयोगको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ। राष्ट्रपति कार्यालयमा हिजो आयोजित कार्यक्रममा प्रमुख आयुक्त कार्कीले नेपालको संविधानको धारा 294 बमोजिम वार्षिक प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता कृष्ण प्रसाद शाहीले विज्ञप्ति जारी गरी जानकारी दिनुभएको छ। रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी बेत्रावती सडक खण्डमा ट्र्याक खोल्ने कार्य सम्पन्न भएको छ। ट्र्याक खोलिएसँगै सडक खण्डमा सर्वसाधारणको आवाजावत सुरु भएको छ। रसुवासँग जोडिने मुख्य सडक मार्गका रूपमा रहेको उक्त सडक खण्डमा ट्र्याक खुले पनि ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम भने बाँकी नै रहेको छ। सडक निर्माण र मर्मतको काम भइरहेका बेला बाक्लो सवारी आवाजावत हुँदा निर्माण कार्य प्रभावित भइरहेको भन्नुहुँदै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आवश्यक सहजीकरण गरिदिन सम्बद्ध सबैसँग आग्रह गर्नुभएको छ। ट्र्याक खोल्ने काम सम्पन्न भएसँगै सडक खण्डमा बेलीब्रिज जडानको काम पनि अघि बढाइएको छ। नुवाकोटतर्फ बेलीब्रिज निर्माणका लागि फाउन्डेसन तयार भइरहेको र नेपाली सेनाले बेलीब्रिज जडानको तयारी सुरु गरेको मन्त्री लम्सालले जानकारी दिनुभएको छ। शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि 69 देशका 648 सेनाले अनुमति लिएको पर्यटन विभागले जानकारी दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले हालै आएको बाढी र पहिरोपछि अस्ट्रेलिया सरकारले देखाएको मित्रता र ऐक्यबद्धता एवं सहयोगका लागि कृतज्ञता व्यक्त गर्नुभएको छ। नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अस्ट्रनले सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो गर्नुभएको शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री शाहले आभार व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले दूरसञ्चार सेवाको गुणस्तरको अवस्थाबारे नेपाल दूरसञ्चार प्राधिकरणसँग जानकारी माग गर्नुभएको छ। टेलिफोन र इन्टरनेट सेवाको गुणस्तर कमजोर भएको बारे उपभोक्ताको गुनासो नघटेको उल्लेख गर्नुहुँदै मन्त्री डाक्टर तिमिल सिन्हाले नेपाल दूरसञ्चार प्राधिकरणका पदाधिकारीहरूसँग सेवाको अवस्था, गुणस्तर परीक्षण, नियमन र सेवा विस्तारका विषयमा जानकारी लिनु भएको हो। मनाङमा अलपत्र परेका 16 इन्डोनेसियाली पर्यटकलाई हिजो हेलिकप्टरबाट लमजुङ ल्याइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की काठमाडौँका सर्वेक्षक सुविन्द्र श्रेष्ठ विरुद्ध पदीय मर्यादा विपरीतका कार्य गरी गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत काठमाडौँमा हिजो मुद्दा दायर गरेको छ। सिंहदरबार वैद्यखाना विकास समितिबाट हुने औषधिको उत्पादन बढाउन कच्चा पदार्थका लागि आवश्यक जडीबुटीको दिगो सङ्कलन, संरक्षण, प्रशोधन तथा उपभोगका सम्बन्धमा कार्ययोजना बनाउन कार्यदल गठन गर्ने निर्णय भएको छ। र भोटेकोशी बाढीका कारण अभिभावक गुमाएका बालबालिकाको शिक्षा, संरक्षण र भविष्य सुनिश्चित गर्न बागमती प्रदेश सरकारले आवासीय शिक्षा कार्यक्रम अघि बढाएको छ। हुम्लाको उत्तरी सिमानाका हिल्सामा अविरल वर्षासँगै भारी हिमपातका कारण 41 नेपाली अलपत्र परेका छन्। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नमस्कार, दैनिक पत्र पत्रिकाको सङ्गालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2083 साल असोज महिनाको 16 गते शुक्रबार, आश्विन कृष्ण पक्ष षष्ठी तिथि, तदनुसार अक्टोबर 2 तारिक सन् 2026, नेपाल सम्बत 1146। संसद पुग्यो निजामती विधेयक, यो समाचार गोर्खापत्रले मुख्य समाचारका रूपमा छापेको छ। यसै प्रसंगलाई कार्यक्रमको सुरुवातमा लिँदैछौं। प्रशासनिक संघीयता कार्यान्वयनका लागि महत्वपूर्ण मानिएको संघीयता निजामती सेवा विधेयक तेस्रो पटक संसद पुगेको छ। संविधान जारी भएको 11 वर्षको अन्तरालमा कर्मचारी प्रशासनलाई दिशा निर्देश गर्ने कानून संघीय संरचना अनुकूल बनाउन सरकारले तेस्रो प्रयास अघि बढाएको हो। संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक हिजो प्रतिनिधि सभामा दर्ता भएको हो। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलका तर्फबाट विधेयक दर्ता भएको हो। तेस्रो प्रयासमा सरकारले ल्याएको विधेयकमा यसअघि दुई पटक प्रतिनिधि सभाका समितिले गरेका सहमतिका धेरै प्रावधान समेटिएका छन्। सेवा प्रवेशमा समावेशिताको प्रतिशत, निजामती सेवा तथा समूहको गठन तथा प्रशासनिक संघीयताको समन्वयका विषय यो पटक मूल विधेयकमा समेटिएका छन्। विधेयकमा कर्मचारी ट्रेड युनियनको व्यवस्था उल्लेख गरिएको छैन। उपसचिव वा सो सरहको सेवा प्रवेशमा खुल्ला प्रतिशत बढाउने प्रस्ताव गरिएको छ। विधेयकले प्रशासनिक अन्तर सम्बन्धको प्रस्ताव गरेको छ। प्रदेश सरकारको प्रमुख सचिव संघीय निजामती सेवाको हुनेछ। निजामती सेवाको 13 तहको कर्मचारी प्रमुख सचिव हुने प्रस्ताव गरिएको छ। एक वर्ष सेवा अवधि नपुगी सरुवा नगर्ने व्यवस्था पनि प्रस्तावित छ। प्रदेश सचिव भने प्रदेश निजामती सेवाबाटै हुने व्यवस्था प्रस्तावित गरिएको छ। स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुनेछ। पदपूर्ति नभएसम्म संघीय निजामती सेवाकै पदबाट खटाउन सकिने व्यवस्था पनि विधेयकले प्रस्ताव गरेको छ। संघ, प्रदेश र स्थानीय तहबीचको प्रशासनिक अन्तरसम्बन्धका रूपमा संघीय निजामती कानूनलाई मार्गदर्शक मानिने व्यवस्था गरिएको छ। प्रदेश र स्थानीय सेवाको कानून निर्माण गर्दा तथा नियुक्ति, सरुवा, बढुवा, आचरण, विभागीय सजाय, अवकाश लगायतमा संघीय कानून मार्गदर्शक रहनेछ। विधेयक दर्ता भएपछि विधायिकी प्रक्रियामा चालु अधिवेशनमा अघि बढ्ने सम्भावना छैन। चालु अधिवेशन असोज 16 गतेबाट अन्त्यको सिफारिस भइसकेको छ। हिउँदे अधिवेशनमा मात्र विधेयकको प्रक्रिया अघि बढ्नेछ। प्रस्तावित नयाँ प्रावधान उपशीर्षक दिँदै गोर्खापत्र लेख्छ, विधेयकमा निजामती सेवा तहगत प्रणालीमा मुख्य सचिव 14 र सचिव 13 तहको हुने प्रस्ताव गरिएको छ। उपसचिव 9 तहमा 40% खुल्ला प्रतिस्पर्धा मार्फत पदपूर्ति गरिने प्रस्ताव गरिएको छ। त्यस्तै यस अघि रहेको आरक्षण प्रणाली अन्तर्गतको प्रतिशत बढाइएको छ। जस अन्तर्गत आरक्षणका लागि 49% प्रस्ताव गरिएको छ भने कुल आरक्षण कोटामा महिलालाई 50% कोटा प्रस्तावित गरिएको छ। आरक्षण कोटामा थारू र मुस्लिमको पनि छुट्टै क्लस्टर निर्धारण गरिएको छ। उनीहरूलाई क्रमशः 6.6% र 4% आरक्षण प्रस्ताव गरिएको छ। विधेयकले बहुविवाह, जातीय छुवाछुत तथा अन्य सामाजिक छुवाछुतमा अदालतबाट दोषी ठहर भएको व्यक्ति र विदेशी मुलुकको स्थायी आवासीय अनुमति पत्र प्राप्त व्यक्ति निजामती सेवाको पदमा उम्मेद्वार बन्न बन्देज लगाइएको छ। महिला कर्मचारीलाई महिनावारी रजस्वला विदाको प्रस्ताव पनि विधेयकमा समेटिएको छ। स्थायी नियुक्तिको परीक्षण काल सबैलाई 1 वर्ष रहने व्यवस्था गरिएको छ। विधेयकमा मुख्य सचिवको कार्यकाल 2 र सचिवको 3 वर्ष रहने प्रावधान प्रस्ताव गरिएको छ। सरुवा, पदस्थापन तथा वृत्ति विकास व्यवस्थापनका लागि निजामती सेवा बोर्ड गठन गर्ने पनि उल्लेख गरिएको छ। संसद पुग्यो निजामती विधेयक, गोर्खापत्रको मुख्य समाचार हो यो। कर्जाले उकास्नु पर्ने विपन्न लघुवित्तको कालो सूचीमा कान्तिपुरको मुख्य समाचार रहेको छ। कैलालीको टिकापुर एकी माया शाहीले लघुवित्तसँग कारोबार गरेको 20 वर्ष भयो, तर अहिले उहाँ तीनवटा लघुवित्तको कालो सूचीमा हुनुहुन्छ। न बैंकले ऋण दिन्छ, न आफन्तले पत्याउँछन्। टिकापुरमै होटल गर्नुभएकी शाहीले लघुवित्तसँगै सहकारीबाट ऋण लिनुभएको थियो। कोरोना महामारीका बेला 6 महिना लकडाउन भएपछि उहाँले किस्ता नियमित तिर्न सक्नु भएन। होटलको आमदानी र एक लघुवित्तको ऋण तिर्न अर्कोबाट ऋण लिने गरेर महामारी अघिसम्म नियमित भुक्तानी गर्नुभएको थिएन, तर महामारीपछि आमदानी नभएपछि ऋण तिर्न नसकेर आफ्नो आर्थिक अवस्था बिग्रेको उहाँ बताउनुहुन्छ। ऋण दिन हानथाप गरेका लघुवित्तले अहिले वास्तै गरेनन्। माया शाही मात्रै होइन, लघुवित्तबाट लिएको ऋण तिर्न नसकेर आर्थिक वर्ष 2082-83 मात्र 21,500 भन्दा बढी साना ऋणी लघु ऋणी कालो सूचीमा परेका छन्। यो गत वर्ष कालो सूचीमा पर्ने कुल ऋणीको करिब 36% हो। पछिल्ला केही वर्ष यता आर्थिक गतिविधि चलायमान हुन नसकेको, बजारमा घटेकाले आय आर्जनमा कमी आएको, राष्ट्र ब्याङ्कको कसिलो नीतिका कारण 2 भन्दा बढी संस्थाबाट ऋण लिने अवस्था नभएको र समाजमा लघुवित्तले विगतमा ऋणीको अध्ययनै नगरी ऋण प्रदान गर्दा यो खालको समस्या आएको नेपाल राष्ट्र ब्याङ्कका पूर्व कार्यकारी निर्देशक एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठले बताउनुभयो। कर्जाले उकास्नु पर्ने विपन्न लघुवित्तको कालो सूचीमा कान्तिपुरको मुख्य समाचारको शीर्षक हो। सफ्टवेयरमा सुधार, किसानलाई परिचय पत्र पाउन बाटो खुल्यो, कारोबारको अग्रपृष्ठबाट खबर लिँदैछौँ। सरकारले किसान सूचीकरण प्रणाली सफ्टवेयरलाई सुधार गरी कार्यान्वयनमा ल्याएको छ। कृषि मन्त्रालय अन्तर्गतको कृषि सञ्चार तथा मानव संसाधन विकास केन्द्रले यही असोज 13 किसान सूचीकरण र वर्गीकरण दुवै एकैपटक गर्ने सफ्टवेयर प्रणाली लागू गरेको हो। यो प्रणाली लागू भएसँगै अब किसानले परिचय पत्र पाउने बाटो खुलेको छ। अहिलेसम्म सरकारले यो प्रणालीको विकास गर्न नसक्दा किसानले परिचय पत्र पाउन सकेका थिएनन्। किसानलाई सरकारले दिने सेवा सुविधा, अनुदान लगायतका विषयलाई पारदर्शी बनाउने उद्देश्यले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले 2077 फागुन 23 किसान सूचीकरण कार्यक्रम उद्घाटन गर्नुभएको थियो। कार्यक्रम सञ्चालनमा आएको 5.5 वर्ष हुँदासम्म किसानको हातमा परिचय पत्र पुगेको थिएन। यो प्रणालीमा सूचीकृत भई प्रमाणीकरण भएका कृषकलाई अब तत्काल सम्बन्धित स्थानीय तहले किसान परिचय पत्र दिन सक्नेछन्। सफ्टवेयरमा सुधार, किसानलाई परिचय पत्र पाउन बाटो खुल्यो, कारोबारले अग्रपृष्ठमा खबर बनाएको छ। रसुवागढी नाका बन्द भएपछि कोरोलालाई अन्तर्राष्ट्रिय नाका बनाउन चीनको प्रस्ताव नयाँ पत्रिकाले अग्रपृष्ठमा खबर बनाएको छ। चीनले तिब्बतको झोङबा काउन्टी जोड्ने मुस्ताङको लोमानथाङ गाउँपालिका 4 अवस्थित कोरोला नाकालाई अन्तर्राष्ट्रिय सीमा नाका बनाउने प्रस्ताव गरेको छ। चीनले परराष्ट्र मन्त्रालय मार्फत पूर्वाधार विकास मन्त्रालयमा यही साता चिठी पठाएर उक्त प्रस्ताव गरेको छ। यो नाका समुद्री सतहबाट 4,600 मिटर उचाइमा रहेको छ। 10 भदौमा भोटेकोसीको प्रलयकारी बाढीले रसुवागढी केरुङ सीमाका सबै पूर्वाधार बगाएपछि कोरोला नाकाबाट सामान ढुवानी हुँदै आएको छ। अघिल्लो साताको बाढीका कारण म्याग्दीमा बाटो र पुल बिग्रेका कारण उक्त नाकाको नेपालतर्फ अवरोध रहेको छ। रसुवागढी बन्द भएपछि कोरोलालाई अन्तर्राष्ट्रिय नाका बनाउन चीनको प्रस्ताव नयाँ पत्रिकाबाट समाचार लियौं। उचाइ नपुग्दा पुलमा बढी क्षति, यो समाचार गोर्खापत्रले अग्रपृष्ठमा छापेको छ। असोज 8 गतेदेखि 12 गतेसम्म परेको अविरल वर्षा र त्यसपछिको बाढी पहिरोका कारण देशभरिका पुल तथा झोलुङ्गे पुलमा गम्भीर क्षति पुग्यो। अधिकांश पुलको माथिबाट पानी बगेको देखियो। बाढी पहिरोबाट हिमाली र पहाडी क्षेत्रका पुलमा बढी क्षति पुगेको देखिन्छ। यस्तो अवस्थामा नदीको जलस्तर अनुसार पुलको उचाइ नपुगेको हो कि यो वर्ष नदीको जलसतह बढेको हो कि हाम्रो भूगोल र नदीको बहाव क्षेत्र अनुसार पुलको डिजाइन नमिलेको हो त्यसै गरी यो वर्षको बाढी पहिरोबाट पुलको क्षेत्रमा पुगेको क्षतिबाट पाठ सिक्दै अब पुननिर्माण वा निर्माण हुने पुलको डिजाइनमा पुननिर्माण गर्नुपर्छ कि लगायतका प्रश्न खडा भएका छन्। पूर्व सचिव इन्जिनियर तुलसी सिटौलाले भदौ 10 गतेको भोटेकोसी बाढी र असोजको दोस्रो सातामा परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट पुगेको क्षतिले अधिकांश पुलको उचाइले अहिलेको चरम मौसमी अवस्थालाई धान्न पर्याप्त नभएको कुरा प्रमाणित भएको बताउनु हुँदै अब निर्माण हुने पुलको डिजाइन बढाउनु पर्ने बताउनुभयो। तराई मधेसको हकमा अहिलेकै डिजाइन पर्याप्त भए पनि हिमाली र पहाडी क्षेत्र भएर बग्ने नदी र खोलामा निर्माण हुने पुलको उचाइ बढाउनु पर्ने सुझाव दिनुहुँदै उहाँले नयाँ पुलको उचाइ कम्तीमा 5 मिटरसम्म बढाउनु पर्ने निष्कर्षमा प्राविधिक समेत पुगेको जानकारी दिनुभयो। उचाइ नपुग्दा पुलमा बढी क्षति गोर्खापत्रको अग्रपृष्ठबाट समाचार लियौं। आन्तरिक वायु सेवाका यात्रुको क्षतिपूर्ति $1,00,000 पुर्याइँदै कान्तिपुरले अग्रपृष्ठमा खबर छापेको छ। आन्तरिक वायु सेवा यात्रुको क्षतिपूर्ति बीमा $1,00,000 बनाउने तयारी भएको छ। आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083मा यस्तो प्रस्ताव गरिएको छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले हिजो विधेयक सर्वसम्मत पारित गरी अनुमोदनका लागि राष्ट्रिय सभामा पेश गरेको छ। आज बस्ने राष्ट्रिय सभा बैठकले विधेयक पारित गर्ने सम्भावना रहेको समितिका सभापति कृष्ण बहादुर रोकायाले बताउनुभयो। यो राष्ट्रिय सभामा उत्पत्ति भएको विधेयक हो। आन्तरिक वायु सेवाका यात्रुको क्षतिपूर्ति $1,00,000 पुर्याइँदै कान्तिपुरले अग्रपृष्ठमा खबर बनाएको छ। विदेशिएका श्रमिकलाई वीरबाट विशेषज्ञ सेवा नागरिकको अग्रपृष्ठको खबर लिँदैछौ। वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक बिरामी परे वा स्वास्थ्य समस्या देखिए अब नेपालकै अस्पतालबाट विशेषज्ञ सेवा लिन सकिने भएको छ। वीर अस्पतालको टेलिमेडिसिन मार्फत नै त्यस्तो सेवा दिन लागि हो। हाल सामान्य सेवा दिइरहेको टेलिमेडिसिनलाई थप परिष्कृत र विशेषज्ञ सेवा समेत प्रदान गर्ने गरी तयारी भइरहेको छ। विदेशिएका श्रमिकलाई वीरबाट विशेषज्ञ सेवा नागरिकको अग्रपृष्ठको खबर लियौ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
1: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट अझै जीवन्त।
2: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट।
2: Clear calls र fast internet एकै साथ।
1: सेवा सुचारू गर्न आफ्नो फोनमा *444 हाश डायल गर्नुहोस्। 4G बोल्टे
3: नेपाल टेलिकम राष्ट्रको संचार।
0: अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। प्रधानमन्त्रीद्वारा कृतज्ञता व्यक्त शीर्षकमा गोर्खापत्रले खबर बनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी पहिरोपछि अस्ट्रेलिया सरकारले देखाएको मित्रता ऐक्यबद्धता र सहयोगका लागि कृतज्ञता व्यक्त गर्नुभएको छ। नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्सर्टले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो गर्नुभएको शिष्टाचार भेटमा प्रधानमन्त्रीले आभार व्यक्त गर्नुभएको हो। भेटमा प्रधानमन्त्री शाहले बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएको उल्लेख गर्नुहुँदै नेपाल सरकारले खोज उद्धार राहत र पुनर्स्थापनाका लागि उपलब्ध सम्पूर्ण स्रोत साधन परिचालन गरिरहेको जानकारी दिनुभयो। प्रधानमन्त्रीद्वारा कृतज्ञता व्यक्त गोरखापत्रको अग्र पृष्ठको समाचार हो। यो 74 जिल्लामा फैलियो स्क्रब टाइफस शीर्षकमा कान्तिपुरले भित्री पृष्ठमा खबर छापेको छ। स्क्रब टाइफस संक्रमण 74 जिल्लामा फैलिएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरी यता देशभर 9,000 भन्दा बढी व्यक्ति स्क्रब टाइफसबाट संक्रमित भइसकेका छन्। पछिल्लो एक महिनामा मात्र देशभर 2,718 जना यो रोगबाट संक्रमित भएको महाशाखाको तथ्याङ्क छ। सबै संक्रमित सरकारी अभिलेखमा नआउने भएकाले वास्तविक संख्या अझ बढी हुन सक्ने अधिकारीहरू बताउँछन्। 74 जिल्लामा फैलियो स्क्रब टाइफस कान्तिपुरको भित्री पृष्ठको खबर हो यो। रासायनिक मलले भरिए गोदाम, आउँदै गरेको मलका लागि थप गोदाम आवश्यक, गोरखापत्रको अर्थ पृष्ठमा समाचार छ। वीरगन्ज नाका भएर रासायनिक मलको ठूलो परिमाण भित्रिएसँगै वीरगन्जमा रहेका कृषि सामग्री कम्पनीका सबै गोदाम भरिएका छन्। भारतबाट G2G प्रक्रिया मार्फत ठूलो परिमाणमा युरिया र डिएपी मल धमाधम भित्रिन थालेपछि कृषि सामग्री कम्पनीका 12 र भाडामा लिइएका थप 8 गरी 20 गोदाम भरिएका हुन्। रासायनिक मलले भरिए गोदाम, आउँदै गरेको मलका लागि थप गोदाम आवश्यक, गोरखापत्रले अर्थ पृष्ठमा खबर बनाएको छ। नेपाल एयरलाइन्सका 6 जहाज ग्राउन्डेड, 2 मात्रै उडान गर्दै कान्तिपुरको अर्थपृष्ठको खबर लिँदैछौँ। नेपाल वायुसेवा निगमका 6 हिजो 4 ग्राउन्डेड भएका छन्। निगमसँग आन्तरिक उडानका लागि 2 ट्विनटर तथा अन्तर्राष्ट्रिय उडानका लागि 2 न्यारो बडी र 2 वाइड बडी जहाज छन्। तर हिजो एउटा वाइड बडी A330 र एउटा न्यारो बडी A320 मात्रै उडानमा छन्। जहाज पर्याप्त नहुँदा निगमले हिजो रातिको मलेसिया उडान रद्द गरेर यात्रुलाई होटेलमा राखेको बताएको छ। नेपाल एयरलाइन्सका 6 जहाज ग्राउन्डेड, 2 मात्रै उडान गर्दै कान्तिपुरको अर्थ पृष्ठको समाचार लियौं। 8 सरकारी दायित्व रहेको युटिएलको अनुमति पत्र खारेज, सम्पत्ति जफत र बक्यौता असुली सँगसँगै नयाँ पत्रिकाले अर्थपृष्ठमा समाचार बनाएको छ। अनुमति पत्र खारेज भइसकेको युनाइटेड टेलिकम लिमिटेड युटिएलले सरकारलाई बुझाउन बाँकी बक्यौता रकम 8 रुपियाँ भन्दा बढी रहेको देखिएको छ। युटिएलले भदौ मसान्तसम्मको फ्रिक्वेन्सी दस्तुर, रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोषको रकम र थप दस्तुर समेत गरी सरकारलाई 8,05,22,57,000 रुपियाँ बुझाउन बाँकी रहेको दूरसञ्चार प्राधिकरणले जनाएको छ। 8 सरकारी दायित्व रहेको युटिएलको अनुमति पत्र खारेज, सम्पत्ति जफत र बक्यौता असुली सँगसँगै नयाँ पत्रिकाको अर्थ पृष्ठको समाचार हो यो। इजरायल जान 2,000 बढीले दिए अङ्ग्रेजी परीक्षा, 115 मात्रै उत्तीर्ण, कारोबारको भित्री पृष्ठमा समाचार छ। इजरायलमा रोजगारीका लागि जान लिइने अफ स्किल अङ्ग्रेजी भाषा परीक्षामा सहभागी मध्ये 5.66% मात्रै उत्तीर्ण भएका छन्। बुधबारसम्म परीक्षामा सहभागी 2,031 मध्ये 115 मात्रै उत्तीर्ण भएका हुन्। इजरायल जान 2,000 बढीले दिए अङ्ग्रेजी परीक्षा, 115 मात्रै उत्तीर्ण, कारोबारको भित्री पृष्ठको समाचार हो यो। र 16 कागवेनी सुनसान शीर्षकमा गोरखापत्रले भित्री पृष्ठमा समाचार छापेको छ। 16 सुरु भएसँगै पितृतर्पण गर्न दैनिक हजारौंको संख्यामा तीर्थालु जाने मुस्ताङको बारगुङ मुक्ति क्षेत्र गाउँपालिका 4 अवस्थित कागबेनी अहिले सुनसान छ। विनाशकारी भोटेकोशी तथा त्रिशुली नदीमा आएको बाढीका कारण भदौ महिनामा तीर्थालुको चहल पहल वात्तै घटेको थियो। मुस्ताङमा गत असोज 8-11 गतेको वर्षाका कारण राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको मालढुङ्गा बेनी जोमसोम कोरोला सडक खण्ड र बाढी पहिरो र नदी कटानका कारण अवरुद्ध भएपछि तीर्थालु विहीन भएको हो। सोह्र श्राद्धमा कागबेनी सुनसान, गोर्खापत्रको भित्री पृष्ठको खबर हो यो। पत्र पत्रिकाले छापेका यिनै प्रसङ्गसँगै कार्यक्रम अखबारबाट बिदा हुन्छौँ। प्रविधिमा शङ्कर भण्डारी र राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नमस्कार, अन्तर संवादबाट सन्तोष रेग्मी। सरकारले निजामती कर्मचारी सम्बन्धी विधेयक हिजो संघीय संसदमा दर्ता गरेको छ। संविधान जारी भएको 11 वर्षको अन्तरालमा कर्मचारी प्रशासनलाई दिशानिर्देश गर्ने गरी कानून संघीय संरचना अनुकूल बनाउने गरी सरकारले तेस्रो पटक अघि बढाएको हो। आज मध्यरातीदेखि संसद अधिवेशन अन्त्य हुने भएकाले यस सम्बन्धी विषयमा थप चर्चा परिचर्चा र प्रक्रिया भने हिउँदे अधिवेशनमा सुरु हुनेछ। निजामती विधेयकमा समेटिएका विषयबारे आजको अन्तर्संवादमा हामी केन्द्रित हुनेछौँ। पूर्व मुख्य सचिव डाक्टर विमल कोइराला कुराकानीमा हामीसँग प्रत्यक्ष सम्पर्कमा जोडिनु भएको छ। डाक्टर साहब,
1: हजुर, भन्नुहोस्।
0: स्वागत छ यहाँलाई,
1: धन्यवाद।
0: अब सरकारले निकै प्रयास र प्रयत्नपछि तेस्रो पटकमा संसदमा निजामती विधेयक दर्ता गरेको छ। अब यो विधेयक आयो भने 2049 सालको जुन विद्यमान ऐन छ त्यो खारिज हुनेछ र नयाँ ऐन कार्यान्वयनमा आउनेछ। मूलत यसमा समेटिएका विषयहरूलाई यहाँले कसरी हेर्नु भएको छ?
1: अब केही कुरा राम्रा पनि छन्, तर धेरै कुराहरू चाहिँ निजामती सेवाको संरचनालाई प्रतिकूल असर पार्ने र निजामती सेवाको दीर्घकालिक विकासको लागि अवरोध हुने खालका पनि छन्। अब यत्रो समय लाएर सरकारले आफूले मात्रै अभ्यास गरेर ल्याएको ऐन अब यसलाई ठिक भनौँ कि के भन्ने, यसलाई अलिकति वृहत विज्ञान समूहमा राखेर तटस्थताका आधारबाट छलफल गरेको भए पनि हुन्थ्यो। अब त्यो नगरेर सरकारले अलिकति अर्घ्याइ गरेको हो कि भने जस्तो पनि देखिन्छ।
0: त्यो चाहिँ अब यहाँले नेपाल सरकारको स्थायी सेवामा काम गरेको हिसाबले यहाँको अनुभवले त्यो यद्यपि जसरी बाहिरबाट यसलाई हेरिएको छ कि अब यो निजामती सेवा थप समावेशी बन्ने भयो भनेर भनिएको छ र नयाँ पुस्ताले अब यसमा सहभागिता जनाउन पाउने भए, जुन यो 30-55 ल्याएको छ यसले चाहिँ धेरै समय काम गरिसकेकाहरूलाई अब विदा गर्ने भयो भन्ने विषयहरू पनि समावेश गरिएको छ र यो अब खुल्ला प्रतियोगिताको जुन पदपूर्तिको विषय छ त्यसमा चाहिँ 49% सिट आरक्षित गरिएको छ र आरक्षितमा पनि अब आधा हिस्सा त्यसमा चाहिँ 100% मानेर महिलाका बिचमा नै प्रतिस्पर्धा गराइनेछ भन्ने लगायतका विषयहरू छन्। यसलाई कसरी लिने, जस्तो कुलिङ पिरियड जुन निकै विगतमा विवादमा रह्यो, चर्चामा ल्याइयो, यद्यपि अहिलेको सरकारले त्यो कुलिङ पिरियडलाई पनि कायमै राखेर चाहिँ संसदमा दर्ता गरेको छ।
1: अब ती तपाईँले भनेका कुराहरू यसका राम्रा पक्षहरू पनि हुन्, तर अब नयाँ ल्याउने नाउँमा पुरानो अनुभवी खारिएका मान्छेहरूलाई अनाकमा निवृत्त गराउनु पनि उपयुक्त हुँदैन। उनीहरूले इच्छा गरे स्वैच्छिक अवकाशमा गए भने बेग्लै कुरा हो, तर अब जबरजस्ती एउटा ऐन ल्याएर एकपल्टलाई भनेर गर्नु चाहिँ प्राकृतिक न्यायको हिसाबले पनि राम्रो देखिँदैन। यसले सबभन्दा ठुलो प्रभाव त के पार्छ भने निजामती सेवाको विद्यमान संरचनालाई भत्काइदिन्छ।
0: जस्तो अब यो चाहिँ मूलत राज्यले जुन पेन्सनमा जुन भार चाहिँ अहिले वहन गरिरहेको छ त्यो अलि गाह्रो स्थितिमा पुग्यो भन्ने देखिन्छ। यसको यदि मनसाय कहीँ न कहीँ हेर्ने हो भने र पेन्सनका लागि अधिकतम 30 वर्ष सेवा गणना गर्ने भनेर भनिएको छ, त्यो भनेको चाहिँ अब अहिले 32 वर्ष 33 वर्ष 34 वर्ष या 30 वर्षभन्दा बढी पुगेकाहरूले स्वैच्छिक रूपमा चाहिँ अवकाश लिए भने उनीहरूले चाहिँ अहिलेसम्मको सबै पाउने छन्, यदि त्यो लिएनन् भने चाहिँ ऐन जारी भएपछि चाहिँ 30 वर्षको मात्रै कायम हुनेछ भनेर सरकारले भन्यो नि, यसलाई कसरी हेर्ने?
1: यसलाई चाहिँ अलिकति स्वैच्छिक अवकाशको दृष्टिले हेर्न सकिन्छ, तर सरकारले योभन्दा अगाडि यो ऐन ल्याउनुभन्दा अगाडि एउटा अभ्यास गर्नु पर्थ्यो। अब कति कुन कुन पदमा कति पदहरू रिक्त हुन्छन्, ती पदहरू चाहिने हुन् होइनन्, चाहिने हो भने कसरी लिने र निजामती सेवाको स्वरूपलाई सङ्लो कसरी बनाउन सकिन्छ भन्ने अभ्यास हुनु पर्थ्यो, तर ती अभ्यासहरू नभइकन यसरी ल्याउँदाखेरि त मुलुकलाई नोक्सानै हुन्छ।
0: अनि जस्तो अब यो भनौँ न यो 63-64 पछि जुन आएको थियो आरक्षणले चाहिँ एउटा खालको कहीँ न कहीँ विकृत एउटा अवस्था के सिर्जना गरेको थियो भने एउटै व्यक्तिले पटक पटक आरक्षण पाइरहने र योग्य व्यक्ति चाहिँ पछाडि पर्ने. अब अहिलेको विधेयकले के भन्यो भने आरक्षणको सुविधा चाहिँ एउटा व्यक्तिले राजपत्र अलङ्कित पदमा एकचोटि पाउनेछ, राजपत्राङ्कित पदमा एकचोटि मात्रै पाउनेछ. यसले यो विकृतिलाई अलि हटाउन काम गर्छ
1: गर्छ. यो चाहिँ राम्रो हो. किनभने आरक्षण चाहिँ 10-10 वर्षमा पुनरावलोकन गरेर यसका प्रभावहरूको आधारबाट यसका प्रावधानहरू संशोधन गर्ने, खारेज गर्ने गर्नु पर्थ्यो. त्यो समसामयिकै सुधार हो.
0: त्यसले पारेको प्रभाव चाहिँ के हो खासमा? यहाँ लामो समय स्थायी सेवामा रहनुभयो, उच्च पदमा पनि पुग्नुभयो. यो आरक्षणको जुन व्यवस्था विगतमा हामीले लागू गऱ्यौँ, झन्डै 20 वर्ष अब यो यदि कार्यान्वयनमा आयो भने यो ऐन त्यसपछि मात्रै त्यो खारेज हुनेछ अथवा त्यो कार्यान्वयनमा आउने छैन. एकपटक तल्लो पदमा, एकपटक माथिल्लो पदमा भनिएको छ नि. अब यो नियमित रूपमा हरेक पदमा दिँदाखेरि मुलुकले यो चाहिँ अब निजामती प्रशासनले बेहोर्नु परेको समस्यालाई कसरी हेर्नुहुन्छ यहाँले?
1: अब यो दुई किसिमले हेर्न सकिन्छ. अब यो आरक्षण दिने भनेको त्यो जनतालाई प्रतिस्पर्धी, त्यो उम्मेदवारलाई प्रतिस्पर्धी बनाएर अरू सरहको बनाउने भन्ने हो. अब जब ऊ निरन्तर त्यही आरक्षणबाट सुविधा लिइरहन्छ भने ऊ सामाजिक दृष्टिकोणले र यो योग्यताको हिसाबले पनि ऊ दीक्षित हुन पाउँदैन. त्यसो हुँदा उसलाई दीक्षित गराउनु पर्यो. एकपल्ट सुविधा दिएर उसलाई ल्याएपछि ऊ म अरू सरहको हुन्छु, अब म प्रतिस्पर्धा गर्छु भन्ने भावना चाहिँ उसमा जागृत गराउनु पर्छ र ऊ समग्र निजामती सेवाको हिस्सा हुनुपर्छ. ऊ चाहिँ आरक्षणको हिस्सा होइन.
0: अब यो जुन विधेयक आएको छ, यो विधेयकले चाहिँ यहाँले भनेको जस्तो अब भनौँ न अब मिश्रित खालकै चाहिँ विधेयक भयो नि त यहाँको दृष्टिकोणमा. यो कतिपय राम्रा विषय छन्, केही विषय चाहिँ यसमा अलिक तयारी पुगेन भन्ने यहाँको दृष्टिकोण रह्यो.
1: हो, एकदमै हो. किनभने कतिपय कुराहरू विगतका विकृतिहरू सच्याउन गरेको छ, अति राम्रा कुरा हुन्. कतिपय कुराहरू नयाँ ल्याएको छ, जो चाहिँ अध्ययन नगरिकन ल्याएको कुराहरू चाहिँ त्यसको प्रभाव चाहिँ हेर्न बाँकी नै छ.
0: अब अहिले जुन 34 वर्ष अगाडि आएको ऐनबाट अहिले पनि चाहिँ निजामती प्रशासन सञ्चालन भइरहेको छ. 34 वर्ष पछाडि ऐन आउँदाखेरि त एउटा आउनु नै आफैमा राम्रो कुरा हो भनेर पनि कतिपयले भनिरहेका छन्. यो जसरी
1: त्यो त निश्चित हो, आउनु पर्थ्यो. ऐन मुलुक सङ्घीयतामा गइसकेपछि सङ्घीय संरचनामा निजामती सेवाको स्वरूप कस्तो हुन्छ, तिन तहका सरकारको बिचको तादात्म्यताको अवस्था कस्तो हुन्छ भन्ने कुरालाई यकिन गरेर ऐन ल्याउनु पर्थ्यो. त्यो ऐन आएको छ, अथवा भनौँ न प्रस्तावित छ. त्यो चाहिँ राम्रै कुरा हो, तर ढिलो आउँदाखेरि चाहिँ अलिकति राम्रो आउनु पर्थ्यो.
0: अब यसमा फेरि कामका हिसाबले भनौँ न अनुभवका हिसाबले यसमा क्रमिक रूपमा सुधार गर्न सकिने गुन्जास त छँदैछ नि, होइन?
1: छ. अब त्यो भनेर हामीले चित्त बुझाउने हो भने त फेरि अर्को 24-25 वर्ष पर्खिनु पर्ला.
0: भनेको चाहिँ तत्कालै अहिले आएको ऐनमा पनि सुधार हुन सक्ने यहाँले देख्नुहुन्न?
1: होइन, अब संसदले के गर्छ त्यो त मलाई थाहा छैन, तर सरकारको प्रस्ताव गएपछि त सरकारको नियत त प्रष्ट भयो.
0: अब मूलत यसमा चाहिँ भनौँ न दुईवटा सरकारको चाहिँ आशय देखिन्छ. एउटा त नयाँ पुस्तालाई सहभागी गराउने भन्ने नै हो, र दोस्रो यो भार अलिकति कम गर्ने, 30 वर्ष मात्रै पेन्सन दिने. जस्तो अब यो ऐन कार्यान्वयनमा आइसकेपछि पनि अब अहिलेको लागि मात्रै होइन, आएपछि त्यसपछि पनि त 30 वर्ष नै कायम हुन्छ भनेर भनेको छ. अब यसले राज्यको ढुकुटीलाई अलिकति सहयोग गर्छ अथवा त्योबारे के दृष्टिकोण छ यहाँको?
1: सहयोग त गर्ला, तर हेर्नुहोस् नेपालको निजामती कर्मचारी दक्षिण एसियामा पनि सबभन्दा कम सुविधा पाउने कर्मचारीहरू हुन्. अब उनीहरूको जीविकाको हामीले समस्यालाई सम्बोधन गर्न सकेनौँ भने राम्रो जनशक्ति कसरी पाउन सक्नुहुन्छ
0: भनेको चाहिँ विकर्षण हुन्छ अब
1: विकर्षण नै हुन्छ भनेर मैले ग्यारेन्टी कसरी गर्ने तर आकर्षण भएन
0: आकर्षण घट्यो
1: घट्छ
0: जस्तो अब अहिले पनि कतिपय अवस्थामा मानिसहरू के भन्छन् भने मूलत जो पहिलो चाहिँ श्रेणीका मानिसहरू छन् अथवा आर्थिक रूपले अलिकति सक्षम भएका परिवारका मानिसहरू छन् उनीहरूको निजामतीमा आकर्षण घटेर गएको स्थिति हो भनेर यो विगत पछिल्लो दशकलाई पनि त्यसै गरी भनिन्थ्यो यहाँको दृष्टिकोण के थियो अब यसले यहाँले ऐन आइसकेपछि हुने प्रभावलाई पनि त्योसँग अलिकति तुलना गरेर भनिदिनुहोस् न
1: निजामती सेवामा सुरुका कालहरूभन्दा अहिले चाहिँ जनशक्तिको प्रवेश हेर्नुहुन्छ भने औसतै मान्छेहरू छन् उम्दा मान्छेहरू छैनन् किनभने उम्दा मान्छेहरूको अवसरको लाभ चाहिँ बाहिरै छ किनभने यदि थोरै पारिश्रमिकले निजामती सेवामा उम्दा मान्छेहरूको प्रवेश गराउँछु भन्नु गाह्रो छ त्यसो हुँदाखेरि अब कसरी एकदमै उम्दा मान्छेहरूलाई आकर्षण गर्ने भन्ने सोचाइ चाहिँ देखिएन अब भएकै जनशक्ति नयाँ ल्याउने भन्नेमा मात्रै सीमित भएको जस्तो छ
0: अहिलेको यो व्यवस्थाहरूले नयाँ युवा पुस्तालाई अथवा यहाँको शब्दमा उम्दा मानिसहरूलाई आकर्षित गर्दैन
1: गरिराखेका छैन तपाईँ अवसरको लाभ हेर्छ नि अब उसले बोर्ड फर्स्ट गरेको छ बाहिर चाहिँ चौगुना तलब पाइराखेका छ भने ऊ किन जान्छ निजामती सेवामा
0: यस्तो बेलामा चाहिँ आकर्षणका अन्य व्यवस्थाहरू गरिनुपर्नेमा यो ऐनले अझै बाधा पुर्यायो भन्ने यहाँको दृष्टिकोण
1: हो म विकर्षणै त भन्दिनँ एक थरी मानिसहरू जो औसतमा छन् ती मानिसहरूको निम्ति लोकसेवा आयोग र निजामती सेवा चाहिँ एउटै मात्रै आधार भएको छ किनभने लोकसेवा आयोगको निष्पक्षताले गर्दा गाउँघरका मानिसहरू पनि जागिर खान पाइन्छ स्वच्छ प्रतिस्पर्धा हुन्छ भन्ने धारणा छ त्यो त्यस हिसाबले एउटा आकर्षण त छ
0: तर अब यो ऐन आइसकेपछि जुन सुविधाको हिसाबले यहाँले भनेको अझै घटेर गयो भने आकर्षण घट्छ भन्ने
1: आकर्षण त त्यही समूहमा आकर्षण घट्छ अझ हामीले कमजोर जनशक्ति पाउँछौँ
0: सरकारले चाहिँ यहाँको विचारमा के गर्नु पर्थ्यो
1: सरकारले अलिक सुविधा बढाउने कर्मचारीहरूलाई कार्य विवरणको आधारबाट काम लिने उसको उत्पादकत्व वृद्धि गर्ने त्यो पनि दबाबले होइन उत्प्रेरणाले र मुलुकलाई लाभ दिलाउने जनतालाई लाभ दिलाउने त्यसो गर्नुपर्थ्यो
0: त्यो चाहिँ त्यति हुन सकेको यहाँले पाउनु भएन
1: छैन पाउनु नपाउनु के कुरा भयो
0: हजुर विद्यमान कर्मचारी प्रशासनका बारेमा जुन खालको दृष्टिकोण छ नि त्यसले पनि यसमा काम गरेको होला किनभने अब हुन त यी आम संसारका पछिल्ला दिनमा धेरै पहुँचहरू भए धेरै सूचनाहरू मानिसहरूले पाउन थाले त्यसमाथि जसरी सामाजिक सञ्जाल आयो त्यहाँ कतिपय चाहिने कुरा पनि छन् कतिपय नचाहिने कुरा पनि छन् अब त्यो छान्न सक्ने त्यो कुन ठिक हो कुन बेठिक हो भन्ने र सबै कुरा तय गर्न सक्ने परिस्थिति पनि सबै ठाउँमा छैन त्यसले गर्दा पनि होला निजामती कर्मचारीका बारेमा या कर्मचारी समग्र कर्मचारी प्रशासनका बारेमा आम त्यति सकारात्मक धारणा पाइँदैन नि
1: त्यो त पाइँदैन मैले भने नपाउनुका धेरै कारणहरू छन् सरकारले अनुशासनको नाममा कोर हान्न थाल्यो भने पनि त्यो क्षणिक भयमा आधारित अनुशासन हुन्छ त्यो दिगो हुँदैन कर्मचारीलाई दिएर उसलाई सृजनात्मक काममा लगानी गर्ने र त्यसबाट उत्पादकत्व बढाउने सोचमा जानुपर्छ
0: त्यसमा चाहिँ स्वयं निजामती प्रशासनको भूमिका के हुन्छ, के कारणले चाहिँ समाजले त्यो सम्मान जुन यहाँले अघि भन्दै हुनुहुन्थ्यो कि यसअघिका चाहिँ समयहरूमा जसरी चाहिँ अलि सम्मान पनि समाजमा सम्मान जुन थियो त्यो क्रमशः कहीँ न कहीँ घट्दै गएको भनेर भनिएको टिप्पणीका बारेमा यहाँले कुरा गर्दाखेरि चाहिँ स्वयं निजामती प्रशासनको भूमिका कसरी हेर्नुहुन्छ त?
1: निजामती कर्मचारी पनि दोषी छ। अब राजनीतिक रूपले संलग्न भयो, प्रत्यक्ष रूपमा विगतमा त्यो देखियो, र कर्मचारीमा पनि व्यक्तिगत लाभ लिने प्रवृत्ति बढ्यो, त्यस्तै त प्रदूषित त गर्यो तर सुधार पऱ्यो नि। तपाईँले जिउ पखाल्नु पर्यो भने त टाउकैबाट पानी खान आउनु पर्यो।
0: अब यो जुन समस्याहरू छ, विद्यमान समस्या, अब दुईवटा हिसाबले समाधान गर्नुपर्ने यहाँको दृष्टिकोण, एउटा छ टाउकोबाट पानी हाल्नु पर्यो भन्नु मात्र, अब यो नेतृत्वले चाहिँ यसलाई हेर्नु पर्यो, राजनीतिक नेतृत्वले खास गरी हेर्नु पर्यो, र दोस्रो प्रशासन आफैले यसलाई चाहिँ सुधार गर्ने पनि बाटोहरू छन्। किनभने अब मेरो बारेमा प्रश्न उठिरहेको छ भने कहीँ न कहीँ मैले ती प्रश्न नउठ्ने वातावरण बनाउनु मेरो आफ्नै पनि कर्तव्य हुन जान्छ। अब आजको दिनमा चाहिँ यो दुईवटा पक्षलाई हामी एक ठाउँमा राखेर हाम्रो आवश्यकता हेरेर, किनभने अब हामीले कहीँ न कहीँ काम गर्नु छ, जनताका लागि काम गर्नु छ, जनता चाहिँ लामो समयदेखि असन्तुष्ट छन् र काम गर्ने हिसाबले हेर्दाखेरि राजनीतिक नेतृत्वले चाहिँ दिएको निर्देशन चाहिँ स्थायी सरकारले पालना गर्नुपर्ने विषय। अब यो दुईवटाको बिचमा समन्वय कसरी गर्ने, यहाँ त मुख्य सचिव भएर दुईवटा राजनीतिक नेतृत्व र प्रशासनको बिचमा पुलको काम पनि गर्नुभयो र यहाँको त्यो कामलाई एउटा हदसम्म कहीँ न कहीँ सराहना पनि गरिएको अवस्था हो।
1: अब हेर्नुहोस्, यो त के छ भने निजामती सेवालाई परिचालन गर्ने विभिन्न विधिहरू छन्, अनि मूल कुरो चाहिँ उसको उत्प्रेरणा हो, उसको मनोबल बढाउने र आत्मविश्वास जगाउने, र उसले राम्रो काम गरेको छ भने पुरस्कृत गर्ने, खराब काम गरेको छ भने तत्काल दण्डित गर्ने। अब यी विधिहरू चाहिँ पालना गरिएनन् र राजनैतिक कार्यकारीले चाहिँ आफू बस्दाको अवधिसम्म निजामती कर्मचारीबाट कसरी लाभ लिन सकिन्छ भन्ने मात्रै सोच्यो, त्यो चाहिँ घातक हो।
0: अब यो विगतको वर्ष खास गरी अहिले चाहिँ सत्तामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले भन्ने गरेको 35 वर्षलाई यदि हेर्ने हो भने कहीँ न कहीँ लोकसेवाको निष्पक्षतामा त प्रश्न चिन्ह छैन, यहाँले पनि अघि यो विषय स्पष्ट पारिसक्नुभयो। यद्यपि जसरी दलीयकरण भयो कर्मचारी संयन्त्रमा, निजामती कर्मचारी या राज्यका अन्य सबै कर्मचारी संयन्त्रहरूमा जुन हिसाबले भनसुन चल्न थाले, जुन हिसाबले मान्छेको योग्यताको या क्षमताको चाहिँ कदर भएन, त्यो आज कहीँ न कहीँ प्रस्फुटित भइरहेको छ। त्यो विषय चाहिँ एउटा निराशाका रूपमा या आरोप का रूपमा आइरहेको छ। अब यसलाई सुधार्न अहिलेको चाहिँ विधेयकमा ट्रेड युनियनको विषय पनि समावेश गरिएको छैन, त्यसैलाई कारण भनिएको छ। अब यो रिक्तता जुन छ नि, अब यो रिक्तता कसरी पुरा हुन्छ? अब ट्रेड युनियन छैन, चाहिँ कर्मचारीका आवाजहरूको सुनवाई पनि अब बिस्तारै कम हुँदै जान्छ, तर दलीयकरण जसरी भयो त्यो पनि कम हुँदै जान्छ। अब यो यसमा देखिएका सकारात्मक पक्ष र यसका नकारात्मक पक्ष अथवा यसलाई सुधार्नुपर्ने विषय कसरी देख्नुहुन्छ?
1: अब ट्रेड युनियन होइन, तर ट्रेड युनियनकै मानिसहरूले र राजनैतिक कार्यकारीहरूले आफ्नो लाभको निम्ति यसलाई दलीयकरण गरे, जुन घातक भयो र त्यसले नतिजा राम्रो दिन सकेन, जनमानसमा पनि नकारात्मक असर पर्यो। अब यसलाई सुधार गर्ने बाटो छन्। अब एउटा वैकल्पिक कर्मचारीहरूका गुनासाहरू व्यवस्थापनले सुन्ने, राजनीतिक कार्यहरूले तत्काल हेरिदिने पद्धतिको विकास गर्नु पर्यो।
0: हजुर, अब यो जसरी अब उपसचिव पदहरूमा चाहिँ खुला प्रतिशत जुन बढाइएको छ र उमेर हद 60 वर्ष पुर्याइने भनिएको छ, यो दुईवटा विषयका बारे यहाँको के प्रतिक्रिया छ?
1: अब त्यसले खासै फरक चाहिँ पार्दैन, तर के भनेदेखि खुला प्रतियोगिता भनेको अलिकति 8 जागरीलाई र अलिकति अध्ययनप्रति समर्पित मानिसहरू आउने हुन्।
0: तर एउटा अर्को पनि के भनाइ छ भने जसले काम गर्छ त्यो चाहिँ काम गर्ने मानिस वास्तवमा त्यो परिणतिले भ्याउँदा पनि भ्याउँदैन, किनभने कामै चाहिँ यदि गर्ने हो भने अड्डामा धेरै नै काम छन्, त्यसले जो मान्छे चाहिँ पढ्नकै लागि भनेर पढ्छ ऊ उनीहरू मात्रै माथि जान्छन्। इमान्दारितापूर्वक कर्तव्यनिष्ठका साथ काम गर्ने मानिसहरूले त्यो चाहिने पाउँदैनन् र क्षमता भएका मानिसहरू बिस्तारै चाहिँ तल तल नै चाहिँ थन्किरहन्छन् अथवा थन्किरहेका छन् कतिपय अवस्थामा भन्ने पनि एउटा चाहिँ त्यो रहेछ त्यहाँ निजामती प्रशासनमा। त्यो चाहिँ कस्तो खालको भाष्य हो?
2: अब त्यो अलिकति बहाना अलिकति यथार्थ
0: आधा आधा।
2: यथार्थ यस अर्थमा कि कर्मचारीले पनि खालि काम छोडेर पढ्नेपट्टि मात्रै लाग्ने, यतातिरबाट मात्रै उन्नति हुन्छ भन्ने सोच्ने र के भनेदेखि काम गर्ने मान्छेले पढ्न पाउँदैन भन्ने कुरा पनि बहाना हो
0: भनेको यो आधा आधा आधी कुरा रहेछ। हजुर, अब ठ्याक्कै सेवा प्रवाहमा जाउँ न। सेवा प्रवाहमा चाहिँ जनतालाई सन्तुष्ट गराउने सन्दर्भमा निजामती प्रशासनले कतिको काम गर्यो? जस्तो जनतासँग प्रत्यक्ष जोडिएका निकायहरूमा जसरी कर्मचारीका चाहिँ प्रतिनिधिहरू त्यहाँ छन्, उनीहरूले चाहिँ अब समय अनुकूल परिवर्तन गर्नुपर्ने विषयहरू के हुन्? अब आज जनस्तरमा जुन खालको असन्तुष्टि देखिएको छ र त्यो असन्तुष्टि कहीँ न कहीँ राजनीतिक प्रणाली प्रक्रिया सत्तामा गएर ठोकिएको छ, हरेक पटक जसो हामीले हेर्ने हो भने नयाँ नयाँ शक्तिहरू आइरहेका छन्, उनीहरूको अनुभव छैन तर उनीहरूको चाहिँ आन्दोलनको बलमा उनीहरू आइरहेका छन् अथवा जनताको असन्तुष्टिको बलमा आइरहेका छन्। हिजोदेखि नै यदि हामीले हेर्ने हो भने हाम्रो राज्य प्रणाली आफैमा स्थायी प्रणाली हुन सकेन। अब यो अवस्थामा चाहिँ अब हिजो जे भयो आज चाहिँ हामी कहीँ न कहीँ पद्धतिको विकास गरौँ, स्थायित्वको विकास गरौँ भन्दै गर्दाखेरि चाहिँ त्यो तल चाहिँ डेलिभर गर्ने भन्छौँ नि हामी सेवा प्रवाह गर्ने कर्मचारीले आफूलाई कसरी ढाल्नु पर्ला?
2: अब कर्मचारी आफै परिवर्तन हुने भन्ने एउटा कुरा हो, राजनीतिक कार्यकारीले नीति बनाउने र सुविधा दिने सहुलियत दिने भन्ने अर्का कुराहरू हुन्। अब राजनीतिक कार्यकारीहरूमा त्यो सोचै भएन, कर्मचारी भनेका हाम्रा नोकर हुन्, हामीले जे अराए त्यही मान्नुपर्छ भन्ने एउटा चाहिँ भक्तिभावको दृष्टिकोणले हेऱ्यो भने त कहिले सुध्रिने त। अब उनले पनि भक्तिभाव भन्दा पनि यी चाहिँ राष्ट्र निर्माणका सहयोगी हुन् र जनतालाई सेवा सुविधा प्रवाह गर्ने यिनको ठुलो भूमिका छ, यिनको पनि सम्मान गर्नुपर्छ भनेर एउटा सम्मानजनक दृष्टिकोणले नीति बनायो भने त सुधार हुन्छ नि। कर्मचारी त्यो तल्लो तहको कर्मचारीले के चाहिँ सुधार ल्याउँछ र?
0: डाक्टर साहब, यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
2: धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो नेपाल सरकारका पूर्व मुख्य सचिव डाक्टर विमल कोइराला। सरकारले निजामती कर्मचारी सम्बन्धी विधेयक हिजो सङ्घीय संसदमा दर्ता गरेको छ, त्यसमा विभिन्न प्रावधानहरू व्यवस्था गरिएका छन्। ती प्रावधानका बारेमा हामीले उहाँको प्रतिक्रिया अन्तर्सम्वादमा लियौँ। प्राविधिक मित्र राजु थापालाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु। नमस्कार।

0: व्यक्तिगत पानी पुनर्भरण, सार्वजनिक खुला क्षेत्र, वन क्षेत्र, ताल तलैया र नदी संरक्षणको अभियानमा आजदेखि जुटौँ।
1: काठमाडौँ उपत्यका विकास प्राधिकरणद्वारा जनहितमा जारी जलवायु अनुकूलन सन्देश। सावधान, तपाईँ पनि वित्तीय ठगी अर्थात् स्क्यामको शिकार बन्न सक्नुहुन्छ।
2: अपरिचित व्यक्ति वा संस्थाले पठाएको लिङ्क वा अट्याचमेन्ट नखोल्नुहोस्।
1: कसैले सामान्य भन्दा फरक शैलीमा कुराकानी गर्दै पैसा पठाउन वा वित्तीय सूचना मागेमा सतर्क रहनुहोस्।
2: अपरिचित वा फरक खातामा रकम पठाउन दबाब दिने, सामाजिक सञ्जाल मार्फत मात्र कारोबार गराउन खोज्ने वा युजर नेम, पासवर्ड, पिन र ओटिपी माग्ने व्यक्ति वा संस्थामाथि तुरुन्तै विश्वास नगर्नुहोस्।
1: तुरुन्तै कारोबार गर्न दबाब दिनु, नयाँ खाता वा विवरण माग्नु र जोखिम छैन, धेरै नाफा हुन्छ भन्ने आकर्षक प्रस्ताव पनि ठगीको संकेत हुन सक्छ।
2: स्क्याममा पर्दा तपाईँले अनजानमै पैसा पठाउन सक्नुहुन्छ, वित्तीय सूचना चोरी हुन सक्छ।
1: त्यसैले शंका लागेमा रोकियौ, आधिकारिकता जाँचौ, आवश्यक परे साइबर ब्युरो वा प्रहरी, सम्बन्धित वित्तीय संस्था तथा नियमनकारी निकायलाई जानकारी गराउ।
2: वित्तीय ठगीबाट आफू पनि बचाउ, अरूलाई पनि बचाउ।
1: नेपाल राष्ट्र बैंक, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा।
3: यस बेला बिहानको 7 बज्ने लाग्यो। अब सुन्नुहोस् समाचार।

यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। संघीय निजामती सेवा विधेयक संसद सचिवालयमा दर्ता। संसदको चालु अधिवेशन आज रातिदेखि अन्त्य। मनाङको हिमलुङ हिमालमा हिम पहिरो जाँदा मृत्यु हुनेको संख्या 15 पुग्यो। भोटेकोसी बाढीले क्षतिग्रस्त गल्छी बेत्रावती सडक खण्डमा ट्र्याक खोल्यो। निजी क्षेत्र समेत विद्युत व्यापारमा सहभागी हुन सक्ने गरी राष्ट्रिय प्रसारण लाइन प्रयोगको बाटो खुल्यो। र इराकबाट अमेरिकी सेना फिर्ता भएको राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा।

0: प्राप्त गरौँ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: समाचार विस्तारमा। मनाङको हिमलुङ हिमालमा हिम पहिरो जाँदा मृत्यु हुनेको संख्या 15 पुगेको छ। हिजो थप 8 जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या 15 पुगेको हो। खोज तथा उद्धारमा खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण गाइड संघको टोलीले हिजो 8 शव फेला पारेको हो। उनीहरूको पहिचान स्पष्ट पारिएको छैन। त्यहाँ अझै 1 हराइरहेको पर्वतारोहण तथा गाइड संघले जनाएको छ। यसअघि बुधबार उद्धार टोलीले आश गुरुङ, सुरज राई र पदम मगरको शव फेला परेको थियो। यस्तै आइतबार र सोमबार गरी वीरेन्द्र गुरुङ, घनश्याम राई, छेबी भोटे र पासाङ भोटेको शव भेटिएको थियो। असोज 11 मनाङको नार्फा भूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालमा हिम पहिरो गएको थियो। हिम पहिरोमा हराएका मध्ये 11 दोस्रो दिन सम्पर्कमा आएका थिए। हिमलुङ हिम पहिरोबाट हालसम्म 15 शव निकालिएको छ। तीमध्ये 2 शव चामे स्थित अस्पताल र 6 शव फु गाउँसम्म हिजो पुर्याइएको नेपाली सेनाले जनाएको छ। सरकारले संघीय निजामती सेवा विधेयक 2083 संघीय संसद सचिवालयमा दर्ता गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले विधेयक संसदमा दर्ता गर्नुभएको हो। यही असोज 13 मन्त्री परिषद बैठकले संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिएको थियो। सरकारले संघीय शासन प्रणाली अनुसार संघ प्रदेश र स्थानीय तहबीचको प्रशासनिक सम्बन्ध, कार्यक्षेत्र र सहकार्यलाई व्यवस्थित, स्पष्ट र प्रभावकारी बनाउँदै प्रशासनिक संयन्त्रलाई राजनैतिक प्रभावबाट मुक्त गरी निजामती

0: सेवालाई व्यावसायिक, सक्षम, उत्तरदायी र जनमुखी बनाउन विधेयक आवश्यक परेको स्पष्ट पारेको छ। मन्त्री रावलले प्रस्तावित संघीय निजामती सेवा विधेयकले निजामती सेवाको कार्य सम्पादन र जवाफदेहितामा आमूल परिवर्तन ल्याउने अपेक्षा गरिएको बताउनुभयो। सामाजिक सञ्जाल मार्फत हिजो उहाँले गहन अध्ययन तथा व्यापक छलफलपछि विधेयकलाई अन्तिम रूप दिइएको र निजामती सेवालाई यसले थप सक्षम, प्रभावकारी, दक्ष, उत्तरदायी र परिणाममुखी बनाउने बताउनु भएको छ। साथै उहाँले संघीय शासन प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न महत्वपूर्ण आधार प्रदान गर्नुका साथै सुशासन र सामाजिक प्रशासन सुधारको दिशामा विधेयक महत्वपूर्ण कोसे ढुङ्गा बन्ने विश्वास व्यक्त गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको सिफारिसमा आज राति 12 बजेदेखि लागू हुने गरी संघीय संसदको चालु अधिवेशन अन्त्य गर्नुभएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर शाहीले विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिसमा आज राति 12 बजेदेखि संघीय संसदका दुवै अधिवेशन अन्त्य गर्नुभएको जानकारी दिनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकले विभिन्न 3 विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले प्रस्तुत गर्नुभएको कर्मचारी सञ्चय कोष 10 संशोधन विधेयक 2083, नागरिक लगानी कोष 3 संशोधन विधेयक 2083 र भुक्तानी तथा फर्सेट 1 संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो। यस्तै बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी 1 संशोधन विधेयक सम्बन्धित समितिको प्रतिवेदन 2083 पेश गर्नुभयो। बैठकले प्रतिनिधि सभाका पूर्व सदस्य घनेन्द्र बस्नेतको 74 वर्षको उमेरमा भएको निधनप्रति शोक प्रस्ताव पनि पारित गरेको छ। यसअघि प्रतिनिधि सभाको हिजोको बैठकमा विशेष समय लिएर प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदम्बेले सरकारले बलियो जनादेश पाए पनि शासन सञ्चालनमा भने कमजोर देखिएको बताउनुभयो। नेता आङदेमेले संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाँदा र फर्किँदा प्रधानमन्त्री बालेन्द्र शाहले संसदलाई जानकारी नदिएर संसदीय परम्परा र मर्यादाको उल्लङ्घन गरेको जिकिर गर्नुभयो। नेता आङदेमेले मुलुकको अर्थतन्त्रको अवस्था दयनीय रहेको र महँगीले जनताको भान्सा आक्रान्त हुँदा पनि सरकार संवेदनशील नभएको बताउनुभयो। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा संसदीय दलका उपनेता गणेश पराजुलीले मुलुकले विपदबाट ठूलो क्षति बिहोर्नु परेको भन्दै प्रतिपक्ष र सत्तापक्षबीच समन्वय गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले सीमा सुरक्षा सुदृढीकरण, महँगी नियन्त्रण र अल्पत्र परेका आयोजनालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। बैठकमा सांसदहरूले चाडपर्व नजिकिँदै गर्दा बढिरहेको बजार महँगी तथा कालोबजारी नियन्त्रण गर्नुपर्ने, किसानहरूलाई सिँचाइ तथा मल बिउ समयमै उपलब्ध गराउनुपर्ने, विभिन्न जिल्लामा देखिएका खानेपानी समस्या समाधान गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक आज बिहान 11 बजे बस्दैछ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राष्ट्रिय सभामा रिक्त रहेको 2 सदस्य पदको पदपूर्ति यथाशीघ्र गर्न आवश्यक प्रक्रिया अघि बढाइने बताउनु भएको छ। राष्ट्रिय सभाको बैठकमा हिजो सांसदहरूका प्रश्नको प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट जवाफ दिनुहुँदै कानून मन्त्री गौतमले निर्वाचन आयोगले उपनिर्वाचनको प्रक्रिया अघि बढाउने र सरकारको सिफारिसमा मनोनित हुने सदस्यको हकमा समावेशिता, राष्ट्रिय सभाको गरिमा र भूमिकालाई ध्यानमा राखी उपयुक्त व्यक्तिको सिफारिस चाँडै गर्ने जानकारी गराउनुभयो। यस्तै कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि क्षतिपूर्ति, पूर्व सूचना प्रणाली, नस्ल स्थानान्तरण र वैकल्पिक बाली प्रवर्धनका उपायहरू प्राथमिकताका साथ कार्यान्वयन भइरहेको बताउनुभयो। यस्तै राष्ट्रिय सभाको हिजोको बैठकले भुटेकोशी तथा कालीगण्डकी कोरिडोरमा भएको विपदको जोखिम, क्षति र पुनस्थापनाको अध्ययन गर्दै दीर्घकालीन जोखिम न्यूनीकरणको मार्गचित्र सिफारिस गर्न 9 सदस्यीय विशेष समिति गठन गरेको छ। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले भोटेकोशी तथा कालीगण्डकी कोरिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठनका लागि गर्नुभएको प्रस्तावमा सभाले सहमति दिएको हो। यसअघि राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूले दैनिक उपभोग्य वस्तु र खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध हुने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक आज दिउँसो 1:15 बजे बस्दैछ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले आयोगको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ। राष्ट्रपति कार्यालयमा हिजो आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त कार्कीले नेपालको संविधान बमोजिम आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर शाहीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ। रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी बेत्रावती सड़क खण्डमा ट्र्याक खोल्ने कार्य सम्पन्न भएको छ। ट्र्याक खुलेसँगै त्यस सड़क खण्डमा सर्वसाधारणको आवत जावत समेत शुरू भएको छ। रसुवासँग जोडिने मुख्य सड़क मार्गका रूपमा रहेको उक्त सड़क खण्डमा ट्र्याक खुले पनि ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम भने बाँकी रहेको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जानकारी दिनुभयो। शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि 69 देशका 648 आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागले दिएको जानकारी अनुसार सन् 2026 शरद ऋतुमा नेपालका 20 हिमाल आरोहणका लागि 69 देशका 648 आरोहीलाई अनुमति प्रदान गरिएको छ। आरोहण अनुमति प्रदान गरे बापत विभागले आरोहीबाट 23,89,00,000 भन्दा बढी रोयल्टी रकम संकलन गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा हालै आएको बाढी र पहिरोपछि अस्ट्रेलिया सरकारले देखाएको मित्रता, ऐक्यबद्धता र सहयोगका लागि कृतज्ञता व्यक्त गर्नुभएको छ। नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्सले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो गर्नुभएको शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री शाहले आभार व्यक्त गर्नुभएको हो। भेटका क्रममा प्रधानमन्त्रीले बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै नेपाल सरकारले खोज, उद्धार, राहत र पुनस्थापनाका लागि उपलब्ध सम्पूर्ण स्रोत साधन परिचालन गरिरहेको जानकारी दिनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलसिन्हाले दूरसञ्चार सेवाको गुणस्तरको अवस्थाबारे नेपाल दूरसञ्चार प्राधिकरणसँग जानकारी माग गर्नुभएको छ। टेलिफोन र इन्टरनेट सेवाको गुणस्तर कमजोर भएको बारे उपभोक्ताको गुनासो नघटेको उल्लेख गर्नुहुँदै संचार मन्त्री डाक्टर तिमिल सिन्हाले हिजो नेपाल दूरसञ्चार प्राधिकरणका पदाधिकारीसँग सेवाको अवस्था, गुणस्तर परीक्षण, नियमन तथा सेवा विस्तारका विषयमा जानकारी लिनुभएको हो। नेपाली काङ्ग्रेस संस्थापन इतर समूहको 15 महाधिवेशन अन्तर्गत देशभर 3,191 वडामा अधिवेशन सम्पन्न भएको जानकारी दिइएको छ। काङ्ग्रेस संस्थापन इतर समूहको केन्द्रीय निर्वाचन समितिका अनुसार हिजो भएको वडा अधिवेशनमा देशभरका 6,743 वडामध्ये 3,191 वडामा अधिवेशन सम्पन्न भएको हो। समितिका संयोजक एकराज पोखरेलले कोशी प्रदेशमा 1,157 वडामध्ये 577, मध्य प्रदेशमा 1,271 मध्ये 402, बागमती प्रदेशमा 1,121 मध्ये 563 र गण्डकी प्रदेशमा 762 मध्ये 366 वडामा अधिवेशन सम्पन्न भएको जानकारी दिनुभयो। मनाङमा अल्पत्र परेका 16 इन्डोनेसियाली पर्यटकलाई हेलिकप्टरबाट लमजुङ पुर्याइएको छ। उनीहरूलाई मनाङको निस्याङ गाउँपालिका 1 घताङ एग्रो क्षेत्रबाट लमजुङको बेसी सहर नगरपालिका 7 सहजीमा पुर्याइएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक जितेन्द्र बहादुर बस्नेतले जानकारी दिनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की काठमाडौँका सर्वेक्षक सुविन्द्र श्रेष्ठ विरुद्ध पदीय मर्यादा विपरीतका कार्य गरी गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। आयोगले श्रेष्ठले गैर कानूनी रूपमा आर्जन गरेको सम्पत्ति उहाँकी श्रीमती कमला श्रेष्ठको नाममा समेत राखेको दावी गर्दै 4,74,46,000 भन्दा बढी रकम बिगो कायम गरी मुद्दा दायर गरेको हो। सिंहदरबार वैद्यखाना विकास समितिबाट हुने औषधिको उत्पादन बढाउन, कच्चा पदार्थका लागि आवश्यक जडीबुटीको दिगो संकलन, संरक्षण, प्रशोधन तथा उपभोगका सम्बन्धमा कार्ययोजना बनाउन कार्यदल गठन गर्ने निर्णय गरिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो भएको जडीबुटीको दिगो संकलन, संरक्षण, प्रशोधन तथा उपयोग सम्बन्धमा छलफल तथा अन्तर्क्रियापछि समितिका कार्यकारी निर्देशक डाक्टर प्रदीप केसीको संयोजकत्वमा विज्ञ टोली सम्मिलित कार्यदल गठनको निर्णय भएको हो। हुम्लाको उत्तरी सिमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण 41 नेपाली अलपत्र परेका छन्। हिल्सा ताक्लाकोट आवतजावत प्रभावित भएपछि उनीहरू हिल्सामै रोकिएको अध्यागमन अधिकृत विमल पौडेलले जानकारी दिनुभयो। साल ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा 1,039 क्विन्टल नुन मौजदात रहेको छ। दसैँ तिहार लगायत चाडपर्वमा नुनको अभाव नहोस् भनेर पर्याप्त मौजदात राखिएको साल ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लाका प्रमुख मुनि दत्त बुढाले जानकारी दिनुभयो। अब रिपोर्ट। पूर्वी पाल्पाको निस्ती गाउँपालिकामा उत्पादन भएको प्रशोधित अदुवा र सिमी जर्मन हुँदै नेदरल्यान्ड निर्यात भइरहेको छ। निस्ती 5 गल्धामा रहेको गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थाले अदुवा तथा सेतो र कालो सिमीका दाना युरोपका देशमा पठाउन सफल भएसँगै किसानहरू उत्पादनप्रति थप उत्साहित भएका छन्। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
1: निस्ती गाउँपालिका 5 गल्धाका किसानले उत्पादन गरेको कालो र सेतो सिमी, सुकाएको चना अदुवा यस वर्ष पनि युरोपका देशहरूमा निकासी हुने भएको छ। गल्धाका किसानले उत्पादन गरेको कृषि वस्तु विदेश पठाउन पाउँदा किसानलाई खेती विस्तार गर्न हौसला मिलेको किसान तेजन सुनारीको भनाइ छ।
2: हामीले उत्पादन गरेको अदुवा र गेडागुडी विदेश पठाउन पाउँदा खुसी लागेको छ। सोचे भन्दा धेरै बजार मूल्य पाइएको छ। थप उत्पादन गर्नलाई हौसला बढिरहेको छ।
1: कृषकलाई सहकारी संस्थाले आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ। स्थानीय सरकार र सहकारी संस्थाको सहयोगमा कृषि उत्पादनलाई सुकाउने, ग्रेडिङ गर्ने, पिस्ने, प्याकेजिङ गर्ने, प्रशोधन गर्ने जस्ता काम गर्दै आएको छ। गल्दा सामाजिक उद्यमी महिला सहकारी संस्थाकी व्यवस्थापक दिलमाया सारु।
3: सिमी कालो र सेतो हामीले 36,330 केजी विदेश निर्यात गरेका थियौँ। अदुवाको चाना पनि हामीले 146,673 केजी मध्येमा त्यसलाई प्रशोधन गरेर सुकाउँदा 24,246 केजी
1: सहकारी अन्तर्गतका 272 जना किसानसँग अर्ग्यानिक प्रमाणित गरेको अदुवा खरिद गरी युरोप निकासी गरेका यहाँका महिलाहरूले विभिन्न सरकारवाला निकायसँगको सहयोगमा अदुवा प्रशोधन उद्योग समेत सञ्चालन गर्दै आएका छन्। सिमी प्रति केजी 175 र अदुवा प्रति केजी 60 रुपियाँमा सहकारीले खरिद गर्दै आएको छ। किसानले आफ्नो उत्पादनको उचित मूल्य पाएको बताउनुहुन्छ। पुनः व्यवस्थापक सारु।
3: आउने वर्ष पनि त्यही अनुसार अदुवाको चाना र गेडागुडी सिमी पठाउने लक्ष्य राखेका छौँ। गेडागुडीमा 175 रुपियाँ केजी हामीले किसानलाई नै दिएर त्यसरी खरिद गर्यौँ। 1,12,00,000 मागेर चाहिँ हामीले अदुवा खरिद गरेका थियौँ। प्रति केजी किसानलाई अदुवाको 40 रुपियाँ केजी दिएका थियौँ।
1: निस्ती गाउँपालिकाका किसान र सहकारीले गाउँपालिकाको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएको गाउँपालिका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठको भनाइ छ।
4: अन्तर्राष्ट्रिय स्तरमा अदुवा प्रशोधन गरेर निर्यात गरिरहेको छ भन्न पाउँदा निस्ती गाउँपालिकालाई समृद्ध गाउँपालिका बनाउनका लागि पनि यसले थप सहयोग गरेको छ।
1: निस्तीमा उत्पादित अदुवा र सिमी स्थानीय व्यापारीले खरिद गरी बुटवल, भैरवा, काठमाडौँदेखि छिमेकी देश भारतसम्म मात्र पुगेको थियो। तर बजार माग अनुसार सहकारीले विदेश पठाउन थालेपछि विदेशको पैसा स्थानीय स्तरमै भित्रिएको छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
0: अब अन्तर्राष्ट्रिय समाचार। इजरायली राष्ट्रपति आइजक अर्जोगले फ्लाइ दुबईका 5 इजरायली यात्रुलाई वीरता पुरस्कार दिने घोषणा गर्नुभएको छ। ती यात्रुले फ्लाइ दुबईको सहचालकलाई नियन्त्रणमा लिई उनीहरू सवार विमान दुर्घटना गराउने प्रयास रोकेका थिए। विमान चालक भारतीय नागरिक स्मित मक्साको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली राष्ट्रपति अर्जोगले प्रशंसा गर्नुभएको छ। इजरायली अधिकारीहरूका अनुसार सह पाइलटले चक्कु प्रहार गरेपछि विमान चालक मच्छाले ककपिटको ढोका खोली यात्रु र चालक दलका सदस्यलाई सूचना गरी उनीहरूको सहयोगमा आक्रमणकारीलाई नियन्त्रणमा लिएर विमान बचाउन सफल हुनुभएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकबाट अमेरिकी सेना फिर्ता भएको घोषणा गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले इराकमा इस्लामिक स्टेट आईएसआईएस विरुद्धको सैन्य अभियान पूरा भएको दावी गर्दै इराकबाट अमेरिकी सेना फिर्ता भएको घोषणा गर्नुभएको हो। ट्रम्पले बिहिबार आफ्नो ट्रुथ सोसल प्लेटफर्म मार्फत इराकबाट अमेरिकी सेना फिर्ता भएको घोषणा गर्नुभयो। राष्ट्रपति ट्रम्पले इराकबाट अमेरिका फर्किने निर्णयलाई आफ्नो पहिलो कार्यकालमा सुरु गरिएको अभियानको निष्कर्षका रूपमा प्रस्तुत गर्नुभएको छ। अब आर्थिक समाचार।
5: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: सरकारले निजी क्षेत्र समेत विद्युत व्यापारमा सहभागी हुन सक्ने गरी राष्ट्रिय प्रसारण लाइन प्रयोगको बाटो खुल्ला गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतको विद्युत नियमन आयोगले बिहिबार निजी क्षेत्रलाई राष्ट्रिय विद्युत प्रसारण तथा वितरण प्रणालीको प्रयोग गर्न दिए बापत लिइने दस्तुर व्हिलिङ चार्ज मापदण्ड सार्वजनिक गरेको हो। जारी मापदण्डमा चालु आर्थिक वर्षका लागि राष्ट्रिय विद्युत प्रसारण ग्रिडमा रहेको प्रसारण प्रणाली उपयोग गर्दा मध्यकालीन र दीर्घकालीन खुल्ला पहुँचका लागि प्रति मेगावाट प्रति महिना 4,13,000 रुपियाँ र अल्पकालीन खुल्ला पहुँचका लागि प्रति किलोवाट प्रति घण्टा 57 पैसा प्रसारण शुल्क तोकिएको छ। खुल्ला बजार नीति अन्तर्गत तेस्रो पक्ष वा निजी क्षेत्रलाई समेत विद्युत प्रसारण प्रणाली प्रयोग गर्न दिनका लागि यो शुल्क निर्धारण गरेको आयोगका अध्यक्ष डाक्टर रामप्रसाद धितालले बताउनुभयो। राष्ट्रिय विद्युत प्रसारण ग्रिड अन्तर्गत बाहेकका अन्य रेडियल तथा डेडिकेटेड प्रसारण संरचनाहरूको प्रसारण शुल्कका सम्बन्धमा भने छुट्टै निर्देशिका जारी गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले आधारभूत टेलिफोन सेवाको अनुमति रद्द भएको युनाइटेड टेलिकम लिमिटेड युटिएलले तिर्नुपर्ने बक्यौता र त्यसमा लाग्ने जरिवाना सरकारी बाँकी सरह असुलुपर गर्ने निर्णय गरेको छ। युटिएलले फ्रिक्वेन्सी दस्तुर, रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोषको रकम र सोमा लाग्ने भदौ मसान्तसम्मको थप दस्तुर सहित विभिन्न शीर्षकमा गरी 8,05,23,00,000 रुपियाँ भन्दा बढी बक्यौता बुझाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ। कम्पनीको सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल नियन्त्रणमा लिई मूल्य निर्धारण समिति गठन प्रक्रिया अघि बढाउने निर्णय भएको प्राधिकरणका प्रवक्ता मीन प्रसाद अर्यालले जानकारी दिनुभयो। युनाइटेड टेलिकमले लिएको आधारभूत टेलिफोन सेवाको अनुमति पत्र गत भदौ 20 गतेदेखि स्वत रद्द भएको थियो। सन् 2026 सेप्टेम्बर महिनामा 88,248 विदेशी पर्यटक नेपाल भित्रिएका छन्। यो संख्या अघिल्लो वर्षको तुलनामा झण्डै 10,000 जनाले बढी हो। गत वर्षको सेप्टेम्बर महिनामा 78,711 जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। नेपाल आउने पर्यटक मध्ये सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन्। सेप्टेम्बरमा मात्रै 17,425 जना भारतीय पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ।
7: जापानमा जारी एसियाली खेलकुद अन्तर्गत नेपालका सुभाष तामाङले 3 अन्डर 67 स्कोर कार्ड बनाएर गल्फ पुरुष एकल स्ट्रोक प्लेमा कट पार गरेका छन्। फलस्वरूप सुभाष 33 रनमा प्रवेश गरेका छन्। दुई दिनको खेलपछि सुभाषले कुल 3 अन्डर 137 स्कोर सहित समग्रमा 11 स्थानमा रहँदै अन्तिम 36 होलका लागि स्थान बनाएका हुन्। पहिलो दिन सुभाषले संयुक्त रूपमा 18 स्थानमा रहेर राम्रो सुरुवात गरेका थिए। नेपालका अर्का पुरुष खेलाडी राहुल विश्वकर्मा भने कट पार गर्न असफल भए। महिला एकल स्ट्रोक प्लेमा नेपालकी तारा कार्कीले पनि कट पार गर्न सकेनन्। तेक्वान्दोतर्फ पनि नेपालले एसियाली खेलकुदमा राम्रो प्रदर्शन गर्न सकेन। बिहिबार नेपाली खेलाडीहरू पहिलो चरणबाट माथि उठ्न सकेनन्। नेपालकी 24 वर्षीय स्वस्तिका तामाङ महिला एकल पुम्सेको पहिलो चरणबाटै बाहिरिन्। 8 खेलाडी सहभागी प्रतिस्पर्धामा उनी 8 स्थानमा रहिन्। त्यस्तै एकल पुम्सेको पहिलो चरणमा 24 वर्षीय युवराज राणाको पनि प्रदर्शन कमजोर रह्यो। राणा 8 खेलाडी सहभागी भएको प्रतिस्पर्धामा 8 स्थानमा रहे। अब नेपालका अभिषेक रावलले पुरुष क्योरुगी 80 केजी मुनि प्रतिस्पर्धा गर्नेछन्। एसियाली खेलकुदको पुरुष क्रिकेटमा स्वर्ण पदकका लागि चिर प्रतिद्वन्दी भारत र पाकिस्तान आम्ने सामने हुने भएका छन्। पाकिस्तानले पहिलो सेमिफाइनलमा बङ्गलादेशलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। त्यसपछि भएको दोस्रो सेमिफाइनलमा भारतले श्रीलङ्कामाथि 124 रनको शानदार जित निकाल्यो। यससँगै स्वर्ण भिडन्त भारत र पाकिस्तान बीच पक्का भएको हो। पहिलो सेमिफाइनलमा पाकिस्तानले बङ्गलादेशलाई 6 विकेटले पराजित गरेको थियो। त्यसपछि भएको दोस्रो सेमिफाइनलमा भारतले श्रीलङ्कालाई पराजित गर्दै पाकिस्तानसँगको फाइनल भेट पक्का गरेको हो। यससँगै एसियन गेम्सको पुरुष क्रिकेटमा स्वर्ण पदकका लागि भारत र पाकिस्तान बीच बहुप्रतीक्षित भिडन्त तय भएको छ। स्वर्ण पदकका लागि भारत र पाकिस्तानको फाइनल शनिबार हुनेछ। सेमिफाइनलमा पराजित बङ्गलादेश र श्रीलङ्काले भने काँस्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन्। काँस्य पदकको खेल पनि शनिबार नै हुनेछ।
0: अब मौसम सम्बन्धी जानकारी। आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा तथा देशका तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानमा मध्यमसम्मको तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 29.8 र न्यूनतम तापक्रम 19.6 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:50 भयो भने सूर्यास्त भरे साँझ 5:54 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। संघीय निजामती सेवा विधेयक संसद सचिवालयमा दर्ता, संसदको चालु अधिवेशन आज रातिदेखि अन्त्य। मनाङको हिमलुङ हिमालमा हिम पहिरो जाँदा मृत्यु हुनेको संख्या 15 पुग्यो। भटेकुसी बाढीले क्षतिग्रस्त गल्छी बेत्रावती सडक खण्डमा ट्र्याक खुल्ला। निजी क्षेत्र समेत विद्युत व्यापारमा सहभागी हुन सक्ने गरी राष्ट्रिय प्रसारण लाइन प्रयोगको बाटो खुल्यो। र इराकबाट अमेरिकी सेना फिर्ता भएको राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार 8 बजे अङ्ग्रेजी भाषामा प्रसारण हुनेछ। हवस् त, नमस्कार।

0: उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *1415*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँदैछौँ अरुण थापा, बाबा राणा र साथीहरूको स्वरमा यो स्वदेशगान, रचना नवराज कार्कीको अनि सङ्गीत हो सरोज गोपालको।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो राष्ट्रको संचार।
2: माटो, मान्छे, मौसम अनि बाटोका कुरा हुन्छ सुरक्षित जीवन लिए जानकारी पुरा। बुझ्ने, बुझाउने र सँगै अघि बढ्ने प्रयासमा रेडियो नेपालमा कार्यक्रम बुझौन।
3: नमस्कार, कार्यक्रम बुझौनमा स्वागत छ। म मनुका कुँवर। यसपाला मनसुन सकिने लाग्दा यही असोज 8-11 गतेसम्म देशका धेरै ठाउँमा ठूलो पानी पर्यो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण NDRRMA का अनुसार यो 4 दिनमा मात्रै 227 घर पूर्ण रूपमा क्षतिग्रस्त भयो। कारण बाढी पहिरो र भारी वर्षा। घर बनाउन के कुरामा चुकेकाले हरेक बर्खामा यस्ता विपदका घटनाहरू, दुखद अवस्थाहरू दोहोरिरहन्छ त। आज हामी यस विषयमा छलफल गर्दैछौँ। छलफलमा मसँग हुनुहुन्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण NDRRMA का सिनियर डिभिजनल इन्जिनियर सुशील कुमार श्रेष्ठ। यहाँलाई कार्यक्रममा स्वागत छ।
4: धन्यवाद।
3: यो वर्ष पनि काठमाडौँ उपत्यकामा हेर्ने हो भने पक्की घरहरू पहिरोले गर्दा ढलेको, जगै सहित उत्तानो परेर ढलेको देखियो। त्यस्तै भासेको पनि देखियो, घरवालाहरूको रुवाभासी पनि देखियो। किन यो हरेक वर्ष यस्ता घटनाहरू भइरहन्छन्?
4: प्रत्येक वर्ष चाहिँ यो बाढी पहिरो लगायत विभिन्न विपदका घटनाले धेरै घरहरू चाहिँ क्षति भइरहेको अवस्था देखिन्छ। यसपालि पनि धेरै घरमा क्षति भएकै देखिन्छ। यही हप्ता मात्र पनि धेरै घरहरूमा क्षति भएको देखिन्छ। हामी 2072 सालको भूकम्प पछाडि हाम्रो यो घर निर्माणमा अलिकति केही परिवर्तन चाहिँ आएको देखिन्छ। हामीहरू प्राय इन्जिनियरिङ हिसाबले चाहिँ घरहरू बनाइराखेका चाहिँ छौँ। के अरे, नयाँ बिल्डिङ कोड लागू भएको छ। नयाँ बिल्डिङ कोड अनुसार घरहरूको डिजाइनहरू भइरहेको छ र घरहरू निर्माण भइरहेछ। तर त्यो घरहरू कसरी निर्माण भइरहेछन्, ती घरहरू चाहिँ भूकम्पीय हिसाबले चाहिँ बलियो हुने गरेर घर निर्माण भइरहेछ। त्यहाँ अन्य विपदको घटनाहरू, बाढी पहिरो लगायत अन्य घटनाले चाहिँ त्यो ठाउँ चाहिँ कतिको इफेक्ट छ, कतिको जोखिममा छ भने त्यसको चाहिँ विचारै नगरिकन हामी घर बलियो घर बनाउँछौँ। तर कस्तो भने भूकम्पको हिसाबले बलियो घर बनाउँछौँ, RCCका पिल्लर राख्छौँ, सबै गरेर बनाउँछौँ। तर त्यो घर बनाउने ठाउँ चाहिँ कस्तो छ हामी एनालाइसिस गर्दैनौँ। घरको मुनिका जमिनहरू कतिका कमजोर छन् भन्ने कुरा त्यो हामी अध्ययनै नगरिकन घरहरू बन्दै गर्दाखेरि अर्को चाहिँ कस्तो भन्दाखेरि हामी घर बनाउँदाखेरि खोलाबाट नजिकै घर बनाइरहेका छौँ, नदीबाट नजिकै घरहरू बनाइरहेको, फ्लड प्लेनमै घरहरू बनाइरहेको अवस्थामा चाहिँ हाम्रो ती बाढी पहिरोले बाढीले गर्दाखेरि घरहरू डुबानमा पर्ने, पहिरोले गर्दाखेरि ती घरहरू, घर आफ्नै संरचना बलियो भए पनि घरको छेउको संरचना, घरको चाहिँ नजिकको वरिपरि जग्गा जमिनहरू चाहिँ अलिक दह्रो नभएको कारणले चाहिँ घरहरू सलक्क तल झर्ने त्यस्ता किसिमको घटनाहरू चाहिँ भइरहेको अवस्था देखिन्छ।
3: अहिले हेर्ने हो भने जग्गाको भाउ आकाशिएको महँगो छ। अहिले बजार बसेको ठाउँमा जग्गा किन्छु भन्दाखेरि किन्न सक्ने अवस्था छैन। जग्गा खोज्दै जाँदा पाखामै पुगिन्छ, भिर पाखामै पुग्ने अवस्था छ यदि हामीले अहिले जग्गा किन्ने हो भने पनि। अब त्यसो हो भने भिर पाखामा अब घरै नबनाउने त त्यहाँ
4: पक्कै पनि। अहिले जग्गाको भाउ आकाशिएको छ र अब सर्वसाधारणले घर बनाउन निर्माण गर्नको लागि एकदम मिलेको ठाउँमा घरहरू निर्माण गर्नको लागि जग्गा नपाउनलाई एकदम गाह्रो अथवा पाए पनि किन्नलाई एकदमै धेरै कष्ट लाग्ने अवस्था चाहिँ रहेको देखिन्छ। यही हिसाबले गर्दाखेरि नै यो काठमाडौँ उपत्यका लगायत सबै एरियामा चाहिँ जग्गाको वर्गीकरण गर्ने भनेर वर्गीकरणहरू गर्ने व्यवस्थापन गरेको छ। तपाईँलाई पनि थाहा छ होला, रिसेन्टली 2-3 वर्ष अगाडि चाहिँ घर जग्गाको कारोबारहरू सबै ठप्पै भएको अवस्था थियो। किनभने जग्गाको वर्गीकरण नगरेको कारणले, पालिकाले जग्गाको वर्गीकरण नगरेको कारणले चाहिँ ती जग्गाको कारोबार नै ठप्प भएको अवस्था थियो, किताकाट नै रोका भएको थियो। भने अहिले चाहिँ त्यो पालिकाहरूले चाहिँ ती वर्गीकरण गरेको छ, जग्गाहरूको वर्गीकरण गरेर ती वर्गीकरण अनुसार चाहिँ उपयोग गर्नको लागि चाहिँ फुका भएको छ। त्यही भएर त्यसरी नगरपालिका पालिकाहरूले चाहिँ जुन वर्गीकरण गरेको छ त्यो वर्गीकरणभित्र रहेर चाहिँ हामीले जग्गाको उपयोग गर्नुपर्छ, उपयोग नीतिलाई चाहिँ अवलम्बन गरेर हामीलाई घरहरू निर्माणहरू गर्नुपर्ने देखिन्छ। हाम्रो यो निर्माणको मापदण्डमा पनि छ, धेरै भिरालो ठाउँहरूमा घरहरू निर्माण गर्नु हुँदैन भनेर त्यसको नि सर्टेन मापदण्डहरू निर्धारणै गरिदिएको छ। त्यो निर्धारण गरेको मापदण्ड हामीले पालना गर्नुपर्ने हुन्छ र धेरै भिरालो जग्गाहरूमा चाहिँ घर बनाउनु हुँदैन। र यदि बनाउनै पर्यो भने त्यसमा चाहिँ हाम्रो चाहिँ उपायहरू पनि लगाउन सकिन्छ।
3: जस्तो मेरो अब जग्गा नै भिरपाखामा छ भने होइन, मैले त घर बनाउन चाहन्छु, त्यो मैले जोडेको छु, त्यहाँ बनाउनै पर्यो भने अब कसरी बनाउने?
4: होइन, त्यस्तो छ भने चाहिँ हामीले चाहिँ त्यो उसको जगहरू राख्दाखेरि नै त्यसको चाहिँ पहिलो कुरो चाहिँ त्यसको घर बनाउनुभन्दा अगाडि त्यो घर बनाउने जग्गा चाहिँ एकफेर हामीले जियोलोजिकल्ली एनालाइसिस गर्नुपर्ने हुन्छ। जियोलोजिकल्ली त्यो कतिको स्टेबल छ त्यो हेरेर त्यसको चाहिँ जियोलोजिकल एनालाइसिस गरेर त्यो जियोलोजिकली स्टेबल छ भने त्यस्तो ठाउँबाट घर बनाउन सकिन्छ। र त्यो घर बनाउँदाखेरि त्यही अनुसारको भिरालो जग्गा अनुसार त्यही जग्गाको फाउन्डेसन राख्नेदेखि लिएर सबै क्रियाकलापहरू चाहिँ त्यो भिरालो अनुसार नै हामीले डिजाइन गर्नुपर्ने अवस्था चाहिँ रहन्छ।
3: अब भिरालो ठाउँमै यो घर बनाउनेको कुरा भयो, तर त्यहाँ बनाइ नै सकेको छ, भिरालो ठाउँमै घर छ भने बर्खाको बेलामा के कुरामा चनाखो हुने?
4: पक्कै पनि बर्खाको बेलामा हामी चनाखो हुनुपर्ने हुन्छ। भिरालो ठाउँहरूको घरमा जुन घरहरू निर्माण भएका हुन्छन् ती घरहरूमा चाहिँ आफ्नो आफ्नो वरिपरिको जमिन कस्तो छ अवस्था त्यसको चाहिँ हेर्नुपर्ने अवस्था हुन्छ। आफ्नो आफ्नो घरभन्दा माथिल्लो पार्टहरूमा चाहिँ त्यस्तो कुनै कारणले अरू अन्य कारणले गर्दाखेरि चाहिँ त्यहाँ चाहिँ पहिरो जाने क्र्याक्सहरू टेन्सन क्र्याकहरू त्यस्तो डेभलप भएको छ कि छैन ती कुराहरू अलिकति हेर्नुपर्छ। हाम्रो त्यो एनडिआरएमले पनि हामीले विभिन्न समयमा निकालिरहेको हुन्छौँ त्यो पहिरो जान सक्ने सङ्केतहरू भनेर। हामीले चाहिँ त्यहाँ पानीको मूल धमिलो हुने लगायत विभिन्न कुराहरू राखेको हामीले त्यो भनिरहेको नै हुन्छौँ। त्यस्ता चिजहरूमा हामी अलिक अवेर हुनुपर्छ। र हामी आफूभन्दा तल हामीभन्दा तलको एक्टिभिटी के छ, तल खोला किनारमा छन्, खोला किनारले कतिको हाम्रो जग्गाहरूलाई चाहिँ कटान गरिरहेको छ, कतिको स्कोरिङ गरिरहेको छ, ती कुराहरू पनि हेर्नुपर्ने हुन्छ। र सँगसँगै हाम्रो चाहिँ हामीले त्यो भिरालो ठाउँमा हामीले घर बनाउँदाखेरि पक्कै पनि टेवा पर्खालहरू लगाइरहेको हुन्छौँ। टेवा पर्खालको अवस्था कस्तो छ, त्यहाँ चाहिँ क्र्याक्सहरू डेभलप भएको छ कि छैन ती चिजहरू हेर्नु पऱ्यो। र सँगसँगै हाम्रो हाम्रो घरभन्दा तलका भूभागहरूमा चाहिँ कस्तो किसिमको क्र्याक्सहरू आएको छ, घर आफैमा पनि त्यस्तो जुन पहिरोहरू यस्तोको कारणले चाहिँ घरहरू आफैमा पनि संरचनामा नै केही क्र्याक्सहरू आउन सक्छ,
3: क्र्याक्स भनेको
4: चिराहरू आउन सक्छ, अथवा घरको सेटलमेन्ट घरको फाउन्डेसन चाहिँ अलिकति त्यो तलको जमिन भाँसिँदाखेरि अलिकति फाउन्डेसन सेटल भएको हुनसक्छ, घर अलिकति टिल्टेड भएको हुनसक्छ। त्यस्ता चिजहरूमा चाहिँ हामी अलिकति विचार गरेर ध्यान दिनुपर्ने हुन्छ। र ती कुराहरू हाम्रो चाहिँ एभ्रिडे चाहिँ प्रत्येक दिन चाहिँ त्यस्ता चिजहरूमा चाहिँ हामी चाहिँ अवेर भएर चाहिँ त्यो के छ त अवस्था भनेर त्यो एनालाइज गरिराख्नुपर्ने अवस्था चाहिँ रहन्छ।
3: घरभित्रको सामग्रीहरू यो झ्याल ढोका यस्ता कुराहरू पनि थाहा हुन्छ?
4: झ्याल ढोका पक्कै पनि घर यदि त्यो सरिरहेको छ, घरभन्दा मुनिको जमिन सरिरहेको छ भने घरको घर आफूमा अलिकति पोल्टी पर्ने कन्डिसन हुन्छ। र त्यो झ्याल ढोकाहरूमा चाहिँ अलिकति त्यो जुन नर्मल्ली हामी ढोका लगाइरहेका छौँ, झ्याल लगाइरहेका छौँ, त्यो पनि अलिकति अप्ठ्यारो हुने, त्यो अलिकति आवाज आउन सक्ने त्यस्तो चिजहरू पनि हुनसक्छन्। त्यो कुराहरू चाहिँ हामीले विचार गर्नुपर्ने चाहिँ हुन्छ।
3: अब त्यस्तो भइहाल्यो, अब घरमा घरका भित्ताहरूमा चिरा पर्न थालेको छ भने चाहिँ के गर्ने?
4: त्यसमा घरको भित्ताहरूमा चिरा पर्न थालिसकेको छ भने हामी पहिलो कुरो हामी त्यसबाट सर्ने नै हो, होइन? त्यो चिरालाई तत्काल हामीले केही गर्न सक्दैनौँ। यदि हामी घरभन्दा मुनिकातिर चाहिँ चिराहरू त्यस्ता छन् भने चाहिँ त्यसलाई चाहिँ तत्कालको लागि चाहिँ हामीले प्लास्टिकहरूबाट अथवा केही सिलिङ मेटेरियलहरू क्ले मेटेरियलहरूबाट चाहिँ त्यस्तो चिराहरूलाई चाहिँ टाल्ने र थप पानी जान नजाने वातावरण चाहिँ बनाउनु पर्ने हुन्छ। तर घरमै आफूमा क्र्याक आइसकेपछि त्यहाँ चाहिँ बस्नु उपयुक्त हुँदैन, त्यो ठाउँबाट अन्यत्र सर्ने नै व्यवस्था गर्नुपर्छ।
3: जमिन भन्दा जमिनमा चिरा पर्यो तर घरमा परेको छैन भने पनि यही हो कुरा?
4: त्यही त, जमिनमा चिरा परेको छ, घरभन्दा अलिकति तल्लो साइडतिर अथवा माथिल्लो साइडतिर त्यस्ता चिराहरू छन् भने त्यो चिराबाट चाहिँ थप पानीहरू चाहिँ भित्र जान नदिने गरेर हामीले चाहिँ त्यसमा चाहिँ कसरी रोक्ने? अब कहिलेकाहीँ हामीले प्लास्टिकहरू युज गर्न सकिन्छ, कहिलेकाहीँ हामी त्यो अलिकति रातो माटो क्ले माटो भन्छ जसले चाहिँ त्यो पालहरूमा चाहिँ भित्र गएर चाहिँ टाल्ने काम गर्छ, त्यस्तो टाल्ने गरेर हामीले कामहरू गर्न सकिन्छ। अथवा त्यहाँ कतै कतै पानी आइरहेछ अथवा पानीको स्रोत कतै छ भने त्यसलाई चाहिँ हामीले डाइभर्ट गरेर अन्त खटक खसाउने ताकि त्यो ठाउँमा चाहिँ पानी नजाओस् र त्यस्तो क्र्याक्सहरू चाहिँ फर्दर नबढोस्, त्यो किसिमले चाहिँ हामी अलिकति सचेत नै रहन सकिन्छ।
3: घर भन्ने बित्तिकै हाम्रो सपना जोडिएको हुन्छ, हाम्रो जिन्दगी जीवनभरिको कमाइ पारिश्रमिक जोडिएको हुन्छ। अहिले काठमाडौँ उपत्यकामा ढलेका घरहरू हेर्ने हो भने पक्की घर, त्यो पक्कै पक्की घरहरू भनेको त इन्जिनियरले डिजाइन गरेर पालिकाबाट निर्माण सम्पन्न कागजात लिएका घरहरू हुन्। अब यस्तो हुन सक्छ है भनेर करोडौँको क्षति हुनुभन्दा पहिला नै इन्जिनियरहरूले सही सल्लाह दिए हुँदैन र?
4: पक्कै पनि घरहरू निर्माण गर्दाखेरि इन्जिनियरहरूले पक्कै पनि हेरेको हुन्छ। तर कस्तो भन्दाखेरि एउटा घर निर्माण घर आफैमा बलियो देखिन्छ। त्यो हामीले त्यो भत्केको घरहरू, त्यो जुन ढलेको घरहरू हेर्दाखेरि घर आफैमा हेर्ने भने कुनै पनि त्यसमा चाहिँ स्ट्रक्चरली त्यो घरमा चाहिँ डिफेक्ट भएको जस्तो देखिँदैन। तर किनभने त्यो घरसँगै रहेको पेरिफेरीको पार्ट हो, त्यो घर चाहिँ कहाँ अवस्थित छ भन्ने कुरा चाहिँ एनालाइसिस नगरेको देखिन्छ। अहिले कस्तो छ भन्दाखेरि हाम्रो अब अहिलेको ट्रेन्ड काठमाडौँ वरिपरि हेर्ने हो भने चाहिँ अलिक भिरपाखामा अलिक के छ नि खार्ने अनि त्यसपछि गएर प्लटिङ गर्ने भनेर अन्धेरी प्लटिङहरू गर्ने, विभिन्न प्लटिङहरू गर्दाखेरि चाहिँ वाल लगाइदिने त्यहाँ पुर्दिने र पुरेरसम्म जग्गा देखाइदिएर त्यो जग्गाहरूमा चाहिँ घर बनाउने चलन भइरहेको देखिन्छ, त्यस्तो भइरहेको देखिन्छ। त्यसले गर्दा के छ भन्दा त्यो पूर्व माटोमा गर्दाखेरि त्यो पक्कै पनि बेस बलियो छैन र त्यसो बेस बलियो नभएको ठाउँमा माथि आएर हामीले रोड थप्दाखेरि त त्यो भत्किने नै हो। त्यही भएर त्यस्ता चिजहरूमा चाहिँ अलिकति हामी अवेर हुनुपर्छ। त्यही भएर इन्जिनियर मात्र होइन जियोलोजिस्टहरू पनि त्यसमा इन्भल्भ हुनुपर्छ। अलिकति त्यो यो काम भनेको कसो नै ज्वाइन्टली काम गर्दाखेरि बेटर हुन्छ। जस्तो खोला छेउ खोला किनारतिर घर बनाउँदैछौँ भने हामी खोलाको हाई फ्लोड लेभल कहाँसम्म आउँछ भन्ने कुरा पहिल्यै एनालाइसिस गरेर योभन्दा माथि चाहिँ जग राख्नुपर्छ है, योभन्दा माथि चाहिँ हाम्रो प्लिन्थ लेभल राख्नुपर्छ भनेर हामीले डिटरमाइन गरेर हामीले घर बनायो भने यस्तो बर्खाको बेलामा बाढी पस्दैन। त्यसै गरी कुनै अलिकति भिर भिरालो सोपको नजिक बनाउँदैछौँ भने त्यो माटो कस्तो छ भने विचार गर्नुपर्ने चाहिँ देखिन्छ। अहिले अहिले हाम्रो देखिरहेको चिजहरूमा चाहिँ कस्तो छ भन्दाखेरि त्यो माटोको त्यसरी परीक्षण नगरिकन हामीले चाहिँ घर चाहिँ त्यो ठाउँमा बनाउँछौँ, घर बलियो बनाएको छौँ, तर किनभने त्यो माटो फेलियर भएको कारणले त्यो चाहिँ त्यो स्लोप फेलियरको कारणले चाहिँ त्यो तलको जमिन भाँसिँदाखेरि त्यो घर पुरैमा असर क्षति परेको अवस्था चाहिँ देखिन्छ। त्यही भएर घर बनाउँदाखेरि अलिक विशेष गरी अझ सम्म ठाउँमा घर बनाउँदाखेरि त हामी सोइलको बियरिङ क्यापेसिटीहरू हामीले मेजर गर्छौँ र घर बनाउनु पर्छ भनेको छौँ होइन। भने त्यस्तो भिरालो ठाउँहरूमा गर्दाखेरि चाहिँ अलिकति भिरको छेउमा अथवा अलिकति स्लोप एरियाको नजिक नजिक हामीले घर बनाउँदैछौँ भने पक्कै पनि त्यसको चाहिँ स्लोप एनालाइसिसहरू गर्नुपर्ने चाहिँ हुन्छ। एउटा जियोलोजिस्ट अथवा जियोटेक्निकल इन्जिनियरहरूलाई चाहिँ त्यसमा प्रयोग गर्नुपर्ने हुन्छ र त्यहाँ कतिको जोखिम छ, कतिको त्यो स्लोप फेलियर हुन सक्छ कि सक्दैन भने त्यो कुरालाई चाहिँ पहिला निक्लोड गरेर बल्ल त्यसपछि त्यसको डिजाइनहरू गर्न थाल्यो भने यस्ता जोखिमहरू चाहिँ कम हुन चाहिँ सकिन्छ।
3: भनेपछि घर बनाउनुभन्दा अगाडि अब माटो परीक्षण पनि आवश्यक देखियो।
4: एकदमै हजुर, माटोमा पानी परेपछि माटो आफै पनि बियरिङ क्यापेसिटी कम भइ नै हाल्छ। अझ काली माटीहरू भएको ठाउँहरूमा चाहिँ के छ भन्दा काली माटोको प्रोपर्टी नै कस्तो हुन्छ भन्दाखेरि पानी परेपछि त्यो चाहिँ एकदम फुलेर आउने हुन्छ र त्यो माथिको लोड लागेको चिज चाहिँ त्यो दबिएर जाने खालको हुन्छ। त्यही भएर काली माटीहरू भएको ठाउँहरू चाहिँ बढी जोखिमपूर्ण हुन्छ होइन। र पक्कै पनि माटो अलिकति भिरालो ठाउँमा पानी बढी भएपछि त्यसको चाहिँ सोइल क्यापेसिटी सोइल एब्जर्प्सन के सोइलमा मोइस्चर एब्जर्प्सन भएपछि त्यो वेट बढ्ने अवस्था हुन्छ, त्यसले चाहिँ एउटा प्यासिभ के अरे एउटा अर्थ प्रेसर चाहिँ क्रिएट गरेर त्यो स्लो फेलियर हुने चान्सेस चाहिँ बढी हुन्छ।
3: माटो फुल्लिने हुने त्यसो भए
4: कालो माटोहरू छ भने चाहिँ फुल्ने र त्यो भित्र पन्च फेलियर भन्छ त्यस्तो खालको हुन्छ भने अरू माटोहरूमा पनि क्ले सोइलहरूमा पनि के छ भने त्यो पानी भएपछि त्यो पानी उसले सोध्छ र त्यसले चाहिँ वेट बढाउँछ, माटोको वेट बढाउँछ, जसले गर्दा चाहिँ स्लो फेलियर गर्नलाई मद्दत पुर्याउँछ।
0: कार्यक्रम बुझाउन
3: अहिले उपत्यकामा हेर्ने हो भने यो जति पनि पहाडका भित्ताहरू छन् भिरपाखाहरूमा घरै घर देखिन्छ। त्यति मात्र पनि होइन, बाहिरका सहरहरू जहाँ पहिलाका सदरमुकामहरू हेर्दाखेरि पनि भिरपाखामै घरहरू बनेको देखिन्छ। अब त्यस्तै मेरो पनि पहाडी ठाउँमा घर छ भने मेरो घर कतिको सुरक्षित छ भनेर मलाई चाहिँ बुझ्न मन लाग्यो भने मैले प्राविधिक जाँच गर्न कहाँ जाने, के गर्नुपर्छ?
4: अब यस्तो छ, काठमाडौँभित्र अब अन्त धेरै प्राइभेट फर्महरू पनि छ, नगरपालिकाहरूमा नै इन्जिनियर साहबहरू हुन्छ, त्यहाँ मात्र गराउँदाखेरि हुन्छ। यदि पहाडी भूभागमा अलिकति दुर्गम क्षेत्रमा छ भने नगरपालिकामा कार्यरत इन्जिनियरहरूलाई कमसेकम न्यूनतम यो भवन निर्माणको आचार संहिताहरू बारेमा चाहिँ जानकारी गराएको हुन्छ। यो भवन विभागबाट नै विभिन्न समय तालिमहरू सञ्चालन भइरहेको हुन्छ। त्यस्तै गरेर हाम्रो राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणबाट पनि समय समयमा चाहिँ तालिमहरू उपलब्ध गरिरहेछ। ती तालिमहरू प्राप्त इन्जिनियरहरूले चाहिँ कमसेकम स्क्रिनिङसम्म गर्न सकिन्छ। उहाँले चाहिँ जस्तै स्लोप फेलरै हुन्छ कि हुँदैन, जियोटेक्निकलको डिटेल एनालाइसिस त गर्न गाह्रो होला, तर नै घर आफ्नो घर कस्तो छ अवस्था भन्ने कुरासम्म, मेरो घर चाहिँ कतिको बलियो छ भन्ने अवस्थासम्मको चाहिँ उहाँहरूले चाहिँ अध्ययन गरेर भनिदिन सक्ने अवस्था चाहिँ हुनसक्छ।
3: भनेको मैले पालिकामा गएर सम्पर्क गर्छु,
4: पालिकामा गएर पालिकाको प्राविधिकहरूसँग समन्वय गर्नुभयो भने त्यो पक्कै पनि सकिन्छ।
3: यदि सुरक्षित छैन भने प्राधिकरणले विपद प्राधिकरणले पनि मद्दत गर्छ।
4: प्राधिकरणमा हामी कहाँ अहिले दुईवटा व्यवस्था छ, एउटा चाहिँ अस्थायी आवास निर्माणको छ, अर्को चाहिँ निजी आवास निर्माण छ। कुनै पनि घर चाहिँ जोखिममा कुनै पनि घर चाहिँ विपदको कारण क्षति भयो भने चाहिँ उहाँहरूको पुनर्निर्माणलाई सहयोग गर्नको लागि चाहिँ अनुदान दिने व्यवस्थापन छ। र सँगसँगै के छ भने कुनै बस्ती चाहिँ जोखिममा छ भने उहाँहरूले चाहिँ लेखेर पठाउनु पऱ्यो, हाम्रो प्राधिकरणबाट भौगोलिक अध्ययनको कार्यहरू गर्छ, कतिको जोखिममा छ भन्ने कुराहरू हामीले अध्ययन गरेर उहाँलाई प्रतिवेदन दिन्छौँ। र त्यो प्रतिवेदनको आधारमा यदि जोखिममा नै छ भने त्यसको डिटेल स्टडी गर्ने, त्यसपछि गएर त्यहाँ बस्ती स्थानान्तरण गर्ने, थप प्रक्रियाहरू कार्यान्वयन अगाडि बढाउने चाहिँ प्रावधान चाहिँ रहेको छ।
3: अहिले हेर्ने भने पानीको स्वरूप अलिक फरक देखिन्छ। अहिले मनसुनमा परिरहेको अहिले पानी हेर्दाखेरि आकस्मिक बाढी जाने खालको होइन, अति भारी वर्षा हुने खालको मौसमको यो जुन फेरबदल छ नि, यसले माटोको प्राकृतिक गुणमा पनि फेरबदल ल्याएको छ, यहाँलाई के लाग्छ?
4: यस्तो छ, यो जुन मौसमको कारणले नै माटोको प्राकृतिक गुणमा त्यस्तो फेरबदलै आएको अवस्था चाहिँ त्यो देखिँदैन, किनभने माटो पहिलेदेखि नै त्यही नै हो। माटोमा पानी परेको छ, पानीको मात्रा धेरै भइसकेपछि त्यो भारी हुन्छ र त्यो स्लोप फेलियर हुनसक्छ, त्यो तल बग्न सक्ने कन्डिसन चाहिँ छ। तर के भन्दाखेरि अहिलेको कन्डिसनमा एकदम हेभी रेनफल, कन्सन्ट्रेटेड रेनफल हुने कारणले गर्दाखेरि तुरुन्तै त्यसमा चाहिँ माटोमा चाहिँ एक्सेसिभ मोइस्चर कन्टेन्ट चाहिँ हुने र त्यसले गर्दाखेरि चाहिँ चाँडो फेलर हुने चान्सेस चाहिँ भइरहेको अवस्था छ। तर प्राकृतिक गुणमै परिवर्तन आएर भएको भन्न चाहिँ अलिक नमिल्ला कि जस्तो लाग्छ।
3: अब हामीले अहिलेसम्म ढुङ्गा माटोको घरलाई कच्ची घर भन्यौँ होइन, सिमेन्टेड घरलाई पक्की घर भनेर बुझ्यौँ, भनेपछि अब निर्माण सामग्री मात्रैले घर पक्की हुने चाहिँ देखिएन।
4: पक्कै पनि घर, अब यो चाहिँ नर्मल्ली भनिराख्ने कुरा हो होइन, पक्की घर भनेको यो आरसिसी सिमेन्ट भयो भने चाहिँ पक्की घर भन्ने कुरा, तर त्यस्तो होइन। हामीले पुरानो हाम्रो मौलिक परम्परा अनुसार भए पनि काठहरू माटोहरू प्रयोग गरेरै पक्की घरहरू बनाउन सक्छौँ। हामीले त्यो अहिले जाजरको भूकम्प लगायत उसमा पनि हामी त्यो कुरालाई प्रमोट गरिरहेका छौँ। हामीले काठ माटो नै प्रयोग गरेर त्यसमा चाहिँ अलिकति भूकम्प प्रतिरोधी कसरी गर्न सकिन्छ भन्ने कुराहरूलाई चाहिँ त्यसमा एड गर्यो भने चाहिँ ती घरहरू पनि लामो समय चल्न सक्ने, एकदम मजबुत हुने र भूकम्प प्रतिरोधी हुन सक्ने अवस्था छ। र त्यस्ता घरहरू पनि पक्की घरै हुन् भन्छु मैले चाहिँ होइन। अब त्यसको लागि चाहिँ अलिकति हामीले चाहिँ भूकम्प प्रतिरोधी कसरी गर्न सकिन्छ भन्ने कुरा, जस्तै काठहरूको चाहिँ बाँध्ने, गाह्रोहरू बाँध्ने, त्यो कर्नर स्टोनहरू राख्ने, त्यसरी की स्टोन भन्छ, त्यस्ता चिजहरू राखेर हामीले घर निर्माण गर्यो भने पक्कै पनि ती पनि पक्की नै हुन्छन्।
3: त्यसो भए अब घर पक्की घर निर्माणको लागि अब चाहिँ सोच्नु पर्ने, बुझ्नु पर्ने र सचेत हुनुपर्ने कुराहरू के होला?
4: पक्की घर निर्माणको लागि बुझ्नुपर्ने अहिले कस्तो छ भने 2072 सालको भूकम्प पछाडि चाहिँ हामीले घर चाहिँ बलियो बनाउनुपर्छ भने सबैले बुझ्यौँ, भूकम्प प्रतिरोधी बनाउनुपर्छ भने धेरैले बुझ्यौँ होइन। घरहरू हामीले चाहिँ अहिले पिलर पनि ठुला राख्ने, त्यसपछि डन्डीहरू पनि राख्ने हामीले गर्न थाल्यौँ। तर त्यो सँगसँगै हामीले चाहिँ त्यो घर बनाउने ठाउँ चाहिँ कतिको पक्की छ भन्ने कुरा चाहिँ त्यतातिर चाहिँ हामी अलिकति ध्यान नदिएको हो कि जस्तो हामीले महसुस गरेका छौँ होइन। त्यो घर हामीले बनाउँदाखेरि घर बनाउने ठाउँ चाहिँ पहिरोहरू, सम्भावित पहिरोको जोखिम कति छ, बाढीको जोखिम कति छ, अथवा अन्य जोखिम कति छ होइन, त्यो कुरालाई चाहिँ हामीले चाहिँ मध्यनजर नगरेको जस्तो देखिन्छ। त्यही भएर अब हामीले घर बनाउँदाखेरि घर भूकम्प प्रतिरोधी मात्र होइन, विभिन्न विपदबाट नै प्रतिरोधी हुनु पर्यो। हाम्रो चाहिँ पहिरो जाने ठाउँबाट हामी अलिकति टाढा बनाउनु पर्यो, बलियो बनाउनु पर्यो, खोलाको किनारमा बनाउनु भएन, खोलाको फ्लड प्लेनभन्दा माथि बनाउनु पर्यो, जसले गर्दाखेरि हाम्रो खोलामा बाढी आउँदाखेरि पनि घरमा क्षति नपुगोस् होइन। अब आगलागीबाट नि बच्न सक्ने गरेर, आगलागीको पनि विभिन्न छ होइन, त्यसमा कसरी सेफ हुन सकिन्छ, त्यसमा चाहिँ फायर सेफ्टी एक्जिटहरूका कुराहरू, त्यस्ता चिजहरू राख्नु पर्यो। फायर सेफ्टीको लागि हामीले चाहिँ फायर हाउसहरू राख्ने होइन, त्यस्ता चिजहरू गर्नु पर्यो। अब विद्युतीय उपकरणहरूको पनि कसरी सेफ्टी गर्न सकिन्छ भन्ने किसिमले हामीले घर बनाउँदाखेरि यसरी विभिन्न हजार्डहरूलाई चाहिँ हामीले एनालाइसिस गरेर ती हजार्डबाट चाहिँ कसरी जोगिन सकिन्छ, त्योलाई ध्यान दिएर घर बनाउँदाखेरि चाहिँ हामी पक्की घर, बलियो घर बनाउन सक्छौँ भन्ने लाग्छ।
3: बर्खामा हुने यस्ता विपद दुःखद घटनाहरूले घर क्षति नहोस् भन्नेतर्फ सोच्नको लागि जमिनको अवस्था पनि बुझ्न अति नै महत्त्वपूर्ण भयो भन्ने हाम्रो कुराको सार रह्यो।
4: हजुर, एकदमै एकदमै, हामीले बनाउने जमिन त पक्कै पनि हेर्नुपर्छ। जग बलियो हुने, घर बलियो हुने हो। घर मात्र बलियो बनाएर जग बलियो नहुँदाखेरि ताप खेलको जस्तै घर तल झरेको बाँसबारीको जस्तै घरहरू भाँसिन सक्छन् होइन। घर हेर्दाखेरि सधैँ नै देखिन्छ, केही पनि छैन, टपक्क उठाएर राख्ने जस्तो देखिन्छ, तर पनि घरको नजिकको जमिन सबै भाँसिएर तल गएको देखिन्छ। त्यही हामीले ती चिज चाहिँ हेर्नै पर्छ। बहु विपदको हिसाबले चाहिँ हामीले अब घर बनाउँदाखेरि सोच्नुपर्ने अवस्था चाहिँ छ।
3: कार्यक्रमको लागि महत्त्वपूर्ण समय दिनुभएकोमा यहाँलाई धेरै
4: धन्यवाद।
3: आज हामीले छलफल गर्यौँ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण NDRRMA का सिनियर डिभिजनल इन्जिनियर सुशील कुमार श्रेष्ठसँग। अहिलेलाई चाहिँ उत्पादन टिम सहित म मनुका कुँवर पनि बिदा हुन्छु। नमस्कार।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँदैछौँ केही स्वदेश गानहरू। यसै क्रमको यो पहिलो स्वदेश गान मीरा राणा र उदित नारायण झाको स्वरमा, रचना भैरवनाथ रिमालको, अनि सङ्गीत हो नातिकाजीको।

अब सुनाउँदैछौ दीपक खरेल र साथीहरूको स्वरमा यो स्वदेश कान्ड, रचना राजेन्द्र रिजालको अनि संगीत हो सम्बुजित बास्कोटाको। यो स्वदेश कान्ड पछि ठिक 8 बजे यहाँहरूले सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: सडकमा खटिएका ट्राफिक प्रहरीको निर्देशनको सदैव पालना गरौं।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।

0: एकमात्र डीटीएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन
2: नमस्कार म पूर्णचन्द्र घिमिरे हाम्रो स्वास्थ्य कार्यक्रममा हार्दिक स्वागत गर्छु। आज हामी हाम्रो स्वास्थ्य कार्यक्रमको अर्को नयाँ श्रृङ्खला लिएर उपस्थित भएका छौँ। आजको कार्यक्रममा हामी मुटुका विषयमा कुराकानी गर्न खोजिरहेका छौँ। शरीरको सबैभन्दा महत्त्वपूर्ण अङ्ग अथवा मुटु जस्तो भनेर हामी उदाहरण दिने गर्छौँ। शरीरको सबैभन्दा महत्त्वपूर्ण अङ्ग मुटु, यो मुटु कसरी बिग्रिन्छ आज हामी यो जान्ने प्रयत्न गर्छौँ। यही महत्त्वपूर्ण मुटुलाई बचाउनका लागि हामी सेप्टेम्बर 29 विश्व मुटु दिवस भनेर मुटुलाई संरक्षण गर्ने अथवा मुटुलाई जोगाउने अभियानमा पनि जुटिरहेका हुन्छौँ। वास्तवमा यो मुटुको महत्त्व के छ र यो कसरी बिग्रिन्छ र कसरी जोगाउने आज हामी यही सेरोफेरोमा रहनेछौँ। आज यस विषयमा कुराकानी गर्नका लागि हामीसँग वरिष्ठ मुटु रोग विशेषज्ञ सर्जन प्राध्यापक डाक्टर अनिल भट्टराई आजको हाम्रो अतिथि हुनुहुन्छ। उहाँ मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर काठमाडौँ महाराजगञ्जमा कार्यरत वरिष्ठ डाक्टर हुनुहुन्छ। साथै उहाँ सिटिभिएसको विभागीय प्रमुख पनि हुनुहुन्छ। आउनुहोस् आजका हाम्रा अतिथि वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर अनिल भट्टराईलाई हाम्रो कार्यक्रममा स्वागत गरौँ। डाक्टर साहब कार्यक्रममा स्वागत छ।
3: नमस्कार, धन्यवाद।
2: डाक्टर साहब, अब मैले अलिकति थोरै पृष्ठभूमि केही उठाउने जमर्को त गरेँ। अब यो मुटु धेरैको खोलेर हेर्नुभयो यहाँले, किनभने यहाँ सर्जन हुनुहुन्छ होइन, यहाँको विषय नै भयो। अब के देख्नुभयो, यो मुटुको बनोट चाहिँ कस्तो हुँदो रहेछ डाक्टर साहब, यसैबाट हाम्रो
3: अनि यस्तो तपाईँले एकदम इन्ट्रेस्टिङ क्वेसन सोध्नुभयो। अब मुटु खोलेर हेर्दा भित्र हामी सबैको मुटु अब अलिकति हाइट वेट अनुसार तौलमा तलमाथि हुन सक्ने भयो, तर समग्रमा मुटुको बनावट सबैको एकै किसिमको हुन्छ, एक्सेप्ट केही जन्मजात मुटु रोगहरू जसमा चाहिँ नसाहरू उल्टो बसेको, मुटुको कोठाहरू उल्टो बसेको हुनसक्छ। र नर्मल कन्डिसनमा चाहिँ हामी सबैको मुटुको बनावट एउटै हुन्छ। मुटु चाहिँ तपाईँको मुठी आकारको प्राय चाहिँ देब्रे साइडमा, छातीको देब्रेपट्टि हुन्छ, कसै कसैमा दाहिनेपट्टि पनि हुनसक्छ। दाहिनेपट्टि हुने पनि त नर्मल नै भ्यारिएन्ट यदि रोग केही छैन भने। र त्यसमा चाहिँ मुटुमा चारवटा भाल्वहरू हुन्छन्, त्यसपछि ठुल्ठुला दुईटा धमनी हुन्छन्, एउटा चाहिँ शरीरलाई सफा रगत सप्लाई गर्ने र अर्को फोक्सोतिर जाने, त्यसपछि चारवटा कोठाहरू, त्यस्तो किसिमको अलिकति जटिल खालको मुटुको बनावट हुन्छ। र त्यसमा चाहिँ आफ्नै ब्याट्री हुन्छ, आफ्नै बिजुलीको तारहरू हुन्छ, र त्यो आफै धड्किने एउटा अटोमेटिक अङ्ग, अटोमेटिसिटी भन्छ क्या त्यसको एउटा प्रोपर्टी होइन हार्टको, त्यस्तो खालको विशिष्टकृत अङ्ग जुन शरीरमा अरू कुनै पनि छैन।
2: अब यसको महत्त्व चाहिँ के हो नि डाक्टर साहब?
3: यसको महत्त्व चाहिँ तपाईँको हामी भनौँ न मानव 19-20 दिनको भ्रूण हुँदादेखि मुटु सानो एउटा ट्युब जस्तो हुन्छ, त्यसबाट धड्किन सुरु गरेर जिन्दगीको अन्तिम क्षणसम्म पनि तपाईँको जीवनलाई साथ दिने एउटा महत्त्वपूर्ण अङ्ग हो। र यो केही गरी 4-5 मिनट भन्दा बढी रोकियो र त्यसलाई तुरुन्तै पुनर्जीवन दिन सकिएन भने चाहिँ मान्छेको मृत्यु हुन्छ। अरू अङ्गहरू जस्तो किडनी फेल भयो, मान्छे डायलिसिस गर्न पायो, केही समय भयो, फोक्से फेल भयो, भेन्टिलेटरमा हालेर पनि बचाउन सकियो होइन, अरू धेरै कुराहरू होइन, आँखा पनि मान्छेले नदेखे पनि अथवा एउटा आँखा नभए पनि हेर्न सक्यो, तर मुटु यस्तो अङ्ग छ कि जुनले चाहिँ हाम्रो शरीरको सम्पूर्ण अङ्गहरूलाई चाहिँ अक्सिजन, खानेकुरा सबै कुरा यसले सप्लाई गर्छ, भनेको हामीलाई जीवित रहनको लागि यसले यति ठुलो भूमिका खेल्छ कि मैले भनिहालेँ 5 मिनटभन्दा बढी बन्द भयो भने त त्यो लाइफ नै सम्भव छैन, तर त्यो बाहेक पनि शरीरका हरेक कोष कोषलाई जीवित राख्नको लागि मुटुको नै भूमिका हुन्छ।
2: अब यस्तो महत्त्वपूर्ण मुटु बिग्रन्छ कसरी नि डाक्टर साहब?
3: अब यसमा हजुरले सोधेको क्वेसनमा मुटु रोगको कुरा आउँछ। अब मुटु रोगको कुरामा चाहिँ तपाईँको जन्मजात मुटु रोग भन्ने एउटा छुट्टै च्याप्टर, भनेको चाहिँ बच्चा जन्मिँदैखेरि आमाको कोखबाट नै कुनै न कुनै मुटुको रोग लिएर आउने एउटा अवस्था भयो होइन। अर्को भनेको चाहिँ अब मान्छे जीवन जिउँदै जाँदाखेरि लाग्ने विभिन्न मुटुका रोगहरू भए, त्यसमा चाहिँ तपाईँको अब अहिले त संसारमा 1 किलरै भन्छ होइन कार्डियोभास्कुलर डिजिजलाई, त्यसमा चाहिँ विशेष गरी हाम्रो अलिकति साउथ एसियन, इस्ट एसियन कन्ट्रीहरू, ल्याटिन अमेरिकन कन्ट्रीहरूमा चाहिँ अहिले पनि रेउमाटिक हार्ट डिजिज अथवा बाथ मुटु रोग भन्नेले पनि धेरै नै छ। अब पहाडी एरियामा 7%सम्म पपुलेसनमा भएको, सहरीमा 1.2 जस्तो भनेको ठुलै मात्रामा छ। यो भनेको चाहिँ सानो बच्चा 5-15 वर्षको उमेरमा टन्सिलाइटिस भन्छ हामी कीटाणुले हुने हो, त्यो भएर बिस्तारै शरीरको जोर्नीहरू, किडनी र सँगसँगै मुटुलाई पनि असर गरेर त्यसलाई चाहिँ बाथ मुटु रोग अथवा रेउमाटिक हार्ट डिजिज भन्छ डाक्टरले। त्यसले चाहिँ कालान्तरमा मुटुको भालहरू बिगार्ने र बिग्रिसकेपछि अपरेसन गरिएन, मर्मत गरिएन भने चाहिँ त्यो आयु कम भएर जाने, मान्छेको अकालमै मृत्यु हुने एउटा त्यो कन्डिसन भयो। त्यो बाहेक अब अरू हामीले धेरै सुन्ने गरेको हार्ट एट्याक भनेर हामी सबै होइन तर्सिने सुन्ने, 81 भयो मान्छे सुतेको सुतेको भयो भन्ने विभिन्न कुराहरू आउँछ। अब यो चाहिँ एक किसिमको इस्केमिक हार्ट डिजिज भन्छ यसलाई। यो भनेको चाहिँ मुटुको रक्त सञ्चार आउने, 81 आउने अवरोध, जस्तो मुटुको मांसपेशी मुटु त तन्किने खुम्चिन गरिरहन्छ र त्यसको माथि त्यसैलाई नै खानेकुरा अक्सिजन पुर्याउने आफ्नै नसाहरू हुन्छ, त्यसलाई कर्नरी आर्ट्री भन्छ मेडिकल साइन्समा। र त्यो कर्नरी आर्ट्रीमा केही गरी कुनै किसिमको अवरोध आयो र त्यो 81 बन्द भयो भने त्यो नसाले जुन एरियालाई सप्लाई गरेको छ त्यो मांसपेशीको मृत्यु हुन जान्छ, त्यसैलाई नै हार्ट एट्याक अथवा मायोकार्डियल इन्फार्क्सन भनिन्छ, होइन एमआई। र त्यो चाहिँ तुरुन्तै टाइममै थाहा भयो, त्यो नसा खोल्न सकियो अथवा औषध दिएर पगाल्न सकियो भने मान्छे त्यो ठुलो असरबाट जोगिन सक्यो र धेरै ठुलो नै रोग, धेरै नै ठुलो हार्ट एट्याक भयो भने मान्छेको ज्यानै पनि ठाउँको ठाउँ झन् जान सक्छ, तर प्राय जसो चाहिँ तुरुन्तै अस्पताल लग्यो भने धेरैको ज्यान जोगाउन सकिन्छ। त्यो बाहेक तपाईँको मुटु रोगमा अघि मैले भने नि भालुका रोगहरू भए, नसाका आफ्नै रोगहरू हुन सक्छन्, मान्छे वयस्क हुँदै जाँदाखेरि प्रेसर राम्रोसँग कन्ट्रोल भएन भने मुटुबाट निस्किने एउटा भने ठुलो नसा फुलेर फुटेर पनि जान जान्छ, होइन, फुलेको समयमा थाहा पायो भने हामी अपरेसन गरेर बचाउँछौँ। त्यस्तै गरी पेसमेकर हाल्ने रोग, मुटुको चालहरू बिग्रिने, चाल कम हुने रोगहरू हुन्छन्, होइन, त्यसपछि मुटुको मांसपेशीकै रोगहरू हुन्छन्, जुन चाहिँ मांसपेशी तन्किने खुम्चिने शक्ति 60 हुन पनि घट्दै घट्दै गएर 10-15% झरेपछि त्यसको अन्तिम उपाय भनेको हार्ट ट्रान्सप्लान्ट, मुटुको प्रत्यारोपण बाहेक त्यसको अर्को विकल्प हुँदैन। त्यसपछि मुटुका झिल्लीका रोग, धेरै किसिमका 100 बढी मुटु रोगहरू छन्, त्यसले गर्दा समग्रमा बुझ्ने भाषामा जन्मजात मुटु रोग, त्यसपछि वयस्कमा हुने मुटु रोग र हार्ट एट्याक गराउने रोगहरू, बाथ मुटु रोग यिनै हुन् अहिले हामीले।
2: अब यसको कारणहरू के हुन् नि, जस्तो जन्मजात त अब वंशाणुगत रूपमा आउने होला, अहिले यहाँले भन्नुभयो नि यदि बच्चालाई हामीले समयमा ख्याल गरेनौँ भने बाथ मुटु रोग हुनसक्छ भने जस्तै, अब यो हामीलाई जस्तै यो हार्ट एट्याकसम्म पुर्याउने कारणहरू चाहिँ के हुन्?
3: हार्ट एट्याकसम्म पुर्याउने कारणहरूको यसमा चाहिँ अहिले के छ भने तपाईँको विशेष गरी केही कुराहरू छ। अहिले हाम्रो नेपालीहरूमा सारा संसारमै पनि मानव सभ्यतामा ठुलो जीवनशैलीमा ठुलो परिवर्तन आयो, भनेको चाहिँ हाम्रो शारीरिक व्यायामको अथवा शारीरिक निष्क्रियता भनौँ न धेरै छ। हामी सानो डिस्टेन्समा पनि भेहिकलहरू प्रयोग गर्छौँ, होइन, सवारी साधनहरू प्रयोग गर्छौँ, हामी फिजिकल एक्टिभिटिज कम भयो, त्यही अनुसारको हाम्रो खानेकुराहरूमा परिवर्तन आयो, सुजन्ने कुराहरू बढी भए, त्यसपछि तारेको भुटेको कुराहरू बढी भयो, जङ्क फुडहरू बढी भए, होइन, त्यसै गरी हामीले शरीरको तौल नियन्त्रण गर्न सकेनौँ, त्यस्तै गरेर अत्यधिक मात्रामा धुम्रपान मद्यपान, त्यसपछि गएर तपाईँको मुटु रोग हुने अर्को कारण भनेको चाहिँ उच्च रक्तचाप, कोलेस्ट्रोल र सुगरको समयमै कन्ट्रोल नहुनु, होइन, एकदमै हेल्दी मान्छेले पनि समय कालखण्डमा तपाईँको उमेर बढ्दै जाँदाखेरि यदि उहाँले उच्च रक्तचापको समयमा उपचार गर्नु भएन, सुगरको समयमा उपचार गर्नु भएन र कोलेस्ट्रोलको पनि उपचार भएन भने त्यसले कालान्तरमा मुटुको नसाहरूमा लिएर बसाएर हार्ट एट्याक गराउने रोगतिर जान्छ।
2: साह्रै महत्त्वपूर्ण कुरा आयो, किनभने अब मुटुका रोगहरू पनि हामीले जान्न पायौँ र अहिले यहाँले पछिल्लो समय ब्लड प्रेसर, उच्च कोलेस्ट्रोल र सुगर, होइन, अझ अर्को एउटा हामी यो टिजी बढ्यो पनि भन्छौँ,
3: टिजी भनेको त्यो कोलेस्ट्रोल भित्रै पर्छ,
2: हजुर, अब हामी यसो भन्छौँ, केही मानिस अलिअलि बुझे जस्ता पनि भाषौँ, हामी आम नागरिकको कुरा गर्दा, म जस्तै सर्वसाधारण नागरिकले कुरा गर्दा हामी अलिअलि बुझे जस्तो पनि भाषौँ, किनभने अलिअलि प्रचार प्रसार हुन थालेको छ, ब्लड प्रेसर लो मेरो तलमाथि भयो अथवा मेरो कन्ट्रोलमा छैन भन्ने कुरा पनि हामी जानेका छौँ, उच्च कोलेस्ट्रोलको कुरा पनि हामी सुनिराखेकै कुरा छौँ, सुगरको कुरा त झन् हामीले भोगिराखेकै कुरा हो, यहाँले भन्नुभयो हाम्रो जीवनशैलीदेखि खानपिनसम्मका कुराहरूले यसमा असर गरिरहेको छ भन्नुभएको छ। अब यसलाई अलिकति डिटेलमा छलफल गर्न पाए हुन्थ्यो, यहाँको समय मैले त्यसतर्फ लिन चाहेँ। ब्लड प्रेसर कारण, लक्षण र बच्ने उपाय सुनौ न पहिला।
3: ब्लड प्रेसरको कारण एउटा चाहिँ एसेन्सियल हाइपरटेन्सन भन्छ, भनेको उमेर बढ्दै गएपछि हुने, एज आफैमा रिस्क फ्याक्टर हो, 40 प्राय जसो 40 काटेपछि मान्छेलाई ब्लड प्रेसर हुनुपर्छ सक्छ बिना कारण। अर्को भनेको वंशानुगत, बुवा आमा बाजे बराजुलाई थियो ब्लड प्रेसर भने उहाँलाई हुन सक्ने। अर्को चाहिँ तपाईँको यो बायोलोजिकल रिदम भन्छौँ नि हामी, बायोलोजिकल रिदम भनेको चाहिँ तपाईँ सुत्ने उठ्ने जुन प्रक्रिया छ,
2: दिनचर्या,
3: त्यसमा चाहिँ कम्तीमा 7-8 दिनमा सुत्ने भन्छ, त्यसरी निद्रा नपुग्ने मान्छे, राति ढिलोसम्म बस्ने, बिहान ढिलो उठ्ने, त्यस्तोलाई उमेर बढ्दै गएपछि उच्च रक्तचाप हुनसक्छ। त्यसपछि अर्को रिस्क फ्याक्टर भनेको स्मोकिङ हो, धुम्रपान अनि अत्यधिक मद्यपान, त्यसपछि गएर नुन र चिनीको मात्राको धेरै प्रयोग भयो भने त्यस्तो व्यक्तिमा चाहिँ उच्च रक्तचाप हुन्छ। अब यसको लक्षणहरू प्राय जसो यसलाई साइलेन्ट किलर भन्छ, जसमा धेरै मान्छेमा यसको कुनै लक्षण हुन्छ, तर लक्षण हुने भनेको एउटा चाहिँ टाउको दुख्ने, रिङटा लाग्ने, वाक वाक आउन सक्ने कसै कसैलाई, कसै कसैलाई चेस्ट पेन पनि हुनसक्छ, त्यस्ता खालका लक्षणहरू चाहिँ उच्च रक्तचापको हुन्छ। निदानको कुरामा हजुरले भनेकोमा उपचारको कुरामा चाहिँ एउटा चाहिँ
2: प्रिभेन्सन
3: बेटर देन क्योर भनौँ न, ओगै लाग्न नदिनु राम्रो भन्ने जुन छ, त्यसको लागि अहिले नै हामीले भनेका यी रिस्क फ्याक्टरहरूबाट टाढा बस्न
2: सक्छौँ, तर हाम्रो दिनचर्या यहाँले भने जस्तो निन्द्रा, धुम्रपान, होइन, नुन चिनी खानेकुराहरूलाई चाहिँ
3: कम गर्नु पर्छ,
2: हजुर,
3: नुनलाई एकदमै इम्पोर्टेन्ट छ नुन र चिनी चाहिँ कम गर्न जरुरी, त्यो गरिन सकियो भने धेरै हदसम्म बच्न सकिन्छ। त्यसपछि लागि नै सकेपछि त अब मेडिकल म्यानेजमेन्ट औषधिबाट नै यसलाई कम गर्ने हो, र त्यो औषधि चाहिँ नियमित रूपमा खानु पर्यो, मुटु रोग विशेषज्ञ निगरानीमा फलोअपमा बसेर गर्नु पर्यो।
2: अब जस्तो हामी सुगरको सन्दर्भ, सुगर र मुटुसँगको सम्बन्ध पनि यहाँले अलिकति
3: हजुर हो। अब सुगर भनेको चाहिँ आफैमा एउटा यस्तो रोग हो कि यो चाहिँ ब्लड प्रेसर पनि सिस्टमिक रोग हो, भनेको एउटा कुनै अङ्गलाई मात्रै असर गर्ने भने त्यसले शरीरका सबै अङ्गलाई असर गर्छ, टायादेखि लिएर ब्रेनसम्मको नसाहरूलाई असर गर्छ, मुटुको नसालाई असर। त्यसै गरी सुगरले पनि हाम्रो शरीरको विशेष गरी आर्टरीज होइन जुन चाहिँ सफा रगत बग्ने नसाहरू छन् ती नसाहरूलाई चाहिँ असर गर्छ। त्यो बाहेक उसले अब सुगरले आँखालाई असर गर्छ, ब्रेनलाई असर गर्छ, किडनीलाई गर्छ, धेरै मान्छे किडनी फेलर हुन्छन् सुगर राम्रोसँग कन्ट्रोल भएन भने। त्यो सँगसँगै सुगर हाई भइराख्यो भनेदेखि चाहिँ तपाईँको हाम्रो शरीरमा स्ट्रेसफुल हर्मोनहरू छ कि स्ट्रेस हर्मोन भन्छ हामी, तिनीहरूको रिलिज भइराखेकै हुन्छ, र सुगरले पनि रक्त नलीहरूमा बिस्तारै एक किसिमको बोसो जम्ने प्लाक फर्मेसनमा हेल्प गर्छ। त्यसले गर्दाखेरि सुगरलाई कन्ट्रोल हुनलाई एकदमै जरुरी छ। फेरि सुगर भनेको चाहिँ कस्तो हो भने मेडिकेसनबाट राम्रोसँग कन्ट्रोल भएर मान्छेको लगभग मैले आफैले पनि 20-30 वर्षसम्म सुगरको औषधि खाएर राम्रो हेल्दी लाइफ क्वालिटी लाइफ बिताएको मान्छे मैले पनि देखाएको छु, जो चाहिँ ज्ञानी मान्छे भनौँ न, जसले डाक्टरले भनेको माने, नियमित फलोअपमा गए, देखाए, त्यो भयो भने तपाईँको लाइफमा धेरै ठुलो फरक पर्दैन। तर जसले यसो इग्नोर गर्ने, खानामा मुख छोड्ने, होइन डाक्टरले भने अनुसारको फलोअप नगर्ने, मेडिसिनमा त्यति खासै वास्ता नगर्ने भयो भने चाहिँ त्यसले त अघि नै भने जस्तो मुटु रोग एउटा, मस्तिष्कघात, त्यसपछि गएर किडनी फेल होइन लगायत, कतिपय खुट्टे काट्नु पर्ने, नन हिलिङ अल्सर, घाउ हुने, यी सारा कुरा हुनसक्छ।
2: अब त्यस्तै गरेर हामीले उच्च कोलेस्ट्रोलको कुरा गरौँ न अलिकति।
3: अब उच्च कोलेस्ट्रोल भनेको के हो भने कोलेस्ट्रोल भन्ने सबै जति पनि चिज, सुगर पनि हामीलाई चाहिने चिज हो नि त शरीरलाई, त्यसै कोलेस्ट्रोलहरू पनि हाम्रो शरीरलाई चाहिने चिज हो। तर जब त्यो धेरै हुन थाल्छ, धेरै हुन थालेपछि त्यो अरू तरिकाबाट निस्किन नसक्ने भएपछि हाम्रो शरीरको रक्त नलीहरू विशेष गरी आर्टरीजहरू होइन मा चाहिँ लेयर बनेर बस्न थाल्छ कि त, एथेरोस्क्लेरोटिक प्लाक भन्छ हामी त्यसलाई, त्यसरी बस्न थाल्छ। र बस्दै गएपछि त्यसको दुईवटा कुरा छ, जस्तो तपाईँको मुटुको रक्तनलीमा केही गरी कोलेस्ट्रोलको प्लाक बन्यो भनेदेखि त्यसले चाहिँ पछि गएर कुनै पनि बेला त्यो फुटेर त्यो सानो टुक्रा उछिटेर ठुलो नसाबाट उछिटेर सानो नसातिर जान्छ क्या, नसाको साइज त ठुलोबाट सानो हुँदै घट्दै जान्छ, ठ्याक्क त्यो एक ठाउँमा गएर त्यसले त्यो नसा बन्द गरिदिन्छ सानोमा पुगिसकेपछि, अनि त्यो एरियामा हार्ट एट्याक हुनुभयो होइन। अब त्यो भएको हुनाले चाहिँ अब कोलेस्ट्रोलको कारणले किडनीको ढुङ्गा हुनसक्छ, पित्तमा ढुङ्गाहरू आउनसक्छ होइन, ती पनि अर्को पार्टमा छ। तर मुटुको रोग र पेरिफेरल भास्कुलर डिजिज भन्छ हामी, जस्तो खुट्टाको रक्तनलीहरूलाई पनि यसले ब्लक गर्न सक्छ, र समय उपचार भने मान्छे खुट्टासम्म काट्नु पनि हुनसक्छ होइन, त्यो कार्डियो भास्कुलर डिजिजमै आउँछ। त्यो भएको हुनाले कोलेस्ट्रोल पनि एक किसिमले तपाईँले कन्ट्रोल गर्नुभयो, नियमित औषधि खाने भने मजाले कन्ट्रोल हुन्छ होइन, 20-30-40 वर्ष कोलेस्ट्रोलको औषधि खाएर क्वालिटी लाइफ बिताएको मान्छेहरू छन्। तर तपाईँले इग्नोर गर्नुभयो भने तपाईँलाई हार्ट एट्याक हुनसक्छ, खुट्टाहरूको नसा ब्लक हुनसक्छ, मस्तिष्कघातसम्म गराउन सक्छ।
2: अब यो कोलेस्ट्रोल हुँदाखेरि हामीले सावधान अपनाउने कुरा सकभर यो बन्न नदिने उपाय के त,
3: एउटा चाहिँ फेमिलियल हाइपर कोलेस्ट्रोलेमिया भन्ने हुन्छ, जुन चाहिँ वंशानुगत रूपमै तपाईँले जति जे गरे पनि त्यो ट्राइग्लिसराइडहरू कोलेस्ट्रोलहरू आइ नै हुन्छ।
2: टिजी भनेको यो
3: टिजी नै, त्यो सिम्पल टिजी भनेको ट्राइग्लिसराइड हो, त्यसलाई औषधि नै खाएर कन्ट्रोल गर्ने हो। त्यो बाहेक तपाईँले केही सर्टेन खानेकुराहरू जस्तो ट्राइग्लिसराइडको कुरा गर्नु भने विशेष गरी कार्बोहाइड्रेट भनेको कार्ब भएको खानेकुराहरू, गुलियो पदार्थ, भात, आलु, चिनी, यिनीहरू चाहिँ त्यसमा पऱ्यो, त्यसकोमा त्यस त्यो खाना हाम्रो खानामा कम हुनु पऱ्यो, त्यसको एमाउन्ट चाहिँ कम हुनु पऱ्यो होइन। त्यसपछि ओभरअल कोलेस्ट्रोलको कुरा गर्दा तपाईँले चिल्लो बोसो जन्ने खानेकुराहरू र तारेको भुटेको चिजहरू, जङ्क फुड, प्याकेटमा राखेको, बट्टामा राखेको चिजहरू चाहिँ सकेसम्म खानु भएन। कहिलेकाहीँ महिनामा एकचोटि, हप्तामा यसो चाख्दैमा त केही हुन्छ, रेगुलर बेसिसमा तपाईँले जङ्क फुडहरू खानु भने त्यसले पनि अभियसली कोलेस्ट्रोललाई चाहिँ बढाउँछ।
2: अहिले हामीले ब्लड प्रेसर, उच्च कोलेस्ट्रोल, सुगर भन्यौँ, यी समग्र मुटुसँग पनि जोडिएका कुरा भए। अब यो मुटु सम्बन्धी समस्या आउन नदिनका लागि अघि यहाँले भन्नुभयो नि जस्तो हाम्रो दिनचर्या उमेर यो गर्नुपर्छ भने जस्तै हामीले समस्या आउन नदिनका लागि जस्तो अहिले त यहाँले भन्नुभयो बालकदेखि सानो बच्चामै पनि अब बात मुटु रोग हुन सक्ने कुरा आयो, बच्चादेखि ज्येष्ठ नागरिकसम्मले ख्याल गर्नुपर्ने कुराहरू के हुन्?
3: यसमा त मुटु रोगको कुरा, हजुर, मुटु रोगको कुरा गर्दाखेरि गर्भावस्थादेखि नै ध्यान दिनुभयो। जस्तो अहिले वेस्टर्न कन्ट्रिजहरूमा के सिस्टम आयो भने कतिपय जन्मजात मुटु रोगहरू यस्ता छन् कि जुन बच्चा जन्मिसकेपछि त्यो नर्मल बच्चा हुँदैन कि, तपाईँ हामी जस्तो कुनै हालतमा गर्नु कसैको 3-4 अपरेसन गर्नु पनि त्यस्तो खालको रोग गर्नु, त्यस्तो छ भने उनीहरूले टर्मिनेट गरिदिने एडभाइस गर्छ। तर आमाले प्यारेन्ट्सले चाहे त जन्म पाउनु भयो, तर मेडिकल साइन्सले टर्मिनेटको एडभाइस गर्ने, त्यहाँदेखि नै कहानी सुरु हो। त्यो भएको हुनाले त्यसपछि जन्मजात मुटु रोगहरूमा वंशानुगत छ भने स्क्रिनिङहरू गरेर प्रिभेन्ट गर्न सकियो, पहिले थाहा पाउन सक्यो सानै हुँदाखेरि। अर्को चाहिँ गर्भवती महिलाहरूले धुम्रपान मद्यपान त्यसपछि सन्तुलित भोजनहरू खानु पर्यो होइन। र अर्को इम्पोर्टेन्ट कुरा चाहिँ सकेसम्म बच्चा चाहिँ उमेरमै पाउनु पर्यो कि, आमाको उमेर चाहिँ सकेसम्म 35 वर्ष नकटाएको राम्रो। 35 वर्ष काटेको घरमा विभिन्न समस्याहरू विशेष गरी मुटुको डाउन सिन्ड्रोमहरू र त्योसँग रिलेटेड अरू रोगहरू देखिएको छ त्यो जन्मजात मुटु रोगको पार्टमा। त्यसपछि अब वयस्कमा हुने रोगहरूमा विशेष गरी अब जस्तो हाम्रो जस्तो देशमा बच्चाहरूलाई टन्सिलाइटिस भएर भविष्यमा त्यसले ठुलो मुटु रोग ल्याउने भएको हुनाले बच्चाहरूको 5 वर्षभन्दा माथिदेखि रिउमाटिक हार्ट डिजिज छ कि छैन भनेर स्क्रिनिङ गर्न सकिन्छ। त्यसमा चाहिँ मुटुको इकोकार्डियोग्राफी हुन्छ अनि घाँटीको स्वाबहरू लिने, जसमा स्ट्रेप्टोकोकस भन्ने कीटाणुको कुनै लक्षण अथवा त्यसले दिएका असरहरू केही छ कि भनेर हेर्न सकिन्छ। र त्यो छ भने प्रोफिलाक्सिस औषधि पेनिसिलिन प्रोफिलाक्सिस भन्ने छ, त्यो चाहिँ नियमित रूपमा औषधि खाने अथवा 3-3 हप्तामा सुई लगाउने, बेन्जाथिन पेनिसिलिन भन्ने इन्जेक्सन लगाउने, त्यो संसारभरिको प्रोटोकलै हो त्यो रेमाटिक हार्ट डिजिज। त्यसपछि गएर अब अरू चाहिँ हामीले भन्यौँ जुन चाहिँ जस्तो हामीले प्रिभेन्ट गर्न सकिने कोलेस्ट्रोल सुगर यिनीहरूमा त नियमित चेक जाँच, नियमित औषधि सेवन, नियमित डाक्टरको निगरानी र एकदमै इम्पोर्टेन्ट कुरा भनेको चाहिँ नियमित शारीरिक व्यायाम। हरेक वयस्कले कम्तीमा दिनमा 30 मिनट मात्रै शारीरिक व्यायाम गरे भने पनि 50 वर्षमा हुने हड्याक 65-70 हुनसक्छ कि, 15-20 वर्ष तपाईँको क्वालिटी अफ लाइफ भयो नि त, धकेल्नु भयो नि त, 15-20 वर्ष त राम्रो जिन्दगी जिउनु पाउनुहुन्छ। त्यसले गर्दा नियमित एक्सर्साइज गर्नमा चाहिँ हिचकिचाउनु भएन।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। हाम्रो स्वास्थ्य कार्यक्रममा आज हामी मुटुको विषयमा कुराकानी गरिरहेका छौँ र मुटुसँग जोडिएर विविध पक्षको जानकारी यहाँहरूले पाइरहनु भएको छ। मुटुका विषयमा कुराकानी गर्नका लागि आज हाम्रो अतिथिको रूपमा हुनुहुन्छ वरिष्ठ मुटु रोग विशेषज्ञ सर्जन प्राध्यापक डाक्टर अनिल भट्टराई। उहाँ त्रिवी शिक्षण अस्पताल हाताभित्र रहेको मनमोहन कार्डियो थोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर काठमाडौँमा कार्यरत वरिष्ठ डाक्टर हुनुहुन्छ। डाक्टर साहब, म फेरि संवादकै क्रमलाई जोड्न चाहेँ किनभने धेरै कुरा त आम श्रोता तथा दर्शकहरूले थाहा पाइसक्नु भएको छ। अब अलिकति खानपिन कस्तो हुनुपर्छ र हाम्रो व्यवहार कस्तो हुनुपर्छ, किनभने अहिले यहाँले भन्नुभयो वंशानुगत आउने कुराहरूलाई हामी धकेल्ने कोसिस गरौँ, जस्तो 50 उनीलाई 75 पुर्याउने कोसिस गरौँ, त्यसलाई रोक्न पुर्याइसकिँदैन भने, तर हामीले बदल्न सकिने कुराहरू त हामीले बदलौँ। अब यो बाँचेको जिन्दगी त सुखी खुसी भएर बाँच्न पाए हुन्थ्यो, कसैलाई नि बिस्तारामा सुत्ने मन हुँदैन। अब हामीले कस्तो खानपिन गर्ने त डाक्टर साहब, यो खानपिनको विषयमा अलिक
3: अब यस्तो छ, मैले यसलाई अझ बुझ्ने भाषामा के चिज मुटुलाई मनपर्छ के पर्दैन भन्ने कुरा चाहिँ गर्न सकिन्छ। यसमा चाहिँ खानपिनको कुरा गर्दाखेरि मुटुले मन पराउने चिजको कुरा गरौँ। मुटुलाई राम्रो लाग्ने मुटुलाई मनपर्ने चिज भनेको विशेष गरी फलफुलहरू, हरियो सागसब्जी, फ्रेस भेजिटेबल्सहरू होइन, त्यो मनपर्ने चिज हो मुटुको लागि सबभन्दा, किनभने त्यो एन्टिअक्सिडेन्ट पनि हो, शरीरमा भएको टक्सिनहरूलाई पनि तिनीहरूले निकाल्छ होइन। त्यसपछि कार्बोहाइड्रेट भन्दा प्रोटिन डाइट टुको लागि राम्रो मानिन्छ, भात आलु गुलियो भन्दा बरु मासु पनि बोसो छाला झिकेर थोरै मात्रामा खानुभयो। तर समग्रमा बुझ्ने भाषामा के हो भने तपाईँले जे खायो पनि एमाउन्ट चाहिँ कम खानु पर्यो क्या, धेरै खाने बानी आफैमा हानिकारक छ, एकदम अघाउनै पर्ने त्यो ढ्याउनै गर्नुपर्ने हुने हाम्रो चला त्यो चाहिँ आफैमा
2: हानिकारक
3: त्यो छ। अब यसमा के छ भने अर्को कुरो त्यो ग्याप, अब त्यो इन्टरमिटेन्ट फास्टिङ भन्ने फेरि अर्को च्याप्टर, त्यसको पनि आफ्नो फाइदाहरू छन्। तपाईँले सोधेको क्वेसनमा चाहिँ विशेष गरी हामीले जस्तो फ्रेस कुराहरू, फलफुल तरकारी खाउँ, कार्बोहाइड्रेट कम गरौँ, र मासु खाँदाखेरि चाहिँ बोसो र छाला नभएको लिन मिट भन्छ त्यो खाने, र मासुमा पनि रातो मासु भन्दा सेतो मासु, त्यो भनेको माछा कुखुराको मासु चाहिँ स्वास्थ्यवर्धक भयो रेड मिट भन्दा होइन। र त्यसपछि गएर धेरै तारेको धेरै भुटेको चिजहरू भन्दा बोइल गरेको चिजहरू मुटुको लागि, मुटुले मन पराउने यी कुराहरूमा चाहिँ विशेष गरी ध्यान दिनु पर्यो, र खानामा चिनी र नुनको मात्रा न्यूनतम राख्नु पर्यो। यो भयो। त्यसपछि अब धुम्रपान गर्ने भएन, मद्यपान पनि गर्ने भएन, त्यो पार्ट चाहिँ इम्पोर्टेन्ट छ। र अर्को चाहिँ तपाईँले सोध्नुभएको कुरामा शारीरिक व्यायाम,
2: जस्तो हामी घिउ खाने कि तेल खाने कि होइन, हामीमा अलि यो विवाद पनि छ के, अब यो चाहिँ वास्तवमा के खाँदा राम्रो हो,
3: यस्तो छ हेर्नुहोस्, घिउ खाने नहुने भन्ने हुँदैन, घिउमा पनि मुफा पुफा भन्ने त्यो फ्याटी एसिडहरू हुन्छन् जुन चाहिँ मुटुको लागि, रक्तनलीहरूको लागि चाहिँ फाइदाजनकै देखिएको छ, तर त्यो ओरिजिनल हुनु पर्यो। तर समग्रमा चाहिँ तेल र घिउको कुरा गर्दाखेरि चाहिँ एनिमल फ्याट भन्दा वनस्पतिको फ्याट चाहिँ राम्रो मानिन्छ। त्यसले गर्दाखेरि अब सकेसम्म धेरै, अब ओरिजिनल गाउँको घिउै हुने हो भने त अब खै हाम्रो बाबुबाजेले खाए ठिकै भयो, धेरै मात्रामा नखाने भन्छ, त्यसको पनि केही स्टडीहरू भएको छ।
2: थोरै
3: घिउमा पनि मुफा पुफा भन्ने चिजहरू, त्यो फ्याटी एसिडहरू हुने भएको हुनाले घिउ एकदम हानिकारकै चाहिँ होइन।
2: अब सेप्टेम्बर 21 हामी विश्व मुटु दिवस भनिरहेका छौँ, अब यो दिवसको सन्देश के हो, यसको महत्त्व के हो र प्रभाव के देख्नुहुन्छ?
3: यसको मुख्य उद्देश्य के हो भने मुटुले स्वतन्त्र रूपमा धड्किन पाउनु पर्यो, नेचरले अथवा देवताले जसले मुटु मुटुलाई बनाए त्यसलाई चाहिँ तपाईँले हानि गर्ने चिजहरूबाट टाढा राख्नु पर्यो, त्यसलाई जोगाउनु पर्यो, र तपाईँले मुटुलाई जोगाउनु भयो भने मात्रै तपाईँको जीवन स्वस्थ र सफल रहन्छ भन्ने नै यसले मेसेज दिएको छ। त्यसमा एगेन हामीले फेरि भन्यौँ, धुम्रपान, खानपिनका कुरा, एक्सर्साइजका कुरा, सुगर र कोलेस्ट्रोल कन्ट्रोलका कुरा र तनावरहित जीवनयापनका कुरा र समयमा सुत्ने, समयमा उठ्ने, कम्तीमा 6-7 घन्टा 8 घन्टा दिनमा सुत्ने कुरा नै इम्पोर्टेन्ट।
2: अब अहिले नेपालमा मुटु उपचारको अवस्थामा हामी कहाँ छौँ र मनमोहन कार्डियो सेन्टर जुन अहिले यहाँ कार्यरत हुनुहुन्छ यसबाट हामी के कस्ता सेवा सुविधा पाउन सक्छौँ डाक्टर साहब?
3: हजुर, राम्रो प्रश्न हो। मुटुको उपचारमा देशभरि नै पर्याप्त नभए पनि जति छ काठमाडौँमा र सरकारी अस्पतालमा, विशेष गरी हाम्रो मनमोहन कार्डियो थोरासिक भास्कुलर ट्रान्सप्लान्ट सेन्टर र गङ्गालालमा हामीले पूर्ण रूपमा मुटुको उपचार दिएका छौँ। र यसमा चाहिँ मनमोहनकै कुरा गर्दाखेरि हामीले नवीनतम सेवाहरू संसारमा भएका एकदम लेटेस्ट न्यू एडभान्सेस जस्तो मिनिमल इन्भेजिभ हार्ट सर्जरी भन्छ, मुटुको सानो पुवाल बनाएर ठुलो एक हात नकाटिकन सानो चोटपटकबाट सानो घाउबाट ओपन हार्ट सर्जरी हामीले गरिरहेछौँ। त्यो बाहेक एन्जियोप्लास्टी, पेसमेकर हाल्ने डिभाइसहरू, इलेक्ट्रोफिजियोलोजिकल स्टडी भन्छ, त्यो पनि एकदम लेटेस्ट हो, त्यो कार्डियोलोजीको सरहरूले गरिराख्नु भएको छ। र हामीले चाहिँ मुटुको अपरेसनकै कुरा गर्दा अथवा समग्र उपचारकै कुरा गर्दाखेरि 95% भन्दा बढी रोगहरूको सफल तरिकाले दुनियाँमा भएका लेटेस्ट प्रविधिलाई प्रयोग गरेर मनमोहन सेन्टरमा गरिरहेछौँ। र बाँकी 5% राउन्ड भनेको चाहिँ एकदमै कम्प्लेक्स खालका जन्मजात मुटु रोग, जुन चाहिँ अब युरोप अमेरिकामा पनि सक्सेस रेट एकदम कम, धेरै रिसोर्स लाग्ने, त्यस्तो हामीले गरेका छैनौँ। र त्यस्तो बच्चाहरू खासै आइ पनि पुग्दैन कि, घरमै बितिसकेका हुन्छ। र त्यो बाहेक कृत्रिम मुटु एसिस्टिङ डिभाइस, भेन्टिकुलर एसिस्टिङ डिभाइस र मुटुको प्रत्यारोपण चाहिँ हामीले अहिले गरेका छैनौँ, तर हामी मुटुको प्रत्यारोपण गर्नलाई लागिरहेछौँ। जस्तो हाम्रो पर्सि यही शनिबार नेपाल हार्ट एन्ड लङ ट्रान्सप्लान्ट कन्फरेन्स हुँदैछ, त्यो पहिलो हो नेपालमा, त्यसरी हामी चाहिँ सिन्सियरली नै लागिरहेछौँ। र होपफुल्ली धेरै छिटो नै हामी लगभग 100% सबै खाले उपचार नेपालमा हुनेमा जान्छौँ। तर एगेन म रिपिट गर्न चाहन्छु, 95-96% सबै रोगको उपचार छ मनमनमा हामीले गरिरहेछौँ, र मुटु रोगको अपरेसन उपचारको लागि इन्डिया अथवा अरू अरू देश जानुपर्ने अवस्था छैन।
2: बाध्यताले हिजो जस्तो उपचार नपाइने भनेर अब विदेश जानुपर्ने छैन, किनभने मनमोहन र अहिले भने चाहिँ गङ्गालालले विशिष्टीकृत सेवा दिइरहेका छन् र मनमोहनमा यहाँहरूले यति राम्रोसँग सेवा दिइरहनु भएको छ। आम नागरिकको आशा र भरोसा पनि यसले बढाइरहेको छ र अहिले बाहिर जानेहरूको रेट पनि कम भइरहेको छ। अब अहिले मैले जस्तो सिटिभिएसको विभागीय प्रमुख हुनुहुन्छ भनेर भने, धेरै मानिसलाई के हुन्छ, डाक्टर अनिल भट्टराईसँग मलाई कस्तो समस्या हुँदा जाने हो त नि भनेर अहिले स्वास्थ्य कार्यक्रम चलाउने हुनाले धेरैले मलाई पनि सोध्ने गर्नुहुन्छ होइन। हामी धेरै नेपालीलाई के हुँदो रहेछ, म कुन समस्या भयो भने कोसँग जाने भन्ने नै मेस। तसर्थ के कस्ता बिरामीहरू यहाँसँग सम्पर्कमा आउने हो र यहाँले यो सिटिभिएसको विभागीय प्रमुख हुनुहुन्छ, यसबारे पनि अलिकति बताइदिनु।
3: यो यस्तो छ, यो विभाग आफैमा अलि ठुलो विभाग हो अरू विभागहरूमध्ये, किनभने यसमा तिनवटा विधा छ, एउटा सी भनेको कार्डियो, टी भनेको थोरासिक सर्जरी, त्यो भने फोक्सो छाती ब्रेस्ट अनि यो खाना नली पर्छ त्यसमा, र अर्को चाहिँ भी भनेको भास्कुलर सर्जरी, भास्कुलर भनेको रक्त नलीहरूको अपरेसन होइन। त्यसमा हाम्रो म सबै तिनटै युनिटको हेड हो, तर हाम्रा तिनवटा युनिट छन्, जस्तो कार्डियक सर्जरी युनिटको म एचओडी प्लस त्यो युनिट हेडमा हो, त्यसै थोरासिक सर्जरीमा डक्टर रञ्जन हुनुहुन्छ र भास्कुलर सर्जरीमा डक्टर कजन हुनुहुन्छ, त्यसरी हाम्रो तिनवटा युनिट छुट्टिएको छ। र मैले अपरेसन उपचारकै विधाको कुरा गर्दा मैले चाहिँ मुटुको, विशेष गरी मुटुको अपरेसनै मैले हेर्छु, र अरू बाँकी दुईवटा कुरा अरू साथीहरूले हेर्नुहुन्छ, तर समग्रमा त्यसको लिडर चाहिँ मनै भयो।
2: हजुर, अब जस्तो यो मुटुजन्य समस्याबाट बच्नका लागि अब यहाँहरू त अवरात्र खटिरहनु भएको छ, अहिले भनियो नेपालका यस्ता महत्त्वपूर्ण अस्पतालहरू अहिले त स्थानीय तहमा पनि मुटुको उपचार गर्न थालिएको छ, तर यहाँहरूको मात्रै प्रयासले स्वास्थ्य कर्मीहरू, स्वास्थ्य संस्था, विशेषज्ञ डाक्टरहरू मात्रै लागेर पनि नहोला। यसका लागि त सबभन्दा पहिला मनै सचेत हुनु पर्ला, एउटा व्यक्ति नै सचेत हुनु पर्ला, एउटा नागरिक नै सचेत हुनु पर्ला। अब त्यो नागरिक सँगसँगै म बिरामी भएँ भने मेरो घर परिवारको भूमिका होला यसमा होइन, घर परिवार पछि चाहिँ अब समाजको भूमिका होला, समाजपछि राष्ट्रले पनि केही पोलिसीहरू बनाउनु पर्ने होला, अब हामी जस्ता यो क्षेत्रमा लागेका सरकारवालाहरू अभियन्ताहरूको पनि काम होला, कस कसले के गर्यो भने यहाँहरूले चाल्नु भएको यो कदम, किनभने अहिले भन्नुभयो नि अब नेपालमा नै हामी यस्तो सम्मेलन गर्न खोज्दैछौँ भन्नुभयो, यहाँहरू अवरात्र खटिरहनु भएको छ, गाउँ गाउँमा अभियान लिएर पनि जानु भएको छ, तर यहाँहरूलाई हामीले नागरिकले, एउटा नागरिकले कसरी सहयोग गर्ने, घर परिवार समाज सरकारसम्मले के गरिदियो भने हामी मुटुको क्षेत्रमा यस्तो गर्न गर्न सक्थ्यौँ, यो यो गरिदिए हुन्थ्यो भनेर यहाँको यो लामो अनुभवले केही भन्न मन लागेको छ कि डाक्टर साहब?
3: होइन, तपाईँको प्रश्न ठिक हो। अब अझै पनि मुटुको उपचार धेरै चाहिँ दूरदराजको मान्छेको पहुँचमा पुगेको छैन। त्यसलाई सहज बनाउनको लागि हाम्रो भौगोलिक जटिलता पनि एउटा कारण हो। जस्तो अब हेर्नु, हिउँदभरि बाटो बना, बर्खामा सबै बगाएर लान्छ, त्यसै पनि देश गरिब छ, त्यहीमाथि भौगोलिक अवस्था त्यस्तो छ। त्यसले गर्दा अहिले मैले सधैँ भन्ने गरेको कुरा चाहिँ देशमा कम्तीमा 7 प्रदेशमा सिटिभिएसकै कुरा गरौँ, सिटिभिएस एन्ड कार्डियोलोजी भन्छ क्या, कार्डियोलोजी पनि रिलेटेड हो, कार्डियोलोजी र सिटिभिएस सँगसँगै एउटा एउटा डिपार्टमेन्ट कम्तीमा जहाँ सबै खाले मुटुका रूप उपचारहरू भन्न सकौँ, इन्क्लुडिङ इमर्जेन्सी कुराहरू, होइन, त्यो चाहिँ 7 प्रदेशमा गर्न सकिन्छ। अहिले कस्तो छ भने ठाउँ ठाउँमा मुटुको उपचार त छ, जस्तो धेरै ठाउँ क्याथल्याबहरू छ तर सर्जनहरू छैन क्या, जस्तो हार्ट लङ मेसिन छैन, सर्जन छैन, त्यसले गर्दा क्याथल्याब गर्ने डाक्टरलाई पनि केही इमर्जेन्सी पऱ्यो भने, छाती खोल्नु पऱ्यो भने उहाँले खोल्न सक्नुहुन्न। त्यसले गर्दा सबै खाले सुविधा भएको एउटा डिपार्टमेन्ट हरेक प्रादेशिक अस्पताल भनौँ न, हरेक प्रदेशको जुन केन्द्रीय अस्पताल हुन्छ त्यहाँ चाहिँ एउटा मुटु विभाग गर्न सकिन्छ भन्ने लाग्छ। र अझै पनि केही अवेरनेस प्रोग्रामहरू जस्तो तपाईँहरू रेडियो मिडियाबाट, रेडियो नेपाल अरू गरिराख्नुमा चाहिँ यसलाई अझ सशक्त रूपमा निकाल्नु। मुटु रोग सिरियस कुरा हो, नम्बर 1 किलर हो, संसारमा 100 मऱ्यो भने 30 कार्डियोभास्कुलर डिजिजले मरिरहेछ। यस्तो खालको चाहिँ र कसरी चाहिँ रोकथाम गर्ने, कसरी चाहिँ मान्छेहरूलाई चाहिँ यसको सिरियसनेस थाहा भयो भने त उनीहरू मुटु रोग विशेषज्ञ अथवा कम्ती फिजिसियनकै गएर भयो भने त समयमा रोकथाम हुन्छ। यसको बारेमा चाहिँ हामीले सेन्सिटाइज गर्नुपर्ने चाहिँ अझै पनि जरुरी देख्छु। र हार्ट ट्रान्सप्लान्टको कुरामा हामी सिरियस लागिरहेछौँ, यसमा आम जनता, जनमानस, पब्लिक सबैको हामीलाई सहयोग चाहिन्छ। त्यसमा चाहिँ तपाईँहरू विशेष गरी पत्रकार साथीहरूको ठुलो सहयोग चाहिन्छ, किनभने यो कति इम्पोर्टेन्ट छ। जस्तो मुटु प्रत्यारोपण भनेको के छ भने, कुनैको मस्तिष्कघात भएर ब्रेन डेथ भइसकेपछि मुटु चलिरहेको हुन्छ, त्यसले गर्दा त्यो भनौँ न हाम्रो धार्मिक संस्कार अनुसार, हिन्दू धर्म अनुसारकै कुरा गर्ने हो भने जलेर जाने मुटु तपाईँले कसैलाई डोनेट गर्नुभयो भने कसैको बाँचिरहेको हुन्छ, तपाईँ आफ्नो फ्यामिली रिलेटिभले पनि गएर त्यो भेट्न सक्नुहुन्छ नि। त्यसले गर्दा त्यो बहुत इम्पोर्टेन्ट कुरा छ, अङ्गदान भन्ने कुरा, र त्यसमा पनि विशेष गरी मुटु होइन, अथवा कि जलेर जाने हो कि चाहिँ कुहिरै जाने हो, होइन, त्यो कुरालाई चाहिँ तपाईँले डोनेसन गर्नुभयो भने त्यसले अरू कसैको जीवन बच्छ।
2: एउटा मान्छे बाँचेर हिँड्यो त्यो भन्दा खुसी के हुन्छ? कसैलाई जीवनै दिन सकियो भनौँ न, होइन, हामी जीवन दिन सकिँदैन भनिन्छ तर जीवनै दिन सकिन्छ। मृत्युमा पुगेको मान्छेलाई आफू गइसकेपछि आफूलाई काम नलाग्ने चिज दिएर कसैको जीवन बाँच्छ भने यो अभियानमा हामी सबै जुट्नुपर्छ। जस्तो यहाँले बेहोसको कुरा पनि अलिकति ल्याउनु भयो, यो मानिस कहिलेकाहीँ छिनछिनमा बेहोस हुने, होइन, छोटो समय बेहोस हुने अनि होसमा आउने, यस्तो चाहिँ मुटुको कारणले हुन्छ कि हुँदैन भनेर
3: सोध्नु। कारण मध्ये एउटा मुटु रोग पनि हो, अर्को चाहिँ मस्तिष्क अथवा न्युरोलोजिकल डिजिजमा पनि हुन्छ। मुटु रोगमा बेहोस हुने केही कारणहरू हुन्छन्, एउटा चाहिँ तपाईँको मुटुको चाल कम भएर, चाहिने भन्दा धेरै कम भयो भने मुटुको चाल घटेर ब्रेनलाई रक्त सञ्चार नपुगेर मान्छे बेहोस हुन सक्छ। अर्को चाहिँ मुटुको चाल बिग्रेर बत्तिने भन्छ, भेन्टिकुलर ट्याकिकार्डिया, भेन्टिकुलर फिब्रिलेसन, अरू रोगको कारणले मुटुको चाल बत्तिएर मान्छे बेहोस हुन सक्छ। त्यो भनेको अलिक सिरियस कन्डिसन हो, त्यसमा तुरुन्तै केही गर्न सकेन भने मान्छेको मृत्यु पनि हुनसक्छ। अर्को चाहिँ अब हार्ट अट्याकै भइसकेपछि बेहोस हुन सक्ने भयो मुटुको कारणले, होइन, मुटुको कारणले पनि हुन्छ। कहिलेकाहीँ पिएसभिटी भन्ने रोग पनि हुन्छ, त्यो मुटुको चालै बिग्रिने हो, प्याराक्सिजमल सुप्राभेन्टिकुलर ट्याकिकार्डिया भन्छ। अब त्यस्तो छ भने तार सिराएर हेरेर कहाँबाट त्यो एक्स्ट्रा चालहरू आइरहेको छ त्यसलाई डाम्ने प्रविधि हुन्छ। अब मुटुको चालै कम छ भने पेसमेकर हाल्छ। मैले सबैलाई विनम्रतापूर्वक के भन्न चाहन्छु भने, मुटु भन्ने अङ्गको बारेमा धेरै कमलाई ज्ञान छ कि, र मुटु चाहिँ जस्तो मान्छेलाई पेट दुखिरहेको हुन्छ, एपिग्यास्ट्रिक पेन भन्छ, त्यो पनि मुटु दुख्यो भन्ने चलन छ। केही गरी तपाईँहरूलाई छाती दुख्यो, विशेष गरी देब्रे र सेन्ट्रल चेस्ट पेन, मुटुको बिच भागमा दुख्यो, र त्यो दुखाइ तपाईँले काम गर्दा, फिजिकल एक्टिभिटिजहरू गर्दा दुखाइ अझै बढ्छ, झन् बढेर जान्छ, र त्यो दुखाइ देब्रे हाततिर जान्छ, देब्रे च्यापुतिर जान्छ भने त्यो चाहिँ हार्ट एट्याक हुने पूर्व सङ्केतहरू हुन सक्छन्। त्यसले गर्दा त्यस्तो केही छ भने तपाईँले तुरन्तै मुटु रोग विशेषज्ञ देखाउनुहोस्। र त्यो बाहेक धेरै मुटु रोगहरू जस्तो जन्मजात मुटु रोग, बाथ मुटु रोग, यिनीहरू चाहिँ उपचार गरेपछि मान्छेको आयु लम्बिन सक्छ र मान्छेको जीवनको गुणस्तर पनि फरक पर्छ। त्यसले गर्दा मुटु रोग छ कि छैन भनेर कम्तीमा 35 माथिको मान्छेले तपाईँ जति टाढा दूरदराजमा बसे पनि समय निकालेर एकपटक चाहिँ आफ्नो नजिकको मुटु रोग विशेषज्ञ अथवा कम्तीमा फिजिसियन डाक्टरलाई देखाउनु भयो भने कहिलेकाहीँ तपाईँ ठुलो भवितव्यबाट जोगिन सक्नुहुन्छ। किनभने मुटु रोग भनेको समयमा पत्ता लगाउन सक्यो भने धेरै जसो मुटु रोगको उपचार छ, सम्भव छ।
2: डाक्टर साहब, महत्त्वपूर्ण समय र विचार दिनुभयो, यो समय र सम्वादको लागि यहाँलाई धन्यवाद।
3: अवसरको लागि हजुरलाई पनि धन्यवाद।
2: अहिले हामीसँग सम्वादमा हुनुहुन्थ्यो वरिष्ठ मुटु रोग विशेषज्ञ सर्जन प्राध्यापक डाक्टर अनिल भट्टराई। तपाईँ रेडियो नेपालबाट हाम्रो स्वास्थ्य कार्यक्रम सुनिरहनु भएको छ। अब हामी हाम्रो कार्यक्रमको अन्त्यमा आइसक्यौँ। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? यो कार्यक्रमका बारेमा तपाईँका केही राय, सुझाव र सल्लाहहरू छन् भने कार्यक्रम हाम्रो स्वास्थ्य रेडियो नेपाल पोस्ट बक्स नम्बर 634 सिंहदरबार काठमाडौँ नेपाल भनेर लेखी पठाउनुहोला। यदि यहाँसँग इमेलको पहुँच छ भने इमेलमा swasthyhamro@gmail.com लेखी पठाउनुहोला। आजको कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरू सबैप्रति हार्दिक आभार व्यक्त गर्दै आजका अतिथिलाई विशेष धन्यवाद दिँदै आजको यो प्रस्तुतिबाट म पूर्ण चन्द्र घिमिरे पनि विदा माग्छु। यहाँहरूको बाँकी सबै सुखद रहोस्। हवस् त, नमस्कार।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब तपाईँहरूलाई सुनाउँदैछौँ केही जागरण गीतहरू। यसै क्रमको यो पहिलो गीत सुमित खड्का र साथीहरूको स्वरमा, रचना चुनामणि देवकोटाको, अनि सङ्गीत हो शक्ति बल्लभको।

जागरण गीतहरू सुनाउने क्रमको यो अन्तिम गीत सुनाउँदैछौँ मुरलीधरको स्वरमा, रचना दण्डपाणी पाण्डेको अनि सङ्गीत हो भूपेन्द्र रायमाझीको। यो गीतपछि ठिक 9 बजे यहाँहरूले सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। संघीय निजामती सेवा विधेयक संसद सचिवालयमा दर्ता। संसदको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुँदै। मनाङको हिमलुङ हिमालमा हिम पहिरो जाँदा मृत्यु हुनेको संख्या 15 पुग्यो। र इराकबाट अमेरिकी सेना फिर्ता भएको राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा। समाचार विस्तारमा। सरकारले संघीय निजामती सेवा विधेयक 2083 संघीय संसद सचिवालयमा दर्ता गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले विधेयक संसदमा दर्ता गर्नुभएको हो। यही असोज 13 गतेको मन्त्री परिषद बैठकले संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिएको थियो। सरकारले संघीय शासन प्रणाली अनुसार संघ प्रदेश र स्थानीय तहबीचको प्रशासनिक सम्बन्ध कार्यक्षेत्र र सहकार्यलाई व्यवस्थित स्पष्ट र प्रभावकारी बनाउँदै प्रशासनिक संयन्त्रलाई राजनीतिक प्रभावबाट मुक्त गरी निजामती सेवालाई व्यावसायिक सक्षम उत्तरदायी र जनमुखी बनाउन विधेयक आवश्यक परेको स्पष्ट पारेको छ। मन्त्री रावलले प्रस्तावित संघीय निजामती सेवा विधेयकले निजामती सेवाको कार्य सम्पादन र जवाबदेहितामा आमूल परिवर्तन ल्याउने अपेक्षा गरिएको बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको सिफारिसमा आज राति 12 बजेदेखि लागू हुने गरी संघीय संसदको चालु अधिवेशन अन्त्य गर्नुभएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर शाहीले विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिसमा आज राति 12 बजेदेखि संघीय संसदको दुवै अधिवेशन अन्त्य गर्नुभएको जानकारी दिनुभयो। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। बिहान 11 बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक र लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीले टेबल गर्ने कार्यसूची छ। त्यसै गरी राष्ट्रिय सभाको बैठक अपरान्न 1:15 बजे बस्दैछ। मनाङको हिमलुङ हिमालमा हिम पहिरो जाँदा मृत्यु हुनेको संख्या 15 पुगेको छ। हिजो थप 8 जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या 15 पुगेको हो। खोज तथा उद्धारमा खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण गाइड संघको टोलीले हिजो 8 शव फेला पारेको हो। उनीहरूको पहिचान स्पष्ट पारिएको छैन। त्यहाँ अझै 1 जना हराइरहेको जनाइएको छ। रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी बेत्रावती सडक खण्डमा ट्र्याक खोल्ने कार्य सम्पन्न भएको छ। ट्र्याक खोलेसँगै त्यस सडक खण्डमा सर्वसाधारणको आवत जावत सुरु भएको छ। रसुवासँग जोडिने मुख्य सडक मार्गका रूपमा रहेको उक्त सडक खण्डमा ट्र्याक खोले पनि ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम भने बाँकी नै छ। शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि 69 देशका 648 आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागले दिएको जानकारी अनुसार सन् 2026 शरद ऋतुमा नेपालका 20 हिमाल आरोहणका लागि 69 देशका 648 आरोहीलाई अनुमति प्रदान गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा हालै आएको बाढी र पहिरोपछि अस्ट्रेलिया सरकारले देखाएको मित्रता, ऐक्यबद्धता र सहयोगका लागि कृतज्ञता व्यक्त गर्नुभएको छ। नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अस्टनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो गर्नुभएको शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री शाहले आभार व्यक्त गर्नुभएको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरको अवस्थाबारे नेपाल दूरसञ्चार प्राधिकरणसँग जानकारी माग गर्नुभएको छ। टेलिफोन र इन्टरनेट सेवाको गुणस्तर कमजोर भएको बारे उपभोक्ताको गुनासो नघटेको उल्लेख गर्नुहुँदै संचार मन्त्री तिमिल्सिनाले हिजो नेपाल दूरसञ्चार प्राधिकरणका पदाधिकारीसँग सेवाको अवस्था, गुणस्तरीय परीक्षण, नियमन तथा सेवा विस्तारका विषयमा जानकारी लिनुभएको हो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
1: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
2: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।

0: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
0: क्लियर कॉल्स र फास्ट इन्टरनेट एकै साथ।
1: सेवा सुचारु गर्न आफ्नो फोनमा *444 हास डायल गर्नुहोस्। 4G बोल्दै
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: बाँकी समाचार। नेपाली काङ्ग्रेस संस्थापन इतर समूहको 15 महाधिवेशन अन्तर्गत देशभर 3191 वडामा अधिवेशन सम्पन्न भएको जनाइएको छ। काङ्ग्रेस संस्थापन इतर समूहको केन्द्रीय निर्वाचन समितिका अनुसार हिजो भएको वडा अधिवेशनमा देशभरका 6743 वडा मध्ये 3191 वडामा अधिवेशन सम्पन्न भएको हो। सिंहदरबार वैद्यखाना विकास समितिबाट हुने औषधिको उत्पादन बढाउन, कच्चा पदार्थका लागि आवश्यक जडीबुटीको दिगो सङ्कलन, संरक्षण, प्रशोधन तथा उपभोगका सम्बन्धमा कार्ययोजना बनाउन कार्यदल गठन गर्ने निर्णय गरिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो भएको जडीबुटीको दिगो सङ्कलन, संरक्षण, प्रशोधन तथा उपभोग सम्बन्धमा छलफल तथा अन्तर्क्रियापछि समितिका कार्यकारी निर्देशक डाक्टर प्रदीप केसीको संयोजकत्वमा विज्ञ टोली सम्मिलित कार्यदल गठनको निर्णय भएको हो। हुम्लाको उत्तरी सिमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण 41 नेपाली अलपत्र परेका छन्। हिल्सा ताक्लाकोट आवतजावत प्रभावित भएपछि उनीहरू हिल्सामै रोकिएको अध्यागमन अधिकृत विमल पौडेलले बताउनुभयो। सोइल ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा 1049 क्विन्टल नुन मौजदात छ। दसैँ तिहार लगायत चाडपर्वमा नुनको अभाव नहोस् भनेर पर्याप्त मौजदात राखिएको सोइल ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लाका प्रमुख मुनि दत्त बुढाले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकबाट अमेरिकी सेना फिर्ता भएको घोषणा गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले इराकमा इस्लामिक स्टेट आइएसआइएस विरुद्धको सैन्य अभियान पूरा भएको दावी गर्दै इराकबाट अमेरिकी सेना फिर्ता भएको घोषणा गर्नुभएको छ। अब मौसम। आज लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा तथा देशका तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको तथा गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 29.8 र न्यूनतम तापक्रम 19.6 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:50 भयो भने सूर्यास्त भरे साँझ 5:54 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। संघीय निजामती सेवा विधेयक संसद सचिवालयमा दर्ता, संसदको चालु अधिवेशन आज रातिदेखि अन्त्य। मनाङको हिमलुङ हिमालमा हिम पहिरो जाँदा मृत्यु हुनेको संख्या 15 पुग्यो र इराकबाट अमेरिकी सेना फिर्ता भएको राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा। रेडियो नेपालबाट बिहान 9 समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक, वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप, माई डिश होम एप।

0: विश्व अहिंसा दिवस विशेष समय सन्दर्भ कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र सुलोचना बज्राचारी। आदरणीय श्रोता, आज अक्टोबर 2 तारिक विश्व अहिंसा दिवस। हिंसा र द्वन्द्वको सट्टा शान्ति, सअस्तित्व, करुणा र मानवताको सन्देश फैलाउने महत्त्वपूर्ण दिन। गौतम बुद्धको अहिंसा र करुणाको दर्शनले पनि मानिसलाई घृणा र हिंसाबाट टाढा रही मैत्री, सद्भाव र शान्तिको बाटोमा अघि बढ्न प्रेरित गर्दै आएको छ। आजको समयमा व्यक्तिगत जीवनदेखि समाज र विश्व स्तरसम्म बढ्दै गएको असहिष्णुता र द्वन्द्वका बीच अहिंसाको सन्देश झनै सान्दर्भिक बनेको छ। अहिंसाको दार्शनिक आधार, यसको सामाजिक महत्त्व र आजको पुस्तकका लागि यसको सान्दर्भिकताबारे कुराकानी गर्न हामीसँग हुनुहुन्छ लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्ट्रार तथा बौद्ध दर्शनका प्राध्यापक इन्द्र प्रसाद काफ्ले। सर, स्वागत छ कार्यक्रममा।
1: धन्यवाद सर, धन्यवाद।
0: अहिंसा भन्नाले के बुझिन्छ, यसको मूल दर्शन के हो, कुराकानीको सुरुवात यसैबाट गरौँ न।
1: यो विश्व अहिंसा दिवसको उपलक्ष्यमा म बौद्ध दर्शनको विद्यार्थी भएको हैसियतले हामी सबैले विशेष गरी सबैको बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्ने, सबैलाई आफ्नो शरीर अत्यन्त प्यारो हुन्छ, जसरी आफूलाई आफ्नो शरीर अत्यन्त प्यारो छ अरूका लागि पनि शरीर त्यत्तिकै अमूल्य प्यारो हुन्छ, त्यसले गर्दाखेरि आफ्नो जीवनको पनि सम्मान गर्ने र अरूको बाँच्न पाउने अधिकारलाई पनि सुनिश्चित गर्ने, सम्मान गर्ने भन्ने अर्थमा भगवान बुद्धले अहिंसालाई ठुलो महत्त्व दिएर त्यसको परिपालनमा चाहिँ जोड दिनुभएको छ। हामीले प्राण, अरूको प्राण अतिपात गर्दा, अरूको प्राण जाने काम गर्दा त्यसको कर्मको दुष्चक्र अत्यन्त ठुलो हुन्छ, जसले हामीलाई ठुलो कार्मिक बन्धनमा चाहिँ धकल्छ र हामी मोक्ष प्राप्त गर्न सक्दैनौँ, मुक्ति प्राप्त गर्न सक्दैनौँ। साथसाथै हाम्रो दैनिक जीवनमा अशान्ति र सामाजिक अमन चयन, सामाजिक सद्भाव खलबलिन्छ, जसले गर्दाखेरि बौद्ध दर्शनमा चाहिँ शत्रुहरूलाई परास्त गर्ने, प्राणीहरूको हिंसा गर्ने भन्ने कुराहरू चाहिँ कल्पना पनि गर्न सकिँदैन।
0: भगवान गौतम बुद्धले अहिंसाको बाटो अपनाउनु पर्छ भनेका कुराहरू, यो त संसार भन्ने यो विश्व प्रसिद्ध नै कुरा हो। यो बाहेक अन्य दृष्टिकोणले हेर्दाखेरि पनि यसको महत्त्व कतिको छ?
1: पक्कै पनि यो बुद्धको शिक्षा चाहिँ कुनै धार्मिक प्रणालीभित्र अडिएको चिज मात्रै नभएर सार्वजनिक मानवीय समाजलाई, प्रकृतिलाई, सम्पूर्ण प्राणीहरूलाई सम्मान गरेर प्रकृति र मानव समुदाय बीच सन्तुलन कायम गर्दै हाम्रो मनभित्रका अविद्या, क्रोध, आशक, अहङ्कारहरूलाई शत्रुको रूपमा, परम शत्रुको रूपमा पहिचान गर्ने र ती शत्रुहरूको विरुद्ध लड्ने। वास्तवमा बाहिर मानवहरू, प्राणीहरू कोही पनि शत्रु हुन सक्दैनन्, बाहिर शत्रुहरू छैनन्, ती शत्रुहरू हाम्रो मनभित्र छन्। ती मनका शत्रुहरूसँग लडेर समाजमा शान्ति, साँचो सुख स्थापित गर्ने, अमन चयन कायम गर्ने त्यस्ता खालका मनोवैज्ञानिक उपदेशहरू हुन् जसले हाम्रो मनको बेचैनीलाई हटाएर मनलाई परम सुख अवस्थामा पुर्याउँछन्। ती त्यस्ता अविद्या, क्रोध, आसक्ति जस्ता क्लेशहरूलाई, अहङ्कार, दम्भ जस्ता मानसिक शत्रुहरूलाई जित्ने र सबै प्राणीहरूलाई आसमान मानेर उनीहरूको सुखको सुनिश्चित गर्ने, उनीहरूका सुखका हेतुहरूलाई नचुडाइदिने काम गर्ने कुरा चाहिँ भगवान् बुद्धले सिकाएका उपदेशहरूको युनिभर्सल आउटस्ट्यान्डिङ भ्यालु छ, जसले मात्रै मानव समाजलाई परम सुखमा लान सक्छ, समाजलाई समुन्नतितर्फ, सामाजिक उन्नति, ऐश्वर्यता कायम गर्न सक्छ भन्ने बुद्धका उपदेशहरू साँच्चिकै अहिलेको 21 शताब्दीको लागि गहिरा मनोवैज्ञानिक, मनोपरामर्श, परामर्शसँग सम्बन्धित, मनोचिकित्सासँग सम्बन्धित चिकित्सकीय भ्यालु भएका, थेरापिटिक भ्यालु भएका उपदेशहरू हुन्। हामीले बुद्धका उपदेशहरूलाई त्यो रूपमा बुझ्नुपर्छ, न कि एउटा धार्मिक नैतिक अनुशासनको रूपमा मात्र नभएर।
0: संसारभर विश्व अहिंसा दिवस मनाइरहेका छौँ। यो मनाउँदै गर्दाखेरि केही दिन अघि मात्र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दाखेरि पनि बुद्ध दर्शनको कुरालाई या त बुद्धको शान्तिका कुरालाई जोडेर केही कुरा भन्नुभएको थियो। यद्यपि लाइन छोटो होला, त्यसले दिनु खोजेको सन्देश त व्यापक छ नि, होइन र?
1: पक्कै पनि अब नेपालको प्रधानमन्त्रीका रूपमा उहाँले अभिव्यक्त गर्नुभएको कुराभित्र ठुलो एउटा शिक्षा लुकेको छ। संसारले नेपाललाई बुद्ध जन्मेको देश, शान्ति, अहिंसा, सद्भाव, मैत्री, करुणा फैलाउने साँच्चिकै त्यसको प्रस्थान बिन्दुको रूपमै मान्छ। संसारभर त्यस्ता खालका सार्वजनिक शिक्षाहरू फैलाउने बुद्धको शिक्षा 2600 वर्षदेखि गतिशील र जीवन्त रूपमा छ। अहिले संसारभरिका विश्वविद्यालयहरूमा संसारभरिका प्राज्ञिक मान्छेहरूले बुद्धको दर्शनलाई अत्यन्त मनाइ मन पराइरहेको, बौद्ध दर्शन नै अहिलेको संसारको लागि सबैभन्दा परिष्कृत जीवन जिउने कला हो, यसले मात्रै समाजको समृद्धि र समाजमा शान्ति स्थापित गर्न सक्छ भन्ने कुरालाई आत्मसात गरेर सम्माननीय प्रधानमन्त्रीज्यूले भगवान बुद्धको जन्मभूमिबाट गएको एउटा नेताको रूपमा त्यो कुरा अभिव्यक्त गर्नु धेरै नै ओजपूर्ण र संसारलाई दिएको एउटा राम्रो सन्देश हो, त्यसलाई हामीले त्यस रूपमा लिनुपर्छ।
0: यहाँले गौतम बुद्धको करुणाका कुराहरू, मैत्री र अहिंसाका कुरालाई धेरै महत्त्व दिएर प्रसङ्ग उल्लेख गर्नुभयो, तर बुद्धको अहिंसाको दर्शनलाई आजको समाजले कसरी बुझ्नुपर्छ, जसरी बुझ्नु पर्थ्यो त्यसरी बुझ्न सकेको छ कि छैन, एउटा बौद्ध दर्शनको विद्यार्थीको नाताले यहाँको बुझाइ के छ?
1: पक्कै पनि बौद्ध दर्शनको विद्यार्थीको नाताले बुद्धले स्थापित गरेको शिक्षाको अन्तिम बिन्दु चाहिँ प्रज्ञाबाट मुक्ति प्राप्त गर्ने हो। प्रज्ञा भनेको चाहिँ यस्तो खालको गोली हो, यस्तो खालको क्षेप्यास्त्र हो, त्यसले मात्रै संसारका शत्रुहरूलाई, मानसिक शत्रुहरूलाई परास्त गर्न सक्छ। र त्यो प्रज्ञा लाभ गर्नको लागि बुद्धले धेरै खालका मनको परिवर्तित अवस्थाहरू, एकदमै गहिरा समाधिमा लाने अभ्यासहरू सिकाउनु भएको छ, त्यसलाई समथ भनिन्छ। त्यो समथको गहिरो अभ्यासले त्यो एउटा प्रक्षेपण गर्ने एउटा लन्चिङ प्याड हतियारको रूपमा लिइन्छ। र प्रज्ञा भनेको अब अङ्ग्रेजीमा भने पनि विजडम, प्रज्ञा धर्माणाम परिचय, संसारको सत्य के हो, संसारका वस्तुहरू धर्महरूलाई जस्ताको तस्तै विभिन्न बहुआयामबाट केलाएर सत्यको अवबोध गर्ने चिज भगवान बुद्धले सिकाउनु भएको छ। त्यो शिक्षाले नै हाम्रा आन्तरिक शत्रुहरूलाई लड्ने एउटा शिवको विकास गराउँछ, अद्भुत खालका मानसिक शान्तिका अवस्थाहरू प्राप्त गर्ने कुरा सिकाउँछ, र आन्तरिक व्यथा कठिनाइहरूलाई परास्त गरेर एउटा चाहिँ क्रिएटिभ माइन्ड भएको, संसारप्रति समान व्यवहार गर्न सक्ने, मनमा सधैँ मैत्री र करुणालाई जगाएर अरूलाई असल चित्तले, न्यानो मायाले सबै प्राणीहरू सुखी हुन्, सुखका कारणहरूले स्थापित हुन् भनेर आफूलाई र अरूलाई समान रूपमा हेर्ने एउटा सच्चा दृष्टिकोण उत्पन्न गर्न भगवान बुद्धले सिकाएको चाहिँ प्रज्ञा उत्पाद गर्ने तरिकाले, विधिले मान्छेले मुक्ति स्वतन्त्रता अवबोध गर्न सक्छ, र त्यो स्वतन्त्रताले नै मानिसलाई, समाजलाई अगाडि बढाउन सक्छ। यो सन्दर्भमा बुद्धका शील, समाधि र प्रज्ञा रूपी त्रिशिक्षाहरू नै अहिलेको संसारको चाहिँ अहिलेको संसारका लाई अगाडि बढाउने मोड अफ बिइङ, एउटा आर्ट अफ लिभिङ भनौँ न, जीवन जिउने कलाको रूपमा संसारभरिका वैज्ञानिकहरूले, प्राज्ञिक मान्छेहरूले चाहिँ नि यो स्वीकार गरेको तथ्य हो। यो हिसाबले बुद्धको शिक्षा चाहिँ दिनानुदिन लोकप्रिय हुँदै गइरहेको छ।
0: हामीले अहिंसा भन्नाले मान्छेको अथवा जीव जन्तुको जीवनसँग जोडिएका कुराहरू अथवा शारीरिक हिंसाका कुराहरू बुझ्दै आएका छौँ, तर यसको अर्थ विस्तृत हुँदै गएको छ। पछिल्लो समयमा बोली व्यवहारका कुराहरू, विचारका कुराहरू, यसले पनि हिंसा गर्छ भन्ने कुरा आइरहँदाखेरि हामीले यसलाई यसरी बुझाउन सकेका छ कि छैनौँ?
1: पक्कै पनि हामीले कायको, शरीरको चाहिने तवरबाट हिसाबले, अनि वचनबाट, त्यसपछि मनबाट, कायिक, वाचिक र मानसिक रूपमै हिंसालाई नगर्ने र कुनै पनि सन्दर्भमा अरूको जीवनलाई सम्मान गर्ने र प्राणीहरूलाई कहिले पनि उपेक्षा नगर्ने र तिनीहरूलाई एउटा नीतिको रूपमा लिएर अरूलाई आफूलाई भन्दा पनि अधिक प्रिय र महत्त्वपूर्ण ठानेर सबै प्राणीहरूको अधिकतम कल्याणको लागि आफ्नो जीवन समर्पण गर्ने गरी हाम्रो मनलाई हामीले प्रशिक्षित गर्नुपर्छ, र हाम्रा अभिव्यक्तिहरू पनि हामी जब अरूसँग सङ्गत गर्छौँ त्यो बेलामा आफूलाई सबैभन्दा तल राखेर अरूलाई महत्त्वपूर्ण रूपमा, आधारका रूपमा, आफ्नो हृदयको भित्री गहिराईबाटै उनीहरूलाई न्यानो माया दिन्छु र उनीहरूको कल्याण गर्ने कुरालाई मैले उच्च प्राथमिकता राख्छु भनेर आफ्नो जीवन यापन गर्ने र आफ्नो मनलाई सृजनशील बनाएर सबै प्राणीहरूको हितको लागि, अरूको कल्याणको लागि, समाजको हितको लागि आफूलाई समर्पित गर्ने एउटा दृढ सङ्कल्प लिने खालको मानसिक स्थिति विकास गर्ने, त्यसै गरी हामीले आफ्नो मनलाई सधैँभरि सधैँभरि पर्यवेक्षण गरेर नराम्रा कुराहरूलाई तुरुन्तै देखेर त्यसलाई हटाउन लाग्ने र राम्रा कुराहरूलाई तुरुन्तै सिकेर आफ्नो र अरूको कल्याणको लागि प्रयोग गर्छु भन्ने खालको सङ्कल्पको विकास गर्ने, सँगसँगै कुनै पनि परिस्थितिमा अरूको जीवनलाई मैले कठिनाई उत्पन्न गर्दिनँ र अरूको सुख नै मेरो सुख हो भन्ने खालको भाव उत्पन्न गर्नको लागि भगवान बुद्धले धेरै परिष्कृत खालका एकदमै हाइली सोफिस्टिकेटेड साइकोलोजिकल टिचिङ्सहरू दिनुभएको छ। हामीले आफ्नो मनको खराबीलाई जित्न सक्यौँ भने मात्रै सच्चा जित हुन सक्छ। साँच्चीकै जित भनेको त संसारलाई जित्ने जित होइन, आफ्ना मनका खराबीहरूलाई जित्ने जित नै सच्चा जित हो भनेर भगवान बुद्धले हिंसालाई कुनै पनि मानेमा चाहिँ हटाउनको लागि र त्योबाट समुन्नत मानव समाज बनाउनको लागि शिक्षाहरू दिनुभएको छ।
0: त्यसो भने अहिंसा र शान्ति बिचको सम्बन्धलाई हामीले कसरी बुझ्ने? हिंसा अन्त्य हुँदैमा मात्र शान्ति स्थापना हुन्छ कि त्यसका लागि अरू पक्ष पनि त्यत्तिकै आवश्यक हुन्छन्?
1: हामीले समाजमा हिंसा भनेको नै भनेको खराब आफ्नै खराब स्वभावको कारणले गर्दाखेरि हो। हामीले सबभन्दा पहिला आफ्नो मनलाई सम्पूर्ण खराबीबाट उठाउन सक्यौँ भने हामीले हाम्रो मनमा ईर्ष्याहरू, गालीहरू, उपहासहरू, यी सबै चिजहरू हानि गर्ने चिजहरू हुन्, यिनीहरूबाट यी सबै हानिहरूलाई मैले लिन्छु र सबै खालका राम्रा कुराहरू अरूलाई अर्पण गर्छु भन्ने खालको मानसिक स्थिति सिर्जना गर्न सक्यौँ भने हामीले चाहिँ त्यस्तो खालको शान्ति आफ्नो मनमा स्थापित गर्छौँ र त्यही खालको शान्तिको प्रक्षेपण चाहिँ समाजमा पनि यसको रिफ्लेक्सन हुन जान्छ र साँचो अर्थमा समाजमा शान्ति कायम हुन सक्छ। र त्यो शान्ति भनेको एउटा त सापेक्षिक शान्ति होला, तुलनात्मक रूपमा हेर्ने सबै दर्शनहरूले सिकाएको छ, तर बौद्ध दर्शनले क्लेशको जरोलाई नै, मूल जरोलाई नै उखाल्ने, त्यसको रुटलाई नै अपरुटेड गर्ने भएको हुनाले बुद्धले सिकाउने शान्ति भनेको त्यो चाहिँ नि सधैँभरि स्थायी रूपमा स्थापित हुने शान्ति हो। त्यो शान्तिले गर्दा नै संसारलाई चाहिँ ऐश्वर्यता समृद्धिमा स्थापित गर्न सकिन्छ भन्ने खालको शान्ति हो जसले कुनै पनि खालको हिंसालाई स्वीकार गर्दैन।
0: यहाँले यो भन्दै गर्दाखेरि परिवार र समाजमा बालबालिकालाई अहिंसा र करुणाको संस्कार सिकाउनु पर्ने हुन्छ, यसमा अभिभावक, शिक्षक संस्था अथवा समाजको कस्तो भूमिका हुनुपर्छ? जसरी अगाडि बढ्नु पर्थ्यो त्यसरी पछिल्लो अगाडि बढ्न सकेको छ कि छैन, यहाँलाई के लाग्छ?
1: हो, बुद्धको शिक्षामा चाहिँ हामीले बिना अपवाद सबैलाई सेवा र सुख प्रत्यक्ष रूपमा मैले दिन सकौँ, सबै प्राणीहरू हाम्रा आमा समानकै प्राणीहरू हुन्, ती प्राणीहरूको हितको लागि मैले कुनै पनि कसर बाँकी राख्दिनँ भन्ने खालको कुरा बालबालिकालाई सिकाउने र सबै प्राणीहरूलाई आफूलाई भन्दा पनि बढी आदर भाव गर्ने, स्नेह भाव देखाउने र त्यो खालको चाहिँ बाल मैत्री वातावरण तयार गर्दै गयो भने हामीले समाजमा, विद्यालयमा, महाविद्यालयहरूमा पनि बुद्धको सिल सम्पन्न बनाउने, सदाचारले सम्पन्न बनाउने खालका शिक्षा, नैतिक शिक्षाहरू जुन गहिरो मनोविज्ञानसँग जोडिएका छन् त्यसले मान्छेलाई मानव भएर जिउन, साँच्चीकै अरूको हितमा खुसी हुन, मुदिता अभिव्यक्त गर्न र कुनै पनि शर्तमा अरूलाई दुःख दिने कुराप्रति चाहिँ सजग हुँदै आफ्ना सबै सुखहरू समाजको हितको निम्ति प्रयोग गर्छु भन्ने खालको अधिष्ठान, त्यो खालको वातावरण चाहिँ सिर्जना गरेर सामूहिकतामा विश्वास गर्न र प्राकृतिक सम्पदाहरूको, प्राय स्रोतहरूको यथोचित एकदमै वैज्ञानिक खालको उपयोग गर्न र समाजमा कुनै पनि खालका सामाजिक सद्भाव भड्काउने, आफ्ना दुर्गुणहरू अभिव्यक्त हुने कुराहरूलाई रोक्नलाई बुद्धको शिक्षा चाहिँ धेरै ठुलो अहिलेको समाजको लागि वैज्ञानिक उपचार पद्धतिको रूपमा लिएको पाइन्छ।
0: यहाँले यो भन्दै गर्दाखेरि अहिले सामाजिक सञ्जालमा पनि गाई गलौज घृणा चरित्रमाथि आक्रमण गर्ने एक किसिमका प्रवृत्तिहरू बढ्दै गएको छ, यसले गर्दाखेरि हिंसाका परिभाषाहरूलाई पनि परिवर्तित गर्दै जानुपर्ने अवस्था देखिन्छ कि, किनभने सूचना प्रविधिको विकाससँगै यसको प्रवृत्तिमा पनि परिवर्तन आएको छ, त्यही हुनाले हामीले हिंसाका कुराहरूलाई पनि त्यही अनुसार बुझ्नुपर्ने हुन्छ कि?
1: हो, पक्कै पनि हिंसा भनेको हतियार लिएर अरूको जीवन अतिपात गर्नु मात्रै नभएर बोलीबाट विभिन्न खालका अफवाहहरू फैलाएर गरिने सामाजिक सञ्जालमा गरिने हिंसाहरूले पनि समाजमा ठुलो नकारात्मक कुराहरूलाई स्थापित गर्न सक्छन्। अहिलेको समाज चाहिँ डिजिटलाइजेसनले प्रविधिले एउटा विश्व समाज नै एउटा गाउँको रूपमा ग्लोबल भिलेजको रूपमा कन्भर्ट भएको छ। स्थितिमा सबभन्दा ठुलो चाहिँ सकारात्मकतालाई स्थापित गर्ने सामाजिक सञ्जाल मार्फत सामाजिक न्याय सुशासन आत्म अनुशासनका कुराहरूलाई स्थापित गर्न सामाजिक सञ्जाल ठुलो महत्त्वपूर्ण भूमिका गर्न सक्छ। तर त्यसको बदलामा अहिले सूचनाहरू सबैको हात हातमा हुने र त्यसलाई दुरुपयोग गरेर आफ्नो मात्रै अधिकतम हितमा प्रयोग गर्ने, अरूलाई परास्त गर्नको लागि, समाजमा अस्वस्थ प्रतिस्पर्धा गर्नको लागि प्रयोग भइरहेको पाइन्छ। यसलाई समयमै नियमन गर्न पनि एउटा सदाचार नीति बनाएर अहिले सरकारले सदाचार नीति कायमलाई लागू गर्न पनि खोजेको छ। तर सदाचारको पनि सबैभन्दा ठुलो आदर्शको रूपमा र त्यसलाई व्यावहारिक रूपमा कसरी प्रयोग गर्ने भन्ने कुराको विहङ्गम दृष्टिकोण भएको र त्यसको एकदमै गहिरो सिलसिलाबद्ध चाहिने शिक्षा चाहिँ बुद्धको शिक्षाभित्र छ। त्यो शिक्षालाई हामीले विद्यालय शिक्षामा युनिभर्सिटीहरूको एडुकेसनमा लगायौँ भने समाजलाई चाहिँ हामीले राम्रोसँग अगाडि बढाउन सक्छौँ।
0: अन्यायलाई सहनु हुँदैन भन्छौँ, अन्यायको विरोध गर्दाखेरि हिंसा भड्किन सक्ने सम्भावना हुन्छ, त्यसलाई कसरी सहजीकरण गर्दै अगाडि बढ्न सकिन्छ?
1: भगवान बुद्धको शिक्षाले चाहिँ यो नहि वैरे न वैरानी सम्बन्धित कुदाचन अवैरे न छ सम्बन्धी यसो धम्मो सनन्तनो भनेर सिकाउनु भएको छ। वैरभावलाई, गालीलाई, उपेक्षाहरूलाई हामीले वैरभावले, रिसलाई हामीले रिसले नै समन गर्न सक्दैनौँ। रिसलाई, वैरतालाई, शत्रुतालाई समन गर्ने सबैभन्दा राम्रो हतियार भनेको मैत्री हो, करुणा हो। त्यसले गर्दाखेरि भगवान बुद्धले आफूप्रति जाइ लाग्नेलाई त साँचो अर्थमा मित्र ठानेर उसलाई मनोवैज्ञानिक रूपमै चाहिँ त्यस्ता खालका समस्याहरूको समाधान खोज्नुपर्छ। हामी आइ लाग्ने पछि जाइ लाग्ने होइन कि उनीहरूले आफ्नो क्लेशहरूले द्रवीभूत भएर क्लेशहरूको कारणले गर्दाखेरि उनीहरू मान्छेहरू चाहिँ नि आक्रामक हुन्छन्, सामाजिक सञ्जाल मार्फत विभिन्न खालका विद्वेषहरू फैलाउँछन्। त्यसको बदलामा त हामी सधैँ उनीहरूलाई साँचो अर्थमा माया दिएर उनीहरू विभिन्न मानसिक विकारहरूले ग्रसित भएर त्यस्ता खालका अभिव्यक्तिहरू दिएका हुन्, त्यस्ता खालका अकुशल कर्म गरेका हुन्, उनीहरूप्रति हामीले सच्चा माया प्रेम दर्शाएर उनीहरूलाई जित्नुपर्छ। संसारलाई जित्ने एउटा ठुलो अति चाहिने हतियार भनेको त प्रेम करुणा हो। भगवान बुद्धले त्यो खालको चाहिने प्रतिपक्षी मार्गद्वारा हिंसालाई अहिंसाद्वारा, गलत खालको द्वेष भावना राख्नेलाई मैत्रीद्वारा परास्त गर्ने खालका मनोवैज्ञानिक शिक्षाहरू दिनुभएको छ। त्यो शिक्षा नै अहिलेको समयको लागि सबैभन्दा कामयाबी हुन सक्छ।
0: यहाँले यो भन्दै गर्दाखेरि युवा पुस्तामा बढ्दो आक्रोश र तत्काल प्रतिक्रिया दिने जुन किसिमको प्रवृत्ति छ, यसले गर्दाखेरि पनि हिंसा भड्केका कुराहरू देखिन्छन्, सुनिन्छन् ठाउँ ठाउँमा, होइन कि? हामीले जुन बुद्धको अहिंसाको सन्देश हो, जुन बुद्धको जन्म स्थानबाट नै अथवा जन्म देशबाट नै हामीले जुन किसिमले यो शिक्षालाई अगाडि बढाउनु सक्नु पर्थ्यो, त्यो नसक्नुको कारण हो या अन्य कारणहरू पनि छन् यसमा?
1: पक्कै पनि बुद्धले सिकाउनु भएको हामी लुम्बिनीबाट सिक्नुपर्ने कुरा के हो भने सबैको मनमा करुणा, मैत्री, राम्रा सद्गुणहरू छन्। तिनीहरूलाई फोहोरको आवरणले ढाकेको छ र लुम्बिनीबाट, नेपालबाट जानुपर्ने शिक्षा नै के हो भने हामी सबैसँग बुद्ध बन्ने, शाक्यमुनि बुद्धको जस्तै चित्तको विकास गर्ने क्षमता छ। त्यसलाई चिन्ने र यस्ता ठाउँहरूमा आएर गहिरो सङ्कल्प गर्ने र म कुनै पनि हालतमा सामाजिक विद्वेष फैलाउने, अरूप्रति आक्रमक बन्दिनँ भन्ने खालको आन्तरिक क्षमता विकास गर्छु, त्यस्ता खालका सद्गुणहरूको विकास गर्छु भनेर तालिम लिनको लागि पनि चाहिँ नि हामी प्रतिबद्ध हुनुपर्छ। र ती कुराहरू अहिले ओझेलमा छन्। भगवान साँच्चीकै बुद्धको जन्मेकै ठाउँमा ती शिक्षाहरूको प्रसार प्रसारमा ती शिक्षाहरूलाई आफ्नै जीवनमा लगाएर त्यसलाई चाहिने एउटा ठुलो आत्मपरिवर्तनको समाज परिवर्तनको शिक्षा हो भनेर हामीले आत्मसात गरेका छैनौँ। हामी नेपालीहरूले सबभन्दा ठुलो बुद्धका शिक्षाहरूलाई आफ्नै जीवनमा पहिला प्रयोग गर्छु र त्यसपछि समाजको रूपान्तरणको लागि प्रयोग गर्छु भनेर हामीले संकल्प गर्नुपर्नेछ।
0: आज विश्वका विभिन्न ठाउँमा युद्ध र द्वन्द भइरहेका छन्, यस्तो अन्तर्राष्ट्रिय परिस्थितिमा बुद्धको अहिंसाको सन्देशलाई जसरी व्यवहारमा लागू गर्नु पर्थ्यो त्यो व्यवहारमा लागू हुन सकिरहेको छैन। मैले अगाडि पनि भने गौतम बुद्धको जन्मस्थान जन्मदेश नेपालमा पनि यस्ता किसिमका हिंसाका घटनाहरू भइरहेका छन् भने अन्तर्राष्ट्रिय क्षेत्रमा पनि यस्ता समस्याहरू देखिरहेका छन्। यसको लागि यहाँहरू जस्ता यो क्षेत्रमा लागेका यो क्षेत्रका जानकार व्यक्तिहरूले पनि महत्त्वपूर्ण भूमिका खेल्न सक्नु पर्थ्यो, यसमा काहीँ कमी भएको हो कि के लाग्छ?
1: पक्कै पनि कमी भएको हो। भगवान बुद्धको शाक्यमुनि बुद्धले शिक्षा दिइसकेपछि एसियन सब कन्टिनेन्टको लगभग 75% भूभागमा बुद्धको शिक्षा धेरै राम्रोसँग स्थापित भएको थियो। त्यो बेलामा एक खालको यो हाम्रो यो जम्बुद्वीपको समाज धेरै नै ठुलो आदर्शले युक्त समाज थियो। त्यो बेलामा भएका मूल्य मान्यताहरू विभिन्न खालका आध्यात्मिक धरोहरहरू अहिले पनि जस्तो छन् त्यसका रिमेन्सहरू। त्यो हिसाबले बुद्धको शिक्षामा त्यसलाई परिपालना गर्ने र अरू प्राणीहरूलाई आफ्नै आमा समान माया गर्ने सबै युद्धहरू वास्तवमा अविद्याको कारणले गर्दाखेरि बदलाको कारणले गर्दाखेरि आफ्नो मात्रै हित आफ्नै राष्ट्रको मात्रै हित सोच्ने कुराले र विभिन्न प्राकृतिक स्रोत साधनमा आफ्नो मात्रै अधीनमा राख्ने आफूले मात्रै प्रयोग गर्न पाऊँ भन्ने खालको चाहिने दुष्ट प्रवृत्तिको कारणले गर्दाखेरि यी चिजहरू आइरहेछन्। युद्धलाई अपराधलाई सामाजिक रोक्न र सामाजिक न्याय कायम गर्न अमन चयन कायम गर्न र मानसिक शान्ति स्थापित गर्न मानसिक शान्तिको साथसाथै शारीरिक रूपमा मन र शरीरको ठुलो नजिकको सम्बन्ध हुन्छ। जब मन अस्वस्थ हुन्छ त्यसपछि मानसिक विकारको कारणले गर्दाखेरि मान्छे को मनमा युद्धका बदलाका भावहरू आउँछन् र हतियारले मान्छेहरूलाई नष्ट गर्ने आफ्नो हितको लागि मात्रै आफ्नो स्वार्थको लागि मात्रै सम्पत्ति स्रोत साधनहरू बटुल्ने खालको कुप्रवृत्ति मनमा विकास हुन्छ। यी सबै खालका गलत विचारहरूलाई प्राकृतिक रूपमै उपचार गर्ने उपचार पद्धति भएको बौद्ध शिक्षा नै अहिलेका यी तमाम खालका युद्ध हिंसा अपराधहरूको एउटा ठुलो औषधि हुन सक्छ जस्तो लाग्छ मलाई।
0: व्यक्तिगत जीवनदेखि परिवार समुदाय र राष्ट्रसम्म शान्तिपूर्ण समाज निर्माण गर्नको लागि अहिंसाले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ, यसलाई अझै व्यवस्थित गर्नको लागि हामीले कसरी अगाडि बढ्नु पर्ला?
1: यसको लागि हामीले एउटा त बुद्धको शिक्षा सबभन्दा पहिला पढ्नु पर्यो, श्रवण चिन्तन मनन गर्नु पर्यो, त्यसपछि साँच्चीकै त्यसलाई गहिरो रूपमा आफ्नै अनुभूतिको रूपमा बदल्न ध्यानहरू गर्नु पर्यो। बुद्धको ध्यान प्रणालीले नै हो मनलाई परिवर्तन गर्न सक्ने। यो मनको रूपान्तरणको विज्ञान भएको कारणले गर्दाखेरि अहिलेका यी सबै समस्याहरू समाधान गर्न विद्यालयमा ध्यानका कार्यक्रमहरू सिकाउने मानिसहरूलाई अरूको हितमा लाग्दाखेरि बल्ल साँचो अर्थमा मानसिक शान्ति प्राप्त गर्न सकिन्छ, अरूको हितबाट नै आफ्नो हित सुनिश्चित हुन्छ भन्ने खालका युनिभर्सल कुराहरू सिकाउने र प्रकृति मानव समाजलाई एकअर्कामा अनुन्यासित छन्। एक ठाउँको अशान्तिले अरू ठाउँमा पनि अशान्ति ल्याउन सक्छ किनभने संसार एकअर्कामा निर्भरतामा बाँचेको छ। त्यो चाहिने अन्तर सम्बन्ध र चाहिँ कार्यकारण बा एक ठाउँमा भएको उथलपुथलले अन्य ठाउँमा पनि ठुलो प्रभाव पार्न सक्छ भन्ने खालको अन्तर सम्बन्धलाई बुझाउन सकियो भने कार्यकारणवादलाई बुझाउन सकियो भने त्यो बुद्धले दिएको शिक्षालाई बुझाउन सकियो भने हामी यी समस्याहरूलाई समाधान गर्न सक्छौँ।
0: यहाँले बौद्ध दर्शनका धेरै कुरा गर्नुभयो। बौद्ध दर्शनले अरूलाई दुःख नदिन मात्र सिकाउँछ या अरूको दुःख कम गर्न अथवा सक्रिय रूपमा लाग्न पनि प्रेरित गर्छ, के छ यसको मूल मर्म?
1: एकदमै बुद्धले सिकाउनु भएकै कुरा के हो भने अरूको सुखलाई सुनिश्चित गर्न ती सुखका कारणहरू कुनै पनि हालतमा म चुडाउँदिन र सधैँ अरूको दुःख र दुःखका कारणलाई हटाउन म पुराका पुरा आफ्नो जीवन समर्पण गर्छु। सँगसँगै म हरेक कुराहरूमा तटस्थ भएर कुनै खालको मोह द्वेष यी सबै खालका मानसिक विकारहरूबाट मुक्त भएर सच्चा रूपमा मानव भएर जिउन र अरूको जीवनलाई पूर्ण अरूको बाँच्न पाउने अधिकार अरूलाई सुखमा स्थापित हुने अधिकारलाई पूर्ण रूपमा मैले चाहिँ परिपालना गर्छु र म कुनै पनि हालतमा ती गलत खालका काम गर्दिनँ भनेर सङ्कल्प लिन सिकाउने हो बुद्धको शिक्षाले। दुःखलाई कसरी हटाउने र दुःख कसरी आउँछ र दुःखको कारणबाट सम्पूर्ण मानव समुदायलाई कसरी मुक्त गर्ने र अधिकतम रूपमा त्यो खालको सुखमा कसरी स्थापित गर्ने भन्ने कुरातर्फ नै बुद्ध धर्म बुद्धको शिक्षा चाहिँ जोड दिएको र त्यसैलाई मात्रै अगाडि बढाइरहेको पाइन्छ।
0: त्यसो भए अहिलेको यो अवस्थालाई लक्षित गरेर भन्नुपर्दा अहिंसा र बुद्धका शिक्षालाई उनीहरूको दैनिक जीवनसँग कसरी जोड्न सकिन्छ कि अभ्यासहरू पनि भएका छन् कि?
1: अहिले बुद्धको शिक्षा फेरि धेरै राम्रोसँग स्थापित हुन गइरहेको देखिन्छ। अहिले नेपालका विभिन्न ठाउँहरूमा ध्यान केन्द्रहरू स्थापना भएका छन्। हाम्रो आचार्य सत्यनारायण गोयन्काका विपश्यना ध्यान शिविरहरू नेपालका काठमाडौँ उपत्यकामा भएका सयौँ गुम्बाहरूमा हिमाली भूभागमा भएका गुम्बाहरूमा पनि बुद्धको ध्यानलाई बुद्धले सिकाउनु भएको समाजलाई शील सम्पन्न बनाउने सदाचार बनाउने शिक्षाहरूलाई सिकाउनको लागि अहिले द्रुततर गतिमा कामहरू भइरहेका छन्। विश्वविद्यालयमा पनि त्यसबारेमा अध्ययन अनुसन्धान गर्ने कामको थालनी भएको छ। सरकारले पनि लुम्बिनीलाई धेरै ठुलो महत्त्व दिएर वर्ल्ड ब्याङ्कको प्रोजेक्ट मार्फत यहाँको आध्यात्मिक पर्यावरणलाई चाहिँ नि बुद्धको शिक्षा अनुकूलित हुने गरी विकास गर्न लागेको छ। त्यो अर्थमा हामीले सकारात्मक रूपमा अबको भविष्य राम्रो छ भनेर भन्न सकिन्छ।
0: हामी कुराकानीको अन्त्यमा पुगेका छौँ। अन्त्यमा विश्व अहिंसा दिवसले नेपाल र विश्व समुदायलाई दिन खोजेको मुख्य सन्देश के हो? हामी वर्षेनी यो दिवस मनाउँछौँ, जुन सन्देश दिन सक्नु पर्थ्यो यो दिवसले त्यसरी सन्देश दिन सकेको छ कि छैन के देखिन्छ?
1: पक्कै पनि हामीले बुद्धहरूको शाक्यमुनि बुद्धको मात्र नभएर धेरै बुद्धहरूको जन्मस्थान भएको कारणले गर्दाखेरि बुद्धको शिक्षालाई संसारभरि प्रसारण गर्नको लागि अगुवाई गर्नुपर्ने नेपालले नै हो र त्यो दिशामा चाहिँ हामी अगाडि बढ्नुपर्छ र संसारलाई शान्ति शिक्षाको मुहानको रूपमा नेपाललाई परिणत गर्नुपर्छ र विशेष गरी धार्मिक आध्यात्मिक पर्यटन मार्फत नेपालीहरूको समृद्धि ऐश्वर्यतालाई अगाडि बढाउनको लागि पनि यो ठुलो स्रोत हुनसक्छ र संसारले अबको जीवन जिउने कलाको रूपमा बौद्ध दर्शनलाई अङ्गीकार गरेको स्थितिमा नेपाल संसारभरिका मान्छेहरूको लागि ठुलो गन्तव्यको स्थल बन्न सक्छ। प्राकृतिक रूपमा पनि नेपाल सुन्दर छ। अध्यात्म र प्रकृतिलाई फ्युजन गर्न सक्यो भने हामी ती कुराहरू गर्न सक्छौँ। त्यो सन्देश हामीले प्रभाव गर्नुपर्छ संसारभरि।
0: हुन्छ सर, हामीलाई समय दिनुभयो विश्व अहिंसा दिवसको अवसरमा हाम्रा श्रोताहरूलाई केही कुरा राखिदिनुभयो, यहाँलाई धन्यवाद।
1: हस् धन्यवाद, मलाई तपाईँले यो अवसर दिनुभएकोमा हजुरहरूलाई सबैलाई धन्यवाद।
0: विश्व अहिंसा दिवस विशेष समय सन्दर्भ कार्यक्रममा आज हामीले कुराकानी गर्यौँ लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्ट्रार तथा बौद्ध दर्शनका प्राध्यापक इन्द्रप्रसाद कापलेसँग। यसै कुराकानी सँगसँगै समय सन्दर्भ कार्यक्रम यही पुरा हुन्छ। प्राविधिक मित्र सुलोचना बज्राचार्यलाई धन्यवाद दिँदै म मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।

नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास चुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा। यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

टुटेर होइन, फुटेर पनि होइन, आपसमा जुटेर एक हुनु छ। सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति, हरियो ममता र आँखाभरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो देश।

देश आमा र देशको सम्मान मातृपूजा। हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमाको दुधको भाडा र देशको ऋण।

0: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौं।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: यस बेला बिहानको 10 बज्ने लाग्यो। अब सुन्नुहोस् समाचार।

0: फेडरेसन शाखा कार्यालय जुम्लामा 1049 क्विन्टल नुन मौजदात रहेको छ। दसैँ तिहार लगायतका चाडपर्वमा नुनको अभाव नहोस् भनेर पर्याप्त मात्रामा मौजदात राखिएको साल ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लाका प्रमुख मुनिर दत्त बुढाले जानकारी दिनुभयो। डिपोमा 1817 क्विन्टल नुन मौजदात थियो। चालु आर्थिक वर्षको असोज 14 गतेसम्म 768 क्विन्टल नुन बिक्री भएपछि अहिले 1049 क्विन्टल मौजदात रहेको प्रमुख बुढाले बताउनुभयो। सिन्जाको नराकोट डिपोबाट हिमाली र सिन्जा गाउँपालिकाका साथै गोठीसौर डिपोबाट कनका सुन्दरी गाउँपालिकावासीलाई नुन वितरण हुँदै आएको छ। चालु आर्थिक वर्षका लागि जुम्ला सदरमुकाम सहित 3 डिपोका लागि साल ट्रेडिङ कर्पोरेसनको केन्द्रीय कार्यालयले नुनको कोटा निर्धारण गरेको छैन। नराकोट र गुठीचौर डिपोलाई सदरमुकाम खरङ्गाको डिपोबाट आवश्यकता अनुसार नुन पठाउने गरिएको प्रमुख बुढाले बताउनुभयो। आज षष्ठी तिथिदेखि तराई मधेसका महिलाले जितिया व्रत विधिवत रूपमा सुरु गरेका छन्। 3 मनाइने जितिया व्रतको अघिल्लो दिन आज बिहानै उठेर घर आँगन लिपपोत गरी चोखो पारेर पिना तेल घेरौलाको पात जियलको पात बाँसको पात बोकेर महिलाहरू समूहमा पोखरी नदी वा जलाशय गई पिनाले नुहाएर नयाँ चोखो लुगा लगाई पितृ तथा जिमूत वाहन देवतालाई पिना तेल चढाएर व्रतको सुरुवात गरेका छन्। यसरी विधिव्रत व्रतको प्रक्रिया सुरु गरेर भोलि सप्तमी तिथिको दिन निराहार जितिया व्रत बस्ने र पर्सि बिहान समूहमै नदीमा गई विधिवत पूजा आराधना गरी सूर्यलाई अर्घ्य दिएपछि जितिया पर्व सम्पन्न हुन्छ। जितियाको अर्थ असत्यमाथि सत्यको विजय हुनु हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकछिन विज्ञापन र सन्देश।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टेज।
1: भोल्टेज भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट अझै जीवन्त।
2: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट।
2: Clear calls र fast internet एकै साथ।
1: सेवा सुचारू गर्न आफ्नो फोनमा *444 हाश डायल गर्नुहोस्। 4G बोल्टे
3: नेपाल टेलिकम राष्ट्रको संचार।
0: अब बाँकी समाचारमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली राष्ट्रहरूलाई डिजलको भण्डार निकाल्न अमेरिकाले भन्न सक्ने बताउनु भएको छ। इरान युद्धका कारण डिजलको विश्वव्यापी अभाव हुँदा अमेरिकाको डिजल भण्डार दबावमा पर्न सक्ने भएकोले अमेरिकाले युरोपेली राष्ट्रहरूलाई भण्डारबाट सक्दो डिजल निकालेर बेच्न आग्रह गर्ने भएको हो। अमेरिकाका अर्थमन्त्री स्कट बेसेन्टले विश्वमा डिजल अभावको वर्तमान अवस्थामा अमेरिकाले मात्र आफ्नो भण्डार रित्याएर धान्न नसक्ने बताउनु भयो। अमेरिका विश्वकै महत्त्वपूर्ण डिजल निर्यातक राष्ट्र हो। डिजलको विश्वव्यापी सङ्कटमा अमेरिकाले पनि अब डिजल निर्यात नगर्ने सोच बनाएको समाचारमा जनाइएको छ। रेडियो नेपालबाट 1 समाचार सकियो। अब हाम्रो अर्को समाचार 2 अङ्ग्रेजीमा र 3 नेपालीमा हुनेछ। हस्त नमस्ते।

0: कृषि वन तथा पर्यावरण मन्त्रालय कृषि संचार तथा मानव संसाधन विकास केन्द्रद्वारा उत्पादित कार्यक्रम
1: किसान प्रश्न मञ्च। किसानका समस्या जिज्ञासा प्रश्नहरूको समाधान खोज्ने तपाईँको आफ्नै कार्यक्रम किसान प्रश्न मञ्च।
2: नमस्कार, किसान प्रश्न मञ्चमा यहाँहरूलाई स्वागत छ। कार्यक्रममा हामी कृषि पशुपालन खाद्य वन क्षेत्रका किसानका प्राविधिक तथा नीतिगत जिज्ञासा तथा समस्याहरूलाई विज्ञ मार्फत पुर्याई समाधान खोज्दैरहेका छौँ। यसै सिलसिलामा आज हामी मौरी पालन गरिरहनु भएका किसानका जिज्ञासा र विज्ञको जवाफ कार्यक्रम प्रस्तुत गर्दैछौँ। विज्ञको रूपमा हुनुहुन्छ व्यावसायिक किट विकास केन्द्रका प्रमुख डाक्टर सावित्री बराल, त्यसै गरी मौरी विकास केन्द्र भण्डाराका प्रमुख सुजन अम्गाई। अब भने किसानको जिज्ञासातर्फ लागौँ।
3: सरकारी निकायबाट यो अनुदानको समय एकैपटक आउने, अनि यता फेरि म उत्पादन गर्ने समयमा फेरि त्यही त्यो टेन्डरको लागि जसले किसानहरूले राख्नुहुन्छ त्यसको लागि पनि म त्यो गोला विभाजन गर्नुपर्ने, यो समय चाहिँ अलिकति यताउता भइदिने हो भने यता मौरी पनि बेच्न पाउनुहुने किसान।

0: हरूले उता अनुदान पनि पाउनुहुने र पनि मह फेरि उत्पादन पनि नघट्ने हुन्थ्यो। यो विषयमा चाहिँ सङ्घ प्रदेश र स्थानीय तहको तालमेललाई मिलाएर गर्न सकिन्छ कि भन्ने चाहिँ मेरो जिज्ञासा।
1: जेठ असार एक त एकदमै प्रतिकूल मौसम भयो, जुन बेलामा चाहिँ गोलाहरू सङ्ख्याहरू घटिराखेको हुन्छ, खानाको अभाव हुन्छ, त्यो बेलामा चाहिँ अब एक त रानी उत्पादन हुने समय पनि होइन, त्यो नेचुरल रानी उत्पादन पनि हुँदैन, त्यसले गर्दाखेरि त्यति बेलाको क्वालिटी एकदमै गोलाको क्वालिटी नराम्रो हुने, अनि त्यो भएर हामीले धेरै पटक चाहिँ पत्राचारहरू भनौँ न पत्र पठाउने कुराहरू पनि गरियो, अब आफ्नो कुनै सञ्जालहरूमा राख्ने काम पनि गरियो, कतिपय अवस्थामा चाहिँ रेडियो एफएमहरूबाट बजाउने कुरा पनि गरियो, कहिलेकाहीँ त्यो गरियो, तर करेक्सन भएको छैन। मैले चाहिँ मेरो रिक्वेस्ट चाहिँ के रह्यो भने, जति पनि मौरी गोलाहरू सप्लाई गर्नुहुन्छ, जति पनि व्यवसायीहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ एक राउन्ड चाहिँ आफ्नो नजिकको पालिकाहरूमा चाहिँ गएर के भनिदिन पर्यो भने, यो सिजन होइन अफ सिजन हो, अफ सिजनले गर्दाखेरि यसले दुई तिनवटा कुरामा असर गर्यो, एउटा मह उत्पादनमा असर गर्यो, मह उत्पादन भएन, राज्यको उद्देश्य त मह उत्पादन गर्नु हो नि त, मह उत्पादन गरेन, राज्यले अनुदान दिइरहेको छ, सपोर्ट गरिरहेको छ, तर जब मह नै उत्पादन भएको छैन भने यो चाहिँ उपलब्धि विहीन हुने भयो। अर्को पाटो चाहिँ जति पनि हामीले गोला घाँडहरू वितरण गर्छौँ, बिक्री गर्छौँ, ती अन्डर क्वालिटीका भए, ती गुणस्तरका भएनन्, किनभने रसमा गर्नुपर्नेछ, आपतकालीन रानहरू उत्पादन गर्नुपर्नेछ, एउटा घाँडबाट चाहिँ नि दुईवटा गोला बनाउँदा पनि मुस्किल हुने अवस्था छ, अब गोला बनाउँदाखेरि राम्रो गोला पनि दिन सकिँदैन, त्यस कारणले हजुरहरूले यो कार्यक्रम चाहिँ सिजनमा यो सिजनलाई ठ्याक्कै मिल्ने गरेर तपाईँहरूले टेन्डर गरिदिनुहोस्, कार्यक्रम राखिदिनुहोस् भनेर हजुरहरूको पर्सनल भोइस त्यसरी जाओस् भन्ने मेरो रिक्वेस्ट रह्यो।
2: स्थानीय तहले चाहिँ मौरी प्रवर्धन कार्यक्रम अन्तर्गत चाहिँ मुख्यतया घाँड गोला नै वितरण गर्ने जुन क्रियाकलाप छ त्यो चाहिँ बढ्दो छ, जसले गर्दाखेरि कालान्तरमा किसानले पाउने अथवा नयाँ मौरी पालकहरूले पाउने गोलाहरू कमजोर छ, यो सर्वविविधै छ, एकदमै कमजोर गोलाहरू प्राप्त गर्ने र तुरन्त चाहिँ अफ सिजन फेस गर्नुपर्ने हो। जबसम्म चाहिँ उसले निपुण पनि भइसकेको हुन्न, उसलाई ज्ञान पनि हुँदैन कि मौरी कसरी चाहिँ हेर्ने, कसरी चाहिँ निरीक्षण गर्ने, कसरी चाहिँ राख्ने, के खुवाउने भन्ने कुरामा चाहिँ उपयुक्त भइसकेको हुँदैन, त्यस्तो बेलामा हामीले चाहिँ घाँड लगाएर उसलाई चाहिँ बाँडिरहेको छौँ, त्यसले पक्कै दिगो मौरी पालनमा चाहिँ असर निम्ताउँछ आगामी दिनमा। हामीसँग प्रशस्त मात्रामा घाँड भए तापनि मौरी बिनाको घाँडहरू चाहिँ छ्यापछ्यापी हुनेछन्, जस्तै हामीले विभिन्न ठाउँमा जाने गर्छौँ, फिल्डमा जाँदाखेरिमा कुनै पनि व्यक्तिले एक घाँड लिनुभएको थियो, पहिला एक घाँडबाट चार घाँड, चार घाँडबाट दस घाँड, दस घाँडबाट बिस घाँड पनि बनाउनु भएको छ। अब त्यो पहिला धेरै पहिला जुन बेलामा चाहिँ चरण क्षेत्र प्रशस्त मात्रामा थियो त्यो बेलामा त्यो अभ्यास एकदमै राम्रो थियो, एपी सेरेनामा अर्जुन हामीले सेरेना मौरी भन्छौँ, पहिला त्यो अभ्यास राम्रो थियो भने अहिले पछिल्लो समयमा चरण क्षेत्र छैन, तथापि हामीले घाँड चाहिँ मल्टिप्लिकेसन गर्ने बानी चाहिँ बढाएका छौँ, त्यसले गर्दाखेरिमा चाहिँ दिगो रूपमा उहाँले मौरी पाल्न सक्नुभएको छैन र हामीले बाँडेको गोला पनि गुणस्तरीय नभएको हुनाले त्यो चाहिँ तुरन्त चाहिँ गृहत्याग गर्ने र हुल छुटेर जानेछ, जसबाट चाहिँ हामीले चाहिँ पूर्ण रूपमा चाहिँ मह उत्पादन गर्न सक्दैनौँ भनेर चाहिँ हामीले नि यकिन गर्न सक्छौँ। र अहिले हेर्ने हो भने पनि तथ्याङ्कले पनि त्यही देखाउँछ, हामीसँग घाँडको सङ्ख्या बढ्दो छ तर महको उत्पादन चाहिँ घट्दो छ, त्यस कारणले चाहिँ सकभर असल गुण भएको चाहिँ मौरी गोलाहरू वितरण गर्न सकेमा त्यो पनि समयमा, समय भन्ने बित्तिकै विशेष गरी असोज कार्तिकमा वितरण गर्न सके त एकदमै राम्रो हो, र चैतभन्दा पछाडि लानु भनेको चाहिँ मौरीको चाहिँ त्यसलाई चाहिँ विनाशतर्फ लैजाने भनेर पनि बुझ्न सकिन्छ।
3: अहिलेसम्म सेराना मौरी पाल्दै आइएको छ हामीहरू सबै सबैले, र अबको अहिलेको अवस्था हेर्दा कास्की जिल्लाकै हाम्रा धेरै किसानहरू, अब मैले कास्की जिल्लामा यहाँ मेलिफेरा राख मौरी पालन गर्छु भनेर धेरै नै किसानहरू भेटेको छु, यो विषयमा हजुरहरूले यहाँ कास्की जिल्लामा मेलिफेराको फर्म राख्न किसानहरूको इच्छालाई, त्यो विषयमा हजुरहरूको प्राविधिकको धारणा के छ?
2: मौरी प्रवर्धन नीतिले पनि स्पष्ट भनेको छ, भौगोलिक क्षेत्र अनुसार चाहिँ तराई र भित्री मधेसको लागि चाहिँ मेलिफेरा चाहिँ उत्तम प्रजाति हो भनेर लेखेको छ, होइन, अनि उच्च यो पहाडी जिल्ला, मध्य पहाडी जिल्लाहरूमा चाहिँ सेरेना चाहिँ उपयुक्त हो भनेर त्यहाँ पनि लेखिसकेको छ, र मेलिफेरालाई पहाडी जिल्लामा पाल्ने र व्यवसाय गर्न चाहिँ चुनौतीपूर्ण नै छ, किनभने यसको चाहिँ नेचर चाहिँ माइग्रेटरी हुन्छ, एक ठाउँबाट अर्को ठाउँमा चाहिँ सारेर चाहिँ पाल्नपर्ने चाहिँ प्रजाति हुन्, तसर्थ त्यति सजिलैसँग पाल्न पनि अप्ठ्यारो छ। अर्को कुरा चाहिँ के छ त भन्दाखेरि हाम्रो नीति अथवा अरू कुराहरूले पनि के गभर्न गरेको छ भन्दाखेरिमा सकभर भौगोलिक क्षेत्र अनुसार चाहिँ हामीले चाहिँ मौरी पालन गर्नुपर्छ, है, जुन ठाउँमा चाहिँ जुन चाहिँ उपयुक्त हुन्छ त्यसलाई नै अगाडि बढाउनुपर्छ भनेर चाहिँ लेखिएको छ। र अब चाहिँ अर्को चाहिँ सँगसँगै केलाई चाहिँ जोड दिनुपर्छ त भन्दाखेरिमा हामी मेलिफेरामा जान खानु भनेको पनि मह उत्पादनको हो र सेरेनामा पनि डाइरेक्टली इन्डाइरेक्टली हामी जुनमा गए तापनि उसलाई पनि मह उत्पादनसँगै जोडिनुपर्छ। अब हामीले पनि मौरीमा चाहिँ सेरेनामा चाहिँ नस्ल सुधार गरेर त्यसको उत्पादकत्व चाहिँ 15-18 किलो प्रति वर्ष बनाउन सक्ने हो भने पक्कै नै आगामी दिनमा चाहिँ फेरि त्यता पनि सेरेनामा पनि जाने व्यक्तिहरू आकाङ्क्षी चाहिँ देखिन्छन्। तुलनात्मक हिसाबले चाहिँ मेलिफेरा र सेरेना हेर्ने हो भने पाल्नको सहजको दृष्टिकोणले हेर्ने भने सेरेना सजिलो छ मेलिफेराको तुलनामा। त्यो चाहिँ क्षणिक मह उत्पादनको दृष्टिकोणले उहाँहरूलाई त्यो लाए तापनि हामीले चाहिँ विशेष गरी भौगोलिक क्षेत्र अनुसार चाहिँ मौरी पाल्दा आगामी दिनहरूमा सजिलो र तिगोपना चाहिँ आउँछ।
1: मेलिफेरा तलैतिर होस् सेरेना माथितिरै होस् तर अब कतिपय अवस्थामा चाहिँ नीतिले पनि अलिकति बाटो खुल्ला गरेको छ। कतिपय अवस्थामा चाहिँ एकदमै धेरै चरण छ, चरण स्रोतै खेर जाने अवस्था छ भने त्यस्तो ठाउँमा चाहिँ सबैको सहमतिमा माइग्रेसन गर्ने अवस्था पनि छ। मेलिफेरालाई माइग्रेसन गर्न त पाइन्छ नि त सर्टेन अवधिको लागि, लान माइग्रेसनै गर्न नपाउने भन्ने छैन, त्यो त पोलिसी पनि खुल्ला गरेको छ। त्यस कारणले गर्दा आफ्नो ठाउँमा पाल्ने तर माइग्रेसन गरेर जहाँ चाहिँ चरणको प्रशस्त चरण छ, खेर जाने खालको चरण छ, त्यो चाहिँ सहमति, आपसिक सहमति, त्यहाँको स्थानीय पालिकाहरू अथवा त्यहाँका स्थानीय चाहिँ मौरी पालकहरूसँगको सहमतिमा चाहिँ माइग्रेसन गर्न चाहिँ पाइयो। तर पाल्ने नै हिसाबले मौरी खर्कै बनाएर पाल्नलाई पहाडी क्षेत्रमा चाहिँ नल्याउँदा हामी सबैको कल्याण हुन्छ जस्तो लाग्छ।
4: ले धेरै ठुलो समस्या भोग्यौँ मौरीमा, जहाँ कि भोगमरीको समस्या हो वा अथवा चाहिँ अरू कुरा हो, हामी त्यसमा धेरै लाग्यौँ र हाम्रो धेरै खर्च पनि भयो, धेरै गोलाहरू नष्ट पनि भयो, हाम्रा किसानहरूको धेरै ठुलो समस्या पर्यो त्यति बेला।
2: पहाड जिल्लामा जुन हामीले चाहिँ सेरेना जातको चाहिँ मौरी पाल्दै आइरहेका छौँ, यसमा चाहिँ केही समस्या आएको छ। स्याम्पल कलेक्सन गर्नको लागि चाहिँ गोर्खा गएका थियौँ, गोर्खामाबाट हामीले चाहिँ केही स्याम्पलहरू कलेक्सन गरेको थियौँ र त्यसको जाँचको लागि चाहिँ हामीले त्यो नमुना चाहिँ अन्तर्राष्ट्रिय मौरी सम्मेलनको अवसरमा विभिन्न देशबाट आउनुभएको व्यक्तित्वहरू मार्फत चाहिँ थाइल्यान्ड पठाएका थियौँ र त्यसबाट हामीलाई केही जानकारी पनि आएको छ, हामीलाई केही रिपोर्टहरू आएको छ। त्यसमा चाहिँ त्यो बेलामा सबै ठाउँमा एकैचोटि यसरी चाहिँ नाश हुनुको प्रमुख कारण चाहिँ भाइरसजन्य रोगहरूको संक्रमण हो प्राइमेरी फाइन्डिङ भनेर चाहिँ आएको छ र त्यही पनि हामीले त्यसलाई फेरि पनि ट्याली अप गर्न सकेको छैनौँ। किनभने हामीले स्याम्पल एकपटक मात्र लियौँ, त्यो स्याम्पल हामीले फेरि पनि लिएर चाहिँ राखेर त्यसलाई पनि क्रस भेरिफाई गर्नुपर्ने जुन अवसर चाहिँ हामीले एउटा गुम्यो, किनभने हामीले एउटा मात्रै स्याम्पल राखेको र त्यो स्याम्पलै हामीले चाहिँ थाइल्यान्ड पठाएको हुनाले त्यसमा चाहिँ भाइरसका केही संक्रमण बढी भयो र चाहिँ एकै ठाउँमा चाहिँ हेबोको रूपमा देखियो भनेर चाहिँ प्रतिवेदन आएको छ। त्यसमा पनि एउटा चाहिँ हाम्रो डिफर्म विङ भाइरस भन्छौँ, जुन चाहिँ भेरोमाइट लाग्दाखेरिमा भेरोमाइटले चाहिँ मौरीहरूमा सार्ने गर्छ र अर्को चाहिँ ब्ल्याक क्विन हेड भएको त्यो पनि भाइरसै हो, त्यसले चाहिँ धेरै जसो चाहिँ रानी मौरीलाई चाहिँ जन्मिनेभन्दा अगाडि नै पुऱ्याएर चाहिँ मार्छ त्यो खालको भाइरस र काश्मीरे भाइरस, यी भाइरसहरूको संक्रमण चाहिँ बढी मात्रामा भएको भनेर चाहिँ प्रतिवेदन चाहिँ प्राप्त भएको छ र भाइरसको ठ्याक्कै यही निवारण हो भन्ने पनि छ थिएन त्यो बेलामा तत्कालीन अवस्थामा र अहिलेसम्म आइपुग्दाखेरिमा पनि भाइरसको कन्ट्रोल मेजर यही हो, यही तरिकाले चाहिँ नियन्त्रण गर्नुभन्दा पनि गोलामा मजबुतीपना कसरी बढाउन सकिन्छ, मजबुत कसरी राख्न सकिन्छ, स्वास्थ्य कसरी राख्नुपर्छ भन्ने कुरामा बढी मात्रामा ध्यान दिन सकेको खण्डमा चाहिँ मौरी आफैले चाहिँ बिस्तारै बिस्तारै चाहिँ त्यसो रोगसँग लड्न सक्ने क्षमता विकास गरी त्यो चुस्त दुरुस्त हुनेछ अथवा सक्रिय हुनेछ भनेर चाहिँ भन्न सक्छौँ।
4: मौरीको उत्पादकता बढाउन मह वृद्धि गर्नको लागि रानीलाई ग्राफ्टिङ गर्ने र नस्ल सुधार गर्ने कुरा गरियो र यो प्राकृतिक रूपमा उत्पादन गरिएको रानी र यस बिचमा कस्तो भिन्नता हुन्छ?
2: ग्राफ्टिङमा जाने कि नजाने, यसरी चाहिँ रानो उत्पादन गर्ने कि नगर्ने भन्ने एउटा पक्ष पनि छ। वास्तवमा बुझ्नुपर्ने कुरा चाहिँ के छ भन्दाखेरिमा चाहिँ मौरी गोला विभाजन गर्नु र त्योबाट चाहिँ हामीले चाहिँ जुन आपतकालीन रानो निकाल्छौँ त्यो निकाल्ने प्रोसेस जुन हामीले अवलम्बन गर्छौँ त्यो असल छ कि छैन हेर्नुपर्ने हुन्छ। यदि असल छ भने त्यसबाट निस्किएको रानो पनि असलै छ। हामीले जुन गोला विभाजन गरेको छौँ त्यो गोला चाहिँ एकदमै उत्पादकत्वमा हिसाबले एकदमै बढी उत्पादन दिनेछ, रोगसँग लड्न सक्ने क्षमता छ, होल निर्यास गर्न सक्ने क्षमता एकदम कम छ, गृहत्याग नगर्ने मौरी छ, रिसापना अथवा हेर्ने बित्तिकै एग्रेसिभ छैन, यस्ता 4-5 गुणहरूले भरिएको गोला चाहिँ तपाईँहरूले विभाजन गर्नुभयो भने आपतकालीन रानो पनि निस्केको रानो पनि एकदमै गुणस्तरीय र उपयुक्त रानो चाहिँ निस्किन्छ। अब यो चाहिँ सेलेक्सनमा भर पर्यो, राम्रो गोलाबाट राम्रो चाहिँ रानो उत्पादन हुन्छ यो चाहिँ गर्न सकिन्छ। अब होइन मसँग भएको गोलाहरू चाहिँ कमजोर छ तर मलाई चाहिँ गुणस्तरीय रानी चाहिएको छ भने त्यो अवस्थामा हामी ग्राफ्टिङमा जाने हो। हामीसँग 100 मा 100 गोला चाहिँ मजबुत छ, स्वास्थ्य छ, राम्रो छ भने त्यसलाई तपाईँले चाहिँ विभाजन गरेर चाहिँ इमर्जेन्सी अथवा आपतकालीन निकाल्नु, त्यसमा चाहिँ गुणस्तरमा रानुमा कमी आउँदैन। अब हामीसँग भएको चाहिँ कमजोर गोला छ, अब यसमा रानु फेर्न पर्ने छ भने त्यो अवस्थामा हामीसँग भएको चाहिँ मजबुत गोला राम्रो गोलालाई चाहिँ छानेर चाहिँ त्यसबाट चाहिँ हामीले चाहिँ ग्राफ्टिङ गर्छौँ, जसले गर्दाखेरि एउटा हाँगा आमा गोलाको हाँगा चाहिँ हामीले आफ्नो उसमा चाहिँ कन्ट्रोल गर्न सक्छौँ, अथवा 50% चाहिँ गुणस्तर चाहिँ हामीले चाहिँ मेन्टेन गर्न सक्छौँ। 50% जुन आमामा हुने गुण छ त्यो गुण त कन्टिन्यू गर्न सक्यो नि, जस्तो सेलेक्सन भयो, त्यस कारणले चाहिँ ग्राफ्टिङले चाहिँ सेलेक्सनै चाहिँ गर्छ, तर हामीसँग असल मौरी चाहिँ सेलेक्सन गर्न सकिएको खण्डमा आपतकालीन रानो त्यसरी पनि निकाल्न चाहिँ सकिन्छ। तर टेन्टेटिभ हिसाबमा हेर्ने हो भने चाहिँ तपाईँले सबैभन्दा राम्रो चाहिँ सेलेक्सन गरियो कि गरेन गोला त्यसमा भर पर्छ। सेलेक्सन गर्नुभएको छ राम्रो गुण छ भने सो त राम्रो रानो आउँछ, होइन मैले यो सक्दिनँ मलाई कमजोर मेरो घरहरू सबै कमजोर छ मैले चाहिँ गुणस्तर रानो चाहिँ फेर्छु चाहनुहुन्छ भने तपाईँसँग जतिवटा चाहिँ एकदमै मजबुत राम्रो गोला छ त्यसैबाट चाहिँ ग्राफ्टिङ गर्न सकिन्छ। त्यसबाट चाहिँ एउटा हाँगा गोला चाहिँ भाले चाहिँ हामीले कन्ट्रोल गर्न सक्दैनौँ, जुनसुकै घरबाट पनि उडेर आएर चाहिँ म्याटिङ हुनसक्छ। एउटा हाँगा 50% चाहिँ आमा गोलाको गुण चाहिँ कन्ट्रोल गर्न सकिन्छ, त्यो हिसाबले पनि ग्राफ्टिङमा जानुपर्छ है भनिएको हो।
5: न्युटन र न्युटन बी दुईवटा साइजको घर छ हो, यो न्युटन ए साइजको घरलाई राज्यले यसलाई इजाजत दिएको छैन कि भन्ने कुरा कारणले हामी बिचमा 2-4 वर्ष व्यापार गर्न अल्झ्यौँ घर बेचबिखन गर्न, होइन यो बारेमा के छ यसको फरक के हो, होइन यसलाई राज्यले इजाजत दिएको हो कि होइन, त्यो कुरालाई मलाई प्रश्न पारिदिनुहोस् भन्न खोजेँ मैले।
1: न्युटन ए साइज भनेको अलिकति सानो साइजको घर होइन, त्यो घरलाई चाहिँ मापदण्डमा समेटेको छैन। सेरानाको लागि चाहिँ न्युटन बी टाइपको घर र मेलिफेराको ल्याङस्टर घर भनेर मापदण्डमा त्यो दुइटा मात्रै छ। त्यसो भएर मापदण्डले नचिनिसकेपछि हाम्रो नेपाल सरकारले न्युटन एलाई प्रमोट गर्न मिल्दैन।
6: यो हाइब्रिडले गर्दाखेरिमा हाम्रो यो लोकल मौरी जुन रैथाने छ यो सेराना, यसमा पनि अहिले संक्रमण र विभिन्न खालका रोग व्याधिहरू अलि बढी चाहिँ लाग्न थालेको हुनाले यो हाइब्रिड चाहिँ नि अनियन्त्रित रूपमा चाहिँ यो पहाडको यो कतिपय ठाउँहरूमा चाहिँ भित्रिएको छ, यसलाई नियमन गर्ने कुरामा चाहिँ के छ त्यसबारेमा मेरो जिज्ञासा। होइन
1: यो मौरीमा चाहिँ हाइब्रिड भन्ने चाहिँ होइन, मौरीमा चाहिँ त्यस्तो खालको सेरेना र मेलिफेराको हाइब्रिडाइजेसन भएको भन्ने त रिपोर्ट मैले पाएको छैन। स्वाभाविकै हिसाबले पनि मेलिफेरामा लाग्ने रोग किराहरू सेरेनामा पनि सर्न जाने लाग्न जाने हुन्छ, त्यो समस्या चाहिँ छ, तर त्यसलाई चाहिँ केही गर्न सक्यो। तर अब यसमा सबैको सहमति हुनु पर्यो फेरि, होइन अब कति मेलिफेरा पाल्ने व्यवसायीहरूले फेरि होइन हामीले लान पाउनुपर्छ भन्ने पनि आउला। अब यसलाई एउटा निष्कर्षमा पुग्नको लागि चाहिँ अरू थप लेभलका छलफलमा पनि हामी सहभागी हुनुपर्छ, छलफल गर्नुपर्छ, यत्तिकै अहिले कन्क्लुजन निकाल्न चाहिँ मिल्दैन। त्यो सर्ने क्रम चाहिँ पक्कै पनि हो, ती त्यस्ता कुराहरू चाहिँ सर्छन् नै होइन, तर प्रकोप कति हुन्छ, सेरानाले चाहिँ अलिकति रेसिस्टेन्स क्षमता उसको चाहिँ रोग प्रतिरोधात्मक क्षमता हाम्रो रैथानेको चाहिँ जुनसुकैको पनि बालीको होस् होइन तपाईँको चाहिँ जति पनि पशु वस्तुका नस्लहरूको होस् त्यसको चाहिँ केही क्षमता हुन्छ, त्यसले गर्दा प्रकोपमा चाहिँ केही कम। अहिले पनि भन्यो नि त अहिले पनि यो स्मल हाई बिटल भनेको मेलिफेरामा अलिक बढी नै यसले आक्रमण गरेको छ भने सेरानामा त्यति धेरै क्षति पुर्याएको छैन भन्दाखेरि त्यसको रोग अथवा किरा प्रतिरोधात्मक क्षमता चाहिँ फरक चाहिँ हुन्छ स्वभावैले नै होइन, तर प्रकोप चाहिँ हुनसक्छ। अब यताबाट धेरै हाम्रो मेलिफेरा पनि त अब त लगभग रैथाने जस्तो भइसक्यो नि त, यत्तिका वर्ष भयो यहाँ ल्याएर हामीले पालन गर्न सुरु गरेको, त्यसले गर्दाखेरि कतिपय सेरानामा लाग्ने मेलिफेरामा पनि नलागेका चिजहरू मेलिफेरामा पनि सर्न सक्छन्, मेलिफेरा सेरानामा पनि सर्न सक्छन्, तर प्रकोपको लेभल चाहिँ तलमाथि हुनसक्छ। त्यो कुरामा चाहिँ हामी सबै सजग हुनै पर्छ, तर सबैको एकैबद्धता नभइकन हामीले कुनै पनि नीति पोलिसी अथवा मापदण्ड तयार गर्न चाहिँ मिल्दैन, यसलाई छलफलकै क्रममा रहेको छ।
7: कृषि वन तथा पर्यावरण मन्त्रालयको सूचना। उपभोक्तालाई स्वस्थ मासु उपलब्ध गराउने उद्देश्यले नेपाल सरकारबाट 2083 मङ्सिर 1 गतेदेखि काठमाडौँ भक्तपुर र ललितपुर जिल्लाका सबै स्थानीय तहहरूमा 2083 माघ 1 गतेदेखि बाँकी सबै नगरपालिकाहरूमा र 2084 साउन 1 गतेदेखि देशभरि पशु वधशाला र मासु जाँच ऐन 2055 लागू हुने गरी राजपत्रमा सूचना प्रकाशन भएको हुँदा ऐन कार्यान्वयनमा मासु व्यवसायी लगायत सम्पूर्ण सरकारवालाहरूको सहयोगको लागि मन्त्रालय हार्दिक अनुरोध गर्दछ। मासु मात्र होइन स्वस्थ मासु खोजौं। कृषि वन तथा पर्यावरण मन्त्रालय।
8: आजको लागि किसान प्रश्न मञ्च कार्यक्रम यति नै, अर्को साता पनि किसानहरूको समस्या तथा जिज्ञासाको समाधान लिई पुनः उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका लागि म लगायत सम्पूर्ण टिम बिदा हुन्छौँ। नमस्कार।

नमस्कार अनि हार्दिक स्वागत गर्छु सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनेर कार्यक्रम फ्यान बक्स कहिले आउँछ भन्दै पर्खेर बसिरहनुभएका तपाईँ सबै मित्रलाई म तपाईँकै साथी अनिता आचार्य अनि प्रविधि संयोजनमा हुनुहुन्छ देवकी भण्डारी। हजुर, कार्यक्रम फ्यान बक्स तपाईँमा आज आउने गर्छ प्रत्येक शुक्रबार दिउँसो 1:20 करिब 2 बजेसम्म। अनि मित्र, कार्यक्रम फ्यान बक्स एउटा मात्र यस्तो कार्यक्रम हो जसमा म तपाईँबाट प्राप्त भएको इमेल पढ्ने गर्छु। तपाईँ हामीलाई इमेल गर्न सक्नुहुन्छ, यदि तपाईँ इन्ट्रेस्टेड हुनुहुन्छ भने म इमेल आइडी बताउँछु। fanbox2077@gmail.com हो हाम्रो इमेल आइडी, उच्चारण गर्छु म तपाईँ सबैलाई सजिलो होस् भन्नका लागि। fanbox2077@gmail.com। त मित्र, कार्यक्रममा तपाईँबाट प्राप्त भएको इमेल त म पक्कै पनि पढ्छु नै, तर अहिले भने कार्यक्रमको पहिलो कोसेली स्वरूप सुनाउँदैछु नुच्छे महर्जनको स्वर शब्द अनि सङ्गीतमा रहेको यो गीत।

हजुर, तिम्रो साथ मलाई यति प्यारो लाग्छ। नुछे महर्जनको स्वर, शब्द अनि सङ्गीतमा रहेको यो गीत थियो। गीतले तिम्रो साथ मलाई यति प्यारो लाग्छ भनिरहेको थियो, होइन? हामी पनि भन्छौँ मित्र, तपाईँको साथ हामीलाई असाध्यै धेरै प्यारो लाग्छ। त्यसैले साथ दिनुहोला, माया गर्नुहोला, कार्यक्रम सुनेर हामीलाई प्रतिक्रिया दिन नभुल्नुहोला। यही आग्रह गर्दै कार्यक्रम फ्यान बक्समा फेरि पनि म स्वागत गर्छु। कार्यक्रम फ्यान बक्स सुनिरहनु भएको छ तपाईँ यो समयमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको तरङ्गमा। हजुर, कार्यक्रम फ्यान बक्स एउटा मात्र यस्तो कार्यक्रम हो जसमा तपाईँ हामीलाई इमेल गर्न सक्नुहुन्छ। म तपाईँबाट प्राप्त भएको इमेल पढ्ने गर्छु यो कार्यक्रममा। यदि तपाईँ इमेल गर्न चाहनुहुन्छ भने म तपाईँलाई इमेल आइडी बताउँछु, fanbox2077@gmail.com हो हाम्रो इमेल आइडी। उच्चारण गर्छु म तपाईँ सबैलाई सजिलो होस् भन्नका लागि, fanbox2077@gmail.com। त मित्र, तपाईँले यो इमेल आइडीमा इमेल गर्दा तपाईँको इमेलमा एउटा सन्देश हुनुपर्छ। सन्देशको साथमा कार्यक्रममा बज्ने गीत यदि तपाईँ आफ्ना आफन्तको नाममा सुनाउन चाहनुहुन्छ भने अवश्य पनि उहाँहरूको नाम लेखेर तपाईँ आफ्नो इमेल हामीलाई गर्न सक्नुहुन्छ। है त, यो जानकारी गराएँ मैले। यो जानकारी पश्चात अब अर्को जानकारी गराउँछु, त्यो के हो भने तपाईँले हाम्रो वेबसाइट www.radionepal.gov.np अनि www.radionepalonline.com, रेडियो नेपालको मोबाइल एप र हाम्रो वेबसाइटमा गएर अडियो सङ्ग्रहबाट पनि हामीलाई फुर्सदको समयमा सुन्न सक्नुहुन्छ। कृपया सुन्ने कोसिस गर्नुहोला। यो आग्रह पश्चात अब चाहिँ म लाग्छु तपाईँबाट प्राप्त भएको तपाईँको इमेल पढ्नतर्फ। तपाईँहरू आफ्नो इमेल कहिले आउँछ भन्दै पर्खेर बसिरहनु भएको छ होला, होइन? पर्खनु पर्दाको पीडा ज्यादै कष्टप्रद हुने गर्छ। त्यही हुँदा म हाम्रो मित्रहरूलाई धेरै बेर कष्ट दिन चाहन्न लाग्दैछु तपाईँबाट प्राप्त भएको यो पहिलो इमेल पढ्नतर्फ। यसै क्रममा यो इमेल हामीलाई राजाराम रामाजीले गर्नुभएको हो। उहाँ हाम्रो नियमित श्रोता हुनुहुन्छ, पालुङ शिखरकोटबाट लेख्नुहुन्छ। राजारामजी, नमस्कार अनिताजी, आरामै हुनुहुन्छ भन्ने सोध्नु भएको छ। ठिकठाकै छु म, तपाईँ कस्तो हुनुहुन्छ? तपाईँ कुशल मङ्गल रहने कोसिस गर्नुहोला राजारामजी। राजारामजीले अझ गाडी लेख्नु भएको छ, यो कार्यक्रम मार्फत अब बज्ने गीत मेरो जीवनसाथी किशोर रायमाझीको लागि सुनाउँछु। त्यसै गरी मेरो छोरा रामराजा रायमाझीको लागि अनि नरेन्द्र रिमाल, सुकुराम लामा, अरुण नदी खत्री, सुमी लिम्बु, सिम्पल सरिना, साजन महतो, रामबहादुर खड्का, मुना मुखिया, ओम मणि सापकोटा, थाहा सातका सूर्य लामा लगायत मलाई राजाराम रामाजी भनेर चिन्ने सबै सबैको लागि अब बज्ने गीत मिठो सम्झनाका साथमा सुनाउन चाहेको छु भने लेख्नु भएको छ पालुङ शिखरकोटबाट राजाराम रामाजीजीले। धेरै धन्यवाद राजारामजी, तपाईँले भन्नुभएको सबै सबैको लागि। हामी पक्कै पनि गीत सुनाउँछौँ, तर गीतको लागि एकछिन तपाईँले धैर्य गर्नै पर्छ है त राजारामजी। राजारामजीलाई धेरै धन्यवाद भन्दै अर्को म इमेल पढ्नतर्फ लाग्छु। यसै क्रममा यो इमेल हामीलाई राम यादवजीले गर्नुभएको हो, राजविराजबाट लेख्नुहुन्छ। रामजी, आज यो कार्यक्रम मार्फत मलाई राजविराजको राम यादव भनेर चिन्ने सबै सबैलाई मिठो सम्झनाका साथमा अब बज्ने एउटा गीत सुनाउँछु भने लेख्नु भएको छ राम यादवजीले राजविराजबाट। धेरै धन्यवाद रामजी, हामी पक्कै पनि अब बज्ने गीत सुनाउँछौँ, तर अर्को एउटा इमेल पढेपछि मात्रै। यसै क्रममा अर्को इमेल रहेको छ राजु ढकालजीको, उहाँले चाहिँ साउदी अरेबियाबाट इमेल गरेको हो भने लेख्नु भएको छ। राजु ढकालजीले आफ्नो नेपालको ठेगाना लेख्नु भएको छैन, लेख्नुहुन्छ, आज मलाई यो कार्यक्रम मार्फत राजु ढकाल भनेर चिन्ने सबै सबैलाई मिठो सम्झना भन्दै अब बज्ने गीत सुनाउन चाहेको कुरा यहाँ तपाईँमा अवगत गराउँछु भने लेख्नु भएको छ राजु ढकालजीले साउदी अरेबियाबाट। धेरै धन्यवाद राजुजी, तपाईँको लागि अनि तपाईँलाई चिन्ने सबै सबैको लागि हामी अब बज्ने गीत सुनाउँछौँ है त। त मित्र, अब पनि गीत नै सुनाउँछौँ हामी। यसै क्रममा यो गीत स्वरूप राजुलीको स्वरमा सजिएको छ। गीत रचना शिव चामला गाईले गर्नुभएको हो भने सङ्गीत राम सिटौलाको रहेको छ।

हजुर, खुलेको छ यो मन स्वरूप राजिलको स्वरमा सजिएको यो गीत हामीले तपाईँलाई सुनायौँ कार्यक्रम फ्यान बक्समा। कार्यक्रम फ्यान बक्स तपाईँ यो समयमा सुनिरहनु भएको छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको तरङ्गमा। हजुर, कार्यक्रम फ्यान बक्स तपाईँमा आज आउने गर्छ प्रत्येक शुक्रबार दिउँसो 1:20 करिब 2 बजेसम्म। अनि मित्र, कार्यक्रम फ्यान बक्स एउटा मात्र यस्तो कार्यक्रम हो जसमा म तपाईँबाट प्राप्त भएको इमेल पढ्ने गर्छु। तपाईँ हामीलाई इमेल गर्न सक्नुहुन्छ यो कार्यक्रममा। यदि तपाईँ इमेल गर्न चाहनुहुन्छ तर तपाईँलाई इमेल आइडी थाहा छैन भने इमेल आइडी म बताउँछु। इमेल आइडी रहेको छ fanbox2077@gmail.com हो हाम्रो इमेल आइडी। उच्चारण गर्छु म तपाईँ सबैलाई सजिलो होस् भन्नका लागि, या fanbox2077@gmail.com। त मित्र, तपाईँले यो इमेल आइडीमा इमेल गर्दा तपाईँको इमेलमा एउटा सन्देश हुनुपर्छ। सन्देशको साथमा कार्यक्रममा बज्ने गीत यदि तपाईँ आफ्ना आफन्तको नाममा सुनाउन चाहनुहुन्छ भने अवश्य पनि उहाँको नाम लेखेर तपाईँ आफ्नो इमेल हामीलाई गर्न सक्नुहुन्छ। है त, यो जानकारी मैले गराएँ। यो जानकारी पश्चात अब भने फेरि पनि म लाग्छु तपाईँबाट प्राप्त भएको तपाईँको इमेल पढ्नतर्फ। यसै क्रममा यो इमेल मुना काफ्लेजीले गर्नुभएको हो धनकुटा पाख्रीबासबाट। लेख्नुहुन्छ, दिदी नमस्कार, कार्यक्रम रेडियो ट्युन गरेर सुनिराखेकी छु भने लेख्नुभएको छ। धेरै धन्यवाद। अनि अझ गाडी लेख्नुहुन्छ, आज यस कार्यक्रम मार्फत एउटा गीत म मेरी कान्छी छोरीको लागि सुनाउन चाहन्छु। उनी चाहिँ भर्खरै मात्रै आफ्नो शिक्षा आर्जन गर्नका लागि जापान गएकी छिन्। उनलाई विशेष सम्झना एवं माया भन्छु। अनि त्यसै गरी छोरीहरू रमा सापकोटा, उमा सापकोटा, एडमन पराजुली, सबिना ढकाल लगायत मलाई मुना काफ्ले भनेर चिन्नुहुने सबैलाई मिठो सम्झनाका साथमा सुनाउन चाहेको छु भने लेख्नु भएको छ मुना काफ्लेजीले धनकुटाको पाख्रीबासबाट। धेरै धन्यवाद मुनाजी। तपाईँको छोरीलाई पनि शुभकामना हामी दिन्छौँ, राम्रोसँग पढ्नुहोला। अनि तपाईँ आफूले पढ्नुभएको कुरा आफ्नो देशमै आएर खर्चिनुहोला है। यही आग्रह गर्दै तपाईँलाई धन्यवाद भन्दै गीत त म पक्कै पनि सुनाउँछु, तर एकैछिन तपाईँले धैर्य गर्नुपर्ने हुन्छ गीतको लागि। है त मुनाजी, मुना काफ्लेजीको यो इमेल पश्चात अर्को इमेल पढ्छु म। यो इमेल हामीलाई इलामबाट गर्नुभएको हो, उहाँले लेख्नुभएको छ रुबिना राई भनेर आफ्नो नाम। अनि लेख्नुहुन्छ, दर्शन दिजु, म इलामबाट सुनिरहेको छु, मलाई यो कार्यक्रम धेरै मनपर्छ, म यो कार्यक्रमको निरन्तरताको कामना पनि गर्छु भने लेख्नु भएको छ। अनि अझ गाडी लेख्नुहुन्छ, मलाई रुबिना राई भनेर चिन्नुहुने सबैलाई अब बज्ने गीत सुनेर मनोरञ्जन गर्नुहोला भन्न चाहन्छु। अनि अन्त्यमा एउटा सन्देश पनि दिन चाहन्छु भने लेख्नु भएको छ। त रुबिना राईजीले भन्न चाहिरहनु भएको छ आफ्नो सन्देश मेरो आवाज मार्फत। भन्नुहुन्छ रुबिनाजी, टाढा भए पनि मनदेखि कहिल्यै टाढा नभएका मेरा सबै प्रिय साथीहरूलाई धेरै धेरै सम्झना। जीवनको यात्रामा सँगै हाँसेका ती पलहरू आज पनि मनमा ताजा छन्। जहाँ भए पनि सधैँ खुसी, सफल र स्वस्थ रहनुहोला। मेरो माया, सम्मान र धेरै सम्झना सबै साथीहरूमा पुगोस्। पुराना यादहरू कहिल्यै पुराना हुँदैनन्, साथीहरू सधैँ विशेष हुन्छन्। धन्यवाद भने लेख्नु भएको छ रुबिना राईजीले इलामबाट। पक्कै पनि रुबिनाजी, तपाईँको यो सन्देश तपाईँको सबै मित्रहरूले यति बेला सुनिरहनु भएको होस् भन्ने हामी चाहन्छौँ है। यो मिठो चाहना, यो मिठो कामनाका साथमा अब भने एउटा गीत नै सुनाउँछौँ। ऋषि खड्का र अनु चौधरीको स्वरमा सजिएको छ यो गीत। गीत रचना ऋषि खड्काले गर्नुभएको हो भने सङ्गीत पनि ऋषि खड्काकै रहेको छ।

हजुर, आँसु बनी नखस कहिले नि, यो गीत हामीले तपाईँलाई सुनायौँ कार्यक्रम फ्यान बक्समा। त मित्र, कार्यक्रम फ्यान बक्स तपाईँमा अहिले तरङ्गित भइरहेको छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको तरङ्ग मार्फत। कार्यक्रम फ्यान बक्स एउटा मात्र यस्तो कार्यक्रम हो जसमा तपाईँ हामीलाई इमेल गर्न सक्नुहुन्छ। म तपाईँबाट प्राप्त भएको इमेल पढ्ने गर्छु। यदि तपाईँ हामीलाई इमेल गर्न चाहनुहुन्छ तर तपाईँलाई इमेल आइडी थाहा छैन भने इमेल आइडी म बताउँछु, fanbox2077@gmail.com हो हाम्रो इमेल आइडी। यो इमेल आइडीमा तपाईँले हामीलाई इमेल गर्न सक्नुहुन्छ अनि आफ्नो इमेलमा एउटा सन्देशका साथमा कार्यक्रममा बज्ने गीत यदि तपाईँ आफ्नो आफन्तको नाममा सुनाउन चाहनुहुन्छ भने अवश्य पनि उहाँहरूको नाम लेखेर तपाईँ आफ्नो इमेल हामीलाई गर्न सक्नुहुन्छ है। त यो जानकारी पश्चात अब म लाग्छु तपाईँबाट प्राप्त भएको तपाईँको इमेल पढ्नतर्फ। यसै क्रममा यो इमेल हामीलाई अर्जुन श्रेष्ठजीले गर्नुभएको हो। सैलुङ शाह दोलखा हो उहाँको घर भने, उहाँ अहिले हुनुहुन्छ सिराहाको सनैठा भन्ने ठाउँमा। लेख्नुहुन्छ, दिदी गर्मी धेरै छ, सबैजनालाई स्वास्थ्यको ख्याल गर्नुहुन आग्रह गर्छु भने लेख्नु भएको छ। अर्जुनजी तपाईँ राम्रो ख्याल गर्नुहोला आफ्नो, हामी यही चाहन्छौँ है। त धेरै धन्यवाद अर्जुनजी। अर्जुनजीको यो इमेल पश्चात अर्को इमेल पढ्छु म। यो इमेल हामीलाई चित्रा कान्छाजीले गर्नुभएको हो गुल्मीको खमिरबाट। लेख्नुहुन्छ, नमस्ते दी, म चित्रा कान्छा गुल्मीको खमिरबाट सुन्दैछु है दी भने लेख्नु भएको छ। थ्याङ्क यू सो मच चित्राजी। लेख्नुहुन्छ चित्राजीले, अझ अगाडि सबैभन्दा पहिला त तपाईँ लगायत रेडियो नेपालको सबै उद्घोषकको लागि र मलाई चित्रा कान्छा भनेर चिन्ने नचिन्ने सबैको लागि एउटा गीत सुनाउन चाहेको छु भने लेख्नु भएको छ चित्रा कान्छाजीले गुल्मीको खमिरबाट। अवश्य पनि चित्राजी, तपाईँको लागि अनि तपाईँलाई चिन्ने सबै सबैको लागि हामी पक्कै पनि गीत सुनाउँछौँ, तर एकैछिन तपाईँले धैर्य गर्नुपर्ने हुन्छ गीतको लागि है त चित्राजी। चित्राजीको यो इमेल पश्चात अर्को इमेल पढ्छु म। यो इमेल हामीलाई सम्राट छेत्रीजीले गर्नुभएको हो धनगढी गोदावरी 8 बाट। लेख्नुहुन्छ सम्राटजी, म यो कार्यक्रम सधैँ सुन्ने गर्छु र मनपर्छ मलाई, आज इमेल गर्न मन लागेर आज इमेल गरेको छु। अब बज्ने गीत सबै साथीहरूलाई सुनाउन चाहन्छु। मेरो साथीहरू चाहिँ बालेन ओझा, हरि कार्की लगायत सम्पूर्ण साथीहरू ज जसले मलाई धनगढी गोदावरी 8 को सम्राट छेत्री भनेर चिन्नुहुन्छ भनेर लेख्नु भएको छ धनगढी गोदावरी 8 बाट सम्राट छेत्रीजीले। धेरै धन्यवाद सम्राटजी, तपाईँले कार्यक्रम सुनेर हामीलाई इमेल गरेको कुरा लेख्नु भएको छ, धेरै खुसी लागेको छ। तपाईँलाई स्वागत गर्छु म है। अब चाहिँ पक्कै पनि तपाईँले कार्यक्रममा निरन्तरता दिनुहुन्छ होला भन्ने मैले मिठो आशसँग लेखी छु। यो आशलाई चाहिँ निराशामा परिणत नगराइदिनु होला है। त तपाईँको लागि अनि तपाईँलाई चिन्ने सबै सबैको लागि हामी पक्कै पनि गीत सुनाउँछौँ, तर एकैछिनपछि है त सम्राटजी। सम्राट छेत्रीजीलाई धेरै धन्यवाद भन्दै म लाग्छु अर्को इमेल पढ्नतर्फ। यो इमेल हामीलाई बझाङ जिल्लाबाट गर्नुभएको हो रेडियो प्रेमी मन अनिल गुरधामीजीले। लेख्नुहुन्छ, दिदी नमस्कार, म यता बझाङ जिल्लादेखि रेडियो प्रेमी मन अनिल गुरधामी हुँ। लोकप्रिय कार्यक्रम फ्यान बक्स सुनिरहेको छु, मलाई राम्रो लाग्छ, यसरी नै सधैँ चलिरहोस्, कार्य सफलताको शुभकामना भने लेख्नु भएको छ अनिल गुरधामीजीले बझाङ जिल्लाबाट। थ्याङ्क यू सो मच अनिलजी है, तपाईँहरूको साथ रहिरहोस्, तपाईँहरूको माया यसै गरी हामीलाई दिइरहनुहोला, पाइरहौँ यही कामना गर्छु है। त यो इमेल पश्चात अर्को एउटा इमेल पढ्छु म। यो इमेल हामीलाई केशव विष्टजीले गर्नुभएको हो। केशव विष्टजी अहिले चाहिँ भारतमा हुनुहुन्छ भने उहाँको घर चाहिँ डडेलधुरामा रहेको छ। लेख्नुहुन्छ केशवजी, हजुर दिदी नमस्कार, के छ खबर भने सोध्नु भएको छ। खबर ठिकठाकै छ मेरो, तपाईँको के छ कुनी केशवजी है। तपाईँको केही नयाँ नौलो भए भए यहाँ लेख्नु भए हुन्थ्यो, तर तपाईँले पनि खासै केही लेख्नु भएको छैन है। केशवजीले अझ गाडी लेख्नु भएको छ, हजुर लगायत रेडियो नेपाल परिवारको लागि एउटा गीत सुनाउन चाहन्छु विशेष सम्झनाको साथमा, हौस् त नमस्ते भने लेख्नु भएको छ केशव विष्टजीले। उहाँ अहिले भारतमा हुनुहुन्छ भने उहाँको घर चाहिँ डडेलधुरामा रहेको छ। धेरै धन्यवाद केशवजी, यसै गरी माया गरिरहनु होला है। अब पनि म आजको लागि अन्तिम इमेल पढ्छु। यो इमेल हामीलाई कर्म तामाङजीले गर्नुभएको हो। कर्म तामाङजीले आफ्नो
ठेगाना चाहिँ सिन्धुली मरिन खञ्जनीबाट भने लेख्नु भएको छ। लेख्नुहुन्छ कर्मजी, दिदी कस्तो छ हजुरहरूलाई भने सोध्नु भएको छ। ठिकठाकै छ हामीलाई पनि कर्मजी, तपाईँलाई कस्तो छ है? तपाईँले आफ्नो हालखबर हामीलाई यहाँ सुनाउनु भएको छैन। तपाईँहरू कुशल मङ्गल रहनुहोस् हामी चाहन्छौँ है त कर्मजी। कर्मजीले अझ गाडी लेख्नु भएको छ, यो कार्यक्रम म सधैँ सुन्छु, आज चाहिँ मैले इमेल गरेको हुँ। आज यो कार्यक्रम मार्फत अब बज्ने गीत मलाई कर्म तामाङ भनेर चिन्ने नचिन्ने सबै सबैलाई मिठो सम्झनाका साथमा सुनाउन चाहेको छु भने लेख्नु भएको छ कर्म तामाङजीले सिन्धुली मरिन खञ्जनीबाट। धेरै धन्यवाद कर्मजी, तपाईँको लागि अनि तपाईँलाई चिन्ने सबै सबैको लागि हामी पक्कै पनि गीत सुनाउँछौँ। एकैछिनपछि गीतको लागि तपाईँले धैर्य गर्नुपर्ने हुन्छ है त कर्म तामाङजी। गीत त म पक्कै पनि सुनाइ नै हाल्छु मित्र, तर गीतभन्दा अगाडि आज कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला भइसकेको छ। आज जो जो मित्रले कार्यक्रममा हामीलाई इमेल गर्नुभएको छ त्यसको लागि तपाईँ सबैलाई धेरै धेरै धन्यवाद म भन्छु। अनि जो मित्रले आज कार्यक्रममा इमेल त गर्नुभएको छैन तर व्यस्तताका बावजुद हामीलाई समय दिएर कार्यक्रम सुनिदिनु भएको छ, तपाईँको अमूल्य साथको लागि, तपाईँको अमूल्य मायाको लागि धेरै धेरै धन्यवाद भन्छु म। अनि प्रविधि संयोजन गरिदिनु भएकोमा देवकी भण्डारी र पराग पोखरेललाई पनि धेरै धन्यवाद भन्दै तपाईँको माझमा एउटा गीत सुनाउँछु। यो गीतमा स्वर रहेको छ मल्लिका कार्कीको, अनि गीत रचना एसपी कोइरालाले गर्नुभएको हो भने सङ्गीत महाराजा थापाको रहेको छ। अनि मित्र जाँदा जाँदै तपाईँलाई सम्झाउँछु, तपाईँले ठिक 2 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुन्छ, त्यसपछि अरू थुप्रै प्रस्तुतिहरू बाँकी नै छन्, सुन्दै रहनुहोला सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल भन्दै कार्यक्रम फ्यानबक्सबाट म तपाईँकै साथी अनिता आचार्य बिदा भएँ। हौस् त नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: मात्र डीटीएच सेवा डिश हो
1: डिश हो खुशीको कनेक्शन
2: झण्डु आयुर्वेद
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
2: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पायल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
3: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01 45 30 418

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98, 100 र 103 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेसनहरूबाट एफएम 98, 100 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ पराग पोखरेल, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ र म विमला राई। अब प्रस्तुत छ आज रेडियो नेपाल बागमती प्रादेशिक प्रसारणमा साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही समय यहाँहरूले सुन्नुहुनेछ स्वदेश गानपछि चलचित्रका गीतहरू सुन्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 पौरखीको कथा कार्यक्रमको पुनः प्रसारण हुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 दनुवार भाषामा कार्यक्रम हामी दनुवार सुन्न सक्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार प्रसारण हुनेछ। 5:05 तामाङ भाषामा समाचार सुन्नुहुनेछ। 5:15 बिबिसी नेपाली सेवाको लाइफलाइन कार्यक्रम बिबिसी हातेमालो सुन्नुहुनेछ। 5:30 लोकदोहोरी गीतहरू सुन्न सक्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पुरा हुनेछ।

अब सुनौ स्वदेश गान सत्यराज आचार्य, स्वरूपराज आचार्य र साथीहरूको स्वरमा सहकुल थापाको रचना रहेको छ भने किशोर खतिवडाको सङ्गीत

स्वदेश गानपछि अब सुनाउँदैछौँ चलचित्रका गीतहरू. सुनाऊ यति बेला चलचित्र ब्रासलेटबाट युवराज चौलागाई र दुर्गा परियारको स्वरमा शान्ति प्रियाको रचना रहेको छ भने दीपक शर्माको सङ्गीत.

अहिले सुनायौं चलचित्र इच्छाबाट यो गीत अमिन बिगेको स्वरमा लोकराज अधिकारीको रचना रहेको छ भने संगीत करणराज कार्कीको. अब सुनाउँदैछौ चलचित्र म पर्खिरहन्छुबाट रामा मण्डल र मनिषा पोखरेलको स्वरमा विनोद कुमार श्रेष्ठको रचना रहेको छ भने रामा मण्डलको संगीत.

अहिले सुनायौ चलचित्र फुलै फुलको मौसम तिमीलाईबाट, यो गीत राजेश पाल राई र दिपा लामाको स्वरमा, दिनेश डिसीको रचना रहेको थियो भने सुरेश अधिकारीको सङ्गीत। अब सुनाउँदैछौ चलचित्र चकलेटबाट यो गीत, मिलन मात्य र विश्व नेपालीको स्वरमा, आनन्द अधिकारीको रचना रहेको छ भने शिखर सन्तोषको सङ्गीत।

अहिलेलाई चलचित्रका गीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौँ चलचित्र उहिले बाजेको पालामाबाट यो गीत मान्डवी त्रिपाठी र विपिन आचार्यको स्वरमा गणेश बेलवासीको रचना रहेको छ भने विपिन आचार्यको सङ्गीत यो गीतपछि यहाँहरूले ठिक 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ नेपाली भाषामा समाचार सुनिसकेपछि दनुवार भाषामा समाचार सुन्नुहुनेछ त्यसपछि यहाँहरूले पौरखीको कथा कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: सवारी चल्ने मालवाहक तथा यात्रुवाहक सवारी साधनले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज बनाउँछ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।

0: डिटिएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल फेस्टिभ अफर सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। संसदको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुँदै संयुक्त राष्ट्रसङ्घको 81 महासभामा जलवायु न्यायलाई व्यवहारमा उतार्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरिएको प्रतिनिधि सभालाई परराष्ट्र मन्त्री शिशिर खनालद्वारा जानकारी। ग्यासको सम्भावित अभावलाई ध्यानमा राखेर सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी। युरोपेली राष्ट्रहरूलाई सक्दो डिजल निकालेर बेच्न अमेरिकाको आग्रह। र ओमानमा हुने आइसिसी पुरुष विश्वकप क्रिकेट श्रृङ्खला 2 लागि नेपाली टोली घोषणा। समाचार अब विस्तारमा। संघीय संसदको चालु अधिवेशन आज राति 12 बजेदेखि अन्त्य हुँदैछ। मन्त्री परिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको अधिवेशन अन्त्य गर्नुभएको हो। आजको प्रतिनिधि सभाको बैठकमा विशेष समय माग गरी बोल्दै परराष्ट्र मन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको 81 महासभामा भाग लिने क्रममा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा रहेको टोलीले विभिन्न 80 कार्यक्रमका साथै द्विपक्षीय बहुपक्षीय उच्चस्तरीय भेटवार्ता भएको सदनलाई जानकारी गराउनु भएको छ। महासभामा प्रधानमन्त्री शाहले नेपाल जलवायु सङ्कटको अग्रपङ्क्तिमा रहेको उल्लेख गर्दै जलवायु सङ्कट निम्त्याउन ऐतिहासिक रूपमा बढी भूमिका खेल्दै आएका तथा बढी स्रोत साधन र क्षमता भएका मुलुकहरूले यस सङ्कटलाई सम्बोधन गर्न थप जिम्मेवारी वहन गर्नुपर्ने र जलवायु न्यायलाई व्यवहारमा उतार्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभएको जानकारी दिनुभयो।
1: भ्रमणको क्रममा सम्मान्य प्रधानमन्त्रीज्यूले संयुक्त राष्ट्रसङ्घका महासचिव श्री एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुभएको थियो। भेटमा भोटेकोसी विपदबाट नेपालले ठूलो क्षति बिहोरेको उल्लेख गर्दै प्रधानमन्त्रीले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको पनि बताउनु भएको थियो। नदी किनारका बासिन्दाको पुनर्वास र हरित पुननिर्माणको विषयमा समेत छलफल भएको थियो। साथै अति कम विकसित राष्ट्र एलजिसीको सूचीबाट नेपालको स्तरोन्नतिको समय सीमा थपका लागि समर्थनको विषयमा पनि कुराकानी भएको थियो। नेपालको परराष्ट्र नीति र राष्ट्रिय हितलाई केन्द्रमा राखी मैले सम्भव भएसम्मका र उपलब्ध सबै उच्च स्तरीय समारोह बैठक कार्यक्रमहरू र विभिन्न द्विपक्षीय भेटवार्ता सम्पन्न गरी फर्केको छु। ती अवसरहरूमा हालै भोटेकोसीमा गएको विनाशकारी बाढी पश्चात खोज उद्धार राहत तथा अन्य सहयोगमा छिमेकी मित्रराष्ट्र र अन्तर्राष्ट्रिय समुदायले पुर्याएको महत्त्वपूर्ण सहयोगका लागि मैले नेपाल र नेपाली नागरिकको तर्फबाट हार्दिक आभार व्यक्त गरेको छु। साथै आगामी दिनमा आवश्यक पर्ने पुनर्निर्माणमा थप सहयोगको लागि अनुरोध समेत गरेको छु।
0: परराष्ट्र मन्त्री खनालले नेपालको परराष्ट्र नीति र राष्ट्रहितलाई केन्द्रमा राखी गरिएका सबै उच्च स्तरीय समारोह बैठक कार्यक्रम र विभिन्न द्विपक्षीय भेटवार्तामा हालै भुटेकोसीमा आएको विनाशकारी बाढी पश्चात खोज उद्धार राहत तथा अन्य सहयोगमा छिमेकी मित्र राष्ट्र र अन्तर्राष्ट्रिय समुदायले पुर्याएको सहयोगको लागि धन्यवाद।

0: दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि नियन्त्रणको लागि सरकारले चासो नदिएको बताउनुभयो। श्रम संस्कृति पार्टीका आर्यन राईले चाडपर्वको बेला राजमार्गहरूमा यातायातको साधनको चाप बढ्ने हुँदा तत्काल सडकहरू मर्मत गर्न सरकारलाई आग्रह गर्नुभयो। प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतका राजनीतिक आर्थिक तथा सांस्कृतिक परिघटनाहरूले नयाँ विश्व व्यवस्थाको दुई मार्ग चित्र देखा परेको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता प्रमेश कुमार हमालले मुलुकको अर्थतन्त्र ओह्रालो लागेको, महँगीले सीमा नागेको र हजारौं युवाहरू अझै पनि वैदेशिक रोजगारीमा जान लाइन बस्न बाध्य भइरहेको बताउनुभयो। बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र बहादुर साईले मुलुकको नेतृत्व युवा पुस्ताको हातमा पुगेपछि आम नागरिकले शिक्षा, स्वास्थ्यमा सहज पहुँच र स्वदेशमै रोजगारीको आशा गरेको भए पनि अझै कुनै सुरुवात नभएको बताउनुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक र शून्य समयमा बोल्दै सांसदहरूले औद्योगिक क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित बस्ने वातावरण बनाउनुपर्ने, स्वास्थ्य क्षेत्रमा देखिएका समस्या पहिचान गरी समाधान गरिनुपर्ने, सडक सुरक्षा अनुगमन गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 पारित भएको छ। बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पेश गर्नुभएको विधान व्यवस्थापन समितिको प्रतिवेदन सहितको विधेयक छलफलपछि पारित भएको हो। छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिनुहुँदै पर्यटन मन्त्री पौडेलले आन्तरिक हवाई सेवालाई गुणस्तरीय र विश्वसनीय बनाउन विधेयक ल्याइएको बताउनुभयो। बैठकमा महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदन 2083, निर्वाचन आयोग नेपालको आर्थिक वर्ष 2081-82 को वार्षिक प्रतिवेदन र मुस्लिम आयोग नेपालको आर्थिक वर्ष 2081-82 को वार्षिक प्रतिवेदन पेश भएको छ। बैठकमा विधान व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकायाले विधान व्यवस्थापन समितिको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन पेश गर्नुभयो। यसअघि बैठकमा सांसदहरूले बाढीको कारण विभिन्न ठाउँमा सडक अवरुद्ध हुँदा बाटोमा रोकिएका नेपाली व्यापारीले चीनबाट ल्याएका सामान ल्याउन पहल गर्न तथा दशैंको चहल पहल सुरु हुनु अगाडि नै बाढीबाट अवरुद्ध सडक सुचारू गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। परराष्ट्र मन्त्री शिशिर खनालले जलवायु न्यायलाई नारामा मात्र सीमित नराखी व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ। आज काठमाडौँमा आयोजित काठमाडौँ क्लाइमेट विक 2026 सम्बोधन गर्दै परराष्ट्र मन्त्री खनालले नेपालको विकास, कृषि, पूर्वाधार, जल सुरक्षा, जनस्वास्थ्य, ऊर्जा, संक्रमण, वित्तीय स्थायित्व र परराष्ट्र नीति समेत जलवायु परिवर्तनसँग प्रत्यक्ष रूपमा जोडिएको बताउनुभयो। कञ्चनपुरको महाकाली नदीको पारिपट्टि रहेको दोधारा चाँदनीलाई जिल्लाको मूल भूभागसँग जोड्दै आएको झोलुङ्गे पुल महाकाली नदीमा आएको बाढीले पुलको पिलर बगाएर पुल नदीमै लत्रिएको कारण स्थानीयवासीलाई समस्या परेको छ। अहिले सो पुलबाट हिँड्न पूर्ण रूपमा रोक लगाइएको छ। कञ्चनपुरबाट संवाददाता हरिचन्द बागको रिपोर्टको साथ यशोदा अधिकारी।
1: भीमदत्त नगरपालिका तर्फको भूभागदेखि महाकाली नदीमाथि हुँदै दोधारा चाँदनी नगरपालिकासम्म जोड्ने उक्त पुलको पश्चिमतर्फको तेस्रो पिलर नदीले बगाएपछि पुल चुँडिएर नदीमै लत्रिएको हो। पुल चुँडिएसँगै यसबाट हुने पैदल तथा दुई पाङ्रे सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द भएको छ। यही पुल मार्फत दोधारा चाँदनीसम्म विस्तार गरिएका फोन तथा इन्टरनेटका तार समेत टुटेपछि सञ्चार सम्पर्कमा समेत अवरोध पुगेको छ। दोधारा चाँदनी नगरपालिकाका विपद सम्पर्क व्यक्ति अमृत विकका अनुसार पुल चुँडिएपछि तत्कालका लागि आवागमन बन्द गरिएको हो।
2: अब यो बिहान पख हाम्रो चाहिँ एउटा दुईवटा प्लेटहरू मात्रैको डिसब्यालेन्स भएको थियो भने त्यो डिसब्यालेन्स भइसकेपछि हामीले पूर्ण रूपमा चाहिँ बाटो बन्द गरेका थियौँ। त्यसपछि पुल बन्द भइसकेपछि बन्द गरेको केही छिनमा नै हाम्रो पिल्लर नै खसेको छ र त्यसमा कुनै पनि त्यस्तो मानवीय क्षति हुन सकेन।
1: पुल चुडिनु अघि महाकाली नदीमा पानीको बहाव उच्च बिन्दुमा पुगेको थियो। गत शुक्रबारदेखि आइतबारसम्म भएको निरन्तर वर्षाका कारण नदीमा पानीको बहाव बढेर 1,77,902 क्युसेकसम्म पुगेको थियो। त्यसपछि भने नदीको बहाव क्रमिक रूपमा घटेको हो। पानीको बहाव उच्च भएका बेला नदीको तीव्र धारले पुलको पिलरमा धक्का दिँदा पिलर ढलेर पुल चुँडिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि पुल क्षतिग्रस्त हुनुको वास्तविक कारण भने प्राविधिक अध्ययनपछि मात्र यकिन हुने बताइएको छ। उक्त पुलबाटै दोधारा चाँदनीसम्म लगिएका फोन तथा इन्टरनेटका तारहरू समेत टुट्दा दोधारा चाँदनीतर्फ तार जडित सञ्चार तथा तथा इन्टरनेट सेवा समेत प्रभावित भएको स्थानीय गोकर्ण प्रसाद लामिछाने बताउनुहुन्छ।
3: नेटवर्क सबै तारहरू क्षतिग्रस्त भएको हुँदाखेरि हामीलाई निकै नै गाह्रो भइरहेछ। अहिले
1: यो झोलुङ्गे पुल 1452 मिटर लामो छ। यो संरचनाले दोधारा चाँदनीका बासिन्दालाई जिल्लाको मूल भूभागसँग जोड्दै आएको थियो।

0: थियो। पुल निर्माण हुनु अघि दोधारा चाँदनीका बासिन्दालाई नेपालकै अन्य भूभागमा आउ जाउ गर्न समेत कठिन थियो। कतिपय अवस्थामा भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो। झोलुङ्गे पुल निर्माण भएपछि भने स्थानीयको शिक्षा, स्वास्थ्य, व्यापार तथा दैनिक आवागमन सहज भएको थियो। पुलसँग जोडिएको लामो समयदेखिको अनुभव सुनाउँदै स्थानीय बिसन विश्वकर्माले भन्नुभयो,
1: यो महाकाली नदी आरपार गर्नको लागि हाम्रो दुखी बिमारी खण्डमा पनि हामीले धेरै दुःख पाएको थियौँ, तर यो झोलुङ्गे पुल जबदेखि निर्माण भएर सञ्चालन भयो त्यो दिनदेखि हामीले धेरै सुखी र सहयोग पाएका थियौँ।
0: करिब अढाई दशक लामो समयदेखि प्रयोगमा आएको पुलमा नियमित मर्मत सम्हार हुन नसक्दा संरचनामा असर परेको हुन सक्ने स्थानीयको बुझाइ छ। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार पुल चुडिएको अवस्थाका तस्विर तथा भिडियो झोलुङ्गे पुल मर्मत शाखामा पठाइसकिएको छ। संघीय सरकार माताहतका सम्बन्धित अन्य निकायलाई पनि घटनाबारे जानकारी गराइएको उहाँले बताउनुभयो।
2: यो विषयमा अब प्रदेश सरकारबाट हुने अवस्था रहेछ भने हामी त्यही अनुसार प्राविधिक रिपोर्ट लिएर अगाडि बढ्नेछौँ, र यहाँबाट हुन नसक्ने अवस्था रहेछ भने संघीय सरकारको सहयोग लिएर यसलाई चाँडो भन्दा चाँडो सुचारू गर्नेतिर हामी लाग्छ।
0: दुई दशक भन्दा लामो समयसम्म दोधारा चाँदनी आवत जावत गर्ने नागरिकका लागि मुख्य मार्ग बनेको यही झोलुङ्गे पुलको करिब 1 किलोमिटर उत्तरतर्फ महाकाली नदीमाथि हालै निर्माण गरिएको 4 लेनको पक्की मोटरेबल पुल सञ्चालनमा छ। त्यसैले दोधारा चाँदनी र महेन्द्रनगर बीचको मुख्य सवारी आवागमनमा त ठूलो समस्या परेको छैन, तर पैदल यात्री र दुई पाङ्रे सवारी साधनका लागि बढी सहज र प्रभावकारी रहेको झोलुङ्गे पुल चुनेपछि भने स्थानीयलाई शास्ति भएको छ। ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको यो पुल हेर्न दैनिक 100 आन्तरिक तथा बाह्य पर्यटक समेत पुग्ने गरेका थिए। पुल चुनेपछि अहिले पर्यटकीय गतिविधिमा समेत असर परेको छ। हरिशचन्द्र बागको साथमा यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
3: रिपोर्टपछि बाँकी समाचार। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यास एलपिजीको बिक्री वितरण गर्न अनुमति दिन लागेको जानकारी दिनुभएको छ। विकास, आर्थिक मामिला तथा सुशासन समितिद्वारा आज आयोजित दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन र अनुगमन विषय कार्यक्रममा उहाँले मुलुकमा ग्यास वितरणमा असहज परेको समयमा सुरक्षा निकायबाट वितरणमा सहज हुने गरी व्यवस्था मिलाउन लागि जानकारी दिनुभयो। आज षष्ठी तिथिदेखि तराई मधेसका महिलाले जितिया व्रत विधिवत रूपमा सुरु गरेका छन्। 3 दिनसम्म मनाइने जितिया व्रतको अघिल्लो दिन आज बिहानै उठेर घर आँगन लिपपोत गरी चोखो पारेर पिना तिल, घिरौलाको पात, जेलको पात, बाँसको पात बोकेर महिलाहरू समूहमा पोखरी, नदी वा जलाशय गई पिनाले नुहाएर नयाँ चोखो लुगा लगाई पितृ तथा जिमुत वाहन देवतालाई पिना तेल चढाएर व्रतको सुरुवात गरेका छन्। बुद्ध धर्म बचाओ अभियान सङ्घर्ष समितिले सरकारको सुशासन मार्गचित्र प्रतिवेदनले बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समिति खारिज गरी ती समितिको काम लुम्बिनी विश्वविद्यालय र पुरातत्व विभागले गर्ने भनी गरेको सिफारिसप्रति असन्तुष्टि जनाएको छ। बुद्ध धर्म बचाओ अभियान सङ्घर्ष समितिका संयोजक जोखिमान बलले एक विज्ञप्ति जारी गरी सरकारको अनुमतिले सञ्चालनमा रहेका गुम्बाहरू समेत भत्काउने काम भएकाले तिनको पुनर्निर्माण गर्न र बुद्ध धर्म संस्कृतिको सम्वर्धन र संरक्षण गर्न सरकारसँग आग्रह गरेको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।

0: always fly. Nepal Telecom, Rashtrako Sanchar.
1: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली राष्ट्रहरूलाई डिजलको भण्डार निकाल्न अमेरिकाले भन्न सक्ने बताउनु भएको छ. इरान युद्धको कारण डिजलको विश्वव्यापी अभाव हुँदा अमेरिकाको डिजल भण्डार दबावमा पर्न सक्ने भएकाले अमेरिकाले युरोपेली राष्ट्रहरूलाई भण्डारबाट सक्दो डिजल निकालेर बेच्न आग्रह गर्ने भएको हो. अमेरिकाका अर्थमन्त्री स्कट बेसेन्टले विश्वमा डिजल अभावको वर्तमान अवस्थामा अमेरिकाले मात्र आफ्नो भण्डार रिताएर धान्न नसक्ने बताउनुभयो. अमेरिका विश्वकै महत्त्वपूर्ण डिजल निर्यातक राष्ट्र हो. अब खेलकुद. ओमानमा आयोजना हुने आइसिसी पुरुष विश्वकप क्रिकेट श्रृङ्खला दुईको लागि नेपाल क्रिकेट संख्यानले आज 15 सदस्यीय टोलीको घोषणा गरेको छ. यही असोज 21 गतिदेखि सुरु हुने विश्वकप क्रिकेट लिग दुईमा आयोजक ओमानसँगै नेपाल र क्यानाडाले प्रतिस्पर्धा गर्नेछन्. उक्त श्रृङ्खलाको लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको क्यानद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ. अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक. संसदको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुँदै संयुक्त राष्ट्रसङ्घको 81 महासभामा जलवायु न्यायलाई व्यवहारमा उतार्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरिएको प्रतिनिधि सभालाई परराष्ट्र मन्त्री शिशिर खनालद्वारा जानकारी. ग्यासको सम्भावित अभावलाई ध्यानमा राखेर सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी. युरोपेली राष्ट्रहरूलाई सक्दो डिजल निकालेर बेच्न अमेरिकाको आग्रह. र ओमानमा हुने आइसिसी पुरुष विश्वकप क्रिकेट श्रृङ्खला दुईको लागि नेपाली टोली घोषणा. रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार. सकियो समाचारको अर्को बुलेटिन अपराह्न 4 बजे सुन्न सक्नुहुनेछ. हवस् त, नमस्कार.

यी रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाट दनवारी भाषा सञ्चार सुन। प्रतिनिधि सभाग आजको बैठकक आकस्मिक तथा सुन्ना समयमा सराती सांसद लखे औद्योगिक क्षेत्रक बासिन्दालाई जोगीको बसलार वातावरण बान्या पर्लार, स्वास्थ्य ठाउँमा देखन्जैल समस्या चिनीको समाधान गरे पर्लार, बाद जोगलार दिथ्या पर्लार सहितक विषयमा सरकारक ध्यान तान्दिल रछात। सांसद लखे बर्खामा तराई किसाने भोक्ते आइले समस्या समाधानमा पुरानो बाँध लग बान्या पर्लार, महिला तसु बटन्यामा हखलार यौन जन्य हिंसा रोकेले छोडाटे सुने नैतिकता शिक्षा व्यवस्था गरे पर्लार, निजामती विधेयकमा समेत ल महिना वारी विदा पक्का गरेले सरकारलाई अनुरोध गर्ल रछात। बैठकक विशेष समयमा माग गरेको साराटी परराष्ट्र मन्त्री शिशिर खनाले संयुक्त राष्ट्रसँग 81 महासभामा भाग लिते। प्रधानमन्त्री बालेन्द्र शाहक नेतृत्वमा रहल टोली थरी थरी 80 कार्यक्रमसँगै दुईटा पक्ष धेरै पक्ष उपरक स्तरक भेटवार्ता अख्ल सदनलाई जानकारी काराल रछात। उही महासभामा प्रधानमन्त्री बालेन्द्र शाही कर्ल सम्बोधने हावापानी न्यायालय यथार्थमा आनेलाई योगदान दिल स्पष्ट पार्थी उसे सम्बोधन ऐतिहासिक बन्ल बाजिरेल। परराष्ट्र मन्त्री खनाले राष्ट्रसङ्घीय महासभामा भाग लिते नेपालकबाट भिन्न भिन्न मुलुकक उप पदाधिकारी तसु परराष्ट्र मन्त्री लखकसँगै भेटवार्ता अंश थरी थरी सत्रलाई सम्बोधन गर्ल पनि जानकारी दिल रछात। इसेआगु परराष्ट्र मन्त्री खनाले हावापानी न्यायालय नारामा मात्र नैधरीको व्यवहारमा लागू करै पर्ला बाजिरेलग। काठमाडौँमा आयोजना गर्ल काठमाडौँ क्लाइमेट विक 2026 सम्बोधन गर्दै मन्त्री खनाले हावापानी सङ्कटकसँगै जुधेले नेपाललाई सजिलो पहुँच अक्ल नयाँ तसु अनुदानमा आधारित हावापानी वित्त मिल्याले अन्तर्राष्ट्रिय समुदायकसँगै अनुरोध गरिरहेलग। मन्त्री खनाले एकरक लागि पैलाक सूचना सिस्टम सोलारी सहयोग प्रविधि सुम्पलार तसु अन्तर्राष्ट्रिय मिलीको काम कर्लार बास्ती हावापानी कुटनीतिले सोलारी बानियाले परराष्ट्र मन्त्रालयमा हावापानी कुटनीति शाखा बानालाई जानकारी दिल रछात। राष्ट्रिय सभाग आजुक बैठकमा आन्तरिक वायु सेवाक दायित्व बारे विधेयक 2083 पारित भइरहेको बैठकमा सांसद लखे विदेशी तसु नेपाली यात्री पाइलट क्षतिपूर्तिमा एकतापन धरे पर्ला, तोक्ल समयमा उड्या नेपाल अवस्थामा यात्रामा पुग्ला नाशक समेत सही राहत तसु क्षतिपूर्ति व्यवस्था गरे पर्ला, उड्ला तालिका सार्वजनिक गर्ला तसु ओख्रा कडैसो लागू हखै पर्ला सहितक धारणा थर्ल रछ। यसनिकै आजुक राष्ट्रिय सभामा प्रतिनिधि सभाबाट संशोधन सहित फिर्ता आइल राष्ट्रिय विधि विज्ञान प्रयोगशाला बानालार तसु सञ्चालन विधेयक 2081 बारेमा प्रतिनिधि सभाबाट अख्ल संशोधनलाई सहमति करुकबालार प्रस्ताव पनि पारित भइरहेक। इसेआगु राष्ट्रिय सभाग सांसद लखे बाढी पैराकबाट नाश पुग्ल पुल बाद चाँडो बानाले सरकारलाई अनुरोध गर्ल रछात। सुन्ना समयमा साराती सांसद लखे बाढी पैराकबाट नाश अख्ल संरचनालग बान्या तसु प्रभावित किसानले क्षतिपूर्ति मिलादे, भोटेकोसी बाढीबाट रोकन्जेल कन्टेनरलाई उयसँगै नाकासम्म लेग्यालै मिल्यालै अनुरोध गर्ती, दशमी आगुने बिग्रल भटकल सेबे रोकन्जैल बाद चाल्यालै तसु दिनदिने चालालार वस्तुक बढ्ल भावले रोकेलै घट्यालै सरकारक ध्यान तान्दिल रछात। गृहमन्त्री सुदन गुरुङले गृह मन्त्रालयसँगै राष्ट्रिय सभामा धरै नै पार्ल बोल्ल तसु लेख्ल प्रश्न उत्तर सभामा छलफल गरिरहेलक। यसनिकै अर्थ मन्त्रालय तसु पूर्वाधार विकास मन्त्रालयसँगै उयसँगै धरै नै पार्ल बोल्ल तसु लेख्ल प्रश्नको उत्तर पनि गृहमन्त्री गुरुङले नै सभा आगु छलफल गर्ल रलग। प्रधानमन्त्री बालेन्द्र शाहकबाट भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तसु सामान्य प्रशासन मन्त्री प्रतिभा रावले महालेखा परीक्षक 63 वार्षिक प्रतिवेदन 2083 निर्वाचन आयोग नेपालक आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन तसु मुस्लिम आयोग नेपालक आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन सभा आगु बुझाल रछत्। यीसँगै विधायन व्यवस्थापन समिति सभापति कृष्ण बहादुर रोकाए विधायन व्यवस्थापन समिति आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन सभा आगु बुझाल रहेछ। उद्योग वाणिज्य तसु आपूर्ति मन्त्रालयक सचिव रुद्र सिंह तामाङले सुरक्षा निकायलाई पनि भातपाकालार ग्यास एलपिजी बेचेले अनुमति दे लाग्ल जानकारी दिल रछात्। विकास आर्थिक मामिला तसु सुशासन समितिबाट आज आयोजना गर्ल दिनदिने चालालार वस्तु सजिलै चुपाइले व्यवस्थापन तसु अनुगमन विषयक कार्यक्रममा उही मुलुकमा ग्यास नेपाइल अवस्थामा सुरक्षा निकायकबाट बेचेले सजिलो अखलारको व्यवस्था मिल्या लाग्ल बाजल हो। सचिव तामाङले पेट्रोल बेचलार सुरक्षा निकायकसँगै ग्यासक पनि चुटेक एक दुईटा बेचलार केन्द्र अख्नेसो राज्यले आपत पर्थे सजिलो अखलारको चैलार तयारी अख्ल जानकारी दिल रछात। काभ्रे पोलाङचोक पर्यटकीय नगर धुली खेललाई देशक नै मुख्य
खेलकुद हबक रूपमा विकास कर्ला योजना आगु बढालर छ। जिल्ला दुली खेल नगरपालिका 11 तसु 12 सिमाना चिसापानी डाँडामा अन्तर्राष्ट्रिय स्तर हक्की रङ्गशाला तसु तालिम केन्द्र बाने लाग्ल रछिक रङ्गशालाको लागि सङ्घीय सरकारबाटै बजेट तसु नगरपालिकाबाटै जग्गा पक्का आख्नेसो बानालार प्रक्रिया आगु बढ्याले सहमति बन्ल हो। दुलीखेल नगरपालिका तसु जिल्ला खेलकुद विकास समितिमाझ यी विषयमा औपचारिक सम्झौता अख्ल पाछु नगरपालिकाबाटै कार्यवाहक नगर मुख्य निराजन जङ्गम तसु जिल्ला खेलकुद विकास समितिबाटै अध्यक्ष मानवीर वाइवाई जैलकानु सहयोग गरिरहेला। आइलार दुई वर्षमा बाना सिद्धालार उसे परियोजना बारे सम्झौतै धुली खेलले हक्की खेलक नयाँ गन्तव्य रूपमा आगु बढालार विश्वास लिल जनाल र छिक। हुम्लाग उत्तरी सिमानाग हिल्सामा लगातार पर्ला पानी कारण हिउँ परेको 41 नेपाली अलपत्र परिरहेला। हिल्सा टाक्लाकोट आयज्यालय प्रभावित हक्नेसो ओलग हिल्सामा रोकन्जैल अध्यागमन अधिकृत विमल पौडेले जानकारी दिल र छाट ओख्रगन्सार अलपत्र पर्लारमा नाम्खा गाउँपालिका 1-2-3 मानुस लग हो। ओलग मध्ये धेरै जसो टाक्लाकोटमा व्यापार व्यवसाय गर्दै आइल र छत हिउँ परेको कैलाश मानसरोवर दर्शनक लागि पनि चिनिया पक्ष आयज्याले बन्द गर्ल र छात। मनाङक नार्पाभूमि गाउँपालिका 5 हिमलुङ आधार शिविरमा जैल हिउँ पैरामा परेको ज्यान गुमाला गोर्खाक वीरेन्द्र गुरुङ ग्लास ओख्रक परिवारले बुझाल र छिक। हिमाल चर्लारक सहयोगी रूपमा हिमलुङ आधार शिविर पुग्ल धार्चे गाउँपालिका 2 कैरौजाक 32 वीरेन्द्र गुरुङ ग्लास हेलिकप्टरकबाट गाउँ पुराको आफन्तक जिम्मा लाइल उचेको सूर्यबहादुर गुरुङे जानकारी दिल र छात। यसनिके उयो हिउँ पैरामा परेको ज्यान गुमाल धारचेक नै 45 आशबहादुर गुरुङ ग्लास जैलकानु दिनखनी भेटाल र छिक। उख्र ग्लास भने पोस्टमार्टम तसु चैलार प्रक्रियाको लागि काठमाडौँ आन्ल र छिक। सल्यानमा स्क्रब टाइफस लागेको थप 1 ज्यान जैरेलिक। छत्रेश्वरी गाउँपालिका 2-51 नन्दा घर्तिक स्वास्थ्य जाँचकर्ता गर्ती नेपालगञ्जमा ज्यान जैल हो। यससँगै जिल्लामा स्क्रब टाइफसकबाट ज्यान गुमालार लहक सङ्ख्या 9 पुग्ल स्वास्थ्य सेवा कार्यालय सल्याने जनारेलिक। जिल्लामा अख्निसम्म 575 भन्दा बढीमा लाग्ल पुष्टि भइरहेलिक। स्वास्थ्य कर्मी स्क्रब टाइफसक लक्षण देख्नेमा चाँडो स्वास्थ्य संस्थामा जैको जाँच कार्यालय अनुरोध गर्ल र छात। बाँधमा बाढी पोस्नेसो म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका 4 नार्च्याङमा रहल रेले खोला जलविद्युत आयोजना बन्द भइरहेली। युम कन्सल्ट प्राली प्रवर्धक रहल 6 क्षमता आयोजना रेले खर्कक फेन्दीमा रहल। बादमा यी असोज 8 11 पर्ल पानी कर्ते बाढी पोसीको नाश पुग्नेसो बत्ती निकालाइ पूरा रूपमा बन्द अख्ल आयोजना मुख्य दार्शनिक काफले जानकारी दिल र छात। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरे आज सूचना निकालेको 2 महाकाली लरिक छेउछाउ बस्लारलाई सतर्कता अपनाले अनुरोध गरिरहेले। भारतक धारचुला थौली गङ्गा जलविद्युत परियोजना आइलार कानुसो सोमबारसम्म सिल्ट सफा कर्लार तसु ओख्रक लागि बाँधक देर खोल्ला रखेको महाकाली लरीमा पानी सतह बढाइ पार्ला रखेको उचीको बासिन्दाले पहिला सतर्कता अपनाले अनुरोध गर्ल सहायक मुख्य जिल्ला अधिकारी मोहन चन्द्र जोशी जानकारी दिल र छात। काठमाडौँ वैदेशिक रोजगारीमा धेरै तलबक लोभ देखाएको साइप्रस पठाछुस बास्ती पैसा ठगी कर्ल दोषमा भक्तपुर चाङ्गु नारायण नगरपालिका 3 बस्लार 37 सरोज मल्ललाई पुलिसले समातिरहेले। मल्लै साइप्रस पठाछुस बास्ती 1 पीडितकबाट 9,50,000 रुपियाँ लिएको सम्पर्कमा न्यायालय बाजलार उजुरी आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुकबाट खट्ल पुलिसले ओखले भक्तपुर चाङ्गु नारायण नगरपालिका 3 समात्ल हो। कपिलवस्तुक शिवराज नगरपालिका 1 चोर खोलामा आज ट्रक तसु बस एकापसमा ठोकेको बस चालालारक ज्यान जैरेलिक। पूर्व पश्चिम राजमार्गमा पश्चिमकबाट पूर्वपट्टि जैधर्ल ट्रक तसो अर्को दिशाबाट आइधर्ल बस एकापसमा ठोकेको दुर्घटना अख्ल हो। दुर्घटनामा परेको बाँके जिल्ला खजुरा गाउँपालिका 5 सुमन खत्री घटना अख्ल ठाउँमै ज्यान जैल ट्राफिक पुलिस कार्यालय कपिलवस्तुक इन्स्पेक्टर राजन ढकालले जानकारी दिल र छाट ओख्रगन्सार बसक 11 घाइते अख्ल पनि जानकारी दिल र छात। आजलाई दनवारी भाषाक समाचार सिद्धिलिक हस्त सेवा ढोक गरिनु।

0: जहाँ मेहनत र परिश्रम छ त्यहाँ सफलता र सम्मान पनि छ। भनिन्छ, काम गरे दाम मिल्छ अनि सम्मान। यो हो पौरखीको कथा। नमस्कार, म अर्जुन श्रेष्ठ। कार्यक्रम पौरखीको कथामा यहाँलाई हार्दिक स्वागत छ। कार्यक्रम पौरखीको कथा रेडियो नेपालको मिडियम वेभ तथा एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा हरेक साता यसै समयमा सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा कार्यक्रम पौरखीको कथा रेडियो नेपाल online.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। पौरखीको कथामा हामी देशभित्रै केही गर्न सकिन्छ भनेर आशा बोकेका व्यक्तित्वसँग कुराकानी गर्छौं। संघर्षका बीच उहाँले देखेका सम्भावनाका कुराहरू पनि सुनाउनेछौ। कार्यक्रम पौरखीको कथामा आज मैले धनकुटाको उत्तरपानी स्थित व्यावसायिक कृषिमा संलग्न एकजना पौरखी ज्योति घिसिङसँग कुराकानी गरेको छु। एक दशक भन्दा बढी समयदेखि घिसिङले व्यावसायिक कृषि र पशुपालन मार्फत राम्रो आय आर्जन गर्दै आउनु भएको छ। समूहमा आबद्ध भएर अरू दिदी बहिनीहरूलाई समेत प्रोत्साहित गर्दै आउनुभएकी घिसिङले विषादी रहित व्यावसायिक तरकारी खेती मार्फत केही दिदी बहिनीहरूलाई समेत रोजगारी दिँदै आउनु भएको छ। कार्यक्रम पौरखीको कथामा आज मैले तिनै पौरखी व्यक्ति समूह मार्फत अरूलाई समेत आय आर्जनमा लाग्न प्रोत्साहित गर्दै आउनुभएकी व्यावसायिक कृषक ज्योति घिसिङसँग कुराकानी गरेको छु। कार्यक्रम पौरखीको कथामा यहाँलाई स्वागत छ।
1: हजुर, धन्यवाद सर।
0: यहाँले चाहिँ यो धनकुटाको पाखरीबासमा चाहिँ व्यवसायिक तरकारी खेती गर्दै गर्दा चाहिँ कुन कुन तरकारी लगाउनुहुन्छ? कुराकानीको सुरुवात चाहिँ यसैबाट गरौँ कि।
1: हजुर सर, अब तरकारी खेतीमा तपाईँको साग, मुला, बोडी अनि अन्य कमसुरको परिकार हुन्छ नि सागको,
0: हजुर हजुर
1: हजुर, तिनीहरू लाउँछु। सिजन अनुसारको यो हाम्रो चाहिँ अब लेक साइड पर्छ, सिजन अनुसारको तरकारी लाउँछु। अब हामीले मौसम अनुसारको तरकारी लगाउँछौँ, हिउँदोमा साग मुला होइन, अनि त्यहाँदेखि अन्य हिउँदोमा हुने तरकारीहरू, अनि बर्खामा हुनेहरू मकै पनि, मकै बाली पनि थोरै थोरै लगाइन्छ, अनि मुलाहरू, अनि त्यस पछाडि सिमी, अनि त्यस पछाडि इस्कुसहरू त अनिवार्य रूपमा नै भइरहेको छ हाम्रो ठाउँमा, करेलाहरू इत्यादि, र यसमा धेरै नेटकै आवश्यक पर्छ सर यसमा चाहिँ।
0: हजुर हजुर, पक्कै पनि। यहाँले चाहिँ यो खास गरेर धनकुटाको माथिल्लो जस्तै सिन्धुवा, पाखरीवास, हिले होइन, यो पेरिफेरीमा चाहिँ बढी जसो तरकारीहरू उत्पादन हुने, अनि यहाँको तरकारी चाहिँ तराईका बजारहरूमा पनि जाने, सँगै भारतको बजारमा यहाँको तरकारीहरू पुग्ने पनि गर्छ होइन। यहाँ चाहिँ यो विशेष त धनकुटाको पाखरीवास, हिले, त्यसै गरेर सिन्धुवा चाहिँ तरकारीको लागि निकै प्रचलित ठाउँ पनि हो। यहाँ चाहिँ बन्दाकोपी लगायतका विभिन्न तरकारी उत्पादन हुन्छ। यहाँले यो सिजनल तरकारी लगाउँदै गर्दाखेरि अहिलेको समयमा चाहिँ के लगाउनु भएको छ यहाँले?
1: अहिलेको अवस्थामा अहिले कार्तिक असोज कार्तिकमा चाहिँ हामीहरू अब बन्दाकोपी सर, अनि त्यसपछि रातो हले आलु, अनि मटर, गाजर, मुला इत्यादि हुन्छ। अहिले तपाईँको चुच्चे करेला भनिन्छ, त्यो चुच्चे करेला अब हुन आँटेको छ। यो हाम्रो धनकुटाको चाहिँ एउटा सब्जीकै भण्डार भन्दा पनि केही फरक पर्दैन जस्तो लाग्छ सर, मैले यसो हेर्दै जाँदा, आफूले पनि गर्दै गरियो होइन, अनि हजुरले भनिहाल्नुभयो मास्तिर सिधुवा, पाखरीबास, धनकुटा, उत्तर पानी एरिया आसपासमा पुरै हाम्रो सब्जी नै हुन्छ सर, धेरै नै राम्रो छ अहिलेको लागि। पहिला हामीहरू मकै लाउँथ्यौँ, मकै लाएर एक सालमा मकै मात्रै लाइन्थ्यो, तर अहिले हामीले जान्यौँ राम्रो सब्जीलाई, हामीले चाहिँ उपकरणहरू राम्रो तरिकाले प्रयोग गरेर होइन, अहिले चाहिँ जोत्नु पर्दैन, पहिला जोत्नु पर्थ्यो होइन। मलको लागि हामीसँग प्राङ्गणिक घरको मलहरू हुन्छ प्राय, अब हामीहरू म चाहिँ अब घरकै मल प्राय प्रयोग गर्छु, फाल्टो मल लाउँदिनँ। अब धेरै धेरै हुनेहरूले चाहिँ के गर्छन् होइन, तै पनि पाहाडमा भएको होइन लेकमा भएको सब्जीहरू अत्यन्तै राम्रो अर्ग्यानिक नै हुन्छ सर, राम्रो छ। धनकुटाको हिसाबमा हेर्ने हो भने कृषिमा तरकारीको लागि चाहिँ हाम्रो लागि राम्रै भइरहेछ सर, एकदम राम्रो छ। तराईमा लगेर यता काठमाडौँ, धरान, विराटनगर, पूर्व दमकसम्म पुग्छ। प्राङ्गणिक मलमा बनाएको तरकारीहरू चाहिँ अब खानको लागि एकदम हेल्दी, स्वास्थ्य लायक हुन्छ।
0: हजुर, भनेपछि अहिले यहाँहरू चाहिँ प्राङ्गणिक खेती भनौँ अथवा चाहिँ विषादी सहित तरकारी उत्पादन गर्दै आउनु भएको छ, यसको मतलब होइन?
1: 100% सर, मैले लगाएको साग, बोडी, गाजर, मुला, बन्दकोपी होइन, यो चुच्चे करेला, इस्कुसमा त अब मल अब लगाउने कुरै आउँदैन, त्यसमा गरेसी नै लगाइन्छ होइन। यो मैले लगाएको तरकारीहरूमा पनि साङ्गरिक नै हुन्छ सर, म कहिले पनि प्रयोग गर्दिनँ। अनि किराहरू पर्ने हुन्छ त्यसलाई चाहिँ अलिकति दुःख गर्छु म, यो बङ्गुरको अलिकति त्यो जुन चारा खाएर पिसाब बगेको हुन्छ नि त्यसलाई चाहिँ अलिकति खरानी लगाएर पानी थपेर अनि छर्किदिन्छु, अनि त्यो किराहरू मर्छ, अनि त्यही सजिलो हुन्छ, धेरै राम्रो हुन्छ। त्यसरी गर्दाखेरि चाहिँ स्वास्थ्य लाभ हुन्छ सर त्यसमा चाहिँ।
0: हजुर हजुर, यो यहाँले यसरी व्यावसायिक तरकारी खेती गर्दै गर्दाखेरि यहाँले चाहिँ विषादी रहित उत्पादन गर्दै गर्दाखेरि अन्य खालका मलहरू लगाउने, त्यसपछि विषादीहरू प्रयोग गरेर उत्पादन गर्ने गर्दाखेरि उत्पादनको हिसाबले अलिक कम हुने, उत्पादन बढी लिनको लागि अप्ठ्यारो हुने, त्यस्तो खालको हुँदो रहेछ कि छ यसको अनुभव चाहिँ यहाँहरूसँग?
1: अवश्य हुन्छ सर, त्यसमा प्राङ्गणिक मल लगाएकोमा चाहिँ तपाईँको अलिकति हेर्दाखेरि लरक्क देखिँदैन, तर खाँदाखेरि त्यो एकदम हेल्दी हुन्छ, र विषादी लगाएकोमा चाहिँ तपाईँको फललाई फल पनि धेरै हुन्छ, अनि तपाईँको यो भण्डारण गर्नु पर्यो, केही दिन राख्न पर्यो, स्टोर गर्नु पर्यो भने छिट्टै कुहिने, त्यस्तो हुन्छ सर।
0: हजुर, भनेपछि उत्पादनको हिसाबले पनि घटी बढी हुने भन्ने त्यस्तो हुन्छ?
1: राम्रो मलजल पुग्यो भने त प्राङ्गणिक पनि गर्छ सर, राम्रै हुन्छ, तर अब मान्छेलाई अब छिट्टो चाहिएको छ, राम्रो हेर्दाखेरि होइन देख्दाखेरि राम्रो देखिने चिज चाहिएको छ, अब त्यसमा चाहिँ अलिकति डिफ्रेन्स पर्छ सर।
0: व्यावसायिक तरकारी खेती सँगै बङ्गुर पालन पनि गर्छु भन्नुभएको छ, यो व्यावसायिक रूपमा यसरी तरकारी खेतीतर्फ लाग्नु भएको चाहिँ कति भयो, कहिलेबाट सुरु गर्नु भएको, यो कुरा पनि थोरै जोड्नु मिल्छ?
1: गर्नु थालेको मैले लगभग थुप्रै भयो सर, म पुरै भनौँ न मेरो अब घर त यतै हो, जहाँ यहाँबाट आइसकेपछि म तराईको मान्छे होइन, तराई र पहाडमा गर्ने शैलीहरू मलाई पहिला थाहा थिएन, अनि त्यस पछाडि चाहिँ अब यहाँ पहाडको पनि लेक साइडमा पर्ने सब्जीहरू, पहिला त मेरो बारीहरू खाली रहन्थ्यो होइन, जान्दिनँ थिएँ, पानीको पनि अभाव हुन्थ्यो, अनि अहिले चाहिँ मलाई यो सिजनमा यो लाउनु पर्यो, यो सिजनमा यो लाउनु पर्यो, अनि अर्को सिजनमा लाउनुको लागि पूर्व तयारी बिउ बिजन तयार पार्नु पर्यो, बेर्नाहरू तयार पार्नु पर्यो, त्यस्तो गरेर अहिले चाहिँ त्यसरी गर्छु सर म।
0: कार्यक्रम पौरखीको कथामा आज म धनकुटाको उत्तर पानीमा व्यावसायिक तरकारी खेती गरिनु भए कि ज्योति घिसिङज्यूसँग कुराकानी गरिरहेको छु। ज्योतिजी, यहाँले चाहिँ अलिकति अगाडि जोड्नुभयो नि, म तराईबाट चाहिँ यहाँ आएको पहाड, यो त धनकुटाको पनि उत्तर पानी भनेको त अलिकति चिसो ठाउँ, अलिकति पहाडी भूगोल हो होइन, यहाँ आएपछि यो उत्पादनमा जोडिए भन्ने कुरा गर्नुभयो होइन, सुरुमा यहाँले त्यहाँ आएपछि यसरी व्यावसायिक तरकारी खेती गर्नको लागि अब सुरुमा त सिक्नु पनि पर्यो होला, यो कुनै काहीँबाट तालिम प्राप्त गर्नुभयो, तालिम लिएर गर्नुभयो कि, अथवा चाहिँ काम गर्दै गर्दाखेरि बिस्तारै आफैले सिकेर यसरी व्यावसायिक रूपमा लाग्नुभयो?
1: हजुर, म कतिपय त प्र्याक्टिकल्ली हामीले अब घर फ्यामिली भएपछि होइन प्र्याक्टिकल्ली त आफैले नै अब घरेची हिसाबले गरियो, र कति त अब हामीले देखेर आउँछन्, कसैको फर्ममा गइन्छ होइन, हेरिन्छ यसरी लाउनु पर्ने रहेछ भनेर होइन, तरकारी बालीहरू यसरी लगायो भने किरा पर्यो भने यसरी लाउनु, औषधि विषादी यसरी नलाएर प्राङ्गणिक बनाएर लाउनु पर्ने रहेछ, कति अब गौमूतहरू गाई हुनेहरूको गौमूतमा चाहिँ के भन्छ त्यसलाई खरानी मिसाएर लगाएर लगायो भने चाहिँ अब राम्ररी त्यो किराहरू नष्ट भएर जाने होइन, अनि तपाईँको यो रुख टमाटर भन्छ, रुख टमाटरको धुनीमा चाहिँ तपाईँको एउटा रातो किसिमको कमिला हुन्छ, त्यसले जरा खाइदिने, त्यस्तो त्यस्तोहरूलाई एक किसिमले भन्नुपर्दा सर अब होइन आफ्नै घरकै प्र्याक्टिकल हिसाबले र वरपर हेरेर पनि ट्रेनिङ चाहिँ हामीले सब्जीको बारेमा खासै त्यति भएको छैनौँ, तर हामीहरू धेरै अनुभवी भइसकेका छौँ, वरिपरि कोही पनि अब तरकारी कसरी लगाउनुपर्छ भन्ने कुरा चाहिँ अब त्यसले मात्रै, अन्य नयाँ खालको सब्जी तरकारीहरू आयो भने चाहिँ त्यसलाई कसरी गर्ने भन्ने कुरामा चाहिँ अब हामी छौँ होइन, त्यसमा चाहिँ हामी जानेको छैनौँ, अनभिज्ञ नै छौँ होइन।
0: व्यावसायिक तरकारी खेती गर्छु, यसको लागि म यो व्यवसाय गर्छु भनेर कतैबाट तालिमहरू लिएर गर्ने कुरा चाहिँ रहेन होइन त यहाँले
1: अहिलेसम्म मैले गरेको छुइनँ सर।
0: यहाँले यसरी व्यावसायिक तरकारी खेती गर्दै गर्दाखेरि यहाँ एक्लैले त पक्कै पनि गर्नुहुन्न होला, त्यहाँ चाहिँ काममा अरूलाई पनि रोजगारी दिने सिजनल कामदारहरू पनि लगाउने कुराहरू पनि हुन्छ होला, यसले चाहिँ त्यसमा चाहिँ आफू पनि स्वरोजगार भइयो अरूलाई पनि सानोतिनो बेला मौकामा रोजगार दिने कुरा पनि रहन्छ होला।
1: हजुर सर, त्यो पारिश्रमिक दिनुपर्छ, आफू एक्लैले गर्ने कुरा आउँदैन होइन, पारिश्रमिक दिनुपर्छ। अनि अहिले मैले क्यान्टिन सञ्चालन गर्दाखेरि चाहिँ अब बुइनीहरू दुई तिनजना छन्, उहाँहरूको जीवन स्तरमा राम्रो खालको पहुँच पुगेको छ।
0: यसरी व्यावसायिक रूपमा तरकारी उत्पादन गर्दै गर्दाखेरि यहाँलाई यो तरकारी व्यवसाय गर्ने भन्ने यो सोच चाहिँ यहाँमा कसरी आयो नि?
1: त्यो त आवश्यकताले सिकाउँछ नि सर, अब गाउँ घरमा होइन, पहिला त अहिले चाहिँ अलिकति सहरीकरण भएको छ, गाउँ घरै हो हाम्रो तरपानी होइन, एउटा पैसाको आवश्यकताले हिजो हाम्रो ठाउँतिर इस्कुसहरू सिजनमा भएको बेला बिक्री हुँदैन थियो, नाश भएर कुहिएर जान्थ्यो, आलुहरू पनि धनकुटा बोकेर लानु पर्थ्यो होइन, त्यस्तै दुःख थियो।
0: यो विगतमा यहाँले पहिले यसरी तरकारी उत्पादन गर्दाखेरि र अहिले तरकारी उत्पादन गरेर बजारमा लैजाँदाखेरि पहिले र अहिलेकोमा केही फरक छ?
1: धेरै फरक छ सर, पहिला अब त्यति बिक्री हुँदैन थियो, आफ्नो घरमा अब बङ्गुरलाई गाईलाई दाना पानीको रूपमा दियो होइन, अब खाइ नसकेको त्यतिकै त्यस्तो हुन्थ्यो, अहिले त बाटोमा निकाल्यो भने अहिले बजारमा लाने मान्छे तुरुन्तै यो के भन्छ सब्जी ठेकामा गर्ने मान्छेहरू आउँछन् नि, तपाईँकोमा यस्तो राम्रो भएछ लु हामीलाई दिनु पटीमा तपाईँलाई बोरा पठाइदिउँ यस्तो यस्तो हुन्छ नि सर। अहिले त राम्रो छ, अहिले जीविकोपार्जन पनि राम्रो छ, हामीले सङ्घ संस्थामा पनि आबद्ध भयौँ पल नेपालमा होइन, पल नेपालबाट हामीहरू कति थुप्रै भयो सर, हामीहरू 60-61 सालमा सायद मेरो भर्खर बे भएको थियो होला, 60-61 सालदेखि हामीहरू पल नेपालमा बस्यौँ, पल नेपालमा आबद्ध भइसक्यो पछि हामीलाई ऋण पनि सरल तरिकाले होइन सहज तरिकाले भनौँ न, अरू ठाउँमा ऋण लिँदाखेरि धनी पूर्जा चाहिने इधार उधार हुन्थ्यो होइन, संस्थाले राम्रो हामीलाई जे होस् ऋणै भए पनि ब्याजैमा भए पनि सहज गरिदिनु भयो होइन, त्यहाँबाट धेरै जीवन स्तर उक्स्यो नि सर।
0: कार्यक्रम पौरखीको कथामा आज म धनकुटाको उत्तर पानीमा व्यावसायिक तरकारी खेती गरिनु भएकी ज्योति घिसिङज्यूसँग कुराकानी गरिरहेको छु। ज्योतिजी, यो व्यवसाय गर्दै गर्दाखेरिका चुनौतीहरू चाहिँ यहाँले केही अनुभव गर्नु भएको छ?
1: चुनौतीहरू आउँछन् सर, सब्जी गर्नको लागि अब पहाडमा अलग तरिकाले हजुरको पुसमा फागुन चैतसम्म सुखा हुने होइन सर, अनि सब्जी लगाउने अब पानीको पनि अलिकति दुखै थियो छ, अहिले त राम्रै छ होइन, पाइपबाट पानी ल्याएको छ, पहिला त पाइपबाट पानी पुस्माको जाडोमा पानी आउन धारामा आउन पनि गाह्रो हुन्थ्यो, अहिले वेदर चेन्ज भएको छ अनि पानी 8-9 बजीसम्म पिउने पानी नै जम्थ्यो के त्यही यो के भन्छ पाइपमा, अनि तरकारीलाई लाउँदाखेरि अब त्यो बाहिर ल्याएको पानी अब धारा बाहिर थियो के सार्वजनिक, अहिले त हाम्रो मिटरमा आफ्नो आफ्नै छ, अहिले त राम्रो विकास पनि भयो केही समय अगाडि होइन सर, मैले 4 बारीभरि साग लगाएको थिएँ, त्यहाँनिर पानी परेर असिना झरेर सबै नाश भएको थियो होइन, याद भएको कुरा हजुरलाई मैले सेयर गरेँ, अनि त्यस पछाडि अब तरकारी बोडी पुरा पाक्ने बेला भयो, बजारमा लाने बेला भयो, पानी बेसरी झरी परिदिन्छ होइन, तपाईँको धनियाँ गाजरहरू भुइँमै कता कुजुक पानी परेर भइदिने हिउँदमा होइन, धनकुटापट्टि साइडको साथीहरूको चाहिँ अलिकति यो बाँदरको समस्या छ सर, तरकारी भनेपछि खुर्जानी पनि भन्दैन बाँदरले, काँक्रा पनि भन्दैन, बन्दकोपी पनि भन्दैन, सोसार गर्छ है
0: हजुर,
1: चिन्ताको विषय, अनि फर्सी यत्रो फलिरहन्छ दुम्सीले खाएर उखुम गाह्रो हुन्छ, त्यस्तो चुनौतीहरू हुन्छ नि सर।
0: यसरी व्यवसाय खेती गर्दै गर्दाखेरि कहिले काहीँ चाहिँ यस्तो खालको अप्रत्याशित रूपमा चाहिँ क्षति पुग्यो भने त्यो क्षतिको क्षतिपूर्ति पाइन्छ भन्ने खालको पनि केही यहाँलाई जानकारी छ?
1: अलिअलि सुन्नमा आएको सर, तर अहिलेसम्म क्षतिपूर्ति अथवा बिमा हुन्छ नि सब्जी बिमा त्यो चाहिँ गरेको छैन, यस्तो बिमा पनि हुन्छ अरे भन्नमा आएको छ, त्यस्तो अवस्थामा निकै कठिनाई र गाह्रो हुन्छ सर, हामीले अब संस्थाबाट इधर उधार गरेर होइन किस्तामा लिएको हुन्छौँ, त्यतिखेर सत्यानाश हुँदा चाहिँ निकै बोजिलो निकै अप्ठ्यारो कठिनाइहरू आइलाग्छ सर।
0: अलिकति अगाडि त यहाँले जोड्नुभयो एउटा संस्थाबाट चाहिँ ऋण सहयोग पाएको थियौँ, त्यसले गर्दाखेरि व्यवसाय गर्नको लागि पुँजीको थोरै सहयोग पुग्यो भनेर पनि जोड्दै हुनुहुन्थ्यो, यहाँले यसरी व्यवसायिक खेती गर्दै गर्दाखेरि सरकारी तौरबाट कुनै अनुदान सहयोग पनि प्राप्त भयो के छ?
1: त्यस्तो त्यस्तो छैन सर, मैले त्यसरी लिएको छैन सर, त्यस्तो रात त मैले, तर त्यतिखेर चाहिँ अब हामी केही गर्छु, दुईटा अथवा पाँचवटा बङ्गुरको पाठा लाउँछु भन्दाखेरि पनि आफूसँग पैसा हुँदैन थियो नि त, अनि त्यतिखेर चाहिँ अब सल नेपालले चाहिँ हामीलाई लु तपाईँहरू गर्नुहुन्छ भने यसरी ब्याज दिनुपर्छ, तपाईँहरू यसरी किस्ता एकैचोटि दिनु पर्दैन, किस्ता किस्ता गरेर दिनुपर्छ, अनि तपाईँहरू पाल्नुहोस् भनेर हामीहरू पैसा लिन्थ्यौँ सर, हामीलाई संस्थाले दिन्थ्यो, अनि त्यस पछाडि धेरै राम्रो भएको छ सर। अहिले गत साल हामीले सोलर टायरको तपाईँको ट्रेनिङ पनि लियौँ हामीले सल नेपाल मार्फतै, अनि त्यस पछाडि हामीले अहिले गाउँमा जुन सिजन अनुसार हुन्छ नि टमाटरको सिजनमा अब 5 रुपियाँ केजी पनि हुन्छ है सर, त्यतिखेर कुहिएर कति खेर जान्छ त्यतिखेर टमाटरलाई पनि हामीले भण्डारण गर्न सक्यौँ ड्राई सोलरमा राखेर पछि खानको लागि, अनि अन्य चिजहरू पनि हामीले फसी भनौँ जे होस् मौसम अनुसार होइन महिना अनुसार उत्पादन हुने सब्जी तरकारीहरूलाई अहिले राम्रो तरिकाले सोलर ड्रायरबाट हामी राम्रो भइरहेछ सर। अहिले अहिले हामीले चाहिँ अब सोलर ड्रायरमा कसरी होइन राम्रो तरिकाले होइन शुद्ध तरिकाले तरकारीलाई भण्डारण गर्ने, सुक्खा बनाएर खाने होइन राख्ने, जुन बेच्दा बेच्दै पनि कति कुराहरू वेस्ट गइरहेको हुन्छ त्यस्तोहरूलाई चाहिँ हामीले प्रयोग गरेर अहिले हामीलाई राम्रो छ सर।
0: हजुर, यहाँले व्यावसायिक तरकारी खेती सँगै बङ्गुर पालन पनि गर्नु भएको छ, आय आर्जनको हिसाबले यो व्यवसाय गर्दै गर्दाखेरि त्यतिको सहयोग पुगेको छ?
1: राम्रै छ सर, पैसा भएदेखि मजाले नै दर्ता गरेर फर्म खोलेर होइन, अनि टेक्निकल कलेज पनि नजिकै छ नि त सर।
0: हजुर,
1: टेक्निकल कलेज भनेको हजुरको कृषि सम्बन्धी पनि छ, पशु सम्बन्धी पनि छ होइन, त्यस्तो यहाँ पढाउने विद्यार्थीहरू छन् होइन, त्यस्तो कलेजको नजिक यसरी फर्महरू खोल्दाखेरि धेरै सजिलो छ नि सर, अब पैसा चाहिन्छ।
0: व्यवसायिक बङ्गुर पालन गर्दै गर्दाखेरि चाहिँ अलिकति पुँजीको कुरा पनि आउँछ, पुँजी भयो भने चाहिँ हामी गर्थ्यौँ भनेर पनि भन्नुभयो होइन, यहाँहरू जस्तो व्यवसायीहरूलाई सरकारले कस्तो खालको सहयोग गरिदियो भने यहाँहरूको मनोबल बढ्ने हुन्थ्यो होला?
1: विशेष गरी त अब बच्चाहरू पाठाहरू होइन, बङ्गुरको पाठाहरू, अनि सबैभन्दा बङ्गुरको चाहिँ फोहोर, बङ्गुरको फोहोर चाहिँ अलिकति बङ्गुर पाल्ने खालको जस्तो फोहोर व्यवस्थित, अब सबै कुरामा आर्थिक चाहिँ रहेछ सर होइन, अनि उन्नत जातको बच्चाहरू पाखीवासले धान्नै सक्दैन, गाउँ घरबाट आउँछ राम्रो प्रोडक्ट भएको उन्नत जातको सुँगुर पाठाहरू भए त धेरै राम्रो हुन्छ सर।
0: व्यवसाय गर्दै गर्दाखेरि चाहिँ 10-12 वर्षको यहाँसँग अनुभव पनि छ होइन, यस आधारमा चाहिँ तपाईँले कुनै पनि व्यवसाय गर्ने दिदी बहिनीहरूलाई अथवा चाहिँ केही न केही गर्नुपर्छ, व्यवसाय गर्नुपर्छ है भन्ने खालको सोच बोक्ने युवाहरूलाई चाहिँ यहाँको सुझाव अथवा सन्देश केही छ यहाँको?
1: एकदमै त्यतिकै बस्नु चाहिँ हुँदैन है, दिदी बहिनीहरू आफूले नै पकेट खर्च हुन्छ, 2-4 पैसा यदर उदर आफूलाई चाहिन्छ, अहिले सबै कुरा महँगो छ, खान पर्यो लाउनु पर्यो, साथीभाइसँग यसो हिँड्दा ओर्दाखेरि होइन सर चाहिन्छ, केही न केही मिहिनेती चाहिँ हुनुपर्छ, गरे कस्तो नहोला त गर्नुपर्छ है भन्ने चाहिँ म सुझावहरू दिदी बहिनीहरूसँग सेयर गरिराखेको हुन्छु। दिदी बहिनीहरूको कतिको बङ्गुर पालन, खसी पालन, गाई पालन छ।
0: म कुराकानीको करिब अन्तिममा आइपुगेँ, अन्त्यमा चाहिँ यहाँको यो व्यवसाय गर्दै गर्दाखेरि केही भन्नु छ?
1: म अब विशेष गरी चाहिँ मेरा दिदी बहिनीहरू तपाईँहरू जहाँबाट सुनिराख्नु भएको छ यो कार्यक्रम होइन, तपाईँहरू व्यवसायी बन्नुहोस् होइन, मिहिनेती बन्नुहोस्, आफ्नो खुट्टामा आफै निर्भर हुनुहोस्, कसैको अगाडि होइन मसँग यो छैन त्यो छैन भनेर रुई कराई म यस्तो विदेश भएँ भन्ने भन्दा पनि पहिला आफू उद्यमी बन्नुहोस् होइन, मिहिनेती बन्नुहोस् भन्दै बोल्ने मौका दिनुभएकोमा धन्यवाद भन्न चाहन्छु सर।
0: वहाँ हुनुहुन्थ्यो व्यावसायिक तरकारी उत्पादनमा संलग्न एक पौरखी व्यक्ति ज्योति घिसिङ, व्यावसायिक अनुभव बारे हामीसँग कुराकानी गर्नुहुँदै। कार्यक्रम पौरखीको कथा तपाईँलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया हाम्रो इमेल ठेगाना पौरखीको कथा @gmail.com पठाउन सक्नुहुनेछ। अर्को हप्ता यस्तै अर्का पौरखीको कथा लिएर आउने नै छु, तबसम्मका लागि म अर्जुन श्रेष्ठलाई बिदा दिनुहोस्, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

यहाँहरूलाई भर्खरै सुनायौँ चलचित्र अचानकबाट यो गीत, र यो गीतमा स्वर रहेको थियो अन्जु पन्त र दीपक लिम्बुको, भने शब्द थियो डाक्टर कृष्णहरि बरालको र सङ्गीत थियो महेश खड्काको। यहाँहरूलाई अब अर्को गीत राख्दैछौँ चलचित्र नेपालबाट उदित नारायण झाको स्वरमा रहेको यो गीत, र यो गीतमा शब्द रहेको छ दयाराम दाहालको भने सङ्गीत शम्भुजित बासकोटाको रहेको छ। यसपछि यहाँहरूले केही सूचना र सन्देश सुन्न सक्नुहुनेछ। ठिक 4 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। 4:05 सुन्न सक्नुहुनेछ शेर्पा भाषामा समाचार। त्यसपछि 4:15 सुन्नुहुनेछ हमोई दनवार कार्यक्रम। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: वर्षा यामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
1: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
0: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
1: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
0: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।
2: मालवाहक सवारी साधनले सडकको भारवहन क्षमता भन्दा बढी लोड नबकाऊ।
3: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल फेस्टिभ अफर, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख टोलप्रसाद अर्यालले आज शिष्टाचार भेट गर्नुभएको छ। राष्ट्रपति भवनमा भएको भेटका क्रममा सभामुख अर्यालले अन्तर्व्यवस्थापिका सङ्घ आइपियुको 153 महासभामा सहभागी हुन आफू आइतबार प्रस्थान गर्न लागेको जानकारी राष्ट्रपतिलाई गराउनु भएको थियो। भेटमा आइपियु महासभामा नेपालको सहभागिता तथा प्रतिनिधित्वका विषयमा समेत छलफल भएको सभामुखको सचिवालयले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको 81 महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गर्नुभएको सम्बोधन धेरै दृष्टिकोणबाट ऐतिहासिक बनेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा संयुक्त राष्ट्रसङ्घको 81 महासभामा नेपालको सहभागिता र प्रधानमन्त्रीको सम्बोधनका बारेमा जानकारी दिँदै उहाँले प्रधानमन्त्री शाहको सम्बोधनमा जलवायु न्यायसहित नेपालको राष्ट्रिय हितका मूलभूत पक्षहरू उजागर भएको बताउनुभयो। राष्ट्रसभाको आजको बैठकमा आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक 2083 पारित भएको छ। बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पेश गर्नुभएको विधान व्यवस्थापन समितिको प्रतिवेदनसहितको विधेयक छलफलपछि पारित भएको हो। छलफलका क्रममा उठेका प्रश्नको जवाब दिनुहुँदै पर्यटन मन्त्री पौडेलले आन्तरिक हवाई सेवालाई गुणस्तरीय र विश्वसनीय बनाउन विधेयक ल्याएको बताउनुभयो। मन्त्री पौडेलले विधेयकमा यात्रु र हवाई सेवा प्रदायकको अधिकतम हित संरक्षणलाई ध्यान दिएको र नयाँ कानुनी व्यवस्थाले हवाई भाडा पनि नबढ्ने स्पष्ट पार्नुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहले चाडपर्वलाई लक्षित गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएर आए पनि जनतालाई राहत प्रदान गर्न सरकारले मूल्य यथास्थितिमा राख्ने जानकारी दिनुभएको छ। राष्ट्रिय सभा विकास आर्थिक मामिला तथा सुशासन समितिको आज बसेको बैठकमा मन्त्री शाहले उपभोक्ताको हित विपरीत काम गर्ने व्यवसायीलाई सरकारले कानुनी दायरामा ल्याउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। उहाँले बजार अनुगमन व्यवसाय आतंकित गर्नका लागि नभई आम जनताको सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउनका लागि केन्द्रित हुने बताउनुभयो। मन्त्री शाहले अहिले प्राकृतिक प्रकोपका कारणले खाना पकाउने एलपी ग्यासको आपूर्ति प्रभावित भए पनि केही दिनमा पूर्ण रूपमा सहज हुने दावी गर्दै एलपी ग्यासको वितरणमा सुरक्षा निकायलाई सहभागी गराउने पहल भइरहेको समितिलाई जानकारी दिनुभयो। उहाँले एलपी ग्यासमा देशको ठूलो धनराशि खर्च भइरहेकाले नेपालमा नै उत्पादन भएको विद्युतको प्रयोगमा बढोत्तरी गर्नका लागि सरकारले आम जनतालाई इन्डक्सन चुलोको प्रयोग गर्नका लागि प्रोत्साहित गर्ने नीति बनाएको बताउनुभयो। 3 महिनादेखि अवरुद्ध मार्तडी कोल्टी सडक सञ्चालनमा आएको छ। उक्त सडक सञ्चालनमा आएसँगै जिल्लाको पूर्वी उत्तरी क्षेत्रमा उत्पादित स्याउ सहज रूपमा ढुवानी हुन थालेका छन्। सडक अवरुद्ध हुँदा पिठीमा बोकेर बजार पुर्याउनु पर्ने स्याउ अहिले किसानले सवारी साधन मार्फत सदरमुकाम ल्याउन सहज भएको छ। मार्तडी कोल्टी सडक खण्ड लामो समयपछि सञ्चालनमा आएसँगै त्यस क्षेत्रका नागरिकको आवतजावतसँगै कृषि उपजको ढुवानीमा समेत सहजता भएको बढीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले बताउनुभयो। प्रमुख जिल्लाधिकारी डोरेन्द्र नेरौलाले पूर्वाधार विकास कार्यालय अछामसँगको समन्वयमा बढीमालिका नगरपालिकाको जेसिबी प्रयोग गरी सडक मर्मतपछि सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो। केही दिन अघिको भारी वर्षापछिको बाढी पहिरो र नदी कटानबाट अवरुद्ध बेनी जोमसम सडक सञ्चालन नहुँदा त्यस क्षेत्रका किसान चिन्तित भएका छन्। दशैँ अघिको 16 श्राद्ध चलिरहँदा सबैभन्दा बढी स्याउ खपत हुने समयमा सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ उत्पादक किसान र व्यापारी सबैभन्दा बढी मर्कामा परेका हुन्। दशैँ तिहार लगायतका

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। अब हामी प्रस्तुत गर्दैछौँ बिबिसी नेपाली सेवाको लाइफलाइन कार्यक्रम बिबिसी हातेमालो।
1: नमस्कार, म सञ्जय ढकाल
2: र म प्रतीक्षा खनालको।
1: बिबिसी नेपालीबाट उत्पादित लाइफलाइन कार्यक्रम बिबिसी हातेमालोमा आज हामी बाढी प्रभावित क्षेत्रमा सफा खाने पानीको जोहो गर्ने बारे कुरा गर्छौँ।
3: चारवटा दिदीहरू छ, एउटा दिदी चाहिँ फिल्टर गर्ने, दोस्रो कुरा भनेको चाहिँ सोडिस गर्ने।
2: पठन पाठन सामान्यकरणका निम्ति अस्थायी सिकाइ केन्द्र तथा मनोसामाजिक परामर्श जस्ता व्यवस्था बारे कुराकानी।
4: पालिकामा शिक्षा समूह सक्रिय रूपमा लागिरहेको हुनाले बाल बालिकाहरूले सिकाइ निरन्तरता जोड्या छ
1: र यस्ता विपदबाट जोगिने पूर्व तयारी तथा विपदमा परेकाहरूका निम्ति अन्य जीवन उपयोगी सामग्रीहरू। त्रिशुली भोटेकोशी बाढीले रसुवा, नुवाकोट र धादिङका प्रभावित बस्तीमा पानीका मुहान र पाइपलाइनमा क्षति पुगेपछि धेरै परिवारलाई सुरक्षित खानेपानी जुटाउन कठिन भइरहेको उनीहरूले बताएका छन्। यस्तो परिस्थितिमा उपलब्ध पानीलाई स्वच्छ बनाएर कसरी उपभोग गर्न सकिन्छ अनि यसको दीर्घकालीन समाधानका लागि के भइरहेका छन् भन्ने बारे यो रिपोर्ट सुनौ प्रतीक्षा खनालबाट।
2: बाढीले घर मात्रै होइन खानेपानीका मुहान र पाइपलाइन समेत बगायो। अहिले धेरै प्रभावित परिवारका लागि सुरक्षित खानेपानी जुटाउनु दैनिक चुनौती बनेको छ। त्रिशुली भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङ लगायत जिल्लाका 55 खानेपानी आयोजना आंशिक वा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। यस्तो बेला उपलब्ध पानीलाई सुरक्षित बनाएर प्रयोग गर्ने तरिका के होलान्? नेपाल रेडक्रसका खानेपानी तथा स्वच्छता विषय हेर्ने अमरमणि पौडेल भन्छन्,
3: सरकारले तोकेको चारवटा दिदीहरू छ, एउटा दिदी चाहिँ फिल्टर गर्ने, दोस्रो कुरा भनेको चाहिँ सोडिस गर्ने। सोडिस भनेको जुन सूर्यको किरणबाट पनि पानीमा चाहिँ म्याक्सिमम ब्याक्टेरियाहरूलाई मार्न सकिन्छ। त्यो लगभग दिनभरि नै पानीलाई सूर्यको किरण डाइरेक्ट पर्ने ठाउँमा राख्नुपर्ने हुन्छ। र अर्को चाहिँ छान्ने दिदी हुन्छ, छानेर पनि त्यसमा भएका चिजहरू हटाउने र केही समय राख्ने। र अर्को चाहिँ ब्लिचिङ पाउडर प्रयोग गरेर गर्ने क्लोरिनेसनको दिदी नै हो।
2: सफा पानी प्रयोग नगर्दा झाडा पखालादेखि लिएर अन्य रोग लाग्ने जानकारहरू बताउँछन्। अहिलेलाई ती स्थानमा खानेपानीको तत्कालीन समस्या समाधान गरिएको भए पनि दीर्घकालीन तयारी पनि सुरु भएको बताउँछन् खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठ।
5: कतिपय बस्तीहरूमा त पुरानै मूलबाटै पाइपहरू बगाएको थियो, त्यसलाई हामीले रिइन्स्टेट गरेको कारणले मूल जस्ताको तस्तै थियो। त्यही स्रोतबाट ल्याएपछि त भयो, त्यो कन्टिन्यू नै चल्छ। तर केही बस्तीहरूमा चाहिँ हामीले बर्खे मूलहरू प्रयोग गरेका छौँ। बर्खे मूल चाहिँ अब कार्तिक मक्सिरसम्म सुक्न सक्छ, त्यो कारणले हामीले 2-3 महिनामै यो साना साना सिस्टमहरूलाई चाहिँ फेरि रिज्युम गर्ने गरी प्लान गरेर अब टेन्डरको प्रक्रियामा जाँदैछ तत्कालै। त्यो कारणले अब दिगो समाधानको लागि नै कुन स्रोतबाट उहाँहरूले पहिला प्रयोग गर्नुभएको थियो, त्यो स्रोतहरू छ भने त्यसैबाट नयाँ सिस्टम बनाउने, यदि छैन भने अर्को विकल्पहरू छनौट गरेर त्यहाँबाट हामीले दिगो रूपमा पानीको व्यवस्थापन चाहिँ अब 3-4 महिनाभित्र चाहिँ स्थायी रूपमै त्यहाँ क्षति भएका बस्तीहरूमा पानी आउँछन्।
2: तर सबै प्रभावित परिवारले नियमित र पर्याप्त सुविधा सहज रूपमा अझै पाउन सकेका छैनन्। प्रभावित व्यक्तिमा सरसफाई व्यवहार नै परिवर्तन भएकाले त्यो सुधार्न आवश्यक रहेको नेपाल रेडक्रसका अमरमणि पौडेलले बताए।
3: कुनै स्रोतबाट घरमा ल्याइसकेपछि कस्तो भाँडामा राख्छौँ, त्यो पानी हामीले कसरी प्रयोग गर्छौँ, गिलासमा कसरी सार्छौँ, भाँडो कस्तो छ र अनि त्यो भाँडोलाई हामीले प्रोपर छोपिएको छ कि छैन, भाँडो सफा छ कि छैन, पानी भाँडोबाट निकाल्दाखेरि चाहिँ हाम्रो व्यवहार कस्तो छ, यी सबै कुराहरूले पनि खाने बेलामा पानी चाहिँ दूषित हुन सक्ने सम्भावना भएको हुनाले यो व्यवहारलाई पनि हामीले अलिकति बढी ध्यान दिनुपर्ने हुन्छ।
2: प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम पनि छ, त्यसैले पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने, खाना सुरक्षित राख्ने र साबुन पानीले हात धुने कुरा महत्वपूर्ण छ। अस्थायी व्यवस्थाले तत्कालको समस्या टार्न सक्छ, तर क्षतिग्रस्त 55 खानेपानी आयोजनाको पुननिर्माण, सुरक्षित मुहानको संरक्षण र दिगो खानेपानी प्रणाली बनाउन सके मात्रै प्रभावित समुदाय पुरानै अवस्थामा फर्कन सक्छ। रसुवादेखि धादिङसम्मका 41 विद्यालयमा बाढीले क्षति पुर्याएका कारण 14,000 विद्यार्थीहरू प्रभावित भएका छन्। उनीहरूको पठन पाठनलाई तत्कालीन तथा दीर्घकालीन रूपमा कसरी व्यवस्थापन गरिँदैछ भन्नेबारे हामीले शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव वीरबहादुर धामीलाई सोधेका छौँ।
6: सबभन्दा पहिले तिनै जिल्लाको तर्फबाट हेर्दाखेरि धादिङमा सबै विद्यालयहरू सुरुवात भइसकेका छ। केही विद्यालयहरूमा चाहिँ डिप क्लिनिङको काम सकिँदैछ, एक दुईवटा ठाउँमा चाहिँ टिएलसीहरू निर्माण गरेर पनि अगाडि कामहरू बढाइएको छ, टेन्टहरू राखिएको छ। पालिकामा शिक्षा समूह सक्रिय रूपमा लागिरहेको हुनाले बालबालिकाहरूले चाहिँ सिकाइ निरन्तरता जोड्या छ। यसमा पाठ्य पुस्तकको सन्दर्भमा चाहिँ स्थानीय तहले अहिलेलाई खरिद गरी आपूर्ति गर्ने र त्यसपछि चाहिँ विभागबाट त्यसको पछि रकम भुक्तान हुने गरी व्यवस्थापन भएको छ। यसरी चाहिँ सुरुवात भएको छ। नुवाकोटको सन्दर्भमा कुरा गर्दाखेरि त्यो बेत्रावती एरियाका तिनवटा विद्यालयहरू सम्बन्धित स्थानमा सुरु हुन सक्ने अवस्था नभएको हुनाले ती बालबालिकाहरू कुनै नजिक विद्यालयमा, कुनै चाहिँ काठमाडौँतिरका केही विद्यालयहरूमा चलिराखेका छन्। अन्य विद्यालयहरू सबै खुले। रसुवाको कुराकानी गर्दाखेरि रसुवामा नीलकण्ठ माविमा आवासीय विद्यालय सञ्चालन गर्ने कि भनेर स्थानीय तहले त्यसलाई आवासीय रूपमा अगाडि बढाउने र अन्यमा रहेको जुन प्रभावित विद्यालयहरू थिए त्यहाँको विद्यार्थीहरू नजिकैको विद्यालयमा कोही चाहिने सदरमुकाममा र केही चिटफुट चाहिँ काठमाडौँतिर पनि प्रवेश गरेको, यतै चाहिँ उपचार भएर यतै जोडिएको अवस्था छ हजुर।
7: अनि अब यो प्रकृति त फरक फरक छ, कुनै पुरै स्कुल बगाएको छ, कुनै आंशिक रूपमा होइन। त्यस्ता विद्यार्थीहरूले जुन पूर्ण रूपमा क्षति भएका विद्यार्थीहरूलाई अर्को विद्यालयमा सार्दाखेरि चाहिँ के समस्याहरू त्यस्तो केही छ व्यवस्थापनमा?
6: पहिलो कुरा त समुदायको कुरा हुँदो रहेछ। उसको आफन्तहरू भएको हुनाले त्यो ठाउँबाट चाहिँ पूर्ण रूपमा बालबालिकाहरूलाई अर्को विद्यालयमा लैजाँदाखेरि मनोवैज्ञानिक असरहरू पर्दो रहेछ। त्यसरी अर्को ठाउँमा लगेर त्यसलाई व्यवस्थापन गर्न सकिने अवस्था हुँदा हुँदै पनि केही ठाउँमा अस्थायी सिकाइ केन्द्र राखेर सिकाउने प्रक्रियाहरू, सिकाइ प्रक्रिया जोड्ने प्रक्रियाहरू भइरहेछ। नेपाल सरकारले एनडीआर आरआरएमएको एक गर प्रणालीद्वारा वा शिक्षा मन्त्रालयद्वारा आगामी आर्थिक वर्षको लागि विशेष प्याकेज घोषणा पनि गरिसकेका छ। त्यसमा निर्माणको काम र स्थायी दिगो निर्माणको कामहरू हामी अगाडि बढाउँछौँ।
2: बाढी प्रभावित जिल्लामा पठन पाठनको तत्कालीन तथा दीर्घकालीन व्यवस्थापनबारे शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव बिरबहादुर धामी निरञ्जन राजवंशीसँग कुरा गर्दै तपाईँ बीबीसी नेपालीद्वारा उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालो सुनिरहनु भएको छ।
1: भोटेकोशी त्रिशुलीको विनाशकारी बाढीपछि धेरैले हिमाली क्षेत्रमा हिमनदी र हिमताल फुट्ने जोखिमको निगरानी गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन्। काठमाडौँ स्थित एकीकृत पर्वतीय विकासको अन्तर्राष्ट्रिय केन्द्र इसिमोडले विगतदेखि नै यस क्षेत्रका हिमनदीहरूको अध्ययन गरिरहेको छ। हामीले इसिमोडकी जल तथा विपद जोखिम न्यूनीकरण कार्यक्रमकी प्रमुख निरा श्रेष्ठ प्रधानसँग यस्ता विपदबाट सकेसम्म जोगिन र कम क्षति गराउन कस्ता पूर्व तयारी गर्न सकिन्छ भनेर सोधेका छौँ।
8: पूर्व तयारी हुनु जरुरी छ। यसमा एउटा महत्त्वपूर्ण कुरा भनेको चाहिँ यो अर्ली वार्निङ सिस्टम नै हो, जुन पूर्व सूचना प्रणाली हामीले भन्छौँ त्यो नै हो। यो पालिको हामीले रसुवाको घटनामा के देख्यौँ भनेदेखि करिब करिब यो घटना घटेको बेलामा अराउन्ड 8:37 जस्तो भएको थियो बिहान, तर 9:00 चाहिँ डिपार्टमेन्ट अफ हाइड्रोलोजी एन्ड मेट्रोलोजी छ उहाँहरूले चाहिँ अलरेडी पूर्व सूचना चाहिँ पठाइसक्नु भएको थियो होइन। के देख्यौँ भनेदेखि अलिकति अवेरनेस जनचेतना नभएको हो कि अथवा चाहिँ हामीले पूर्व तयारी हाम्रो अलिकति कम भएको हो कि यसमा चाहिँ यस्तो खालको फ्लड आयो भनेदेखि चाहिँ कसरी यसमा चाहिँ एक्ट गर्ने, यसमा हामीले के गर्नुपर्छ, रेस्क्यु रुटहरू कुन हुनुपर्छ, सेटल सेल्टर जोनहरू कस्तो हुनुपर्छ भन्ने नभएको हो कि भन्ने कुरा पनि कतै कतै देखेको छ। त्यसैले हामीले पूर्व सूचना प्रणालीको साथसाथै एक प्रकारको जनचेतना, पानी हाम्रो अगाडि खोलामा पानी नबढे तापनि बाढी आउन सक्ने रहेछ यस्तो बेलामा चाहिँ हामीले कस्तो
7: ठाउँमा
8: हजुर के कस्तो खालको तयारी गर्नुपर्छ भन्ने कुरा चाहिँ हामी अवेर हुनु, स्कुलहरूमादेखि लिएर माथिल्लो लेभलसम्म पनि चाहिँ यो तयारी गर्नुपर्ने
7: भनेपछि सर्वसाधारणले त्यस्ता जोखिम क्षेत्रमा बस्ने शब्द सर्वसाधारण भनौँ उहाँहरूले आफ्नो परिवार र समुदाय जोगाउन चाहिँ त्यसमा चनाखो हुनु पर्यो। कसरी चनाखो हुने, उनीहरूले कहाँ बस्ने, के गर्ने त त्यसो भए?
8: यो अहिलेको रसुवाको जस्तो घटना चाहिँ जुन चाहिँ पानी गएर धेरै मिटर माथिसम्म फैलियो नि त, त्यस्तो कन्टेक्स्टमा चाहिँ हामी कसरी पूर्व तयारी गर्ने त भनेर पनि सोच्नुपर्ने हुन्छ। नर्मली हामीले अलिकति माथि डिस्कोमा गएर बस्ने, यदि एक्सट्रिम कन्डिसनमा यस्तो भयो भनेदेखि चाहिँ कति माथिसम्म जोखिम हुँदो रहेछ भन्ने कुरालाई पनि क्यालकुलेट गरिकन चाहिँ हामीले हाम्रो सेल्टर जोनहरू बनाउनु पर्ने हुन्छ र त्यहाँसम्म अपाङ्गता भएका व्यक्तिहरूलाई कसरी लान सक्छौँ, होइन, गर्भवती महिलालाई कसरी लान सक्छौँ भन्ने कुराहरू पनि सोच्नुपर्ने बाध्यता गरेको देखाइदिएको छ।
9: अब यो जलवायु परिवर्तनले गर्दाखेरि नेपाल एकदम जोखिम क्षेत्रमा भनेर भनिन्छ होइन, हाम्रा समुदायहरू कतिपय चाहिँ खोलानालाको वरपर सदियौँदेखि बसेर आइराखेका छन्, उनीहरूले अब बदलिँदो जलवायुमा आफूलाई अनुकूलन एडाप्ट भन्छ नि, कसरी अनुकूलन गर्दै जाने होला, त्यसमा चाहिँ के गर्न सक्छन् समुदायले अरूले उनीहरूलाई भर्थेक गर्न?
8: अनुकूलन दुई तरिकाले गर्न सक्छ भन्छु म। एउटा चाहिँ स्ट्रक्चरली होइन, जस्तै हामीले घर बनाउँदाखेरि त्यसलाई चाहिँ अब यो क्लाइमेट रेजिलियन्ट जुन भनेर भन्छौँ होइन, अनुकूलन हुने खालको चाहिँ कसरी बनाउन सकिन्छ डिजाइनमा भन्ने कुरा एउटा छ भनेदेखि, अर्को चाहिँ आफैले पनि यस्तो हटस्पटहरू जहाँ चाहिँ क्लाइमेट चेन्जले गर्दाखेरि इम्प्याक्ट गर्न सक्छ, जुन चाहिँ जोखिमपूर्ण ठाउँहरू छ त्यस्तो ठाउँमा चाहिँ सकेसम्म आफूले बस्ती नगर्ने हो कि भन्ने कुरा आएको छ होइन। यो चाहिँ एउटा गभर्मेन्टको पोलिसीमा पनि ल्यान्ड युज ल्यान्ड प्लानिङमा पनि ल्यान्ड युज प्लानिङमा पनि कसरी हामीले अहिलेको घटनालाई हेर्दाखेरि चाहिँ कसरी हामीले अलिकति रिभाइज गर्नुपर्ने हो कि चेन्ज गर्नु ल्याउनु पर्ने हो कि भन्ने कुराहरू पनि हामीले सोच्नलाई बाध्यता बनाइदिएको छ।
1: उनी थिइन् इसिमोडकी जल तथा विपद जोखिम न्यूनीकरण कार्यक्रमकी प्रमुख निरा श्रेष्ठ प्रधान।
2: अब प्रस्तुत छ मानसिक स्वास्थ्यसँग सम्बन्धित विविध विषयमा बीबीसीको ग्लोबल जर्नलिज्मले तयार पारेको एक सामग्री। आज हामी विपदपछि आशा फेरि जगाउने विषयबारे कमल परियारबाट सुनौ।
10: यो आशाको कथा हो। हामी सबैभन्दा पहिला यो कथाको अन्त्यबारे भन्न चाहन्छौँ, किनकि यदि तपाईँको कथा अँध्यारो र डरलाग्दो छ भने पनि अनि प्रत्येक पृष्ठहरू द्वन्द्वले भरिएका जस्तो भए पनि, केही गुमाएर वा आकस्मिक रूपमा परिवर्तन भएर भए पनि, तपाईँले सधैँ आशा प्राप्त गर्न सक्नुहुन्छ। मात्र तपाईँले यसलाई खोज्न तथा यसमा अडिग रहन सक्नुपर्छ। जमिनमुनि लुकेका रत्नहरू जसरी आशा निकै गहिरो स्थानमा पुरिएको हुनसक्छ, तर यो सधैँ त्यहाँ रहन्छ। आशा एउटा शक्तिशाली भावना हो। कुराहरू भविष्यमा सुध्रिन सक्छन् भन्ने यो एउटा विश्वास हो। यसले आज हामीलाई अप्ठ्यारो परिस्थितिसँग लड्नका लागि शक्ति प्रदान गर्दछ। संसार धेरै भारी महसुस भएका बेला फेरि कुनै कुरा सकारात्मक हुनसक्छ भनेर सोच्न गाह्रो हुनसक्छ। तपाईँलाई आशा मारेर कथाको अन्त्य गर्न मन लाग्न सक्छ, तर धैर्य गर्नुहोस्। तपाईँका वरिपरि असल मानिसहरू पनि छन्, राम्रा कुराहरू पनि छन्, र अगाडि सुनौलो समय पनि छ। डर लाग्नु, चिन्तित रहनु वा भविष्यप्रति अन्यल हुनु सामान्य कुरा हुन्। विगतमा तपाईँले कसरी समस्याहरूसँग जुझ्नुभयो भनेर सोच्नुहोस्। तपाईँ त्यति बेला बलियो हुनुहुन्थ्यो र त्यसको सामना गर्नुभयो, र पुनः तपाईँ त्यसको सामना गर्न सक्नुहुन्छ। अरूमा वा आफ्नो वरपरका वस्तुहरूमा केही राम्रो खोज्नुहोस्। फुल वा आकाश जस्ता केही सुन्दर कुरा खोज्नुहोस्। अप्ठ्यारो समयमा पनि तपाईँले केही सुन्दर कुराहरू भैलाउँदा त्यसले तपाईँलाई आनन्द दिन्छ। आफूलाई बलियो महसुस गराउने जुनसुकै कुरा गरेर समय बिताउनुहोस्। त्यो आफ्ना प्रियजनलाई भेट्ने, पढ्ने, चित्र बनाउने वा प्रार्थना गर्ने जे पनि हुनसक्छ। आफैलाई भन्नुहोस्, तपाईँ खुसी रहन पाउनुहुन्छ, तपाईँ महत्त्वपूर्ण हुनुहुन्छ, र तपाईँ भविष्यबारे घोत्लिन पनि पाउनुहुन्छ। खराब समय अस्थायी मात्र हुन्छ र त्यसपछि राम्रा कुराहरूको पुनरागमन हुन्छ, र कहिलेकाहीँ गहिराईमा र धेरै टाढा लुकेको त्यो आशाको ज्योति तथा चम्किला रत्नहरूलाई जब तपाईँ फेला पार्नुहुन्छ, तिनीहरूलाई बलियोसँग समात्नुहोस् र जतन साथ राख्नुहोस्। तपाईँले त्यो आशा अरूलाई हस्तान्तरण गर्न र अरूसँग बाँड्न पनि सक्नुहुन्छ। दया, साझेदारी र उदारता देखाउन सक्नुहुन्छ। अरूमा खुसी देख्दा त्यो खुसी तपाईँमा पनि फैलन सक्छ। तपाईँका आशा र सपनाहरूबारे कुरा गर्नुहोस्। अरूले आफ्नो आशाको उज्यालो कहाँ फेला पार्छन् भनेर उनीहरूलाई सोध्नुहोस्। तपाईँ अहिले कस्तो महसुस गर्दै हुनुहुन्छ भन्ने कुराले तपाईँ को हुनुहुन्छ भनेर परिभाषित गर्दैन। जब तपाईँको संसार शान्त तथा सौम्य हुन्छ, भविष्यमा तपाईँ के गर्नुहुन्छ, तपाईँ आफ्नो कथाको पुनर्लेखन कसरी गर्नुहुन्छ,
1: आजको लागि बिबिसी हातेमालो कार्यक्रम यति नै। यसमा प्रस्तुत विविध जीवन उपयोगी सामग्री बिबिसी नेपालीको वेबसाइट तथा सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। हाम्रा कार्यक्रमबारे हामीलाई हाम्रो इमेल ठेगाना nepali.letters@bbc.co.uk वा facebook.com/bbcnewsnepalima सल्लाह सुझाव दिन सक्नुहुन्छ। हामी सोमबार फेरि उपस्थित हुनेछौँ। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो राष्ट्रको संचार।
2: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो नेपाल, हामी बागमती प्रादेशिक प्रसारणबाट बोल्दैछौँ। अब सुनाउँदैछौँ लोक तथा दोहोरी गीतहरू। पहिलो लोक दोहोरी गीत रामकृष्ण बम मल्ल र शिला आलेको स्वरमा, रामकृष्ण बम मल्लको सङ्कलन र श्रीकृष्ण बम मल्लको लय सङ्कलन।

अहिले सुन्नुभयो लोकदोहोरी गीत शान्तिराम राई, बालन्द राई, सरला राई र पार्वती राईको सामूहिक स्वरमा गणेश श्रेष्ठ अपेक्षाको लय सङ्कलनमा। अब लोकदोहोरी गीत सुनाउने क्रमको अन्त्यमा भोजराज काफले भगवती दङ्गाल र मत्स्येश्वर सापकोटाको स्वर सुनाउँछौँ, भगवती दङ्गालको लय सङ्कलन।

यतिन्जेल हामी यहाँहरूलाई सुनाउँदैथ्यौँ विभिन्न कलाकारहरूका स्वरमा सजिएका लोक तथा दोहोरी गीतहरू। हामी बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। साँझको 5:45 बज्न लागेको छ। अब सुन्नुहुनेछ उर्दू भाषामा समाचार।

अहिले सुन्नुभयो स्वदेश गान मेलिना राई, जीवेश चामलिङ राई र जसदीप राई अनि साथीहरूको समूह स्वरमा, रचना बलराम कोइरालाको, जीवेश चामलिङ राईको सङ्गीतमा।

0: हस् त यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट प्रसारित सम्पूर्ण कार्यक्रमहरू यहीँ सकिन्छ। अब यसपछि रेडियो नेपाल केन्द्रीय प्रसारणका कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। बागमती प्रादेशिक प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यो केन्द्रीय प्रसारण हो। अहिले 6:10 पछि यहाँले सुन्न सक्नुहुनेछ प्रदेश समाचार। यस बेला साँझको 6:00 लागेको छ। यहाँले अब सुन्न सक्नुहुनेछ मैथिली भाषामा समाचार।

यो रेडियो नेपाल हो। अब सोक मिश्रबाट प्रदेश समाचार सुन्नुहोस्। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शिक्षा र ज्ञानलाई समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्न आग्रह गर्नुभएको छ। वन विज्ञान अध्ययन संस्थान हेटौडामा आज आयोजित कार्यक्रममा उहाँले युवालाई आफ्नो ज्ञान र सिपलाई स्थानीय आवश्यकता, वन वातावरण र जैविक विविधताको संरक्षणमा प्रयोग गर्न सुझाव समेत दिनुभयो। वन तथा वातावरण संरक्षणका लागि सरकार, विश्वविद्यालय, अनुसन्धान संस्था, समुदाय र निजी क्षेत्रबीच सहकारी आवश्यक भएको बताउनु हुँदै मुख्यमन्त्री थापा मगरले वन विज्ञानबाट उत्पादित दक्ष जनशक्तिको ज्ञान, अनुसन्धान र सिप प्रदेशको वन तथा प्राकृतिक स्रोत व्यवस्थापनमा प्रयोग गर्नुपर्नेमा जोड दिनु।

गर्नुभयो। हेटौडा उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामाले वन सम्पदाको संरक्षण मात्र नभई उपयोगतर्फ ध्यान दिनुपर्ने आवश्यकता औल्याउनु हुँदै वन उत्पादन एवं आय आर्जन सँग जोड्नुपर्ने बताउनुभयो। सम्मेलनमा विभिन्न अध्ययन अनुसन्धान लगायतका विषयमा छलफल हुने बताइएको छ। बुद्ध जन्मभूमि लुम्बिनी र बुद्धत्व प्राप्त गरेको स्थानसँग सम्बन्धित लुम्बिनी बौद्ध सर्किट सम्बन्धी सम्झौता सहित अध्ययन अनुसन्धान प्रक्रिया सुरु भएको छ। लुम्बिनी बौद्ध विश्वविद्यालय छाया नेपाल र इन्टिग्रेटेड सोसल डेभलपमेन्ट सेन्टर आइएसडिसी बीच त्रिपक्षीय रणनीतिक समझदारी सम्झौता भई विस्तृत प्रतिवेदन तयारी प्रक्रिया अघि बढेको हो। तीनवटै संस्थाको तर्फबाट संयुक्त रूपमा स्थलगत अध्ययन, तथ्याङ्क सङ्कलन तथा विश्लेषण, सरोकारवालासँग परामर्श अध्ययन गरी प्रतिवेदन तयार गर्ने प्रक्रिया अघि बढेको लुम्बिनी बौद्ध विश्वविद्यालयले जनाएको छ। सन् 2027 जुलाईसम्म प्रतिवेदन तयार गर्ने कार्यदेश रहेको आइएसडिसी की बोर्ड सदस्य स्वाति थापाले जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र बैतडीले आज छुट्टा छुट्टै सूचना जारी गरी दुई दिन महाकाली नदीको तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको छ। भारतको धारचुला स्थित धौली गङ्गा जलविद्युत परियोजनाको भोलि शनिबारदेखि सोमबारसम्म सिल्ट सफाइको कार्य हुने र उक्त परियोजनाका लागि बाँधको ढोका खोल्ने भएकाले महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दालाई पूर्व सतर्कता अपनाउन आग्रह गरिएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा जनाइएको छ। सूचनामा भोलि शनिबार राति 1 बजेदेखि सोमबार राति 1 बजेसम्म जलस्तर बढ्न सक्ने हुँदा सतर्कता अपनाउन भनिएको छ। दारचुलाबाट बैतडी, डडेलधुरा, कञ्चनपुर हुँदै भारततिर बग्ने महाकालीमा पानीको सतह बढ्न सक्ने भएकाले नदी छेउछाउमा नजान प्रशासनले अनुरोध समेत गरेको छ। कास्कीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय क्षेत्र अन्नपूर्ण आधार शिविर एबिसीमा प्राथमिक उपचार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको छ। उच्च हिमाली क्षेत्रमा पदयात्रा तथा पर्वतारोहणमा आउने स्वदेशी तथा विदेशी पर्यटक तथा स्थानीयवासीलाई आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले उपचार केन्द्र स्थापना गरेको हो। उपचार केन्द्र सञ्चालनमा आएपछि एबिसी तथा माछा पुछ्रे बेस क्याम्प क्षेत्रमा पुग्ने पर्यटक तथा स्थानीयवासीलाई सामान्य स्वास्थ्य समस्या तथा आकस्मिक अवस्थामा तत्काल प्राथमिक उपचार सेवा प्राप्त गर्न सहज हुने गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले जानकारी दिनुभयो। उच्च हिमाली क्षेत्रमा देख्न सक्ने लेक लाग्ने समस्या, श्वास प्रश्वासमा कठिनाई लगायत आकस्मिक स्वास्थ्य समस्याको प्रारम्भिक व्यवस्थापन केन्द्रबाट हुने गाउँपालिकाले जनाएको छ। काठमाडौँ महानगरपालिकाले यस वर्षदेखि आफ्नो भौगोलिक क्षेत्रभित्र रहेका नियमित खोप सञ्चालन गर्ने सरकारी तथा निजी स्वास्थ्य संस्थाको खोप सेवा सूक्ष्म कार्ययोजना तयार गर्ने भएको छ। विगतका वर्षमा महानगरपालिकाले स्वास्थ्य प्रवर्धन केन्द्रबाट सञ्चालन हुने खोप कार्यक्रमको मात्र सूक्ष्म कार्ययोजना तयार गर्ने गरेको थियो। जनस्वास्थ्य अधिकृत तथा खोप कार्यक्रमका स्थानीय स्रोत व्यक्ति मैया सैजुले सैजुका अनुसार यस वर्षदेखि भने महानगरपालिका आफैले नियमित खोप कार्यक्रम तथा खोपबाट बचाउन सक्ने रोग खोज्ने र समीक्षा गर्दै नयाँ खोप तथा रोगको बारेमा जानकारी, सरसफाई प्रवर्धन तथा सूक्ष्म कार्ययोजना अध्यावधिक गर्ने भएको हो। बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 नारच्याङमा रहेको रेले खोला जलविद्युत आयोजना बन्द भएको छ। 6 मेगावाट क्षमताको आयोजनाको रेले खर्कको फेदी स्थित बाँधमा बाढी पसेर क्षति पुगेपछि विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको हो। आयोजना प्रमुख दार्शनिक काफलेका अनुसार यही असोज 8 देखि 11 गतेको झरी र बाढी पहिरोका कारण विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको हो। गत वर्ष निर्माण सम्पन्न भएको आयोजनाको विद्युत 220 केभी क्षमताको दाना सबस्टेसन मार्फत केन्द्रीय प्रणालीमा आबद्ध भएको छ।
काठमाडौँको गोङबु स्थित नयाँ बस पार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था विभाग, काठमाडौँ महानगरपालिका, यातायात व्यवसाय तथा मजदुरहरूको संयुक्त आयोजनामा आज नयाँ बस पार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेश प्रसाद काफले चाड पर्वलाई लक्षित गरी ट्राफिक प्रहरीले नयाँ बस पार्क सहित उपत्यकाका 15 स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको जानकारी दिनुभयो। मिथिलाञ्चल सहित तराई मधेसका जिल्लामा महिलाहरूले पुत्रको दीर्घायुको कामना सहित मनाइने जितिया पर्व आजबाट सुरु भएको छ। आज रातिसम्म खाना खाने र भोलि दिन रात गरेर 24 घन्टासम्म उपवास बस्ने चलन रहेको र यस दिन खरको तिनका पनि नभाँच्ने जनविश्वास रहिआएको छ। जितिया पर्व गर्नाले पुत्रमाथि आउने जस्तो सुकै सङ्कटबाट पनि मुक्ति मिल्ने जनविश्वास रहेको छ। यस पर्वको अवसरमा जनकपुर धामको प्रसिद्ध गङ्गासागर पोखरीमा आज बिहानदेखि व्रतालु महिलाहरूको भिड लागेको छ। यसका साथै प्रदेश समाचार सकियो। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।

0: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यो सार्वजनिक सेवा प्रसारण हो, यो केन्द्रीय प्रसारण पनि हो र अब हामी यहाँलाई जानकारी गराउँदैछौँ आज राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अहिले केही बेरमै हामी प्रसारण गर्नेछौँ कार्यक्रम बालबाटिका, 6:40 सुन्न सक्नुहुनेछ कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कृषि कार्यक्रम। 7:00 समाचार सुन्न सक्नुहुनेछ। 7:00 समाचारपछि समसामयिक विषयमा तयार पारिएको कार्यक्रम घटना र विचार प्रसारण हुनेछ। बेलुकी 8:00 अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। अङ्ग्रेजीमा समाचार सुनिसकेपछि 8:10 आदर्श जीवन कार्यक्रम सुन्नुहुनेछ। त्यसपछि भने 8:30 विभिन्न लोकगीत सङ्गीतबाट मनोरञ्जन गराउनेछौँ। राति 9:00 समाचार सुन्न सक्नुहुनेछ। 9:00 समाचारपछि 9:15 हाम्रो स्वास्थ्य कार्यक्रमको पुनः प्रसारण प्रस्तुत हुनेछ। अनि राति 10:00 हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हिन्दीमा समाचार सुनिसकेपछि राति 10:10 विभिन्न लोकगीतहरूलाई समेटिएको कार्यक्रम रोधी सुन्न सक्नुहुनेछ। राति 11:00 समाचार सुन्नुहुनेछ। राति 11:00 समाचार सँगसँगै आजका हाम्रा सम्पूर्ण प्रस्तुतिहरू सम्पन्न हुनेछन्। त्यसपछि पनि रेडियो नेपालको प्रसारण भने तपाईँले निरन्तर सुन्नुहुनेछ। रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीतबाट मनोरञ्जन गराइरहनेछौँ। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
0: यो व्यावसायिक विज्ञापनसँगै अब हामी कार्यक्रमहरू प्रसारण गर्दैछौँ। पहिले सुन्नुहुनेछ कार्यक्रम बालबाटिका, त्यसपछि 6:40 कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कृषि कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

नमस्कार मेरा प्यारा प्यारा भाइ बहिनीहरू, सधैँको शुक्रबार जस्तै आजको शुक्रबार पनि कार्यक्रम बाल बाटिका लिएर प्रविधि संयोजन तर्फका दाजु सुधीर मिश्र, कार्यक्रम संयोजक दिदी चन्दा विष्ट सँगै म कार्यक्रम सञ्चालिका दिदी विष्णु देवी पौडेल पनि उपस्थित भइसकेका छौँ। आजको कार्यक्रममा म रमाइला कुरा गर्नेछु, मिठा मिठा कुराहरू सुन्नेछु र तपाईँहरूलाई पनि सुनाउनेछु। भाइ बहिनी, आजको कार्यक्रममा हामीले टेलिफोनबाट कुराकानी गर्नेछौ। हाम्रो कार्यक्रम सुनेर आज हामीलाई पोखराबाट आदित्यले फोन गर्नु भएको छ। आदित्यले स्टेप बाई स्टेप सेकेन्डरी स्कुलमा कक्षा 8 अध्ययन गर्दै हुनुहुन्छ, तर उहाँसँग गरिएको कुराकानी भने एउटा बाल गीतमा मात्रै सुनाउनेछु जसमा स्वर रहेको छ अनि श्रेष्ठ रमा श्रेष्ठ र साथीहरूको स्वरमा रचना रहेको छ, रमेश दाहालको, संगीत रहेको छ डेनी निरौलाको।

0: स्वागत छ तपाईँलाई कार्यक्रम बालबाटिकामा।
1: धन्यवाद। मेरो घर सिङ्जा हो, अहिले पोखरामा पढिरहेको छु।
0: पोखरामा चाहिँ कोसँग बस्नु भएको छ? बाबा मम्मी पनि सँगै हुनुहुन्छ हो?
1: म अहिले बाबा र मम्मीसँग बसिरहेको छु।
0: तपाईँको बाबाले चाहिँ के काम गर्नुहुन्छ?
1: मेरो बाबाले प्रतिभा स्कुलमा पढाउनुहुन्छ।
0: अनि आमाले नि?
1: आमाले पोखरा महानगरपालिकामा काम गर्छ।
0: अनि तपाईँको परिवारमा चाहिँ तपाईँ एउटा मात्रै बाबु हो कि अरू दाजुभाइ दिदी बहिनी पनि हुनुहुन्छ तपाईँहरू?
1: हामी तीन भाइ छौँ।
0: तपाईँको दाईहरू हुनुहुन्छ कि भाइहरू?
1: दाईहरू।
0: कति कक्षामा पढ्नुहुन्छ तपाईँको दाईले?
1: सानो दाई 11 क्लासमा।
0: हजुर।
1: अनि ठुलो दाई इन्जिनियरिङ।
0: अनि तपाईँलाई चाहिँ पढ्न सिकाइदिनुहुन्छ कि सिकाइदिनु दाईहरूले?
1: सिकाइदिनुहुन्छ
0: हो। आदित्यलाई चाहिँ गीत गाउन कविता भन्न आउँछ कि आउँदैन?
1: मलाई गीत गाउन आउँछ।
0: गीत गाउन आउँछ। एउटा गीत गाएर सुनाइदिनुहोस् न त हामीलाई।
1: यो गीतको नाम चाहिँ फुल फुलिरहेको छ र यो गीत चाहिँ कुमार सागरले गाउनु भएको थियो।
0: हजुर, ल गाइदिनुहोस् त।
1: जाने भए जाउँ माया बधेर नसतम हो तिम्रो त चाल देखेर आज फुरफुरी लागुनी अब जाने भए जाउँ माया बधेर नसतम हो तिम्रो त चाल देखेर आज फुरफुरी लागु।

0: राम्रो गीत गाइदिनु भयो आदित्यले, अनि तपाईँको त स्वर पनि कस्तो मिठो रहेछ नि आदित्य, कस्तो आनन्द लाग्यो मलाई त। पक्कै पनि हामीलाई सुनेर बसिराख्नु भएको सानो सानो भाइ बहिनीहरूलाई पनि आदित्यको भोइस कस्तो मिठो रहेछ भन्नुहुन्छ होला। अनि तपाईँ त गीत पनि राम्रो गाउनु हुँदो रहेछ, भविष्यमा चाहिँ के भन्ने योजनामा हुनुहुन्छ?
1: धेरै नै कुरा छन्, तर एक सिङ्गर पनि हो।
0: भनेपछि धेरैवटा कुरामा चाहिँ के हो, हामीलाई पनि सुनाइदिनुहोस् न त।
1: त्यस्तै आफ्नो हबीहरू।
0: भनेपछि तपाईँलाई खेलकुद पनि एकदम मन पर्छ जस्तो लाग्यो हो। स्कुलमा पनि तपाईँले गीत गाउनको लागि अनि यो खेलहरू खेल्नको लागि भाग लिनुहुन्छ कि लिनुहुन्न? गीत गाउँदाखेरि चाहिँ कहिले पुरस्कृत हुनु भएको छ कि भएको छैन त? हुनु भएको छ हो। ट्रेनिङ लिनु भएको छ कि छैन गीत गाउनको लागि? भनेपछि तपाईँले अब सिक्दै पनि गर्नुभयो भने त धेरै राम्रो हुन्छ, यसै पनि धेरै राम्रो छ। आदित्यले चाहिँ गीत गाएर ठुलो गायक बन्नु हाम्रो शुभकामना तपाईँलाई।
1: धन्यवाद
0: आदित्य।
1: हजुर।
0: पोखरामै बस्नु भएको रहेछ, पोखरा त कस्तो रमाइलो छ भन्छन् नि, कस्तो छ हामीलाई सुनाइदिनुहोस् न। पोखरामा चाहिँ के दृश्यहरू देख्न पाइन्छ?
1: पोखरा चाहिँ दृश्यले भरिपूर्ण नै छ। यहाँपट्टि राणाताल छ, गुम्बा छ, मन्दिर छ, सेवा ताल छ, सफा छ, अहिले अन्नपूर्ण माछा पुस्टे पनि देखिएको छ, सफै छ,
0: रमाइलो छ है। आदित्य चाहिँ पोखरामा बसेर पढ्नु भएको कति भयो?
1: म फोर यतै पढेको थिएँ पहिला।
0: हजुर।
1: फेरि सिङ्जा गएर अहिले एटमा आएको छु।
0: अनि तपाईँको घर त सिङ्जा भन्नुभयो, सिङ्जामा चाहिँ को को हुनुहुन्छ?
1: सिङ्जामा हजुर बुवा र हजुरआमा
0: दुईजना मात्रै हुनुहुन्छ
1: हो।
0: अब त दसैँ पनि आइसक्यो, आदित्य चाहिँ सिङ्जा जानुहुन्छ कि पोखरामै बस्नुहुन्छ त?
1: म चाहिँ एक्जाम सकिएपछि सिङ्जा जाने
0: हो। हजुरबुवा हजुरआमाले चाहिँ छिटै आऊ भन्नु भएको छ
1: हो।
0: पोखरा रमाइलो कि सिङ्जा रमाइलो आदित्य?
1: पोखरै रमाइलो छ, किन भन्दा दृष्टिले भरिपूर्ण छ।
0: हजुर।
1: तर गाउँमा भन्दा धेरै साथीहरू अलि यतातिर बनाइसकेपछि यतै रमाइलो आउँदा।
0: भनेपछि आदित्य चाहिँ पहिला चाहिँ पोखरा बसेर पढ्नुभयो, फेरि हजुरबुवा हजुरआमासँग गएर सेङ्जामा बसेर पढ्नुभयो, अनि अहिले फेरि पोखरा आएर पढ्नु भएको छ त्यसो भए। अनि आदित्य चाहिँ घुम्नको लागि कहाँ कहाँ जानु भएको छ?
1: म घुम्नको लागि धेरै ठाउँ गएको छु।
0: हजुर।
1: यही वर्ष म काठमाडौँ पनि गएर आएँ।
0: अनि तपाईँ काठमाडौँ आउँदाखेरि चाहिँ रेडियो नेपाल आउनु भएन घुम्नको लागि? अघि तपाईँले कस्तो मिठो गीत गाइदिनु भयो, अझै एउटा गीत गाइदिनुहुन्छ?
1: यो गीत को नाम चाहिँ फुल थुङ्गे रानी गरेको छ, जुन चापागाईले गाउनु भएको थियो।

0: धन्यवाद।
1: कस्तो राम्रो गीत गाइदिनु भयो आदित्यले। आदित्य हजुर, अनि तपाईँ चाहिँ छुट्टीको बेलामा घरमा बसेर के काम गर्नुहुन्छ?
0: छुट्टीको बेला चाहिँ साथीहरूसँग खेल्न जान्छु होला।
1: हो, अनि घरमा चाहिँ तपाईँको दुईजना दाई हुनुहुँदो रहेछ, अनि दाईहरूलाई छोडेर खेल्न जानुहुन्छ हो?
0: होइन, दाईहरूसँग पनि खेल्छु।
1: हो, तपाईँले चाहिँ बाबा आमालाई घरमा घरको काम गर्न सघाउनुहुन्छ कि सघाउनुहुन्न? बिदाको दिन सघाउनुहुन्छ। तपाईँलाई खाना पकाउन आउँछ? आउँछ
0: अलिअलि।
1: हो, के पकाउन आउँछ हामीलाई भनिदिनुहोस् न।
0: भात दाल तरकारी आउँछ अलिअलि।
1: हो, अनि तपाईँले पकाएको भात दाल तरकारी चाहिँ बाबा आमाले के भन्नुहुन्छ? कति मिठो पकाएछौ भन्नुहुन्छ कि किन यस्तो नमिठो पकाएको भन्नुहुन्छ?
0: मिठै भन्नुहुन्छ।
1: मिठो भन्नुहुन्छ हो। तपाईँको बाबा आमासँग पनि सोध्छु ल मैले तपाईँले खाना कस्तो पकाउनुहुन्छ भनेर। हुन्छ, तपाईँले गीत गाएको भरमा सबैभन्दा तपाईँलाई मनपर्ने गीत चाहिँ कुन हो र सबैभन्दा मनपर्ने गायक चाहिँ को हो नि?
0: नेपालीको कुरा गर्ने हो चाहिँ मलाई चाहिँ आज भोलि कसरी भन्ने गीत मनपर्छ, यादव थापाको।
1: हजुर,
0: हिन्दी चाहिँ नेपाली भन्दा अलि धेरै मन पर्न खाले आजकल।
1: हजुर,
0: पढ्छन् दत्तको। यदि म एउटा हिन्दी गीत गाउँछु नि त।
1: ल ल, गाइदिनु।
0: मेरे सामने वाली खिड़की में एक चांद का टुकड़ा रहता, मेरे सामने वाली खिड़की में एक चांद का टुकड़ा रहता, अब सोच है कि वो हमसे कुछ उखड़ा उखड़ा रहता, मेरे सामने वाली खिड़की में एक चांद का टुकड़ा रहता, सामने वाली खिड़की में एक चांद का

0: एक जान का टुकड़ा रहता है, अब सोच है कि वो हमसे कुछ उखड़ा उखड़ा रहता है। बरसात भी आकर चली गई, बादल भी गरज कर बरस गए, पर उसके एक को हम है उसने के मालिक तरस गए। नील खान के से बैठे कहीं आना जाना भूल गए। धन्यवाद
1: आदित्यले कस्तो राम्रो हिन्दी पनि गीत गाएर सुनाइदिनु भयो हामीलाई है। भोलि पर्सि पक्कै पनि ठुलो गायक बन्नुहुन्छ।
0: धन्यवाद।
1: मिठो स्वर छ। तपाईँले बजारको खानेकुरा चाहिँ कतिको खानुहुन्छ? भनेपछि स्कुलमा चाहिँ क्यान्टिनको खाजा खानुहुन्छ हो है? के खानुहुन्छ क्यान्टिनमा, के पाइन्छ?
0: क्यान्टिनमा चाहिँ चाउमिन, मोमो, सेफाली, आलु चपहरू पाइन्छ। अनि म चाहिँ धेरै जसो चाहिँ आलु चप र सेफाली खाने गरेको छु।
1: चाउमिन चाहिँ धेरै खानु हुँदैन ल आदित्य, चाउमिनले चाहिँ पेट दुखाउँछ नि। चाउमिन मोमोले चाहिँ मैदाबाट बनेको हुन्छ। आज तपाईँले हामीलाई टेलिफोन गर्नुभएको छ कुराकानी गर्नको लागि। तपाईँलाई कसले भनेको रेडियो नेपालमा यसरी कुरा गर्न पाइन्छ भनेर?
0: मैले चाहिँ पहिलेबाट रेडियो नेपाल सुन्ने गरेको थिएँ।
1: हजुर,
0: रेडियो नेपालमा चाहिँ बाल बालिकाको लागि धेरै नै प्रोग्रामहरू हुने थाहा पाएपछि मैले नै आज फोन गरेको थिएँ।
1: भनेपछि तपाईँले आफैले रेडियो नेपाल सुन्नु भएको थियो अनि कार्यक्रम बजेको सुनेर आफूलाई पनि सहभागिता जनाउन मन लाग्यो अनि त्यही भएर सम्पर्क गर्नु भएको
0: हो
1: है? हामीलाई कस्तो खुसी लाग्यो यति राम्रोसँग कुराकानी गरिदिनु भयो, कस्तो मिठो मिठो गीत सुनाइदिनु भयो हामीलाई। तर आदित्यको अझै धेरै गीतहरू कस्तो सुन्न मन लागिरहेको थियो है, तर अब हामी कार्यक्रमको अन्तिम अन्तिममा आइसक्यौँ। अब आजको कार्यक्रमबाट हामी छुट्टिने बेला भइसकेको छ। हामीलाई सुनेर बसिराख्नु भएको सानो सानो भाइ बहिनीलाई चाहिँ के भन्न चाहनुहुन्छ?
0: आफ्नो पढाइमा चाहिँ धेरै ध्यान दिन र आफ्नो हबिजहरूलाई चाहिँ राम्रोसँग प्र्याक्टिस गर्न अनि आफ्नो स्वास्थ्यको चाहिँ राम्रोसँग ख्याल राख्न भन्छु।
1: है आदित्य, तपाईँलाई धेरै धेरै धन्यवाद आज हामीसँग तपाईँ जोडिनु भयो, यति मिठो गीतहरू गाइदिनु भयो।
0: धन्यवाद हजुरलाई पनि मेरो कुरा सुनिदिनु भयो र मलाई गीत गाउने अवसर दिनुभयो।
1: हस्, आजको कार्यक्रमबाट हामी बिदा हुन्छौँ ल।
0: धन्यवाद
1: भाइ बहिनी। आज हामीले स्टेप बाई स्टेप सेकेन्डरी स्कुल पोखरामा कक्षा 8 अध्ययनरत भाइ आदित्य भट्टराईसँग गरिएको कुराकानी सुनायौं। तपाईँहरूलाई पनि मसँग कुराकानी गर्न मन लागेको छ भने www.batik.radionepal@gmail.com पनि आफ्नो सम्पर्क नम्बर र मिठा मिठा रचनाहरू पनि पठाउन सक्नुहुनेछ। हस्त भाइ बहिनी, आजको कार्यक्रमबाट प्राविधिक संयोजन तर्फका दाजु सुधीर मिश्र, कार्यक्रम संयोजक दिदी चन्दा विष्टसँगै म कार्यक्रम सञ्चालिका दिदी विष्णुदेवी पौडेल पनि अर्को शुक्रबार भेट्ने बाचा गर्दै आजको लागि बिदा भए। नमस्कार।

0: कृषि वन तथा पर्यावरण मन्त्रालय कृषि संचार तथा मानव संसाधन विकास केन्द्रद्वारा उत्पादित कार्यक्रम
1: तपाईँकै जेजे र तपाईँकै बुढियामा तपाईँकै चिर परिचित बुढियामासँग कृषि विज्ञ एवं कृषि प्राविधिकसँगको भलाकुसारी कार्यक्रम तपाईँकै जेटिए र तपाईँकै बुढियामा
2: कृषक दाजुभाइ तथा दिदीबहिनी आजको कार्यक्रममा तपाईँकी बुढियामा कहाँ पुगेर कोसँग के कुराकानी गर्दै हुनुहुन्छ त आउनुहोस् कार्यक्रम सुन्नतर्फ लागौं।
3: ओहो आमाको मा त कति धेरै बाख्रा पाल्नु भएर छ यो। ए आमा।
4: हजुर हजुर को हो बाहिर मलाई।
3: नमस्ते आमा। नमस्ते।
4: नमस्कार बाबु पो हुनुहुँदो रहेछ।
3: भित्र केमा व्यस्त हुनुहुन्थ्यो होला, मैले डिस्टर्ब गरेँ क्या हजुरलाई?
4: होइन छैन नि छैन, कहाँ हजुर आउँदा डिस्टर्ब हुन्छ र हामीलाई त झन् हजुर आउँदा त ढुङ्गा खोज्दा देउता मिले जस्तो हुन्छ। झन् यहाँ के समस्याहरू आइरहेछन्, बाबुले के कुराहरू भनिदिनुहुन्छ, हामी त नयाँ नयाँ कुरा सिक्न पाउँछौँ हजुर आउँदा।
3: मैले खास यो सन्दर्भ राखेको, म तल चाहिँ सुन्दरको घरसम्म पुग्नु थियो, त्यहाँ चाहिँ गोरु खसी पार्न छ सर भन्दै हुनुहुन्थ्यो, अनि कतिवटा गोरुहरू रहेछन् यसो चाहिँ बुझौँ अनि अर्को कुनै दिन आएर खसी पारौँला भनेर। यहाँ बाख्राहरू त थुप्रै पाल्नु भएर चाहिँ आमा, कति छन् बाख्रा त? ओहो तलैसम्म छन् त।
4: छन् नि बाबु, अलिअलि के गर्नु, हामी किसानीलाई अब यो गाउँ घरमा बसिसकेपछि बाख्रा पाल्नु पर्यो, खेतीपाती गर्नु पर्यो, भैँसी पाल्नु पर्यो।
3: 32, 33, 34, 35 ओहो कतिवटा छन्? यो त धेरै छन् त।
4: 38 जति छन्।
3: 38 दुई तिनवटा कतै भुले होला मैले,
4: यता खोरतिर पसेका छन्।
3: ए अनि पाठाहरू बोकाहरू कति छन्?
4: छन् बाबु, माउहरू छन् के अरे 20 जति।
3: ए हजुर हजुर।
4: अनि अरू साना बच्चा बच्ची यताउता गर्दाखेरि त्यही 38 छन्। अब त्यसमा होलान् बोकाहरू चाहिँ 8 जति छन् जस्तो लाग्यो।
3: अनि अनि हेर्नु न, यो दुईटा ठुल्ठुला यी बोकाहरू चाहिँ यही घरका हुन् कि बाहिरबाट किनेर ल्याउनु भएको?
4: घरकै हुन् नि बाबु, कहाँ बाहिरबाट किनेर ल्याउनु।
3: रामा, यो हजुरले त जति भने नि नहुने भयो, यो पहिलेदेखि लागेको बानी। यी बोकाहरू यसरी राख्नुहुन्न नि आमा आफ्नै घरका बोका त?
4: यो त चाहियो नि बाबु, अब बाख्राहरू यत्र धेरै छन्, यसैको ब्याड बनाउने बोकाहरू खोज्दाखेरि यही राख्नु पर्यो नि, घरमा ब्याड राखेका नि त।
3: हो यो चाहिँ तपाईँहरूले हो यहाँनिर गल्ती भयो आमा, अब मैले भनेको हजुरले विश्वास गर्नुहुन्छ गर्नुहुन्न, फेरि कहिले काहीँ त रिसिएर हिँड्नुहुन्छ, म पनि तलतिर जान छ। ल आमा, यसरी आफ्नै घरका पाठालाई बोको बनाउन हुन्न, किनभने जसरी मान्छेको बिहाबारी गर्दाखेरि नाता नपर्ने मान्छे भन्छन्, सहगोत्री भन्छन्, के भन्छन्, कति भाते भन्छन्, होइन यो धेरै हेरिन्छ नि, अनि यो सात पुस्तासम्म नाता नपर्नेलाई मात्र विवाह गर्ने भन्छन्, त्यस्तै भन् जस्तो यो पशुहरूको पनि हाड नातामा यो प्रजनन गराउन हुन्न आमा, यो राम्रो होइन।
4: लो हामीले त अहिलेसम्म यही गराइरहेका छौँ बाबु, कहाँ त्यस्तो हुँदैन भने
3: आफै सोच्नुहोस् त, तपाईँ हाम्रो गाउँमा तपाईँको विवाह हुँदा, हाम्रो गाउँमा विवाह हुँदाखेरि हामीले के नाता पर्नेलाई विवाह त गर्दिनौ नि, सबै हेर्छौँ भनेपछि अब यी बोकाका पनि त आमा पनि यहीँ छन् होला, दिदी बहिनी पनि यहीँ छन् होला भनेपछि एउटै बोकाले आफ्नो चाहिँ आमासँग दिदी बहिनीसँग प्रजनन गराउन त भएन नि, यसो गर्दाखेरि के समस्या हुन्छ भने, हुन त अब फेरि हजुरको मुखभरिको जवाब दिनुहुन्छ मलाई थाहा छ, अहिलेसम्म यस्तै चलेको थियो बाबु, यो चलिरहेको छ बाबु भन्न बेर लाउनुहुन्न, तर अहिलेसम्म हामीले नबुझेर चलेको थियो आमा, त्यही भएर त हाम्रा बाख्राहरू खिँदै खिँदै नराम्रा नराम्रा हुँदै गए। यसरी हाड्ना त प्रजनन हुँदा एउटा चाहिँ नराम्रा नराम्रा गुणहरू चाहिँ देखिँदै जान्छन्, राम्रा गुणहरू चाहिँ हराउँदै जान्छन्, अर्को कुरा चाहिँ रोगहरू रोग व्याधिहरू सबै हुन्छ, र अर्को कुरा हामीले देख्नलाई नि झट्ट चाहिँ त्यति राम्रो होइन नि त आमा, बोको छ आफ्नै दिदी बहिनीलाई लगाइदिनु त भएन नि, यो प्राणी हो यसलाई सबै कुरा त थाहा छैन, किनभने हामीले बाँधेर राखेका छौँ नि त, यिनीहरू स्वतन्त्र भएका भए आफ्नो स्वादले जे गर्ने गर्थे, अहिले हामीले बाँधेर राखेपछि त उनीहरूलाई त हामीले अन्याय गरेको, त्यो हुनाले अब यी बोकाहरू धेरै छिप्पे छन् आमा, अब मैले भनेको मानस हजुरको चाहिँ यी बोका राख्नको कारण पनि मैले बुझेँ, यो बोका घरमै हुने हो नि बाख्रा बाँझै रहन्नन्, नत्र बाख्रा चाहिँ बाँझा हुन्छन् भनेर राख्नु भएको रहेछ, अब सकेसम्म यी बोकालाई बाख्राभन्दा छुट्टै राख्न पर्यो, यी त ठुला भइसकेछन्, मलाई लाग्छ यो त 11 त भयो जस्तो लाग्छ, यो ठुलो चाहिँ
4: एक वर्ष हुन लाग्यो।
3: ल हेर्नु, अब यी बोकाहरू यसरी सँगै नराख्ने र यी बोकालाई सकेसम्म हजुरहरूले बेचिदिनुहोस्। आखिर हजुरहरूले यी बोका बेचेर अन्यत्र नाता नपर्ने बोको ल्याए पनि त एउटै हो गएर आमा
4: त हो बाबु।
3: कहिले काहीँ ला भनेको र ले भनेको त फरक पर्छ भन्छन्, थाहा छ मलाई पनि। अब ठिकै छ, तपाईँले अब यो दुईवटा बोका, मलाई लाग्छ यो बोकालाई केही नभएको अहिले भर्खरै बेच्यो भने 25,000 पर्ने रहेछ, यो अर्कोलाई 18-25,000 भनेपछि हजुरले त यो दुईवटा बेच्दाखेरि त 40,000 भन्दा धेरै पैसा आउँदो रहेछ। त्यसमा त एउटा राम्रो, यी दुईवटा भन्दा अझै राम्रो बोको खोज्नुहोस्, नाता नपर्ने र ल्याउनुहोस्। बाँकी रहेको पैसा त अब घर खर्च गर्ने, यो दुईवटा बोका किन ल्याउने, जम्मा 20 बाख्रा छन् भन्नुहुन्छ। सामान्यत एउटा निरोगी बोका छ भने 30 माउ बाख्रालाई पुग्छ आमा।
4: त्यो राम्रो बोका चाहिँ कहाँ पाइन्छ होला है बाबु?
3: ओहो, म आज पारी धरम पानी पनि जाने कार्यक्रम छ, त्यो गाउँका बाख्रा पालक किसानहरूसँग मैले यसो बुझ्छु। मैले अहिले ठ्याक्कै भन्न त सकिनँ, केही दिने त्यो 10-15 पहिले शालिग्राम पुडेछ नि भन्ने दाई आउनु भएको थियो एकपटक, उहाँले चाहिँ बोका बेच्न छ लाउन छ भन्दै हुनुहुन्थ्यो। मैले उहाँलाई पनि सोध्छु कतै त्यस्तो रहेछ भने, मैले पनि हजुरलाई सहयोग गर्छु र सँगसँगै यी दुईवटा बेच्नलाई पनि मैले सहयोग गर्नुलाई नि त आमा, हतार नगर्नु। अब यिनलाई छुट्याएर राख्नु, अनि बाख्राले बोका खोज्यो भने पनि गाउँमा नाता नपर्नेसँग लैजानु बरु, यिनीहरूलाई नलाइदिनु। मैले चाहिँ यसो किसानहरूको जताततै सम्पर्क मेरो भइरहेको हुन्छ, अब यो बाख्रा पालन समूहहरूमा नै कुरा गरौँला र हजुरको यी बोकाहरूलाई पठाउँला। बरु चाहिँ अरू सानसाना पाठा छन् छैनन्, 2-3 एक महिनाका, 4 ती सानसाना पाठा छन् छैनन्?
4: छन् नि बाबु, त्यस्ता पनि हेर्नु न, ऊ 5-6 जति छन् यहाँनिर बसिरहेका छन्।
3: पुरै कुरा चल्ला चाहिँ दौडिरहन, कति रमाइलो हेर, यस्तो चाहिँ बाख्रासित भुल्न मलाई त साह्रै रमाइलो लाग्छ आमा, म त तल जानै भुल्ने छु। अब यसो गरौँ, यी बाख्रालाई चाहिँ कतिवटा छन् यी पाठाहरू? हजुरहरूलाई 1 पनि पैसा पनि लाग्दैन। अब यिनीहरूलाई अहिले खसी पार्ने हो भने यिनीहरूको मासु पनि लाग्छ, यिनी अलि सोझा पनि हुन्छन् होइन, छिटो पनि बढ्छन्, मूल्य पनि धेरै पर्छ। यो बोका राख्ने नै वा वा र ऊ गरेर आफ्नै अरूलाई दुःख दिएर, अनि त्यसै उनीहरूले ज्यान पनि लाग्दैन हेर्नु, अनि बोकाको मूल्य पनि त्यति राम्रो हुन्न, एकातिर हाम्रो यो यो बथानलाई असर गर्ने, भनेपछि यी सबै खसी पार्नु पर्यो आमा।
4: अनि यति साना छन् यत्रालाई नै पार्नु हुन्छ र बाबु, हेर्नु त साना साना छन्।
3: हजुरले कत्रो कुरा हेर्नुहुन्छ, अस्ति हजुरको बुहारीसँग पनि के सन्दर्भमा उता घाँस काट्न जाँदै हुनुहुन्थ्यो, अनि त्यसपछि मैले सोधेको, त्यहाँ माथि मानबहादुर दाईकोमा पाठालाई खसी पार्दै थिएँ मैले, अनि त्यसपछि हाम्रो मान्छे छन् त छन् सर, हाम्रा दुब्ला पातला छन् भन्दै हुनुहुन्छ। अनि कस्ताहरू खसी पार्ने भनेको तपाईँहरूको, फेरि यो पनि धारणा उल्टो रहेछ आमा। मैले ठ्याक्कै हजुरको बुहारीले भनेको सम्झेँ, गाउँमा के चलन रहेछ भने जुन बाख्राको पाठो सर्लक्क बढेको, अलि चिल्लो राम्रो छ भने खसी पार्ने भन्ने धारणा रहेछ यो गाउँमा, नराम्रा छन् जुम्ल्यामाका दुब्ला पातला छन् भने तिनलाई खसी नपार्ने भन्ने धारणा रहेछ। यो पनि अब हजुरहरूले परिवर्तन गर्नुपर्छ, नराम्रा जतिलाई खसी पार्नुपर्छ, राम्रालाई बरु ब्याडको लागि प्रजननको लागि पाल्नुपर्छ, तर आफ्नोमा होइन कि केही हुर्काएर अरूलाई बेच्ने के प्रजनन गर, त्यो गर्न सकिन्छ। त्यो गर्दा के हुन्छ भने खसी पारेका पनि नपारेकाको तुलनामा अलि धेरै मासु लाग्छ, धेरै पैसा पर्छ, अनि त्यो ब्याठे राखेको जुन त्यो ब्याडको लागि राख्यो पाठ हो, त्यो पनि फेरि मासुको लागिको तुलनामा त त्यो प्रजननको लागि लैजाने त बढी महँगो पर्छ नि आमा। अब हजुरहरूले भर्खरै बोका किन्न खोज्न भने पनि, मासुको लागि किन्न खोज्न भने जस्तो मनलाई किन्नुहुन्छ, तर चाहिँ प्रजननको लागि हो भने त राम्रो बोको भन्नुहुन्छ नि त, राम्रो बोकालाई पैसा पनि धेरै पर्छ। ल हेर्नुहोस् कति फाइदा भयो, नराम्रालाई खसी पारेर धेरै फाइदा लिन सकिन्छ भने, राम्रालाई फेरि बिहारको लागि भविष्यमा प्रजननको लागि राखेर पनि मूल्य धेरै पार्न सकिन्छ।
4: भनेपछि त हाम्रो सोच त ठ्याक्कै बाबुले भनेको भन्दा त उल्टो रहेछ
3: हो। अब यो बिस्तारै परिवर्तन हुन्छ आमा, हिजो हामीले जे सिक्यौँ त्यही ज्ञान थियो, अब त्यो ज्ञानलाई हामीले बिस्तारै परिमार्जन गर्दै, अब फेरि हजुरहरूको विश्वास लागेको चिज 81 मैले भनेको अनि पताउनु न, त्यसलाई चाहिँ व्यवहारमा हो कि होइन भन्न पर्यो। जस्तै अहिले हजुरले चाहिँ ठ्याक्कै कुरो बुझिहाल्नु नि, अब दुब्ला पातलालाई खसी पार्ने, पारेपछि मोटाउँछन् भन्ने हो, यसै गरेर हजुरहरूको विश्वास बढ्दै गयो भने बिस्तारै सुधार गर्दै जाने आमा, यसमा खासै समस्या छैन। अब यो चाहिँ पाठालाई खसी पार्ने भन्ने सन्दर्भमा अहिले त हजुरका पाठाहरू विभिन्न उमेर समूहका छन्, अब भविष्यमा के गर्ने भन्ने सन्दर्भमा, जब चाहिँ बाख्राका पाठाहरू 45 दिनभन्दा माथि उमेरका हुन्छन्, तपाईँहरूले खसी पार्ने योजना बनाउने, खसी पार्ने कि नपार्ने त्यो योजना गर्ने, खसी पार्नेलाई कहिले पार्ने भन्ने। सामान्यतया अब ठ्याक्कै अब यति उमेरमा खसी पार्ने भन्ने त केही पनि छैन। तपाईँका यिनै ठुला पाठाला पनि मैले खसी पारिदिएर खसी पर्छन्, किनभने अब गोरुलाई हामीले 3-4 वर्षका उमेरमा खसी पार्दा हुन्छ भने, राँगालाई 3-4 वर्षको उमेरमा खसी पार्दा हुन्छ भने खसी नै नपार्ने भन्ने त हुँदैन। तर सानो उमेरमा खसी पार्दाखेरि तिनीहरूलाई पीडा कम हुन्छ, तनाव कम हुन्छ भने अलि ठुलो भइसकेपछि खसी पार्दा अलि धेरै तनाव लिन्छन्। किन भन्दा यिनीहरूले प्रजनन विशेषता देखाइसकेका छन्। त्यस कारणले अब तपाईँहरूले गर्दाखेरि त गर्नुहुन्छ भन्दा पनि सबैभन्दा राम्रो के गर्दा हुन्छ भन्ने रोज्नु पर्यो। 45 दिन नागिसकेपछि बाख्राका पाठाहरूलाई खसी पार्ने योजना बनाउने, अनि सामान्यत 90 दिनभित्रमा है 75 दिनदेखि 90 दिनभित्रमा चाहिँ खसी पार्ने योजना बनाउनु बित्तिकै त खसी पार्न सकिँदैन, होइन। कोहीले लैजाने, कहिले काहीँ गाउँघरमा शुक्रबार खसी पार्दा राम्रो हुन्छ भने जे बार पार्नुहोस्, हामीले त सबै बार पार्दा राम्रो हुन्छ भन्छौँ। कहिले काहीँ हजुरहरूको आस्थालाई पनि ठेस नपुग्ने गरी हामीले चाहिँ 2-1.5 महिनाबाट नै योजना गऱ्यौँ भने त तपाईँको उपयुक्त बार हुनसक्छ, तपाईँको लागि उपयुक्त महिना हुनसक्छ, समय पनि त मिलाउनु पर्यो नि। त्यो गरिसकेपछि हजुरहरूले यही सेवा केन्द्रमा, यही चाहिँ माथि छ नि हाम्रो जुन पशु सेवा शाखा हो, त्यहीँ ल्याउने। ल्याउँदाखेरि अब बिहान 9 बजेदेखि 5 बजेसम्म जति बेला ल्याउँदा नि हुन्छ। कहिले काहीँ हामी एकदमै इमर्जेन्सी काम परेर कसैको पशुहरू बिरामी भएर अथवा कुनै तालिम गोष्ठीहरूमा सहभागी भएका रहेछौँ भने पनि अहिले त हामी 2 छौँ, समस्या हुँदैन। अब म उता गएँ, 1 साथी त भइरहनुहुन्छ। कहिले काहीँ चाहिँ अब हामी 2 नै त्यता गएको बेला पऱ्यो भने यहाँबाट बाख्रा पाठो लर अनि फेरि बुढी मान्छेलाई फेरि हामीलाई चाहिँ सराप्नुहुन्छ तपाईँले,
4: फोन गर्छौ नि बाबु,
3: हुन्छ हुन्न बाबु भनेर अघिल्लो दिन सोध्ने, होइन, नभए हाम्रो सहयोगी दाई हुनुहुन्छ, सहयोगी दाईलाई पनि भनेर त्यसरी चाहिँ तपाईँहरूले अब यो खसी पार्ने योजना गर्ने। अब अहिले यिनी 6-7 बाख्रा पाठा बुरुङ बुरुङ गरे खान, यो 6-7 तपाईँ ल्याउन सक्नुहुन्न। तपाईँ अब यहाँ मैले आज त म तलतिर जाँदैछु आमा, यस्तै भयो, कुनै उपयुक्त समयमा बिहान साँझ आएर मैले, यदि तपाईँले त्यहाँ ल्याउन सक्नुहुन्छ भने त धेरै राम्रो भयो, सक्नुहुन्न भने बिहान साँझ यसो समय मिलाएर म यहीँ घरमै आएर नि खसी पारिदिउँला। तर आगामी दिनमा यो बाख्राका पाठाहरूलाई यसरी आफ्नै घरमा चाहिँ बोकाको रूपमा चाहिँ प्रयोग नगर्नु होला है त आमा।
4: हामीलाई त थाहा थिएन बाबु, आज बाबुसँग भेटेर नयाँ कुरा सिक्यो। अब हामी त सानोमा खसी पार्यो भने मर्छन् कि भन्ने डर लाग्थ्यो बाबु।
3: ए हजुर, यो यस्तो हुन्छ, खसी पार्ने पनि विभिन्न विधिहरू छन्। अब हामीले अहिले यहाँ यो बोडिजो क्यास्टेचर भन्ने एउटा चाहिँ मेसिन हुन्छ क्या आमा, त्यो मेसिनले थिचेर खसी पार्छौँ। तर जस्तै गाउँघरमा त्यो मेसिन आउनुभन्दा पहिले पनि खसी पार्थे, त्यति बेला चाहिँ चिरेर निकाल्थे, होइन, त्यो चिरुवा खसी पार्ने भन्ने हुन्छ क्या,
4: हो
3: गर्थे, अहिले पनि गर्ने चलन छ। र हामीले पनि जस्तै घोडालाई खसी पार्दा, कुकुरलाई खसी पार्दा, अनि बङ्गुरलाई खसी पार्दा, अहिले पनि हामीले त्यो चिरेरै खसी पार्छौँ, मेसिनले हुँदैन। तर बाख्राका पाठा अनि गोरु अनि राँगा यिनीहरूलाई फेरि यो मेसिनले पार्दा सजिलो हुन्छ। अब मेसिनले खसी पार्दाखेरि चिर्न पनि परेन, घाउ पनि लाग्दैन, धेरै दुःख पनि पाउँदैन, छिटो पनि हुन्छ, अनि पाक्ने डर पनि हुँदैन। त्यो हुनाले हामीले धेरै जसो खसी पार्दा यो मेसिनले नै पार्छौँ आमा। अब कहिले काहीँ हजुरहरूले होइन मैले त यो चिरुवा खसी पार्ने भन्छ कि, झिकुवा खसी पार्ने, त्यो चिरेर खसी पार्ने होइन बाबु, त्यो राम्रो हुन्छ भनेर हजुरले भन्नुभयो भने पनि त्यसरी पनि हामी खसी पार्छौँ। तर त्यसरी त्यो चिरेर खसी पार्दाखेरि आमा, अहिले मैले अघिसम्म भनेको कुरा हुन त धेरै भने नभुल्नु होला नि आमा,
4: महत्त्वपूर्ण
3: मैले यति बेरसम्म भनेको चाहिँ 45 नागेपछि खसी पार्ने योजना बनाउनुहोस्, 75 दिनदेखि 90 दिन बिचमा खसी पार्नुहोस् भनेको थिएँ अघि, त्यो मेसिनले खसी पार्ने हो। अब तपाईँलाई चाहिँ चिरेरै खसी पार्दिनँ भन्नुहुन्छ भने फेरि सकेसम्म 1 महिनाभित्रमा ल्याउनु भयो भने हामी चिरेर पनि खसी पार्दिन सक्छौँ। चिरेर खसी पार्दाखेरि धेरै उमेरको छिप्पिसकेपछि चिरेर खसी पार्दा बढी असर गर्छ, त्यो हुनाले अलि छोटो उमेरमा ल्याउने, सकेसम्म यो पाक्ने उर्ने डर हुन्छ, त्यो हुनाले मेसिनले नै खसी पारे आनन्दै हुन्छ आमा।
4: अनि बाबु, हाम्रो गाउँ घरतिर त यो गर्मी सिजनमा त खसी बनाउनु हुँदैन, जाडोमा मात्रै बनाउने भनेर भन्ने चलन छ। अब मेरो नि पाठाहरू सानै छन्, त्यही भएर मैले त नगरिराखेको नि। अनि अहिले गर्न मिल्छ बाबु?
3: होइन आमा, यो खास गरेर गर्मीमा खसी पार्नु हुन्न भन्ने चाहिँ यो चिरेर खसी पार्दाखेरि पाक्ने डर हुने हुनाले हो। यो मेसिनले खसी पार्दाखेरि कहिले पनि त्यस्तो बार हेर्नु पर्दैन, जहिले पनि हुन्छ। यो त्यसको लागि चिन्ता नगर्नु होला। ल आमा, अहिले म तल जान्छु, फेरि उहाँहरू चाहिँ मलाई कुरेर
1: कृषि वन तथा पर्यावरण मन्त्रालयको सूचना। उपभोक्तालाई स्वस्थ मासु उपलब्ध गराउने उद्देश्यले नेपाल सरकारबाट 2083 मङ्सिर 1 गतेदेखि काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका सबै स्थानीय तहहरूमा 2083 माघ 1 गतेदेखि, बाँकी सबै नगरपालिकाहरूमा र 2084 साउन 1 गतेदेखि देशभरि पशु वधशाला र मासु जाँच ऐन 2055 लागू हुने गरी राजपत्रमा सूचना प्रकाशन भएको हुँदा ऐन कार्यान्वयनमा मासु व्यवसायी लगायत सम्पूर्ण सरकारवालाहरूको सहयोगको लागि मन्त्रालय हार्दिक अनुरोध गर्दछ। मासु मात्र होइन, स्वस्थ मासु खोजौं। कृषि वन तथा पर्यावरण मन्त्रालय।
2: हवस् त, यसको साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट हामी सबै आज्ञा चाहन्छौँ। नमस्ते।

0: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल फेस्टिभ अफर सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
2: बाटो पार गर्ने वृद्ध बालबालिका तथा फरक क्षमता भएका व्यक्तिहरूलाई सदैव उच्च प्राथमिकतामा राखौं
3: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग
4: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ अहिले 7:25 बजे सुन्न सक्नुहुनेछ समसामयिक विषयमा तयार पारिएको कार्यक्रम घटना र विचार यस बेला साँझको 7 बज्न लागेको छ अब सुन्नुहुनेछ समाचार

0: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। संघीय संसदको अधिवेशन आज रातिदेखि अन्त्य। राष्ट्रिय सभाद्वारा आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 पारित। भारतको धारचुला स्थित धौलीगङ्गा जल विद्युत परियोजनाको बाँधको ढोका खोलिने भएकाले सोमबारसम्म महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन कञ्चनपुर र बैतडी जिल्ला प्रशासनको आग्रह। एलपी ग्यासको वितरणमा सुरक्षा निकायलाई सहभागी गराउन पहल भइरहेको आपूर्ति मन्त्री दीपक कुमार शाहको भनाई। अमेरिकाले युरोपेली युनियनलाई आकस्मिक डिजेल भण्डारण खोल्न गरेको आग्रह ईयूद्वारा अस्वीकार। र बुटवलमा जारी मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि भोलि नेपाल पुलिस क्लब र सभा पोखरी भलिबल क्लब बीच प्रतिस्पर्धा हुँदै।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ,
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
1: भोल्टे भोइस ओभर LTE, अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
2: SG भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
2: क्लियर कॉल्स र फास्ट इन्टरनेट एकै साथ।
1: सेवा सुचारु गर्न आफ्नो फोनमा #444 हैश डायल गर्नुहोस्। 4G बोल्टे
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। संघीय संसदको दुवै सदनको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान बमोजिम मन्त्री परिषदको यही असोज 13 गतेको सिफारिसमा आज राति 12 बजेदेखि संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर शाहीले जानकारी दिनुभयो। प्रतिनिधि सभाको आजको बैठकबाट विभिन्न 7 विधेयक सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाइयोस् भन्ने प्रस्ताव पारित भएको छ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 र राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोर मैला व्यवस्थापन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव गर्नुभयो। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव गर्नुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण पहिलो संशोधन विधेयक 2083, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार पहिलो संशोधन विधेयक 2083, स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 र राम राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको 8 वार्षिक प्रतिवेदन 2083 पेश गर्नुभयो। सभामा प्रस्तुत हुन नसकेका मौखिक र लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीले बैठकमा टेबल गर्नुभयो। सभामुख डोलप्रसाद अर्यालले बैठकको अन्त्यमा चालु अधिवेशनमा भय गरेका कामबारे विवरण प्रस्तुत गर्नुभयो। प्रतिनिधि सभा बैठकमा विशेष समय माग गरी परराष्ट्र मन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको 81 महासभामा भाग लिने क्रममा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा रहेको टोलीले विभिन्न 80 कार्यक्रमका साथै द्विपक्षीय बहुपक्षीय उच्चस्तरीय भेटवार्ता भएको सदनलाई जानकारी गराउनुभयो। महासभामा प्रधानमन्त्री शाहले जलवायु सङ्कट निम्त्याउन ऐतिहासिक रूपमा बढी भूमिका खेल्दै आएका तथा बढी स्रोत साधन र क्षमता भएका मुलुकले सङ्कटलाई सम्बोधन गर्न थप जिम्मेवारी वहन गर्नुपर्ने र जलवायु न्यायलाई व्यवहारमा उतार्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभएको जानकारी दिनुभयो।
4: भ्रमणको क्रममा सम्मान्य प्रधानमन्त्रीज्यूले संयुक्त राष्ट्रसङ्घका महासचिव श्री एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुभएको थियो। भेटमा भोटेकोसी विपदबाट नेपालले ठूलो क्षति बिहोरेको उल्लेख गर्दै प्रधानमन्त्रीले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको पनि बताउनु भएको थियो। नदी किनारका बासिन्दाको पुनर्वास र हरित पुननिर्माणको विषयमा समेत छलफल भएको थियो। साथै अति कम विकसित राष्ट्र एलजिसीको सूचीबाट नेपालको स्तरोन्नतिको समय सीमा थपका लागि समर्थनको विषयमा पनि कुराकानी भएको थियो। नेपालको परराष्ट्र नीति र राष्ट्रिय हितलाई केन्द्रमा राखी मैले सम्भव भएसम्मका र उपलब्ध सबै उच्च स्तरीय समारोह बैठक कार्यक्रमहरू र विभिन्न द्विपक्षीय भेटवार्ता सम्पन्न गरी फर्केको छु। ती अवसरहरूमा हालै भोटेकोसीमा गएको विनाशकारी बाढी पश्चात खोज उद्धार राहत तथा अन्य सहयोगमा छिमेकी मित्रराष्ट्र र अन्तर्राष्ट्रिय समुदायले पुर्याएको महत्त्वपूर्ण सहयोगका लागि मैले नेपाल र नेपाली नागरिकको तर्फबाट हार्दिक आभार व्यक्त गरेको छु। साथै आगामी दिनमा आवश्यक पर्ने पुनर्निर्माणमा थप सहयोगको लागि अनुरोध समेत गरेको छु।
0: परराष्ट्र मन्त्री खनालले नेपालको परराष्ट्र नीति र राष्ट्रहितलाई केन्द्रमा राखी गरिएका सबै उच्च स्तरीय बैठक कार्यक्रम र विभिन्न द्विपक्षीय भेटवार्तामा हालै भोटेकोसीमा आएको विनाशकारी बाढीपछि खोज उद्धार राहत तथा अन्य सहयोगमा छिमेकी मित्र राष्ट्र र अन्तर्राष्ट्रिय समुदायले पुर्याएको सहयोगका लागि धन्यवाद दिएको, नेपाल र नेपालीको तर्फबाट पनि आभार व्यक्त गरिएको बैठकलाई जानकारी गराउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका रासोपाका महामन्त्री विपिन आचार्यले नागरिकको परिवर्तनप्रतिको उच्च आकांक्षा र राज्य संयन्त्रको सुस्त कार्यशैली बीचको खाडल पूर्ण सरकार र संसद दुवैले आफ्नो कार्यशैलीमा सुधार गर्नुपर्ने बताउनु भएको छ। सांसद आचार्यले नागरिकले द्रुत नतिजा खोजिरहेको अवस्थामा राज्यका प्रक्रिया र कार्यशैली अपेक्षाकृत सुस्त रहेको उल्लेख गर्दै समयमै नागरिकका अपेक्षा सम्बोधन गर्न नसके राज

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

गजल गंगा। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, पत्थरले कसरी जोरी खोजोस् र घनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, पत्थरले कसरी जोरी खोजोस् र घनसँग। युद्ध भूमिमा आफ्नै साथीले बन्दुक तिर्सायो, युद्ध भूमिमा आफ्नै साथीले बन्दुक तिर्सायो, र त आत्मसमर्पण गरेको हुँ दुश्मनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, तिमी माथि हुनेछौ म पक्कै तल हुनेछु, तिमी माथि हुनेछौ म पक्कै तल हुनेछु, तुलामा राख्ने हो भने मायाको ओजनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, तिमीले मलाई रगतले लेखेको प्रेम पत्र, तिमीले मलाई रगतले लेखेको प्रेम पत्र, मेरी श्रीमतीले राखेकी छन् जतनसँग। पत्थरले कसरी जोरी खोजोस् र घनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग। कविन्द्र घिमिरेले लेख्नु भएको गजल हो यो। गजलकार कविन्द्र घिमिरेको गजललाई मैले आजको गजल गङ्गाको आरम्भमा वाचन गरेको छु। कविन्द्र घिमिरेको ठेगाना ककनी दुई नुवाकोट। एउटा सुन्दर गजललाई मैले आजको गजल गङ्गाको आरम्भमा वाचन गरेँ। यही गजल वाचनसँगै गजल गङ्गा आरम्भ भएको छ। आजको गजल गङ्गाबाट पनि प्रविधि संयोजनतर्फ देवकी भण्डारी अनि राम अविरल, तपाईँ सबै सबैलाई हार्दिक हार्दिक स्वागत गर्छौँ, आत्मीय स्वागत गर्छौँ। आदरणीय श्रोता, अब हामी करिब 45-50 मिनट तपाईँसँगको सहयात्रामा रहनेछौँ सुमधुर गजल सङ्गीतको साथमा। gazalganga@gmail.com अनि गजल सम्बन्धी पुस्तकहरू अर्थात् विभिन्न गजलकारहरूले लेख्नुभएका गजल कृतिबाट सहभार गरिएका गजलहरू आजको गजल गङ्गाको सामग्री बन्नेछन्। कार्यक्रमलाई सदा जस्तै सम्झना योग्य बनाउने हाम्रो तर्फबाट कोसिस रहिरहनेछ, तपाईँको आत्मीय साथ मिल्नेछ। विश्वासको बलियो गाँठो आरम्भमा बाँध्न चाहन्छौँ अनि सुनाउँछौँ सुमधुर गजल सङ्गीत आनन्द कार्कीको सुरमा, सुदन डोटेलको गजल रचना, सरोज प्याकुरेलको सङ्गीत, चुपचाप छौ तिमी भन के यस्तो बात छ, चन्द्रमुखी मुहारमा देउसी किन रात छ। यो सुमधुर गजल सङ्गीत आजको गजल गङ्गाको आरम्भमा आनन्द कार्कीको सुर, सुदन डोटेलको गजल रचना, सरोज प्याकुरेलको सङ्गीतमा मात्र तपाईँका लागि।

चाप छौ तिमी भन के त्यस्तो बात छ चन्द्रमुखी मुहारमा देउसै किन रात छ आनन्द कार्कीको स्वर सुदन टुटेलको रचना सरोज प्याकुरेलको सङ्गीत गजल गङ्गाको आरम्भमा प्रस्तुत गरिसकेका छौँ अब gazalganga@gmail.com यतातर्फ लाग्छौँ नवीन सङ्कल्पको गजल सुनाउँछु म तपाईँको लागि फुल जस्तो मुटु पनि पत्थर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ अमृत ठान्थे माया झनै जहर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ अमृत ठान्थे माया झनै जहर बनाएछौ बिना कसुर झुपडीमा लगाएर आगो बिना कसुर झुपडीमा लगाएर आगो मनु मानी तिम्रो बेग्लै सहर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ नयन भरि आँसु आँसु दिलाउन आज नयन भरि आँसु आँसु दिलाउन आज हिजो मनै लठ्याउने नजर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ नदी बनी बग्यौ अनि सागरलाई भेट्यौ नदी बनी बग्यौ अनि सागरलाई भेट्यौ मलाई मात्रै खै किन बगर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ यात्रा सँगै गरौँ भन्ने सङ्कल्पलाई भुलि यात्रा सँगै गरौँ भन्ने सङ्कल्पलाई भुलि तिमी हिँड्ने आज अर्कै सफर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ अमृत ठान्थे माया झनै जहर बनाएछौ नवीन सङ्कल्पको गजल थियो यो गजलका लागि नवीन सङ्कल्पप्रति विशेष आभार अर्को गजल छ धर्म तिवारीको भोजपुर स्थायी घर भक्तपुर अहिलेको बसोबास म धर्म तिवारीको गजल सुनाउँछु तपाईँको लागि सम्झ नानै अचेल बाँच्ने आधार हुन्छ सम्झना नै अचेल बाँच्ने आधार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ सम्झना नै अचेल बाँच्ने आधार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ घरभन्दा ठुलो अर्को स्वर्ग कहाँ छ र घरभन्दा ठुलो अर्को स्वर्ग कहाँ छ र तिमी बिना त घर यो कारागार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ तिलपिल छ माया छल्किएर साथीभरि तिलपिल छ माया छल्किएर साथीभरि मनको दुई किनारामा यो वार पार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ मिरमिरेमा पनि उदास गोधुलीमा जस्तै यो मन मिरमिरेमा पनि उदास गोधुलीमा जस्तै यो मन आज भोलि अश्रुधारा फेरि लगातार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ झिलिमिली सहर होला तिम्रो आँखाभरि झिलिमिली सहर होला तिम्रो आँखाभरि मेरो मनको विश्व सधैँ अन्धकार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ सम्झना नै अचेल बाँच्ने आधार हुन्छ धर्म तिवारीको गजल थियो यो गजलका लागि धर्म तिवारीप्रति पनि विशेष आभार अर्को गजल छ सन्तोष भक्तराज लवटको इलाम उहाँको ठेगाना म सन्तोष भक्तराज लवटको गजल उठाउँछु र सुनाउँछु तपाईँका लागि जीवन जिउन लायक भाष तिमी पाएपछि जीवन जिउन लायक भाष तिमी पाएपछि खुसी छमन देउता भाकी कसम खाएपछि जीवन जिउन लायक भाष तिमी पाएपछि खुसी छमन देउता भाकी कसम खाएपछि अब जीवनमा सधैँ सधैँ खुसी यानी छाउँछ
अब जीवनमा सधैँ सधैँ खुसियाली छाउँछ दुई दिलले साँच्चीकै सुखु माया लाएपछि खुसी समान देउता भागी कसम खाएपछि हाम्रो पाइला गन्तव्यतिर अवश्य पुग्ने भयो हाम्रो पाइला गन्तव्यतिर अवश्य पुग्ने भयो तिमीलाई मेरो भित्री आत्माले चाहेपछि खुसी समान देउता भागी कसम खाएपछि सार्थक बन्ने भू जिन्दगानी अब भने साँढै सार्थक बन्ने भू जिन्दगानी अब भने साँढै दिलको घरमा बेहुली पनि तिमी आएपछि जीवन जिउन लायक भाछ तिमी पाएपछि खुसी समान देउता भागी कसम खाएपछि सन्तोष भक्त राज लवटले इलामबाट पठाउनु भएको गजल थियो यो गजलका लागि सन्तोष भक्त राज लवटप्रति पनि हाम्रो विशेष आभार रात सुनसान हुँदैछ एकान्त हुँदैछ आफ्नो ख्याल गर्नुहोला आफन्तको ख्याल गर्नुहोला दिनभरिको काम धन्दा अनि आराम गर्ने यो समयमा खानपिन सकिएको छ पक्कै पनि आराम गरिराख्नु भएको छ होला हाम्रो विश्वास गजल गङ्गाको यो यात्रामा अर्को एउटा सुमधुर गजल सङ्गीत निरा राणा भाटको स्वरमा सुनाउँछौँ निश्चल पिएसको गजल रचना गैरे सुरेशको सङ्गीत म रुदिन भन्छु रुनै कर लाग्छ आँसुसँग आँसु साट्नै डर लाग्छ अर्को सुमधुर गजल सङ्गीत गजल गङ्गाको यो साङ्गीतिक लहरमा हामी सुनाउँछौँ तपाईँको लागि

हजुर, रुँदै नै भन्छु, रुनै कर लाग्छ, आँसुसँग आँसु साट्नै डर लाग्छ। निरा राणा भाटको स्वर, निश्चल पिएसको गजल रचना गैरी सुरेशको सङ्गीत यहाँनिर प्रस्तुत गरिसकेका छौँ। गजल गङ्गा रेडियो नेपालको राष्ट्रिय प्रसारण सुनिरहनु भएको छ होला भन्ने हाम्रो विश्वास। गजल गङ्गा @gmail.com यसमा प्राप्त भएका केही गजलहरू अनि गजल कृतिहरू थुप्रै थुप्रै लिएर आएका छौँ। विभिन्न गजलकारहरूका गजल कृतिबाट सम्भार गरिएका गजलहरू पनि तपाईँले आजको बसाइमा सुन्न सक्नुहुनेछ। गजल वाचनको क्रमसँगै कहीँ कतै कमी कमजोरी भएको खण्डमा आफ्नै सम्झिएर माफी दिनुहुनेछ। म लाग्छु हरिश अटलको गजलतर्फ, कैलाली सुखद उहाँको स्थायी घर, म हरिश अटलको गजल उठाउँछु यति बेला। अरे वा सीतालाई रामले चिनेनन्, अरे वा सीतालाई रामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। अरे वा सीतालाई रामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। होला कि दाजु किन अन्योलमा परेछन्, होला कि दाजु किन अन्योलमा परेछन्, ओहो चिठीको ठेगाना खामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। म इमान्दार भएकै कारण त होला, म इमान्दार भएकै कारण त होला, थोरै थोरैले चिने तमामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। हिजो माटोमै खेल्थ्यौँ सँगै हामी दुई, हिजो माटोमै खेल्थ्यौँ सँगै हामी दुई, उचाइ बढै छ साथीको दामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। अतीतमा प्रेम अटल हो भन्ने जोडीले, अतीतमा प्रेम अटल हो भन्ने जोडीले, आज अनुहारले चिने नामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। अरे वाह सीतालाई रामले चिनेनन्। हरिश अटलको गजल थियो यो। गजलका लागि हरिश अटलप्रति पनि हाम्रो विशेष आभार छ। अब अर्को गजल छ हेम जिज्ञासु पाठकको, केआई सिंह चार बायल टोटी। म हेम जिज्ञासु पाठकको गजल सुनाउँछु तपाईँका लागि। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, तिमी यादहरू पठाइदिन्छौ झन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, तिमी यादहरू पठाइदिन्छौ झन मलाई। तिमी किन सोच्दैनौ लामो छ जिन्दगी भनेर, तिमी किन सोच्दैनौ लामो छ जिन्दगी भनेर, प्रिय अहिल्यै नपठाऊ माया रूपी मन मलाई, सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई। जब म सारा टेन्सन मुक्त भई सक्षम भन्नेछु, जब म सारा टेन्सन मुक्त भई सक्षम भन्नेछु, तब पठाउनु तिम्रो प्रेम रूपी धड्कन मलाई, सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई। एक्कासी प्रेममा फसाई अन्तै हिँड्नु छ भने, एक्कासी प्रेममा फसाई अन्तै हिँड्नु छ भने, प्रिय कदापि मन पर्ने छैन यस्तो चलन मलाई, सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई। कसम प्रिय म सक्दिन तिम्रो माया जोगाउन, कसम प्रिय म सक्दिन तिम्रो माया जोगाउन, सहन्छु बरु जति दिन सक्छौ रोदन मलाई, सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, तिमी यादहरू पठाइदिन्छौ झन मलाई। हेम जिज्ञासु पाठकको गजल थियो यो। गजलका लागि हेम जिज्ञासु पाठकप्रति पनि हाम्रो विशेष आभार। गजल गङ्गामा अब कपिल अन्जानलाई पेश गर्छु। कोहलपुर बाँकी उहाँको ठेगाना, तस्विर हामीसँग छ कपिल अन्जानको। यसभित्रबाट थुप्रै थुप्रै गजलहरू हामीले विगतका श्रृङ्खलाहरूमा वाचन गरिसकेका छौँ। त्यसो त कपिल अन्जान आफैले पनि गजल गङ्गालाई समय उपलब्ध गराएर आफ्ना गजलहरू तस्विरभित्रबाट वाचन गर्नु भएको थियो। आज तस्विरभित्रबाट एउटा गजल सुनाउँछु तपाईँका लागि। जिन्दगीमा सबथोक गुमाएको छ,
जिन्दगीमा सबथोक गुमाएको छ र तस्विरलाई आफ्नो बनाएको छ। जिन्दगीमा सबथोक गुमाएको छ र तस्विरलाई आफ्नो बनाएको छ। वर्षौंदेखि यसरी के खोजिरहेको छ, वर्षौंदेखि यसरी के खोजिरहेको छ, लाग्छ यो सहरमा कोही हराएको छ र तस्विरलाई आफ्नो बनाएको छ। तिमी युद्ध गरेर कदापि जित्न सक्दैनौ, तिमी युद्ध गरेर कदापि जित्न सक्दैनौ, आऊ मारेर जाऊ ऊ निधाएको छ र तस्विरलाई आफ्नो बनाएको छ। अब निर्धक्क मर्नेछन् ती बुवामा, अब निर्धक्क मर्नेछन् ती बुवामा, आज हराएको छोरो घर आएको छ र तस्विरलाई आफ्नो बनाएको छ। इतिहास मेटाउँछ कि नयाँ बनाउँछ, इतिहास मेटाउँछ कि नयाँ बनाउँछ, उसले पुर्खाको महल भत्काएको छ र तस्विरलाई आफ्नो बनाएको छ। जिन्दगीमा सबथोक गुमाएको छ। तस्विर भित्रबाट साभार गरिएको कुहलपुर बाँकीका जल स्रष्टा कपिल अन्जानको गजल थियो। कपिल अन्जान प्रति विशेष आभार। गजल गङ्गामा छ, सुनसान रात, समय बिस्तारै बिस्तारै एकान्त बन्दैछ। यही आग्रह गर्छौँ। gazalganga@gmail.com आफ्ना गजलहरू पठाउन सक्नुहुनेछ। अहिलेका लागि अर्को सुमधुर गजल सङ्गीत, फक्रिएको फुलकुहाँगा भाँची निष्ठुरीले, त्यही फुलमा उफ्री उफ्री नाची निष्ठुरीले, सन्तोष रुजालको स्वर, गुप्त विवशको धारको गजल रचना, दीपक शर्माको सङ्गीतमा मात्र तपाईँका लागि।

हजुर, फक्रिएको फुलको हाँगा भाँची निष्ठुरीले, त्यही फुलमा उफ्री उफ्री नाची निष्ठुरीले, निष्ठुरीसँग धोकेबाजसँग विश्वासघातीसँग कसैको पनि केही लाग्दैन। सन्तोष रुचालको सुर, गुप्त विपस कोदारको रचना, दीपक शर्माको सङ्गीत हामीले प्रस्तुत गरिसकेका छौँ। गजल गङ्गामा हामी गजल वासनतर्फ लाग्छौँ। गजलकार शम्भु कुमार मिलनले लेख्नुभएका गजलहरूको सङ्ग्रह प्रणय राग हामीसँग छ। प्रणय रागभित्रबाट शम्भु कुमार मिलनको एउटा गजल सहिदैन भूमाया मलाई नगरी नि हुन्छ, सहिदैन भूमाया मलाई नगरी नि हुन्छ, धेरै माया गर्न अघि नसरी नि हुन्छ। सहिदैन भूमाया मलाई नगरी नि हुन्छ, धेरै माया गर्न अघि नसरी नि हुन्छ। माया के हो भन्ने कुरा बुझ्न नसक्नेले, माया के हो भन्ने कुरा बुझ्न नसक्नेले, मायालुको सामु कहिल्यै नपरे नि हुन्छ, धेरै माया गर्न अघि नसरे नि हुन्छ। कहिले काहीँ यदा कदा भेट भयो भने, कहिले काहीँ यदा कदा भेट भयो भने, कुरा गर्ने न्युमा अघि नबढे नि हुन्छ, धेरै माया गर्न अघि नसरे नि हुन्छ। यो मनको सङ्घारमा नटेक्नु है कहिल्यै, यो मनको सङ्घारमा नटेक्नु है कहिल्यै, जाली झेली प्रेमको सागर नतरिनी हुन्छ, धेरै माया गर्न अघि नसरिनी हुन्छ, सहिदैन भूमाया मलाई नगरिनी हुन्छ। शम्भु कुमार मिलनले लेख्नुभएका गजलहरूको सङ्ग्रह प्रणय रागभित्रबाट हामीले यो गजललाई साभार गरेका हौँ। अब जिउने रहर हरि चालिसे एबिसीले लेख्नुभएका गजलहरूको सङ्ग्रह जिउने रहरबाट एउटा गजल तपाईँको लागि। विरहतीमा डुब्ने अब कुनै मलाई रहर छैन, विरहतीमा डुब्ने अब कुनै मलाई रहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। विरहतीमा डुब्ने अब कुनै मलाई रहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। धेरै चोटि पीडाहरू मैले यहाँ खपिसकेँ, धेरै चोटि पीडाहरू मैले यहाँ खपिसकेँ, नौलो कृति गाँस्नलाई सोह्र वर्षे लहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। नजर जुद्धा नबोली तर्किएर हिँड्नेसँग, नजर जुद्धा नबोली तर्किएर हिँड्नेसँग, जिन्दगीका बात गर्ने बाँकी रहेको प्रहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। जति ठक्कर खाए पनि दुःखहरू झेले पनि, जति ठक्कर खाए पनि दुःखहरू झेले पनि, हरिलाई छुन सक्ने अझैसम्म जहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। विरतीमा डुब्ने अब कुनै मलाई रहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। हरि चालिसे एबिसीले लेख्नुभएका गजलहरूको सङ्ग्रह जिउने रहरबाट साभार गरिएको गजल हो यो। यस अर्थमा हरि चालिसे एबिसीप्रति पनि हाम्रो विशेष आभार। गजलकार भोजराज घिमिरेले लेख्नुभएका गजलहरूको सङ्ग्रह उन्मुक्त किनारा भित्रबाट एउटा गजल आजको गजल गङ्गाको अन्तिममा सुनाउँछु तपाईँका लागि। गजलकार भोजराज घिमिरेको यो गजल अलिकति तिमी छोड अलिकति मनै देउला, अलिकति तिमी छोड अलिकति मनै देउला, फुटे फुटुस मुटु भरु अलिकति मनै सिउला। अलिकति तिमी छोड अलिकति मनै देउला, फुटे फुटुस मुटु भरु अलिकति मनै सिउला। इच्छा थिए मनभरि नसा तिम्रा आँखाभरि, इच्छा थिए मनभरि नसा तिम्रा आँखाभरि, लाग्छ भने लागोस् नसा अलिकति मनै पिउला, फुटे फुटोस् मुटु भरु अलिकति मनै सिउला। केही होस घुमेको छ केही जोस बुझेको छ, केही होस घुमेको छ केही जोस बुझेको छ,
जुनी जुनी हाँस तिमी दुख दुखीमा मनै जिउला फुटी फुटुस मुटुभरु अलिकति मनै सिउला धेरै धेरै जित तिमी मेरो भागमा हार छोडी धेरै धेरै जित तिमी मेरो भागमा हार छोडी सम्झौता नै जिन्दगिरी हार पुरै मनै लिउला फुटी फुटुस बरु मुटु अलिकति मनै सिउला अलिकति तिमी छोड अलिकति मनै दिउला गजलकार भोजराज घिमिरेले लेख्नुभएका गजलहरूको संग्रह गजल कृति उन्मुक्त किनाराबाट सभार गरिएको गजल थियो यो गजलसँगै अब आजलाई गजल गङ्गाबाट हामीले बिदा हुनुपर्छ सुनसान रात समय एकान्त भोलि बिहानै उठेर कर्ममा जानु छँदैछ दिनभरिको थकान मस्तसँग निदाउनुपर्छ अर्को एउटा सुमधुर गजल सुनाउनेछौँ गजल सुनाउनुभन्दा अगाडि आग्रह गर्छौँ आफ्नो ख्याल गर्नुहोला आफन्तको ख्याल गर्नुहोला औषधि खानुपर्नेछ भने खाएर सुत्नुहोला खुवाउनु पर्नेछ भने खुवाएर सुत्नुहोला झ्याल ढुकाका चुकुलहरू पर्दाहरू राम्रोसँग लगाउनुहोला कहीँ कतै अगेनामा चुलोमा ग्यास स्टोभरमा आगोको झिलिङ हुनसक्छ निभाएर सुत्नको लागि पनि आग्रह गरौँ सम्झिनुपर्ने र सम्झिएर पुरा गर्नुपर्ने थुप्रै कुराहरू हुनसक्छन् बिर्सिनु भएको छ भने एकपटक सम्झिएर पुरा गरेर सुत्नको लागि आग्रह गरौँ र बाँकी रहेको समयका लागि मनोज राजको सुर उमेश लम्सालको गजल रचना अभिदको सङ्गीत तपाईँका लागि छाडेर आजको गजल गङ्गाबाट प्रविधि संयोजनतर्फ राधिका ओझा अनि राम अविरल बिदा हुन्छौँ तपाईँको स्वस्थ जीवनको कामनासहित शुभरात्री।

0: मन दिए मुटु दिए
1: रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार

बेचेर सपना मैले रात किनेको छु, बेचेर सपना मैले रात किनेको छु, होस लिलाममा राखी माथ किनेको छु, होस लिलाममा राखी माथ किनेको छु।

तिम्रा यादहरू मलाई भेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर जान्छन्, सपनीमा आई मुठु रेटेर जान्छन्, सपनीमा आई मुठु रेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

रेडियो नेपाल नया नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेब 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल असोज महिनाको 17 गते शनिबार, आश्विन कृष्ण पक्ष सप्तमी तिथि, तदनुसार अक्टोबर 3 तारिक सन् 2026, नेपाल सम्बत 1146, यालागा सप्तमी अष्टमी व्रत, गोरखकाली पूजा। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी शंकर भण्डारी, उत्तम पाण्डे अनि म नरहरि नेउपाने। सदाझै आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

0: अहिले सुन्दै हुनुहुन्थ्यो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्दैछौँ आज बिहान 11 बजेसम्म प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी। केही छिनमा प्रसारण गर्नेछौँ कार्यक्रम जीवन विज्ञान। 5:25 बजे अध्यात्म सन्देश कार्यक्रम सुन्न सक्नुहुनेछ। त्यसपछि संस्कृतमा र 6 बजे नेपालीमा समाचार। 6:05 विभिन्न पत्र पत्रिकाको सङ्गालो कार्यक्रम अखबार प्रसारण गर्नेछौँ। 6:30 समय हो अन्तर सम्वाद कार्यक्रमको। 7 बजे समाचार। 7:25 आर्थिक नेपाल कार्यक्रम प्रसारण गर्नेछौँ भने 7:40 धितो पत्र तथा वस्तु विनिमय कार्यक्रम सुन्न सक्नुहुनेछ। 8 बजे अङ्ग्रेजीमा समाचार। 8:10 विपदका कुरा कार्यक्रम सुनाउनेछौँ। त्यसपछि स्वदेश गानहरू सुन्न सक्नुहुनेछ। 9 बजे नेपालीमा, त्यसपछि नेपाल भाषामा समाचार। 9:20 हाम्रो भूगोल कार्यक्रम प्रसारण गर्नेछौँ। 9:45 नेपाली चलचित्रका गीतहरू सुन्न सक्नुहुनेछ। 10 बजे समाचार। 10 बजेको समाचारपछि विभिन्न कलाकारहरूका स्वरका लोकगीतहरू सुनाएर तपाईँहरूलाई मनोरञ्जन गराउनेछौँ। र 11 बजेको समाचारपछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ। अहिले सुन्नुभयो आज बिहान 11 बजेसम्म प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी। 5:25 बजे यहाँहरूले सुन्न सक्नुहुनेछ अध्यात्म सन्देश कार्यक्रम। अब प्रस्तुत गर्दैछौँ कार्यक्रम जीवन विज्ञान।
1: हरिओम, जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यूले जीवन विज्ञान केन्द्रमा श्रीमद् भगवत गीतामाथि दिनुभएको प्रवचन।
2: श्रीमद् भगवद् गीता अध्याय 18 मोक्ष सन्यास योग श्लोक 30 भगवान श्री कृष्ण भन्नुहुन्छ, प्रवृत्तिम च निवृत्तिम च कार्यकारे भया भए बन्धम मोक्षम छ या वृत्ति बुद्धि सा पार्थ सात्विकी। हे पार्थ, जुन बुद्धिले प्रवृत्ति मार्ग र निवृत्ति मार्गलाई, कर्तव्य र अकर्तव्यलाई, भय र अभयलाई अनि बन्धन र मोक्षलाई यथार्थसित जान्दछ त्यो बुद्धि सात्विकी बुद्धि हो। बुद्धि पनि 3 प्रकारका हुन्छ। बुद्धि त बुद्धि नै हो, त यो बुद्धिको विषयमा के छ, सात्विकी बुद्धि कस्तो हुन्छ, त यस विषयमा चर्चा छ। जुन बुद्धिले प्रवृत्ति र निवृत्तिलाई जानेको छ, प्रवृत्तिम छ निवृत्तिम छ। प्रवृत्ति के हो, संसारतिर फर्किनु प्रवृत्ति हो। निवृत्ति के हो, परमात्मातिर फर्किनु निवृत्ति हो। कुनै परमात्मा कुनै दिशामा छैन, कुनै पूर्वमा कुनै पश्चिममा उत्तर या दक्षिणमा तल या माथि भित्र या बाहिर कहीँ भन्ने छैन। एक ठाउँ तोकेर यहाँ मात्रै परमात्मा छन् भन्न सक्नुहुन्न। निवृत्ति भनेको के हो, कसरी हुन्छ म परमात्माको यादले भर्यौँ। प्रवृत्ति भनेको के हो, म संसारको यादले भर्यौँ। संसारकै यही छिना झप्टीको कुरा, संसारकै आफ्नो वासनाको कुरा। त जुन बुद्धिले यो बाटो हिँड्दा म प्रवृत्तिमा जान्छु, यो बाटो हिँड्दा म निवृत्तिमा जान्छु भन्ने बुझ्दछ, त्यसलाई सात्विकी भनिन्छ। यहाँ अलग अलग 8 वृत्तिको चर्चा भयो। पहिलो त प्रवृत्ति र निवृत्ति त आफूभित्रको मूल वृत्ति भए, अनि दोस्रो कार्य के हो अकार्य के हो, त्यो निवृत्तितिर केले लैजान्छ, प्रकृतितिर केले लैजान्छ, प्रवृत्तितिर केले लैजान्छ। त्यसपछि भय र अभयको कुरा, डर र डरको अभाव। प्रवृत्तितिर फर्किनु, संसारतिर फर्किनु डरले भरिएको बाटो हो। यसो हेर्दाखेरि बडो उज्यालो लाग्छ। संसारका वस्तुहरूले तपाईँलाई खुब धेरै भुल्याउँछन्, खुब धेरै आकर्षित गर्छन्। हामी देख्छौँ नि कि सानो बच्चा बच्चीहरू भएको ठाउँमा त्यो बलुन बेच्ने व्यक्ति कति रङ्गीचङ्गी बलुन लैजान्छ, फुकेर कुनै गोलो, कुनै लामो, कुनै लौका जस्तो, कुनै फर्सी जस्तो, त्यो बलुन के को लागि लगाएको छ? त्यो देखाएर तपाईँको मनोरञ्जन गर्नलाई होइन, बस त्यो कोही बच्चा त्यो देखेर आसक्त होस् र उसको बुवामालाई बाध्य बनाओस् कि त्यो बेलुन किनिदियोस्। त्यस कारणले हो दुईवटा वृत्ति छ नि, एउटा प्रवृत्ति छ, अर्को निवृत्ति छ, र त्यही अनुसारको कर्म गर्ने वा नगर्ने छ। र प्रवृत्तितिर फर्कियो भने निरन्तर डर छ, निरन्तर भय छ, निवृत्तिमा भएको अभाव छ। किनभने मलाई सबै छोड्नु नै छ, भित्रबाट मलाई छोड्नु नै छ भने डर के को? डराउने व्यक्ति को हो जसलाई केही पाउनु बाँकी छ जीवनमा। मैले पाउँदिनँ कि, मैले भन्दा बढी अरूले पाउँछन् कि, म समयमा पाउँदिनँ कि, म पाउँदै पाउँदिनँ कि, मैले पाएको पनि अरूले खोज्छन् कि भन्ने डर छ व्यक्तिलाई। जसको जीवनमा केही पाउन बाँकी छ त्यस्तो व्यक्तिलाई मात्रै डर लाग्छ। त पाउन बाँकी कसलाई हुन्छ? जसको जीवन चाहिँ प्रवृत्ति मार्गमा छ, निवृत्ति मार्गमा होइन, भगवान्लाई याद गर्ने होइन, संसारलाई याद गर्ने बाटोमा जो छ। हामी 24 घन्टा केलाई याद गरेका छौँ? एक्लै बस्दा पनि केलाई याद गर्छौँ? संसारमा के भयो कसो भयो त्यही हामीभित्र चलेको चलेछ। अरू कसैलाई भेट्यौँ भने पनि हामीभित्र त्यही संसारकै कुराहरू चलिरहेका हुन्छन्, यही राजनीति, यही संसार, यही समाज, यही बाहिरको कुरा। तर जुन दिन म परमात्माको चर्चा मात्र पनि गर्न थाल्छु नि, त्यो चर्चा मात्र गर्नु पनि सत्सङ प्रारम्भ गर्नु हो, त्यस दिन भएको बाटो टुट्छ र के को बाटो जन्मिन्छ? त्यसैको लागि अगाडि भगवान कृष्ण भन्नुहुन्छ, बन्धम मोक्षम चया व्यक्ति बुद्धि सा पार्थ सात्विकी। जसले बन्धन र मोक्षलाई पनि जान्दछ त्यस्तो सात्विकी बुद्धि हो। बन्धन र मोक्ष भनेको के हो? केले मलाई बन्धनमा लैजान्छ र केले मलाई मोक्षमा लैजान्छ? त्यो स्पष्ट ज्ञान छ भने मेरो बुद्धि सात्विकी छ। त 8 अलग अलग कुरा भए, म प्रवृत्तितिर होइन निवृत्तितिर छु, के गर्ने के नगर्ने थाहा छ, के गर्दा मेरो जीवनमा भय बढ्छ, के गर्दा मेरो जीवनमा भय कम हुन्छ त्यो पनि थाहा छ, म के गरे बन्धनमा पर्छु, के गरे बन्धनबाट बाहिर निस्किन्छु वा मोक्षमा प्रवेश गर्छु त्यो पनि मलाई थाहा छ। यदि यो मलाई थाहा छ भने म सात्विकी बुद्धि भएको व्यक्ति हो, मेरो बुद्धि सात्विकी हो।